0: एफएम 91.4 मेगाहर्ट्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
16: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607634 र 0825601038।
17: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
18: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू
18: ब्लड प्रेसर हाई लो भएका,
17: कोलेस्ट्रोल बढी भएको,
18: मुटुको गति एकनास नभएको,
17: मुटु डुक हुने डर लाए जस्तो महसुस हुने,
18: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
17: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
18: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
16: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
19: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
20: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: अन्य सेवाहरू
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
18: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
19: भर्ना सम्बन्धी सूचना
20: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराही दाङमा BBA BHM कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
21: सम्पर्क फोन नम्बर 082-583-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
23: सीता के भयो तिमीलाई? गुम्सेर बसेछौ
24: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
23: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
24: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
25: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
26: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
25: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराई दान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
22: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने
0: सामान्य किराले खाएको दाँत भर्ने
3: मेसिन द्वारा आरसीटी गर्ने
0: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने
3: खोल लगाउने
0: बाङ्गो टिङ्गो दाँत मिलाउने
3: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ
0: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचार उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794
3: होइन भाइला लखर लखर कहाँ हिँडिस
4: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
3: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
4: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
4: ल ल काका गइहाले म
5: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
5: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-578-45-226
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
27: मध्य पश्चिम ट्रान्ज चेक यति बेला बिहानको 6 बजेको छ
28: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली तपाईँको सुस्वास्थ्य हाम्रो कामना
29: लाइनमा एकसाथ प्रसारण भइरहेको छ
30: आज 2083 साल भदौ 18 गते बिहिबार सन् 2026 सेप्टेम्बर 3 तारिक भदौ कृष्ण पक्षको सप्तमी तिथि
31: काया कैरनका साथमा
32: किसान पाइप प्रोडक्ट प्रणाली
31: राष्ट्रको शान किसान
32: A complete piping solution.
29: आज वार्षिक उत्सव मनाउँदै गरेको चितवनको रेडियो माडी 107.6 MHz र दाङको रेडियो नयाँ युग 107.3 MHz बधाई र शुभकामना व्यक्त गर्दै काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट
30: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़दो बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण
29: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव
30: रसुवा र तातो पानी अवरूद्ध भएपछि कोरला नाका व्यस्त तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने
29: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ्न सक्ने अनुमान
30: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियाको सामना गर्दै
33: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना
34: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स डट पीयू www.exam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
33: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
34: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
33: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
34: फोन 056-421-2161, 596-617, मोबाइल 98550-607-68, 98511।

0: 20,000 को यूरो बेंच को खरीद में पाउनुहोस् लकी ड्र कूपन अनि पाउनुहोस् इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस में पाउनुहोस् एक जोड़ी को लागि बाली टूर यूरो बेंच घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: भर्ना खुल्यो
2: गुणस्तरीय इंजीनियरिंग शिक्षा को लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इंजीनियरिंग कलेज में शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिविल बीई कम्प्यूटर बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो
3: सम्पर्क एक्मे इंजीनियरिंग कलेज वसुन्धरा काठमाडौँ
2: फोन नम्बर 01-5670-924 5670-925
4: काया कैरनमा अब खबरको सिलसिला देश र विदेशबाट संकलित विभिन्न प्रकारका राहत सामग्रीले काठमाडौँका गोदाम भरिभराउ भएका छन् तर जसका लागि राहत संकलन भएको हो उनीहरूलाई व्यवस्थित ढंगले वितरण नभएपछि बाढ़ीबाट अति प्रभावित रसुवा र नुवाकोटका होल्डिङ सेन्टरहरूमा काठमाडौँबाट राहत नपुगेको गुनासो बढ़िरहेको छ संकलित राहत सामग्री काठमाडौँका जिल्ला प्रशासन कार्यालय वसुन्धराको राधास्वामी सत्संग व्यास भवन र सामाखुसीको नेपाल प्रहरी विपद प्रतिकारे तथा तालिम केन्द्रमा राखिएको छ काठमाडौँ प्रशासनले नवयुवा आन्दोलनमा ध्वस्त पुरानो भवनको भुइँतलाको प्यासेज भरि दाल चामल चाउचाउ तेल नुन मिनरल वाटरदेखि सिरक डसना र लत्ता कपडा समेत चाङ लगाएर राखिएका छन् यहाँ सीमित सामान मात्रै अट्ने भएकाले अझ धेरै सामान तोकिएका अरू ठाउँमा राखिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले बताउनुभयो यसबाहेक स्वास्थ्य सम्बन्धी राहतका सामग्री टेकुको स्वास्थ्य सेवा विभागमा र विदेशबाट आएका केही राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा पनि राखिएको छ हाल बाढ़ी प्रभावितलाई रसुवा नुवाकोट धादिङ र काठमाडौँका 32 ठाउँमा होल्डिङ सेन्टरमा राखिएको छ तर धेरै होल्डिङ सेन्टरमा केन्द्रबाट राहत सामग्री नै नगएको गुनासो बढ़ेको छ त्यहाँ विभिन्न संघ संस्थाको सहयोगमा पालिकाको समन्वयमा खानेर बस्ने प्रबन्ध गरिएको छ यद्यपि सरकारले आवश्यकता अनुसार पालिकाहरूमा पठाइरहेको बताएको छ अहिले काठमाडौँ उपत्यका 3 ठाउँमा राहत सामग्री हस्तान्तरण गर्नेहरूको भीड़ बढ़ेको खबर आजको नयाँ पत्रिकाले लेखेको छ यस्तै भोटेको सीमा आएको भीषण बाढ़ीले मुख्य सड़क पुल र संचार संरचना बगाएपछि सिंगो रसुवाको भूगोल पूर्ण रूपमा सम्पर्क विच्छेद छ 2000 भन्दा धेरै नागरिक बेपत्ता बनाएको यो महाविपत्तिमा स्थल मार्ग ठप्प भएपछि रसुवाको उद्धार र राहत कष्टपूर्ण बन्दै गएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ
5: यसैबीच रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावितका लागि देशैभरबाट सहयोग जुट्ने क्रम चलिरहेको छ पालिका राजनीतिक दल निजी क्षेत्रका साथै प्रदेश सरकारले पीड़ितका लागि प्रधानमन्त्री दबी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गरेका छन् गण्डकी प्रदेश सरकारले 4 करोड़ बागमती लुम्बिनी र कोशी प्रदेशले 3-3 मधेश कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारले 2-2 करोड़ रूपियाँ राहत कोषमा प्रदान गर्ने घोषणा गरेका छन् यस्तै भारतबाट बाढ़ी पीड़ितका लागि राहत सामग्रीको 5 खेप पनि हिजो आइपुगेको छ भारतीय सेनाको विमानबाट उद्धारका लागि विशेष उपकरण सहित 11 सदस्यीय उद्धार टोली र 5.5 अत्यावश्यक औषधि आइपुगेको छ भारतीय राजदूत नवीन श्रीवास्तवले परराष्ट्र मन्त्रालयको भारत हेर्ने महाशाखाका सहसचिव केन्द्र राज भण्डारीलाई 5 खेपको राहत हस्तान्तरण गर्नुभएको छ चीनले बेली ब्रिज सहित राहतको 3 खेप पठाउने तयारी गरेको छ बेली ब्रिज मेडिकल उपकरण तथा विज्ञ सहितको टोली आउन लागेको चीनीय दूतावासले जनाएको खबर नयाँ पत्रिकामा छ
4: सरकारले परियोजनाका संचालकलाई पनि उद्धारको अनुमति दिएपछि लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ पेनस्टक पाइपबाट सुरुङ प्रवेश गर्न मिल्ने गरी पुवाल बनाइएकामा आज उद्धार टोली भित्र छिर्ने परियोजनाका प्रवर्धक विजय मोहन भट्टराईले बताउनु भएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली 1 उद्धारका लागि कोरियाबाट 44 जनाको टोली हिजो आइपुगेको छ अरू परियोजनाको तुलनामा माथिल्लो त्रिशुली 3A उद्धारको मेहनत बढ़ी भएको देखिन्छ तर विभिन्न विकल्प अपनाउँदा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन यस्तै 213 जना सम्पर्कविहीन भएको त्रिशुली 3B पनि प्रगति देखिएको छैन आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएकोमा हिजो त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ चिलिमी जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ अनि रसुवागढ़ीमा सोमबार सुरुङको 250 मिटरसम्म पुगेको सेनाको उद्धार टोलीले कसैलाई फेला नपारेपछि अहिले विद्युत गृहतर्फ खोजी थालिएको छ
5: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि अहिलेसम्म 11,993 जनाको उद्धार गरिएको छ 4,216 जना अझै सम्पर्कविहीन छन् बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई

0: प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,000 भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय ठाउँमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि अहिलेसम्म 1,204 जनाको ज्यान गएको छ।
1: प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण देशले भोग्नु परेको त्रासदीपूर्ण विपद बारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने बेला आएको बताउनु भएको छ। भोटेकोशी बाढ़ीको घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा खेप्नुपर्ने जोखिम बढ़दै गएको गम्भीर संकेत गरेको पनि प्रधानमन्त्री शाहले जनाउनु भएको छ। भोटेकोशी बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सिर्जित यस क्षेत्रकै ठूलो विपत्ति भएको विज्ञहरूको भनाई पनि प्रधानमन्त्रीले हिजोको संसद बैठकमा उद्धृत गर्नुभयो। उहाँले जलवायु परिवर्तनको असरको न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बताउनुभयो। जलवायु परिवर्तनमा नेपालको भूमिका शून्य प्राय रहेको तर त्यसको असरमा ठूलो रूपमा परिरहेको पनि उहाँले उल्लेख गर्नुभयो। जलवायु परिवर्तनबाट सिर्जित राष्ट्रिय सुरक्षा चुनौती सम्बन्धमा अन्तर्राष्ट्रिय स्तरमा नेपालले आफ्नो मुद्दा स्थापित गराउन आवश्यक छ, उहाँले भन्नुभयो। त्यसैले जलवायु परिवर्तनबाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनुपर्छ। भोटेकोशी बाढ़ीले नेपाल जनधनमा ठूलो क्षति गरेपछि जलवायु परिवर्तनले नेपाललाई पारेको असरका विषयमा प्रधानमन्त्रीको तहबाट नै अन्तर्राष्ट्रिय समुदायमाझ राख्नुपर्ने तथा जलवायु परिवर्तनबाट परेको क्षतिपूर्ति माग गर्नुपर्ने आवाज उठिरहेको छ। राष्ट्रसंघको 81औं महासभाको 17-23 भदौबाट अमेरिकाको न्यूयोर्कमा हुँदैछ। मन्त्री परिषदले भदौ 3 परराष्ट्र मन्त्री शिशिर खनाल महासभामा भाग लिन जाने निर्णय गरेको थियो तर भोटेकोशी बाढ़ीपछि महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने सुझाव मन्त्रीहरू प्रधानमन्त्रीका सल्लाहकार परराष्ट्रविदहरूले दिइरहेका खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा बाढ़ीले अर्थतन्त्रमा पारेको असर र चुनौतीबारे अर्थविदसँग कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंक को बबाल नाडा फेस्टिव अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ्दो, बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो, स्थल मार्ग ठप्प भएपछि रसुवामा उद्धार राहत कष्टपूर्ण, अहिलेसम्म झण्डै 12,000 उद्धार, 4,000 भन्दा धेरै सम्पर्कविहीन, 1200 भन्दा धेरैको सब फेला, विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग, रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनको क्षतिसँगै देशको अर्थतन्त्रमा ठूलो असर गरेको छ। बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव र चुनौती बारे साथी कृष्ण शर्माले अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँग कुराकानी गर्नुभएको छ।
3: जैविक कुराहरू र मानवीय कुरा छोडेर बाँकी कुरा हिसाब गर्दा पनि 6-7 खर्ब भन्दा माथिको, किन भन्दा झण्डै 7 खर्बको नोक्सानी 2072 सालको भूकम्पमा भएको थियो 14 जिल्ला। तर भूकम्पमा घर लडे तापनि त्यहाँका सामानहरू जस्ता तस्तै थिए, अहिले त केही पनि छैन। अब त्यसको क्षतिपूर्ति कसरी गर्ने भन्ने सामान्य हामीलाई ठूलो अहिले चुनौती आएको छ।
4: त्यसले एउटा निश्चित क्षेत्रमा भएको घटनाले देशभरि पार्न सक्ने अर्को प्रभाव के हुन सक्छ?
3: आपूर्ति श्रृंखलामै असर परिसक्यो, अब मान्छेको व्यवसायमै असर परिसक्यो है। अब यसको असर कहाँ देखियो भन्दा त कृष्णवीरको पहिरो, अब बाढ़ी आएर नारायणीसम्म नै कतिपय भौतिक संरचनाको क्षति त पुर्याएको थियो। अब त्यसमाथि माथि माथि गएर अहिले राजमार्गलाई नै अवसर पारेर अहिले काठमाडौँ चाहिँ नाकाबन्दी जस्तो भएको अवस्था छ। काठमाडौँ भनेको संघीय राजधानी हो, देशको कुल जनसंख्याको 17-18% जनसंख्या यही बस्छ, अनि व्यापारको केन्द्र पनि यही नै हो है, र कुल व्यापारको चाहिँ नि 32% यही नै हुन्छ, र मूल नाका एउटा चाहिँ हिजोको यो तातो पानी पछिको मल्लकालदेखिको नाका हो।

0: बजेट सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ। त्यो दबाव मुलुकले ठेक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
1: यसो छ, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, चुनौतीमै छौं हामी। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो हाम्रो ढाड कुचिसकेका छ। त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलिक फरक पार्नुपर्छ।
0: त्यो क्षतिबाट पुनर्स्थापनाका लागि सरकारले दीर्घकालीन रूपमा त एउटा खालको अभ्यास गर्नै पर्छ, तत्कालका लागि चाहिँ के गर्नुपर्छ, यहाँको सुझाव के छ?
1: कहिले कहीँ हामी राजनीति धेरै गर्न खोज्छौँ, हुन त राजनीति चाहिँ मूल कुरो हो, तर गैर राजनीतिक बनाइदिन्छौ, त्यसलाई राजनीतिको मर्म भन्दा बाहिर लगिदिन्छौ। गत साल नै त्यो चीनबाट आउने लेनदेन नदी र भोटे कोसीमा मिसिएर आउँदाखेरि नै हिम नदी आएर तेलले आएको बाढीले प्रभाव पारिसकेका थियो, अनि गत सालै फेरि भदौ 24 गते एउटा अर्को खालको विद्रोह भयो। त्यो विद्रोह हुँदा नि ठुलो नोक्सानी भयो, तर त्यसको न्यून मूल्याङ्कन गरिया छ, 84 अर्ब भनिया छ, त्यो 84 अर्ब भन्दा ट्रिपल छ त्यो। यस्तो कुरा चाहिँ यहाँ नहोस्।
2: अर्थविद डाक्टर चन्द्रमणि अधिकारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला रसुवा र तातपानी नाका अवरूद्ध भएपछि चीनबाट वस्तु आयात गर्ने तेस्रो प्रमुख नाका कोरोला व्यस्त हुने भएको छ। ढुवानीका लागि टाढा र महँगो मानिए पनि अहिले चीनबाट सामान आयात गर्ने एकमात्र विकल्प कोरोला नाकामा कन्टेनरहरू डाइभर्ट हुन थालेका छन्। दशैं र जाडोका लागि नेपाल ल्याउँदै गरेका केरूङ तथा अरू चिनिया भूभागमा रहेका करिब 250 कन्टेनरहरू कोरोला नाकातर्फ पठाउने तयारी भइरहेको व्यवसायीहरूले बताएका छन्। रसुवाको टिमुरे नाकामा भोटेकोसीको विनाशकारी बाढीपछि नेपाल चीन व्यापारका लागि वैकल्पिक मार्गमा रहेको तातपानी नाका पनि बन्द छ, जसले गर्दा दशैं तिहार र जाडो महिनाका लागि नेपाली व्यापारीले ल्याएका सामान केरूङ लासा र चिनिया सड़कमा अलपत्र छन्। यस्तै पृथ्वी राजमार्ग सञ्चालनमा नाउन्जेल तराईका उद्योगमा ग्यास रिफिल हुने र ठूलो क्षमताका ट्रकमा ग्यास काठमाडौँ ल्याइने भएको छ। हिजो मकवानपुरमा भएको छलफलमा मकवानपुर उद्योग वाणिज्य संघ, ग्यास उद्योगी नारायण यातायात व्यवसाय संघ र आयल निगमका प्रतिनिधिबीच तराईबाट काठमाडौँमा ग्यास ढुवानी गर्ने भाड़ा दर तय भएको ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो। मोतिहारी अम्लेखगंज पेट्रोलियम पाइपलाइनबाट नियमित रूपले देशभर खपत हुने इन्धनको 70% आयात भइरहेकोले पेट्रोलियम पदार्थमा कुनै समस्या नरहेको नेपाल आयल निगमले जनाएको छ।
3: यस्तै भोटेकोसीमा आएको बाढ़ीका कारण जलविद्युत आयोजना बन्द हुँदा वर्षायाममा निर्यात घटेको छ। औसत 1000 मेगावाट निर्यात गर्दै आएको नेपालको बिजुली अहिले झण्डै 650 मेगावाटमा सीमित बनेको छ। भारतमा निर्यात भइरहे पनि बंगलादेशमा भने निर्यात रोकिएको छ। बंगलादेशमा निर्यात गर्न स्वीकृति पाएको 22.1 मेगावाटको चिलिमे र 24 मेगावाटको त्रिशुली जलविद्युत आयोजनामा भोटेकोसीमा आएको बाढ़ीले क्षति पुर्याएको छ। एक हप्ता यता भारतमा समेत निर्यात स्वीकृति पाएका यी दुई आयोजनाको उत्पादन बन्द भएको छ। चिलिमे र त्रिशुली जलविद्युत आयोजना ले 21.4 र 18.6 मेगावाट बिजुली भारतलाई बिक्री गर्ने गरी स्वीकृत पाएका छन्। यिनै आयोजनामा उत्पादित बिजुली बंगलादेशमा समेत बिक्री गर्ने गरी भारतले अनुमति दिएको थियो। बंगलादेशमा बिजुली डलरमा बिक्री गर्दै आएको छ। रसुवातर्फ भोटेकोसी बाढ़ी आएको 3 दिनपछि चीनले तातोपानी नाकाबाट नेपालमा गरिने निर्यात व्यापार निश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ। दुवै नाका बन्द भएपछि चीनसँग स्थलमार्गबाट गरिने व्यापारका लागि विकल्प रहित नाका अब कोरला भएको, तर कोरला नाकामा प्लान्ट क्वारेन्टीनले तत्काल काम गर्ने अवस्था नभएपछि चीनको केरूङ रसुवातर्फ र निलाम तातोपानीतर्फ आएका कन्टेनरमा लोड गरिएका झण्डै 25 करोड़ रूपियाँ बराबरको फलफूल तथा मसला जन्य मालवस्तु कुहिन थालेको खबर कान्तिपुर दैनिकमा छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: बाढी र डुबानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
5: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
5: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
6: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
7: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
7: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
9: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
10: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा।
11: सम्पर्क मोबाइल नम्बर 9822964264।
12: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
13: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
15: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
15: उपलब्ध। शल्यक्रियाहरू,
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
15: बालबालिकाको न्युरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
15: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
15: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 97090965255।
3: ठुलो छ आँखा अगाडि मानिस, घर र सहकर्मी बाढीमा हराएको दृश्य उहाँको सम्झनाबाट हट्न सकेको छैन। आजको गोर्खापत्रमा खबर छ।
2: अब विदेशको खबर। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रम यूएनईपीको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्यभन्दा बढ़ी हो। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूको शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले टुना माछाको वासस्थानमा पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूको आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादन समेत झण्डै 65% घट्न सक्ने अनुमान छ। जलवायु परिवर्तनका कारण विनाशकारी बाढ़ीको जोखिम बढ़नुका साथै समुद्री नुनिलो पानी जमिन र पस्दा खानेपानीका स्रोत दूषित हुने जोखिम पनि बढ़ेको वैज्ञानिकहरूको भनाइ छ।
3: अब खेल खबर। एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज आयोजक देश मलेसियासँग खेल्दैछ। समूह ए अन्तर्गतको खेल मलेसियाको बांगवीमा रहेको वाईएससी यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार अहिले बिहान 7:15 शुरू हुँदैछ। प्रतियोगितामा नेपालले यसअघि सोमबार बहरानीलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको छ। मलेसियाले पनि प्रतियोगितामा आफ्नो पहिलो खेल जित्दै 2 अंक जोड़िसकेको छ। एसीसीको अंक तालिका अनुसार समूह एमा नेपाल र मलेसिया दुवैको समान 2 अंक छ, तर नेपाल रनरेटका आधारमा अगाडि रहेको छ। यस्तै तेस्रो खेल नेपालले भदौ 21 गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। प्रतियोगितामा 10 टोली सहभागी छन् र 4 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। गएको आइतबारदेखि शुरू भएको प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। अहिले कर्णाली प्रदेश लगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भेगमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकमा 65.6 मिलिमिटर पानी परेको छ। रसुवा पर्वत स्याङ्जा कास्की दोलखा सङ्खुवा सभा र सोलुखुम्बुमा पनि मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सुदूरपश्चिम मधेस र कोशी प्रदेशका तराई भेगमा तुलनात्मक रूपमा कम पानी परेको छ। महाशाखाका अनुसार आज कोशी बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। ठूलो पानी पर्ने सम्भावना रहेका क्षेत्रमा बाढ़ी पहिरो गेग्रान बहाव तथा भूछिएको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
3: गएको भदौ 10 गते बिहान भोटेकोशीको पानी अस्वाभाविक रूपमा उर्लिन थालेपछि रसुवा नुवाकोट चितौन र धादिङका नदी किनारका बासिन्दाहरूले सामान्य बाढ़ी ठानेका थिए तर केही घण्टामै त्यो पानीले घर गोठ खेतबारी सड़क पुल र मानिसका सपना समेत बगाएर लग्यो। बाढ़ीको प्रत्यक्ष प्रभावमा परेका हजारौं परिवार मध्ये धेरैका लागि सबैभन्दा ठूलो पीड़ा घर भत्किनु मात्र थिएन बरू वर्षौंको मेहनतले हुर्काएको पशु चौपाय पनि गुमाउनु थियो। केहीले भाग्यले ज्यान जोगाए पनि आफूले सन्तान सरह माया गरेर पालेका गुमाउनु परेको बताएका खबर गोर्खा पत्रमा छ।
2: एक हप्ता अघि रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले घर बस्ती र भौतिक संरचना मात्र बगाएन, शिक्षाको उज्यालो छर्ने विद्यालयलाई पनि अँध्यारो बनाइदियो। रसुवा धादिङ र नुवाकोटका 12 विद्यालयका विद्यार्थी शिक्षक र विद्यालय कर्मचारी गरी 267 जना बाढ़ीपछि बेपत्ता हुँदा शिक्षा क्षेत्र तहनस शिक्षा क्लस्टरले संकलन गरेको प्रारम्भिक विवरण अनुसार 18 जनालाई बाढ़ीले बगाएको छ, जसमा एक शिक्षक र 17 विद्यार्थी छन्। त्यस्तै बाढ़ीपछि 249 जना बेपत्ता छन्, जसमा 15 शिक्षक र 233 विद्यार्थी छन्। बाढ़ीले 10,000 को पढ़ाई प्रभावित भएको छ। बाढ़ीका कारण अभिभावक गुमाएका विद्यालय भवन भत्किएर पढ़ाई छुट्ने अवस्थाका विद्यार्थीका लागि सरकारले विकल्प खोज्न थालेको छ। शिक्षा मन्त्रालयले प्रदेश पालिका र होल्डिङ सेन्टरमा आश्रय लिइरहेका स्थानीय तथा अभिभावकसँगको समन्वयमा विद्यार्थीलाई पठन पाठनमा जोड्ने गरी तयारी गर्न लागेको हो।
3: भोटेकोशी बाढ़ी पीड़ितलाई राहत तथा उद्धार गर्ने उद्देश्यबाट मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 8 दिनमा 5,20,60,00,000 रूपियाँ भन्दा बढ़ी रकम संकलन भएको छ।
2: गएको बुधबार भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण विशेष गरी रसुवा नुवाकोट र धादिङका दूरसंचार पूर्वाधारमा गम्भीर क्षति पुगेको थियो। अहिले यस क्षेत्रमा सञ्चालित नेपाल टेलिकमका 83 र एनसेलका 27 मोबाइल टावरमा प्रभाव परेकोमा धेरैजसो ठाउँमा सेवा फेरि शुरू गरिएको टेलिकम सेवा प्रदायकले बताए पनि फोन लाग्ने तर बोलेको नबुझिने समस्या रहेको स्थानीय बासिन्दाको गुनासो छ।
3: नेपाल आयल निगमले एलपी ग्यास घरायसी प्रयोजनका लागि मात्र उपलब्ध गराउने भएको छ। पृथ्वी राजमार्गको कृष्ण भीरमा पहिरो गई मुख्य राजमार्ग अवरूद्ध भएपछि बजारमा ग्यासको आपूर्तिमा समस्या भएपछि घरायसी प्रयोजनका लागि मात्र वितरण गर्न लागेको हो।
2: काठमाडौँ उपत्यकामा खपत हुने तरकारीमा छिमेकी जिल्लाले भर्ते गरिरहेका छन्। गएको आइतबार नागडुङ्गा मुगलिन सड़क अन्तर्गत कृष्णभीरमा सड़क भाँसिएपछि पृथ्वी राजमार्ग बन्द हुँदा काठमाडौँ उपत्यकामा छिमेकका जिल्ला धादिङ नुवाकोट काभ्रे र काठमाडौँ उपत्यकामै उत्पादित तरकारीले माग धानिरहेको यस क्षेत्रका व्यापारीहरूले बताएका छन्।
3: नेपालमा हिमपहिरो र हिमताल फुट्ने घटना नयाँ होइनन्। हिम श्रृंखलाको देश भएकाले यहाँ प्राकृतिक रूपमै हिमताल कहिलेकाही फुट्ने गर्छ तर विगत 3 दशक यता जलवायु परिवर्तनका कारण यस्ता घटनाको फ्रिक्वेन्सी र क्षतिको आकार दुवै बढ़ेको विज्ञहरूको विश्लेषण छ।
2: काया कैरनमा अब पालो उखानको
3: पर्खे भेटिन्छ सहे देखिन्छ।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: काठमाडौँमा थुप्रिएको राहत सामग्री व्यवस्थित ढंगले प्रभावित क्षेत्रमा नपुग्दा गुनासो बढ़्दो। बाढ़ी पीड़ितलाई देशैभरबाट हातेमालो। स्थलमार्ग ठप्प भएपछि रसुवामा उद्धार र राहत कष्टपूर्ण।
2: विपत्तिको मुद्दा अन्तर्राष्ट्रिय मंचमा उठाउने प्रधानमन्त्रीको प्रतिबद्धता। राष्ट्रसंघ महासभामा प्रधानमन्त्रीकै तहबाट विचार राख्नुपर्ने विज्ञहरूको सुझाव।
3: रसुवा र तातोपानी अवरूद्ध भएपछि कोरोला नाका व्यस्त। तराईबाट ठूला ट्रकमा ग्यास सिलिण्डर ढुवानी हुने।
2: जलवायु संकटले प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य र खानेपानी अभावको जोखिम। विश्वव्यापी तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने अनुमान।
3: र एसीसी प्रिमियर कपमा नेपालले आज आयोजक मलेसियासँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले रबिन सायमीले बनाउनु भएको कार्टुन लिएका छौं। बाढ़ी पीड़ितको वास्तविक अवस्था र फेसबुकमा मात्रै धेरै भेटिने सरकारसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घर बस्ती डुबाएको एउटा ठाउँमा एकजना मान्छे कम्मर कम्मर आउने पानीमा उभिरहेका छन्। सबै थोक डुबाए पनि हातको मोबाइल चाहिँ बाँकी छ अनि मोबाइलमा फेसबुक खोल्न खोज्दै उनी भन्दैछन् सरकार भेटिने यसमै हो, यही चल्दैन, के गर्ने। आजको कार्यक्रम सकिएको छ।
11: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध पिटल्नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
17: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल छरीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
18: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गुराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
22: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
21: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
23: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
24: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
25: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल। फोन नम्बर 082-585-2110, 98-478-1817 र 98-478-3645।
26: गजबको अफर आयो। कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार दिनुहोस्। लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार दिनुहोस्। भयो त मजा।
27: सञ्चालक नरेश कुमार श्रेष्ठ।
28: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र विशाल चौधरी र सहकर्मी देवा भूषाल सँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट र बबे गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङ जिल्लाको 10 औं जिल्ला सभा सम्पन्न, विकासमा योजना बैंकदेखि रुग्ण आयोजना सम्पन्न गर्ने सम्मको नीति।
0: लुम्बिनी प्रदेश सरकारको वार्षिक समीक्षा, अधूरा आयोजना घटाउने, राजस्वको दायरा बढ़ाउने योजना।
1: र विपदका बेलामा मलहम बन्दै सहयोगका हातहरू।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखरा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियो

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: दाङ धनपछि धन सुक्खा र मरूभूमिकरणतर्फ उन्मुख रहेको प्रति चिन्ता व्यक्त गर्दै जिल्ला सभाले दक्षिणतर्फ रहेको चुरे र उत्तरमा पानीका मुहान संरक्षणलाई प्राथमिकतामा राख्न तीनवटै तहका सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। जिल्ला समन्वय समिति दाङको दशौं जिल्ला सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समन्वय प्रमुख नित्यानन्द शर्माले दाङमा पछिल्लो अवस्थामा सुक्खापन बढ़ेको र क्रमशः मरूभूमिकरणतर्फ उन्मुख रहेको प्रति सरकार र सरकारवालाहरूको गम्भीर ध्यानाकर्षण गराउनु भएको हो। सभामा प्रस्तुत नीति कार्यक्रममा वातावरणीय विनाशका कारण जिल्लामै कति वर्ष धेरै हुने, कतै कम हुने र कतै हुँदै नहुने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ। साथै भूक्षेत्र पहिरोको जोखिम बढ़ेको, दक्षिणतर्फ चुरे विकासले वर्षात दर घटेको, उत्तरतर्फका पहाड़बाट बग्ने नदीनाला विस्तारै सुक्दै गएको र यसले पानीको अभाव सिर्जना हुँदै गएको भन्दै उत्तरी क्षेत्रलाई हराभरा बनाउन नदीनाला र पानीका मुहान पूर्व तत् अवस्थामा फर्काउने र चुरे संरक्षण गर्ने दायित्व निर्वाहमा तीनवटै तहका सरकारको अर्थपूर्ण सहभागिता नीति कार्यक्रमले उजागर गरेको छ। मानवीय गतिविधिकै कारण सुक्खापन बढ़ेको र पानीका मुहान सुक्दै गएको भन्दै नीति कार्यक्रममा चुरे संरक्षणबाट भूक्षय रोक्ने र वृक्षारोपणले हराभरा पारेर पानीका मुहान फर्काउने महाअभियानमा तीनवटै तहका सरकारलाई जोड्न समन्वयको भूमिका खेल्ने उल्लेख गरिएको छ। जिल्ला सभाले जिल्लामा पानीको संचित बढ़ाउन कृत्रिम जलाशय निर्माणका लागि पनि तीनै तहका सरकारसँग समन्वय गर्ने नीति लिएको छ। पानी संरक्षणसँगै विकासका योजनालाई पनि व्यवस्थित गर्न सभाले योजना बैंक सञ्चालन गर्ने नीति लिएको छ। विकासमा दोहोरोपना आउन नदिन योजना बैंकको नीति लिएको समन्वय प्रमुख शर्माले बताउनुभयो। सभामा प्रस्तुत नीति तथा कार्यक्रममा सुशासन र समृद्धिलाई प्राथमिकता दिएको छ। त्यसका लागि समन्वय समितिले समन्वयकारी भूमिका खेल्दै नदीजन्य पदार्थ चोरी निकासी रोक्न समयमै अनुगमन प्रक्रिया शुरू गर्ने र समयमै ठेक्का सम्झौताको काम गर्ने, जिल्लामा तीनवटै तहबाट संचित रुग्ण आयोजनाहरूको तथ्याङ्क संकलन गरी ती आयोजनाको पूर्णताका लागि सम्बन्धित सरकारसँग समन्वय गर्ने, टुक्री आयोजनाहरूलाई निरुत्साहित गर्न संघ प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्ने, अनुदानको रासायनिक मल वितरण संयन्त्रण प्रणालीलाई सुधार गर्न बताउनु भएको थियो। जेएन सागरले आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर लेख्नु भएको छ।
1: त्यस्तै आजको गोरक्षीय दैनिकमा अमरराज आचार्य लेख्नुहुन्छ, जिल्ला सभामा संघ प्रदेश र स्थानीय तहबीच समन्वय मार्फत विकास आयोजनामा हुने दोहोरोपन हटाउने, अलपत्र र रुग्ण आयोजना सम्पन्न गर्ने, नदीजन्य पदार्थको राजस्व चुहावट नियन्त्रण गर्ने र कृषि क्षेत्रमा मलको सहज आपूर्ति सुनिश्चितता गर्ने नीति समितिले अघि सारेको छ। जिल्ला समन्वय समितिको समितिले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा जिल्लाभित्र सञ्चालन हुने विकास आयोजना तथा कार्यक्रमको प्राथमिकता बढ़ाउन योजना बैंक निर्माण गर्ने प्रस्ताव अघि सारेको जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले जानकारी दिनुभयो। उहाँका अनुसार तीन तहका सरकारबाट सञ्चालन हुने आयोजनामा दोहोरोपन देखिने तथा बजेट छरिने प्रवृत्तिलाई निरुत्साहित गर्न योजना बैंक निर्माण आवश्यक रहेको उहाँले बताउनुभयो। त्यस्तै नदीजन्य पदार्थको प्रमुख स्रोतमा रहेको नदीजन्य पदार्थको प्राप्त हुने राजस्व व्यवस्थापनलाई पनि प्राथमिकतामा राखेको छ। नदीजन्य पदार्थको उत्खनन तथा बिक्री वितरणमा समयमै वातावरणीय प्रभाव मूल्याङ्कन आईईई गर्ने, अनुगमन प्रक्रिया शुरू गर्ने र ठेक्का सम्झौता समयमै सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। त्यस्तै जिल्ला सभामा तुलसीपुरको टरीगाउँ विमानस्थल स्तर उन्नति हुन नसक्दा नियमित हवाई सेवा उपलब्ध हुन नसकेको विषयलाई पनि उठाइएको छ। चालू आर्थिक वर्ष 83-84 विमानस्थल स्तर उन्नतिका लागि केही बजेट विनियोजन भएको उल्लेख गर्दै स्तर उन्नति प्रक्रिया अघि बढ़ाउन सम्बन्धित निकायलाई जिल्ला समन्वय समिति मार्फत अपील गर्ने नीति पनि अगाडि सारिएको छ। अमरराज आचार्यले आजको गोरक्ष दैनिकमा खबर लेख्नु भएको छ।
2: लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति तथा चालू आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन अवस्थाको समीक्षा गर्दै बजेट कार्यान्वयनमा देखिएका समस्या र चुनौती पहिचान गरेको छ। प्रदेश सरकारले अधुरा तथा टुक्री आयोजना घटाउने, बहुवर्षीय आयोजना सञ्चालनका लागि स्रोत बढ़ाउने, राजस्व संकलनको दायरा बढ़ाउने र अनुगमनलाई प्राथमिकतामा राखेर भूमिका बढ़ाउने गरी समीक्षा गरिएको हो। प्रदेश सरकारले अधूरा आयोजना सम्पन्न गर्ने, कार्यान्वयन हुन नसक्ने आयोजना पहिचान गर्ने, प्रशासनिक तथा चालू खर्च घटाउने, अन्तर मन्त्रालय समन्वय बढ़ाउने र बेरुजु फर्चोटलाई तीव्रता दिने विषयलाई आगामी बजेट कार्यान्वयनका प्राथमिकताका रूपमा अघि सारेको छ। त्यस्तै प्रदेश आयोजना ब्याङ्क पूर्ण रूपमा कार्यान्वयन गर्ने, आन्तरिक स्रोत अभिवृद्धिका लागि अध्ययन तथा राजस्वको दायरा विस्तार गर्ने, कम प्राथमिकताका आयोजना तथा कार्यक्रम कटौती गर्ने र पुराना बहुवर्षीय आयोजना सम्पन्न भएपछि मात्रै नयाँ आयोजना थप्ने नीति अघि सारिएको हो। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको सभाहलमा बुधबार आयोजित समीक्षा तथा बजेट कार्यान्वयन सम्बन्धी गोष्ठीमा प्रदेश सरकारका मन्त्रालय तथा निकायहरूको वित्तीय प्रगति, खर्चको अवस्था, राजस्व संकलन, संघीय अनुदान, आयोजना कार्यान्वयन र आगामी बजेटका चुनौतीबारे समीक्षा गरिएको छ। समीक्षापछि मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने आयोजनामा हात नहाल्न मन्त्रालयहरूलाई निर्देशन दिनुभएको छ। उहाँले सम्पन्न गर्न नसकिने र सम्पन्न गर्न सकिने र नागरिकलाई उपलब्धि दिने योजनालाई प्राथमिकता साथ कार्यान्वयनमा लैजानुपर्ने बताउनुभयो। अधुरो हुने योजना हात नहालौ, पूरा गर्न सक्ने नसक्ने योजना हात नहालौ, सम्पन्न गर्न सकिने र उपलब्धि दिने योजनालाई मात्र कार्यान्वयनमा लैजाउ। मुख्यमन्त्री आचार्यले भन्नुभयो, उहाँले ठूलो आकारका योजना छनौट गर्ने तर त्यस अनुसार पर्याप्त बजेट विनियोजन नगर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनु भएको थियो। आजको युगबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ।
1: भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा परि सम्पर्क विहीन भएका आफ्ना नागरिकहरूको खोजीमा तदारूकता देखाउँदै दाङका दुई स्थानीय तहका प्रमुख प्रभावित क्षेत्रमा पुग्नु भएको छ। राप्ती गाउँपालिका र गढ़वा गाउँपालिकाका प्रमुख बेपत्ता नागरिकको अवस्था बुझ्न तथा खोजी कार्यमा समन्वय गर्न रसुवा पुग्नु भएको हो। भोटेकोशीमा भदौ 10 गते आएको बाढ़ीपछि रोजगारीका सिलसिलामा रसुवा पुगेका राप्ती गाउँपालिकाका 4 जना र गढ़वा गाउँपालिकाका 3 जना हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा आउनु भएको छैन। लामो समयसम्म सम्पर्क विहीन भएपछि बेपत्ता नागरिकका परिवारमा चिन्ता थपिँदै गएको छ। राप्ती गाउँपालिका 3 बसन्तापुरका 36 वर्षीय सर्वेश चौधरी, वडा नम्बर 4 मौरीघाटका 45 वर्षीय रामबहादुर चौधरी, सोही वडाका 22 वर्षीय सिजन चौधरी, वडा नम्बर 6का बगरापुरका 24 वर्षीय अनिल चौधरी सम्पर्क विहीन हुनुभएको छ। त्यस्तै गढ़वा गाउँपालिका 6 खबरीका ज्ञानु पुन, वडा नम्बर 3का दीपप्रकाश चौधरी र वडा नम्बर 4का श्याम चौधरी पनि बाढ़ीपछि हालसम्म सम्पर्कमा आउनु भएको छैन। दाङका दुई पालिका प्रमुख बाढ़ी प्रभावित क्षेत्रमा आजको राप्ती पोस्ट दैनिकमा खबर छ। राप्ती पोस्ट दैनिकमै कैदीबन्दीद्वारा बाढ़ी पीड़ितलाई सहयोग शीर्षकमा अर्को समाचार छापिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित तथा पीड़ित परिवार को राहत तथा उद्धारका लागि तुलसीपुर कारागारमा रहेका कैदी बन्दीहरूले 60,020 रूपियाँ सहयोग गरेका छन्। विपदका कारण ठूलो धनजनको क्षति भइरहेका बेला कारागारभित्र रहेका कैदी बन्दीहरूले समेत पीड़ित नागरिकको दुःखमा साथ दिने उद्देश्यले स्वैच्छिक रूपमा रकम संकलन गरी सहयोग गर्नुभएको हो। प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेको सहभागितामा कारागार भित्र रहेका कैदीबन्दीहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी उद्धार कोषमा जम्मा गर्ने गरी हस्तान्तरण गरिएको छ। कैदीबन्दीहरूले विपदका बेलामा देखाएको मानवीय संवेदनाको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी पाण्डेले सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। आजको राप्ती पोस्ट दैनिकमा खबर छ। त्यसै गरेर आजको राप्ती पोस्ट दैनिक गणतन्त्र दैनिकमा बाढ़ी पीड़ितहरूलाई सहयोग गरेको खबर छ। गत भदौ 10 गते भोटेकोशीमा आएको अविरल वर्षा र लेदो र बाढ़ीले 81 हाइड्रो पावरको टनलभित्र काम गरिरहेका 31 जना कामदारको जीवन संकटमा पर्यो। बाँकी बर्दिया कैलाली कञ्चनपुरबाट रोजगारीका लागि भोटेकोशीमा पुग्नुभएका उहाँहरूलाई बाढ़ी र पहिरोका कारण टनलभित्रै थुनिनुभयो। 81 आएको विपत्तिले टनलभित्र रहनुभएका कामदारहरूमा त्रास फैलियो। केही कामदारहरू भने ज्यान जोगाउन पहाड़तिर चढ़ेर सुरक्षित स्थानमा भएर सफल हुनुभयो। उद्धारको पर्खाईमा रहनुभएका उहाँलाई भदौ 11 गते कम्पनीको सहयोगमा नेपाल प्रहरी र सशस्त्र प्रहरी नेपाली सेनाले हेलिकप्टर मार्फत सकुशल उद्धार गर्यो। उद्धारपछि उहाँहरूको यात्रा सहज थिएन। विपत्तिबाट जोगिएर घर फर्किने क्रममा उहाँहरूलाई दाङको लमहीमा अनुबुढा मगरले खाना खुवाएर घरतर्फ पठाउनु भएको छ। गणतन्त्र दैनिकमा खबर छ।
2: दाङको शान्तिनगर गाउँपालिका 3 भला नेटामा दलित तथा सुकुम्बासी परिवारको घर डोजर लगाएर भत्काइएको घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ। पीड़ित दलित तथा सुकुम्बासी परिवारको संयुक्त आयोजनामा बुधबार घोराईस्थित नेपाल पत्रकार महासंघ दाङको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा सहभागी वक्ताहरूले लामो समयदेखि बसोबास गर्दै आएका परिवारको घरमा डोजर लगाएर भत्काउने कार्य गैर कानूनी अमानवीय र गैर जिम्मेवार भएको बताएका हुन्। नेपाली दलित अभियान नेपालका संयोजक केशव नेपालीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्रियासनले लामो समयदेखि बसोबास गर्दै आएका दलित तथा सुकुम्बासी परिवारको घर भत्काउनु गम्भीर मानवता विरोधी घटना भएको बताउनुभयो। उहाँले घटनाको निष्पक्ष छानबिन गरी घर भत्काउन आदेश दिने तथा डोजर चलाउने लगायत घटनामा संलग्न सबैलाई कानूनी दायरामा ल्याउन माग गर्नुभयो। कानूनी प्रक्रिया पूरा नगरी गरीब दलित र सुकुम्बासीको घर भत्काउने अधिकार कसैलाई छैन। घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कार्यवाही र पीड़ित परिवारलाई न्याय दिलाउनुपर्छ। उहाँले भन्नुभयो नेपाली दलित अभियान नेपालका संयोजक केशव नेपालीले लामो समयदेखि बसोबास गर्दै आएका नागरिकको घर भत्काइएको घटनाको निष्पक्ष छानबिन गरी पीड़ितले न्याय पाउने वातावरण बनाउन सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्ने बताउनु भएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा यो खबर छ।
1: खबर पत्रिकामा अब जनताको विचार। भदौ 10 गते रसुवा लगायतका क्षेत्रमा आएको अकल्पनीय बाढ़ीका कारण प्रभावितहरू अहिले खाना बस्नको मात्रै होइन विभिन्न प्रकारका रोगहरू फैलन सक्ने जोखिममा पनि छन्। पीड़ितहरूलाई देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ। बाढ़ीका कारण प्रभावित भएकाहरूलाई अहिले के सहयोग गर्न सकिन्छ र के कस्तो सहयोग गर्दा प्रभावकारी हुन्छ भनेर केही नागरिकहरूलाई सोधेका छौं।
3: अब बाढी पीड़ितलाई त अब सबै चिज सहयोग गर्दा राम्रो हुन्छ नि बिचरा। अब उनीहरूलाई अब अहिले त अब घाँस बाँस कपास केहीको पनि टुङ्गो छैन है। अब सबै चिज सहयोग गर्दा अब पैसाकै आवश्यक हुन्छ। कपडा लुगा लत्ताकै आवश्यक हुन्छ। सबै चिजको आवश्यक हुन्छ है। खाने कुराको आवश्यकता छ। बिचराहरूको बस्ने ठेगान छैन, टुङ्गो छैन। अब त्यो त पालमुनि भानी बसिहालन् सरकारले व्यवस्थापन गरिरहेछन्। गर्नु त भइरहेछ। त्यही पनि सबै चिजको आवश्यक छ बिचराहरू बाढी पीड़ितलाई त। अहिले त अब खानेकुराको पनि सबैको आवश्यकै छ कि। चामल दाल चामलहरू नै त सहयोग गर्ने भनेको होइन। अब चाउचाउ बिस्कुट पनि अब कति खाने हुन्छ र चाउचाउ बिस्कुट पनि धेरै पर्दैन मान्छेलाई। दाल चामल अहिले घरमा तरकारीहरूको धेरै हरियो तरकारी भन्दा पनि धेरै त दाल र चामलकै आवश्यकता पर्छ कि। फलफुल पनि दिन सकियो। फलफुलहरू अब दाल चामल तरकारीहरू सबै चिजको आवश्यकतै छ बिचरा।
4: म पूर्णबहादुर थापा। बाढी पीड़ितहरूलाई सक्दासम्म अब आर्थिक सहयोग चारैतिरबाट सक्दो सहयोग सबै आम नेपाली लगायत विश्वव्यापी रूपमा सहयोग भइराखेको देखिन्छ। विशेष गरेर त्यहाँ बाढी पीड़ितहरूलाई रात यो खाद्यान्न रातहरूमा चाउचाउ बिस्कुटहरू जस्ता फूड पोइजन हुने खानाहरू वितरण गरेको देखिन्छ। त्योभन्दा अझ विशेष गरेर ती रात दिने क्रममा राम्रा खालीका खानाहरू जस्तै फलफूलहरू अनि पकाएर खान सकिने जस्तै चामल दाल दिँदा राम्रो होला। अझ तिनीहरूलाई सक्दो सहयोग के गर्न सकिन्छ भनेपछि उक्त स्थानमा धेरै पानी जम्ने मच्छरहरूबाट विभिन्न किसिमका रोगहरू सर्ने जस्ता समस्याहरू देखिन सक्छ। विभिन्न किसिमका रोगहरूले आक्रमण गर्न सक्छ। डाक्टरहरूको सेवा सुविधा उपलब्ध गराउँदा राम्रो देखिन्छ, प्रभावकारी होला। विशेष गरेर अहिले भाइरलको रूपमा अहिले आइराखेका छ यो पुराना कपडा सन्दर्भमा आइराखेका छ। यो पुराना कपडा भन्दा पनि विशेष गरेर ती पीड़ितहरूलाई बासको आवश्यकता देखिन्छ। अनि
5: पवित्र भण्डारी घोराई तारा नवलपुरमा बस्छु। विशेष गरी आजको प्रुफ के छ भनेपछि हाम्रो अहिले प्राकृतिक प्रकोप बाढी पीड़ित अहिले रसुवामा हाम्रो 2072 साल पछिको भूकम्प पछिको दोस्रो प्राकृतिक प्रकोप भइरहेको देखिन्छ। बाढी पीड़ितहरू जो हुनुहुन्छ उहाँहरूलाई चाहिँ सहयोगको लागि सहयोग पनि गरिरहनुमा छ। विभिन्न देशहरूबाट सहयोग आइरहेको छ अनि विभिन्न देशहरूबाट उद्धार टोलीहरू पनि आइराख्नु भएको छ। थुप्रै ठाउँहरूबाट अब सानोदेखि धेरै धेरै ठूलो रकमहरूसम्म अब सहयोग आइरहेको छ। प्रत्येक व्यक्तिहरूले अब 100 रुपियाँबाट 1000 रुपियाँबाट सहयोग गरिरहेको छन्। मैले पनि पर्सनल रूपबाट पनि सानो सहयोग गरेको छु। खाना खुवाउने क्रममा कोही बाढी पीड़ित साना बच्चाबाट लिएर वृद्धसम्म हुनुहुन्छ। एज अनुसार उमेर अनुसार चाहिँ उहाँहरूको खानामा अलिकति मिलाएर खुवाउँदा अलिकति उचित हुन्छ कि भन्ने मैले देखिरहेको छु। जस्तै खाना खुवाउने क्रममा भने जस्तै सुक्खा चिउरा चाउचाउ बनाइरहेको देखिन्छ। यस्ता जङ्क फुडहरू खान नदिएर जस्तै आज पनि हाम्रो नेपालमा उत्पादन भएका केरा अनि स्याउहरू बाँड्ने बेलामा अलिकति उचित हुन्छ कि भन्ने अपेक्षा राख्छु मैले। पकाएर खानेकुराहरूमा चाहिँ दाल भात तरकारी आजभोलि हरिया तरकारीहरूको पनि सिजन छ। अझै तरकारीहरू खुवाउँदा अलिकति स्वास्थ्यलाई गुणस्तर गराउन सकिन्छ कि भन्ने अपेक्षा राख्दछु।
6: बाढी पीड़ितहरूलाई लत्ता कपडा उनीहरूलाई के आवश्यकता छ उनीहरूको आवश्यकता अनुसारको सामग्रीहरू दिएर उनीहरूलाई सहयोग गर्न सकिन्छ। उनीहरूले त्यहाँ बसालेर हुन्छ कि त्यहाँभन्दा अरू ठाउँ सिफ्ट गरेर क्याम्पिङ गरेर खानपिन उनीहरूको घरबार व्यवस्था नहुँदासम्म एक ठाउँमा क्याम्पिङ गरेर उनीहरूले चाहिने पोषण तत्व लत्ता कपडा तातो चिसो बुढा बाल बच्चालाई सेवा सुविधा कसरी गराउन सकिन्छ त्यो गर्दा ठिक होला। अनि दोस्रो कुरा एकद्वार प्रणाली सरकारको यो नीति एकदम ठिक छ। आर्थिक रूप मात्र एकद्वार प्रणाली गराउने तर चाहिँ लत्ता कपडा यिनी चामल राशन चाहिने जो जोले बाँडे पनि हुन्छ एकद्वार प्रणालीबाट जुन भ्रष्टाचारको निर्मूल गर्नलाई सरकारले ल्याएको नीति हो एकदम बेस्ट हो। तर आर्थिक रूपलाई मात्रै एकद्वार प्रणाली गराउने अरू बाँकी चाहिने जसले जहाँबाट सक्छ त्यहाँबाट पुर्याउँदा सरकारले त्यो दिनपर्छ।
7: बाढी प्रभावितहरूलाई जस्तो कुराको आवश्यकता छ त्यही अनुसारको सहयोग गर्दा बढी प्रभावित हुन सक्छ कि हामीसँग जे अनावश्यक छ त्यो भन्दा पनि बाढी पीड़ित कस्तो आवश्यकता परेको छ त्यही अनुसार दिनु चाहिँ राम्रो हुन्छ। चाहे थोरै दिए पनि धेरै दिए पनि सहयोग हुन्छ। जति सकिन्छ थोरै वा धेरै दिए हुन्छ। आवश्यकता बुझेर दिन राम्रो हुन्छ। मेन कुरा भने हेल्दी फूड जस्तो लाग्छ किनभने त्यहाँ अलरेडी झाडा पखाला विभिन्न रोगहरू फैलन सक्ने सम्भावना बढी छ। त्यसकारण चाउचाउ बिस्कुट जस्ता जङ्क फूड मात्र नभई फलफूल खानामा गेडागुडी जस्ता कुराहरू मिसाएर दिन सकिन्छ।
8: मेरो नाम शर्मिला थापा हो। अहिले चाहिँ यो देशमा भइरहेको सबैजनालाई थाहा भएको यो बाढीको कारणले मानिसहरूलाई सानो सहयोग चाहिएको छ अनि त्यही कारणले हामीले जस्तै खानेकुरा लगाउने कपडाहरूको आवश्यकता छ।
9: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल
10: डाक्टर विमला तिवारी द्वारा दिइने सेवाहरू
11: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा
10: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा
12: अन्य विशेषज्ञ सेवाहरू
13: वरिष्ठ
12: फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा।
13: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा।
14: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा।
13: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा।
14: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा।
13: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा।
14: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082-85-63-218।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
14: इन्डोस्कोपी सेवा,
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
17: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-309 र मोबाइल 98453-0653।
2: अब बाँकी समाचार। प्रथम शहीद लखन थापा मगर पार्क व्यवस्थापन समिति घोराही सौदको प्रथम साधारण सभा सम्पन्न भएको छ। समितिका अध्यक्ष एकराज खनालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। दिनभरिको थकान मेटाउन, खुल्ला क्षेत्रमा रमाउन र मनोरञ्जन लिन सकिने सुन्दर स्थान बनाउन लागि परेको प्रमुख अतिथि मेयर चौधरीले बताउनुभयो। स्थानीयको चासो भएपछि मात्रै सरकारले लगानी गर्छ। उहाँले भन्नुभयो, यो पार्कलाई गहनाको रूपमा विकास गर्न सकिन्छ। सरकारले लगानी गर्छ, उहाँका अनुसार 12 महिना फूल फुलाउन र हरियाली व्यवस्थापन गर्न सकिन्छ। त्यसका लागि बोरिङ खन्ने कार्यक्रम छ र पार्क व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढ़ाएको बताउनु भएको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छ।
1: घोराई उपमहानगरपालिका 5 रज्यकी 20 वर्षीय रेखा नेपाली हाल ब्लड क्यान्सरसँग जुधिरहनु भएको छ। उहाँको उपचारमा सहयोग गरिदिन श्रीमान भरत नेपालीले बुधबार घोराईमा पत्रकार सम्मेलन गरेर अपील गर्नुभएको छ। करिब 3 महिना अघिदेखि रेखालाई ब्लड क्यान्सर देखिएको थियो। त्यसै यता उपचारमा हालसम्म 11 लाख रूपियाँ खर्च भइसकेको श्रीमान नेपालीले जानकारी गराउनु भएको छ। आजका पत्र पत्रिकामा खबर छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार टिप्पणीहरूतर्फ। भोटे कोशीले ल्याएको राष्ट्रिय विपद, नारायण प्रसाद शर्माको विचार छापिएको छ। मानव अस्तित्वको विरोधी, मानवकै आकांक्षा, विश्वराज आचार्यको विचार छापिएको छ भने उपभोक्तावादी संस्कृतिलाई चुनौती शीर्षकमा आजको युगबोध राष्ट्रिय दैनिकले सम्पादकीय लेखेको छ।
2: त्यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकले बाढ़ीले बगाएको न्याय शीर्षकमा डाक्टर नम्रता पाण्डेको विचारलाई छापेको छ। त्यसै गरी जडीबुटी समृद्धिको आधार शीर्षकमा रघुराम प्राजुलीको विचारलाई पनि छापेको छ। त्यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकले प्राकृतिक विपद खोजी उद्धार राहत प्राथमिकता शीर्षकमा भुवन पोखरेलको विचारलाई छापेको छ। सँगै सडकका खाडलपुर शीर्षकमा सम्पादकीय छापेको छ आजको गोरक्ष राष्ट्रिय दैनिकले।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा उदार मनले लाग्नु पर्दछ घामछाया स्तम्भमा पद्मप्रसाद शर्माको विचार छापिएको छ भने ज्ञान अभावमा समन्वय र सहकार्य नै जनतालाई राहत शीर्षकमा सम्पादकीय छापिएको छ।
2: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा विपदमा छुट्नै नहुने दीर्घ रोगीको उपचार शीर्षकमा विजय खत्रीको विचारलाई छापिएको छ। त्यसै गरी उदारीकरणमा राज्यको भूमिका शीर्षकमा गोपीनाथ मैनालीको विचारलाई पनि छापिएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य शीर्षकमा सम्पादकीय छापिएको छ आजको राप्ती पोस्ट दैनिकमा।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र विशाल चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षेत्री
2: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: सामान्यत पृथ्वी राजमार्ग ठप्प हुँदा काठमाडौँ उपत्यकामा तरकारीको हाहाकार मचिने गर्थ्यो। भोटेको सीमा आएको हिमबाढ़ीका कारण हाल राजमार्ग ठप्प हुँदा दृश्य फेरिएको छ। पृथ्वी राजमार्ग बन्द हुँदा समेत तरकारी जन्य वस्तु आपूर्तिको चक्र खलबलिएको छैन। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अधिकांश तरकारीको मूल्य विगतका वर्षको यस अवधिको तुलनामा केही सस्तो भएको छ। सस्तियो तरकारी गोर्खापत्रको अर्थ पृष्ठको समाचार हो यो। यसैगरी गोर्खापत्रले नै भित्री पृष्ठमा बाढ़ीका कारण तरकारी अभाव शीर्षकको खबर छापेको छ। भोटेकोशी नुवाकोट रसुवा लगायत पहाड़ी क्षेत्रमा आएको विनाशकारी बाढ़ी पहिरोका कारण मधेस प्रदेशका बजारमा हरियो तरकारीको आपूर्ति प्रभावित भएको छ। बाढ़ीका कारण तरकारी अभाव गोर्खापत्रको भित्री पृष्ठको खबर हो यो। पत्र पत्रिकाले छापेका यिनै प्रसंगसँगै कार्यक्रम अखबारबाट विदा हुन्छौ। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि। तिम्रो

0: टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: गंगाली स्कूल मेड्रियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास।
3: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 9847268673।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् गंगाली स्कूल मेटेरियल सेन्टरमा।
5: व्यवस्थापन गरिरहेका छौँ, तर डीएनए लगायत अन्य पहिचानलाई सहयोग गर्ने आधारहरू सुरक्षित राखिएको छ। यी सब डीएनए म्याचिङ पश्चात सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ। पहिचान हुन सकेको सब परिवार र आफन्तलाई जिम्मा लगाइरहेको अवस्था छ।
6: बाढ़ी प्रभावित क्षेत्रमा अवरूद्ध विद्युत तथा संचार सेवा सुचारू गर्न दोस्रो दिनदेखि नै काम भएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले हालसम्म 95% क्षेत्रमा संचार सेवा उपलब्ध भएको बताउनुभयो। यसै गरी नुवाकोटमा 85%, धादिङमा 98% र रसुवामा 40% विद्युत सेवा पुनस्थापना भइसकेको जानकारी प्रधानमन्त्री शाहले दिनुभयो। बाढ़ीले भोटेकोशी र त्रिशुली करिडोरका जलविद्युत आयोजना र सौर्य योजनामा ठूलो क्षति पुर्याएको जानकारी दिनुहुँदै प्रधानमन्त्री शाहले विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र 388 मेगावाट क्षमताको निर्माणाधीन 4 आयोजना क्षतिग्रस्त भएको र मरमतका लागि ठूलो लगानी लाग्ने देखिएको बताउनुभयो। बाढ़ी प्रभावित क्षेत्रका विभिन्न स्थानमा सड़क अवरूद्ध भएको र त्यसको मरमत कार्य भइरहेको पनि उहाँले जानकारी गराउनुभयो।
5: प्रभावित क्षेत्रमा अवरूद्ध भएको संचार सेवा दोस्रो दिनदेखि पुनस्थापना हुँदै 95% सेवा पुनस्थापना भइसकेको छ। संचार सेवाको पहुँच भन्दा बाहिर भएका स्थलहरूमा हाल 30 सेटेलाइट फोन मार्फत संचार भइरहेको छ। बाढ़ीले भोटेकोशी त्रिशुली करिडोरमा संचालित तथा निर्माणाधीन जलविद्युत आयोजना र सौर्य परियोजनामा ठूलो क्षति पुर्याएको छ। विद्युत उत्पादन गरिरहेका 8 आयोजनामा 281 मेगावाट र निर्माणाधीन 4 388 मेगावाट क्षतिग्रस्त भएका छन्, जसमध्ये केही मात्रै मर्मत हुन सक्ने र त्यसका लागि ठूलो लगानी लाग्ने देखिएको छ। जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञ टोली परिचालन भइरहेको छ। बाढ़ीका कारण गल्छी, बेत्रावती, रसुवागढ़ी सड़क र पृथ्वी राजमार्गको गल्छी मुगलिङ खण्डको अधिकांश भाग क्षति भएको छ। साथै पृथ्वी राजमार्गको कृष्णभीर, परेवाभीर लगायतका क्षेत्रमा क्षति पुगेको छ। बाढ़ीका कारण 48 झोलुङ्गे पुल क्षति भएको छ, जसमध्ये 20 मर्मत गर्न मिल्ने र 28 नयाँ निर्माण गर्नुपर्ने देखिएको छ। बाढ़ीका कारण क्षतिग्रस्त मुगलिङ नारायणघाट सड़कको कृष्णभीर खण्ड भदौ महिनाभित्रै मर्मत सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ।
6: भदौ 10 बेलुकासम्ममा खोज र उद्धारका लागि विभिन्न 69 उडान मार्फत 351 घाइते तथा अल्पत्र परेका व्यक्तिहरूको उद्धार गरिएको प्रधानमन्त्री शाहले बताउनुभयो। त्यस्तै पहिलो दिन नै प्रभावित क्षेत्रका 3,500 जनालाई सुरक्षित स्थानमा अस्थायी आवासको व्यवस्था गर्नुका साथै 8 राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको प्रधानमन्त्री शाहले सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले अहिलेको विपद पूर्वानुमान भन्दा बाहिरको भएको हुनाले खोजी तथा उद्धारमा समस्या देखिएको जानकारी गराउनुहुँदै विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा उद्धार कार्यका लागि भारतीय, चिनिया र कोरियन विज्ञहरू सहितको टोली परिचालन भइरहेको बताउनुभयो। प्रधानमन्त्री शाहले हिलो र लेदोका कारण सुरुङमा हेलिकप्टर लगायतका उद्धार उपकरण लैजान नै समस्या भएकाले केही ढिलाइ भए पनि विचलित नभइकन काम गरिरहेको र काम गरिरहेकाहरूलाई प्रोत्साहन मिल्ने गरी सहयोग गर्न सबैमा आग्रह गर्नुभयो। प्रधानमन्त्री शाहले हाल प्रधानमन्त्री विपद राहत कोषमा 6,88,00,000 रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको र अहिले 61,41,000 अमेरिकी डलर भन्दा बढ़ी रकम प्राप्त भएको सदनलाई जानकारी गराउनुभयो। प्रधानमन्त्री शाहले नेपाललाई विपद व्यवस्थापनमा चीन, भारत, पाकिस्तान, अमेरिका, जापान, बेलायत लगायतका मित्र राष्ट्र र एसियाली विकास बैंक, विश्व बैंक, युरोपेली युनियन, संयुक्त राष्ट्र संघ लगायतका अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट पनि सहयोग प्राप्त भइरहेको जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विशेष प्रस्ताव पारित भएको छ। बैठकमा विशेष प्रस्ताव प्रस्तुत गर्नुहुँदै सभामुख टोल प्रसाद अर्यालले सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार तथा घाइतेको उपचार र पुनस्थापनाको प्रबन्ध मिलाउन समेत निर्देशन दिनुभयो। सभामुख अर्यालले जलवायु परिवर्तनका कारण नेपालले वर्षेनी ठूलो क्षति बेहोर्दै आएको उल्लेख गर्नुहुँदै जलवायु परिवर्तनबाट सृजित क्षति र नोक्सानीको अन्तर्गत राष्ट्रीय बहसमा नेपालले प्रष्ट र बलियो आवाज उठाउनु पर्ने बताउनु।

0: भयो।
1: जलवायु परिवर्तन बाट सिर्जित क्षति र नोक्सानीको अन्तर्राष्ट्रिय बहसमा नेपालले आफ्नो आवाज अझ स्पष्ट र बलियो रूपमा उठाउनु पर्दछ। यस सम्बन्धमा म नेपाल सरकारको ध्यान आकृष्ट पार्न चाहन्छु। रजुवा विपदले हामीलाई अर्को महत्वपूर्ण पाठ पनि सिकाएको छ। हामीले अब विपद पछिको व्यवस्थापन मात्र होइन पूर्व तयारीको संस्कृति निर्माण गर्नुपर्दछ। हिमताल र हिमनदीको नियमित अध्ययन र अनुगमनलाई प्राथमिकतामा राख्नु पर्दछ। प्रभावित परिवार र समुदाय गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गर्न चाहन्छु। राष्ट्रिय शोकको घडीमा ऐक्यबद्धता कायम राख्न र तीनवटै तहका सरकार, सबै दल, नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोज, उद्धार र विस्थापित नागरिकलाई पुनस्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन नेपाल सरकारलाई निर्देश गर्दछु।
2: हिजोको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले संकटका बेला भएका कमी कमजोरीलाई स्वीकार गर्दै सरकार नागरिकको जीवन रक्षाका लागि लाग्नुपर्ने बताउनुभयो। उपनेता पराजुलीले आवश्यकता अनुसार विश्वविद्यालयका अनुसन्धानकर्ता, निजी क्षेत्र, नागरिक समाज र मित्र राष्ट्रहरूमा उपलब्ध विशेषज्ञ र प्रविधि तत्काल परिचालन गरी उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गर्नुभयो। यस्तै बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ देन्देले खोज तथा उद्धारमा सबैभन्दा खड्किएको विषय नै सुरुङभित्र फँसेका नागरिकको उद्धार भएकाले यसमा हर सम्भव उपायहरू अपनाउन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेता आङ देन्देले विपदमा आफूहरू सधैँ सरकारको साथमा रहेको उल्लेख गर्नुभयो। नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले संकटको सामना गर्न सबै राजनीतिक दल, नागरिक समाज र विज्ञहरू सम्मिलित सर्वपक्षीय सर्वदलीय संयन्त्र बनाउन सुझाव दिनुभयो। नेता थापाले सामूहिक शक्तिबाट मात्रै विपदको सामना गर्न सकिने भएकाले सबैका सुझावलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यान आकर्षण गराउनुभयो। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले विपदको सामना गर्न तीनै तहको सरकारबीच समन्वय हुनुपर्ने बताउनुभयो। बाढ़ी प्रभावितको खोज तथा उद्धारमा सेनाले धेरै जोखिम उठाएर काम गरेको उल्लेख गर्नुहुँदै संयोजक प्रचण्डले सबै तहका सरकारहरू बीचको समन्वयमा जनपरिचालन नहुँदासम्म समस्याको वास्तविक समाधान खोज्न असम्भव हुने बताउनुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले बेपत्ता नागरिकको खोज, उद्धार र घाइतेहरूको उपचारमा विशेष ध्यान दिन सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी रापरपा संसदीय दलका नेता ज्ञान बहादुर साईले विपदमा आरोप प्रत्यारोप नभई बाढ़ीबाट प्रभावितको उद्धार र राहतमा सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो। विपदको समयमा ज्यानको प्रवाह नगरी खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मीको सेवा सुविधा बढ़ाउन पनि उहाँले माग गर्नुभयो। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1,222 जनाको शव फेला परेको छ। जसमध्ये रसुवामा 127, नुवाकोटमा 155, धादिङमा 60 जना, चितवनमा 348, गोर्खामा 68, तनहुँमा 38, नवलपरासी पूर्वमा 218 र नवलपरासी पश्चिममा 194 जना र भारतमा भेटिएको 14 गरी 1,222 जनाको शव फेला परेको हो। 95 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 181 महिला, 263 पुरूष र 438 नकुलेको गरी जम्मा 882 शव व्यवस्थापन गरी माटोमुनि सुरक्षित राखिएको छ। साथै पहिचान नभएको 953 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि हिजो साँझसम्म 11,993 जनाको उद्धार गरिएको छ। यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 7,912, नेपाली सेनाका 9,199 र सशस्त्र प्रहरी बल नेपालका 4,203 सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय स्थानमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार र खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि हालसम्म मृत्यु हुनेको संख्या 1,222 पुगेको प्राधिकरणले जानकारी गराएको छ। निजी क्षेत्रबाट पनि हालसम्म 29 हवाई उडान मार्फत उद्धार र राहत कार्यमा सहयोग भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि नेपाली सेनाका 45, नेपाल प्रहरीका 25 र सशस्त्र प्रहरी बल नेपालका 13 जना सम्पर्कविहीन रहेका छन्। यस्तै भन्सार कार्यालयका 14, अध्यागमन कार्यालयका 3 र रसुवाबाट करिब 865 जना सम्पर्कविहीन रहेको विवरणमा उल्लेख गरिएको छ। भोटेकोशी र त्रिशुली नदीमा बाढ़ीमा परेर 213 जना विद्यार्थी अझै सम्पर्कविहीन रहेको प्रारम्भिक तथ्याङ्क देखिएको छ। बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ गरी 23 विद्यालय प्रभावित भएका छन् भने 16 विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयको तथ्याङ्कले देखाएको छ। बाढ़ीका कारण भोटेकोशी, त्रिशुली र नारायणी नदी वरपरका विद्यालयका हजारौं विद्यार्थीहरूको पठन पाठनमा अवरोध पुगेको छ। सहकर्मी यशोदा अधिकारीको रिपोर्ट।
0: भुटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीका कारण हजारौं विद्यार्थीको पढ़ाई प्रभावित भएको छ। बाढ़ीले विद्यालय भवन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि कतिपय विद्यालय बन्द भएका छन् भने केही विद्यार्थी अझै सम्पर्कविहीन छन्। रसुवाको गोसाईकुण्ड गाउँपालिका र नुवाकोटको विदुर नगरपालिकाका विभिन्न विद्यालय बढ़ी प्रभावित भएका छन्। गोसाईकुण्ड गाउँपालिकाको रसुवागढ़ी, केरुङ नाका र टिम्बुरे आसपासका सामुदायिक तथा निजी गरी 15 विद्यालय अहिले बन्द अवस्थामा छन्। कुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुरपु तामाङ,
3: पालिकामा रहेको 15 सामुदायिक विद्यालयहरू अहिले पठन पाठन सबैको बन्द छ। निजी विद्यालयहरू 4 गरेर लगभग हाम्रो 3,000 भन्दा बेसी विद्यार्थीहरू चाहिँ अहिले पठन पाठन बन्द छ। कुनै विद्यालयहरू बगाएको छ, कुनै विद्यालयहरूमा चाहिँ अब मान्छे त्रसित भएर चाहिँ केही समयलाई बन्द गरेर आफ्नो आफन्तहरू घुमेको कारणले।
0: विद्यालय जाने समयमा बाढ़ी आएकाले कतिपय विद्यार्थी बाटोमा हिँडिरहेका थिए भने केही बसबाट विद्यालय जाँदै थिए। कक्षा 12 पढ़ाई हुने विद्यालयमा त बिहानी कक्षा सञ्चालन भइरहेको थियो। केही विद्यालयले कक्षा 8 र 10 लागि अतिरिक्त कक्षा सञ्चालन गरेकाले बाढ़ी आउँदा विद्यार्थीहरू कक्षामै रहेको हुन सक्ने अनुमान गर्न सकिन्छ। नुवाकोट विदुर नगरपालिकाको बेत्रावतीमा रहेको उत्तरगया बोर्डिङ स्कूलका विद्यार्थी बोकेको बस समेत बाढ़ीले बगाएको नगरपालिकाले जनाएको छ। त्यसो त बाढ़ीले कति विद्यार्थी, शिक्षक र कर्मचारी प्रभावित भए भन्ने तथ्याङ्क आउन सकेको छैन। विदुर स्थित त्रिशुली नदी आसपासका त्रिभुवन त्रिशुली माध्यमिक विद्यालय, चेतना आवासीय माध्यमिक विद्यालय र रामचन्द्र आवासीय माध्यमिक विद्यालय भवनमा बाढ़ीले पूर्ण रूपमा क्षति पुर्याएको छ। त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयले भने समयमै बाढ़ीको सूचना पाएपछि आफ्ना सबै विद्यार्थीलाई सुरक्षित स्थानमा पठाउन सफल भएको थियो। तर एकजना शिक्षक र एकजना विद्यालय कर्मचारी भने बाढ़ीमा बेपत्ता भएको विद्यालयले जनाएको छ। विद्यालयका प्रधानाध्यापक राजेन्द्र दुवाड़ीका अनुसार सुविधा सम्पन्न विद्यालय भवन बाढ़ीले बगरमा परिणत गरिदिएको छ। प्रधानाध्यापक दुवाड़ी त्यस दिन तत्काल सूचना पुर्याउन सक्दा विद्यार्थीहरू जोगाउन सकिएको स्मरण गर्दै विद्यालय सञ्चालनका विकल्प बारे यसो भन्नुहुन्छ।
4: कक्षा 8 12 विद्यार्थीहरू विद्यालय हटाभित्र 900 आसपास विद्यार्थीहरू थिए। साना विद्यार्थीहरू आउने क्रम थियो। सानो विद्यार्थी लिनुभएको एउटा बसलाई चाहिँ मैले माथि डाँडातिर थियो त्यसलाई चाहिँ आउनु पर्दैन, तिमी माथि नै बस है भनेर भने, अर्को त्यो खोला साइडबाट तरेर आउने विद्यार्थी चाहिँ अरूलाई भित्रबाट बाहिर निकालिरहेको छु, उसले चाहिँ एक बस विद्यार्थी लिएर ऊ विद्यालयभित्र छिरे। अहिले उसलाई पनि प्लस टूको बच्चाहरू जो भाग्दै गरेका बच्चालाई पनि राखेर उसलाई पठाएर, ऊ जस्ट त्रिशुलीमा 2 पुल छ 500 मिटरको वरपर, ऊ नयाँ पुल तर्दै गरेर पुरानो पुल चाहिँ खोला छोड्थ्यो। बालीले 1,643 विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा विद्यालय नै बगर भएपछि कस्तो हुन्छ, तर पनि यी विद्यार्थीहरू त्यहाँ कनेक्ट सृष्टि भएपछि सुरक्षित स्थानमा विद्यार्थीहरूलाई राखेर यी विद्यार्थीको भविष्यलाई चाहिँ सुनिश्चित गर्नुपर्छ भन्ने मलाई लाग्छ र त्यही प्रयासमा म हिजोदेखि लागिसकेको छु।
0: नुवाकोटकै पृथ्वी माध्यमिक विद्यालयमा कक्षा दशमा अध्ययनरत एकजना विद्यार्थी मानवी निरूपानीको अभिभावक आफ्नो छोरी बाढ़ीको सूचना पाएपछि जंगलतर्फ भागेर ज्यान जोगाउन सफल भएको सम्झनुहुन्छ।
5: बाढ़ी आउनु पूर्व विद्यालयले बाढ़ी आइरहेको जानकारी गरायो। एउटा मासतिर हाम्रो नुवाकोट सापर दरबार जाने बाटोको जंगलको आसपासमा हिँडेर जान सक्नेहरूलाई हिँडेर नसक्नेहरूलाई विद्यालयले बसमा ओसारेर चाहिँ ज्यान जोगाए सबैजनाले उहाँको किताब कपी सबै विद्यालयमा।
0: भोटेकोशी बाढ़ीले धादिङका विद्यालयहरूमा पनि क्षति पुगेको छ भने कतिपय विद्यालयहरूमा त्रासका कारण पठन पाठन हुन सकेको छैन। बाढ़ीका कारण रसुवा नुवाकोट र धादिङका गरी 23 विद्यालय प्रभावित भएको जनाइएको छ भने 16 विद्यालयमा क्षति पुगेको छ। 9 विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने बाँकी विद्यालयमा आंशिक क्षति पुगेको मन्त्रालयले जनाएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार 213 जना विद्यार्थी सम्पर्कविहीन रहेको बताइएको छ। बाढ़ीले विद्यालयका भवन मात्रै बगाएनन्, हजारौं विद्यार्थीका सपना र भविष्य जोड़िएको पढ़ाई समेत रोकिदिएको छ। किताब कापी बोकेर विद्यालय जानुपर्ने थुप्रै विद्यार्थी बेपत्ता छन् भने धेरैले अभिभावक गुमाएका छन्।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ खोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरीदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
10: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
11: आया, मम्मी मम्मी दाँत दुख्यो।
12: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
13: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
14: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
12: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
14: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
15: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
16: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
17: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 082-595-222।
12: जू रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
19: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
20: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डीफोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
19: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
21: शुद्ध महका लागि कहाँ जाने त?
22: ल घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
21: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
23: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
24: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440।
23: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
25: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ,
1: ग्लोबल वार्मिंग आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
2: खुशीको खबर
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847 भर्ना सम्बन्धी सूचना
10: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
2: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ
18: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286
2: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
25: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध शल्यक्रियाहरू
25: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
2: बालबालिकाको न्युरो सर्जरी
25: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
2: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
25: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
2: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255
26: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
27: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
26: के कुरा गर्छ निमले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
27: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
28: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
25: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
28: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98-478-23-572
29: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
29: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
29: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
29: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
29: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
29: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
29: दूरबीन विधि द्वारा नाक कान घाटी को इंडोस्कोपी,
0: कान सुन्न नसक्नेहरुका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
29: सबै खाले नाक कान घाटी को अपरेशन तथा परामर्श,
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
29: घाँटी दुख्ने, घाँटी को एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
5: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लौ लौ लौ गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
6: सञ्चालक नरेश कुमार श्रेष्ठ।
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
8: उपचार हुने रोगहरू
7: पायल, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
8: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
7: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
8: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
7: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
8: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
7: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: या ये दांत दुख रहा है।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
0: अय्या अस्ति भक्कर त औषधि गरेको, बिसको उन्नीस भएको हैन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
1: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-8363-0027,
6: 98-41-68-47-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
7: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
8: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
7: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
7: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: नाक बुझिने सिंगान आइरहने पहेँलो गनाउने सिंगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
2: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
3: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने टन्सिल आइरहने
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
4: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
5: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार
3: समय बिहान 10 बजेदेखि
2: फोनबाट पनि नाम दर्ता गर्न सकिने
3: नो द कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128909028
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
8: भर्ना खुल्यो
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
2: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
8: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073
10: होइन माइला लखर लखर कहाँ हिँडिस
11: कहाँ हुनु हो काका यसो चौतारोतिर
10: घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
2: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।
12: मध्य पश्चिम जाङ च्याट, यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। दंगीचरण गाउँपालिकामा सञ्चालन भएको दंगीचरण दुना टपरी उद्योगले स्थानीय वनमा पाइने सालका पातलाई उत्पादनसँग जोडेर रोजगारी र आमदानीको अवसर सिर्जना गरेको छ। पात संकलनदेखि दुना टपरी बनाउने सम्मको काममा स्थानीय 20 जनाले उक्त उद्योगमा प्रत्यक्ष रोजगारी पाएका छन्। वनको छेउमा रहेको बस्तीका स्थानीयलाई वन पैदावारको सदुपयोग मार्फत आय आर्जनसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको उद्योगका प्रबन्धक चक्र मिलन विश्वकर्माले बताउनुभयो। हाम्रो राजाकोट बहुउद्देश्य सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उद्योगले 2 वर्षदेखि सालका पातबाट दुना टपरी उत्पादन गर्दै आएको छ। राजाकोट टिलकन्या सामुदायिक वनबाट सालका पात संकलन गरी दैनिक करिब 1500 थान दुना टपरी उत्पादन हुँदै आएको सहकारी संस्था लिमिटेड तथा उद्योगका प्रबन्धक चक्र मिलन विश्वकर्माले बताउनु भएको छ। दंगीचरण गाउँपालिका 2 कमल खोलाकी तिलापुनको लागि सालको पात अब वनमा खेर जाने वस्तु होइन, पात टिपेर घर नजिक रहेको उद्योगमा पुगेपछि उहाँको हातमा आमदानी हुन्छ। खरायसी काम र घाँस दाउरामा सीमित रहेको उहाँको दैनिकी अहिले दुना टपरी बनाउने कामसँग जोडिएको छ। आफ्नै गाउँमा काम पाउँदा घर खर्च चलाउन सहज भएको उहाँले बताउनुहुन्छ। तिला जस्तै कमल खोलाका 20 जना स्थानीय अहिले सालको पातबाट दुना टपरी बनाउने काममा जोडिएका छन्। वन तथा कृषि सहज कार्यक्रम र एओ नेपालको सहयोगमा 9,90,000 रूपियाँका उपकरण तथा संकलन केन्द्रको भवन सहित कुल 25 लाख रूपियाँको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको प्रबन्धक विश्वकर्माले बताउनुभयो। उद्योग सञ्चालनका लागि सहकारीबाट समेत लगानी गरिएको उहाँले जानकारी दिनुभएको छ। उद्योगले उत्पादन कच्चा पदार्थ कर्मचारीको सबै खर्च कटाएर वार्षिक करिब 2 लाख रूपियाँ बचत गर्ने गरेको प्रबन्धक विश्वकर्माले बताउनु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूरा गर्न नसकिने तथा उपलब्धिमूलक नहुने योजना कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ। अधुरो योजना थपिँदै जाने अवस्था अन्त्य गर्दै सम्पन्न गर्न सकिने र नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने योजनालाई प्राथमिकताका साथ कार्यान्वयनमा लैजानुपर्ने बताउनु भएको हो। आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति समीक्षा तथा चालू आर्थिक वर्ष 2083-84 बजेट कार्यान्वयन सम्बन्धी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले ठूलो आकारका योजना छनौट गर्ने तर थोरै बजेट विनियोजन गरी कार्यान्वयनमा लैजाने प्रवृत्ति रोक्नुपर्ने बताउनु भएको छ। उहाँले चालू आर्थिक वर्षको बजेट राजस्व उठाउन सक्ने आधारमा निर्माण गरिएको उल्लेख गर्दै आन्तरिक स्रोत वृद्धि गर्न विशेष ध्यान दिनुपर्ने बताउनु भएको हो। प्रदेशको राजस्व संकलनलाई आत्मनिर्भरतातर्फ लैजान यातायात र वन क्षेत्रलाई प्रमुख स्रोतका रूपमा व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ रहेको थियो। मुख्यमन्त्री आचार्यले यातायात क्षेत्रलाई थप व्यवस्थित गर्नुपर्ने बताउँदै भारतीय सवारी साधन नेपाल प्रवेश गर्ने नाकामा यातायात व्यवस्थापन

कोसी नदीमा आएको विनाशकारी बाढ़ीपछि बुधबार साँझसम्म 11,993 जनाको उद्धार गरिएको छ। त्यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 7,912, नेपाली सेनाका 9,199 र सशस्त्र प्रहरी बल नेपालका 4,203 सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय स्थानमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परे हालसम्म मृत्यु हुनेको संख्या 1,204 पुगेको छ। हालसम्म रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितौनमा 348 जनाको शव फेला परेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभएको छ। नेपाल प्रहरी अस्पतालले रसुवा भोटेकोसी बाढ़ीमा मृत्यु भएका नेपाली र विदेशी नागरिकका शव पहिचानका लागि डीएनए प्रोफाइलिङ शुरू गरेको जनाएको छ। बाढ़ीका कारण हराइरहनु भएका नेपाली तथा विदेशी नागरिकका परिवारले डीएनए परीक्षण मार्फत शव फेला परेका शव तथा शरीरका अंग यकिन गर्न सक्ने प्रक्रिया अघि बढ़ाउनका लागि नेपाल प्रहरी अस्पतालले उक्त प्रोफाइलिङ शुरू गरेको हो। नेपाल प्रहरी अस्पतालमा हालसम्म सम्पर्कविहीन भएका परिवारका 536 डीएनए प्रोफाइलिङका लागि नमूना संकलन गरिएको छ। सम्पर्कविहीन आफन्तहरू आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुई प्रति फोटो लिएर अस्पताल आए आफ्नो नमूना दिन सक्नुहुनेछ। उहाँहरूले अस्पतालमा उपलब्ध फारम भर्नुपर्ने र फारम भर्न नसक्नेको हकमा अस्पतालले सहयोग गरी सहजीकरण गर्ने र तत्पश्चात विशेषज्ञ प्राविधिक टोलीबाट नमूना संकलन गरिनेछ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाउनेछौ। नेपाल प्रहरी अस्पतालका प्रहरी प्रवक्ता प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले बताउनुभयो। नेपाल प्रहरीका सिन अफ आइम अफिमसर सहितको टोलीले बाढ़ी प्रभावित क्षेत्रमा मृत्यु भएका व्यक्तिको शव पहिचान, घटनास्थल मुस्कुलगा तथा आवश्यक सम्पूर्ण कानून प्रक्रिया पूरा गर्दै शव व्यवस्थापनमा कार्य गरिरहेको प्रधान कार्यालयले जनाएको छ। रसुवाको बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै नेपाल सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोष मार्फत बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुटाइरहेको छ र यसमा सहयोग आउने क्रम बढ़दै गएको जानकारी दिनुभयो। उहाँका अनुसार राहत कोषमा बुधबारसम्म 7,88,57,217 रूपियाँ जम्मा भएको छ, जसमध्ये हिजो मात्रै उक्त कोषबाट राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई 1 अर्ब निकासा गरिएको थियो। त्यसमध्ये 6,75,00,000 रसुवा, नुवाकोट, धादिङ, गोर्खा र तनहुँका बाढ़ी प्रभावित 15 पालिकामा निकास भइसकेको छ। उक्त कोषमा हाल 6,88,57,217 मौजात रहेको छ भने थप 61,41,702 अमेरिकी डलर जम्मा भएको छ। र अहिले कर्णाली, लुम्बिनी कर्णाली प्रदेश लगायत र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भूभागमा हल्का वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखा अनुसार गैराती देशका विभिन्न ठाउँमा मध्यमदेखि केही ठाउँमा ठूलो पानी परेको थियो। गैराती, रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, शंखसभा र सोलुखुम्बुमा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। त्यस्तै महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यसैले ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढ़ी, पहिरो, गेग्रान बहाव तथा भूसेको जोखिम हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
हस्त बिहान।

आठ बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
1: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
0: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
2: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-563-479
2: मोबाइल नम्बर 98-494-67-487।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
5: थाइरोइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एक पटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
5: समय बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: वायनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराईदश सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
3: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
2: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
6: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
10: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
12: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
11: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिन द्वारा आरसीटी गर्ने,
11: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
11: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
10: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
12: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: బలంగా ఉండే డేస్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ. सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.
3: सबैभन्दा बढी कस्तो माया लाग्छ?
4: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती.
5: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछ. पढ्छ है छोरी? होइ पढ्छ नि है.
6: घरमा
7: धेरै जसो विवेकको कमी हुन्छ. ज्ञान हुन्छ, बुद्धि पनि हुन्छ, चतुर्याई पनि हुन्छ, तर विवेक हुँदैन. त्यस कारण यो तीनटा कुरामा काहीँ न काहीँ मिसिङ भएको भन्छ नि अङ्ग्रेजीमा, अथवा त्यो काहीँ काहीँ न केही त्यसको चाहिँ नि कमी भएको जस्तो चाहिँ देखिएको छ. उहाँहरू आफै करेक्सन भएर आउनुपर्छ.
8: हजुर डाक्टर चन्द्रमणि अधिकारीज्यू, जस्तो अहिले देश तथा विदेशबाट जे जति मात्रामा सहयोग आइरहेको छ त्यसको चाहिँ घोषणा पनि भइरहेको छ, त्यसको सही सदुपयोग हुने कुरामा यहाँ कतिको विश्वस्त हुनुहुन्छ?
7: सही सहयोग हुन्छ भनेर मैले त विश्वास गर्नै पर्यो. म यो देशको नागरिक हो, मेरै सरकार हो, मेरै राज्य हो. तैपनि मेरो खबरदारी त रहि नै रहेछ. हरेक व्यक्तिले खबरदारी चाहिँ गरिराख्नुपर्छ. उहाँहरूले एकद्वार प्रमाणितबाट गर्ने चाहिँ भन्नुभएको छ. त्यो मनसाय राम्रै हो एकद्वार प्रणाली, तर एकद्वार प्रणाली मात्रैबाट गर्दाखेरि भ्याउँछ कि भ्याउँदैन? एकद्वार भन्दा फरक द्वारबाट जाँदाखेरि पनि भर पर्दा द्वारहरू छन् कि छैनन् भनेर चाहिँ खोज्नुपर्ने हुन्छ. यद्यपि संसारमै अहिले चाहिँ मान्छे पैसा मुखी भएको छ र अहिले संसारलाई पैसाले संसार चलाउन थालेको छ, राज्य चलाउन थालेको छ, पार्लियामेन्ट चलाउन थालेको छ, न कि पार्लियामेन्टले राज्यले पैसालाई व्यवस्थापन गर्ने, पैसालाई नियन्त्रणमा राख्ने गर्न सक्नु पर्थ्यो, त्यो भएको छैन. त्यस कारणले अलिअलि छिटपुट घटना होलान्, तर त्यसैको आधारमा होइन बेइमानी होला भनेर भनिराख्नु उपयुक्त नहोला. मलाई लाग्छ राम्रै होला.
8: हजुर डाक्टर चन्द्रमणि अधिकारीज्यू, जस्तो हामी आज कार्यक्रम बदलिदो नेपालमा अहिले परेको देशलाई भएको क्षति, आर्थिक क्षतिका विषयमा छलफल गरिरहेका छौं. जुन हामीले विदेशी सहयोग राहतको कुरा गरिरहँदा यो खर्च चाहिँ कस्ता कुरामा हुनुपर्छ? जस्तो स्वदेशी खर्च त एउटा छँदैछ होइन, विदेशी सहयोग को खर्च दीर्घकालीन पुनर्निर्माणमा लगाउने या तत्कालीन आवश्यकता परिपूर्तिमा लगाउँदा कुन चाहिँ विकल्प सबैभन्दा उत्तम होला?
7: अब यस्तो छ, अब यो चाहिँ हामीलाई राहतको हिसाबले प्राप्त भएको केही जिनिस नै प्राप्त भएको छ होइन, वस्तुमै प्राप्त भएको छ, अब सेवामै प्राप्त भएको छ. त्यो त जेमा प्राप्त हुन्छ त्यहाँ प्रयोग गर्नै पर्यो. अब वित्तीय हिसाबले आएकोलाई चाहिँ हामीले हाम्रो प्राथमिकता के हो? सबभन्दा पहिला त मान्छेको ज्यान जोगाउनै पर्यो, सास बचाउनु पर्यो र दैनिकी चलाउन थाल्नु पर्यो. त्यो चलाउने दैनिकी चलाउने कुरामा हाम्रो स्रोतले भ्याउँदैन भने त विदेशी स्रोत पनि प्रयोग गर्नुपर्छ. त्यति बेला चाहिँ हामीले होइन यो चाहिँ हामीले संरचनाको निर्माणमा मात्रै लाउँछौ, भौतिक संरचना निर्माण मात्रै लाउँछौ भनेर बस्ने त कुरा हुँदैन होइन. र अहिले आएका सहायताहरू त्यसरी एकदम प्रतिबन्धित भएर आएका पनि हुँदैनन्। तर एउटा कुरा के हुन्छ भन्दा सहायता आउने कुरालाई हामीले असाध्य राम्रो ढंगले पछ्याउन सकेनौं भने सुरुका दिनमा मान्छेले असाध्य संवेदनशील बन्छ, चुसु गर्छ होइन, चुकचुकाउँछ अनि मान्छे फेरि सिँगिँदै जान्छ के. तर जसलाई भोग्यो उसलाई त लामो समयसम्म प्रभाव पर्या हुन्छ, अनि नेपालले पनि भोगिरहेछ, नेपाललाई त प्रभाव चाँडो हुन्छ. हाम्रो छिमेकी देशले अलि दिनपछि बिर्सिन सक्छन्, हामीलाई सहयोग गर्नुपर्ने संस्थाले बिर्सिन सक्छन्. त्यसकारण उनीहरूलाई घचघच्याउने, उनीहरूलाई चाहिँ नि सूचना दिने, उनीहरूलाई योजना प्रस्तुत गर्ने र सहायता बेलैमा लिने प्रतिबद्धता प्राप्त गर्ने र त्यो सहायता लिने कुरामा चाहिँ हामी निरन्तर लागिरहनुपर्छ। अहिले विभिन्न ठाउँमा म दिन्छु भनेको छ नि, त्यो कुरा हामीले त्यसलाई त्यही ढंगले पछ्याउन सकेनौ।
8: विगतमा कस्तो थियो यो चाहिँ परिपाटी, यो कतिको सूझबुझपूर्ण थियो?
7: होइन, विगतमा पनि जहिले पनि के हुन्छ भन्दा शुरूमा यस्तो बेलामा धेरै आउँछन्, गाउँघरमै पनि हो अप्ठ्यारो परेछ तुरन्त सहयोग गर्छु भनेर आउँछन् नि, होइन गाउँघरमै पनि, तर मान्छे क्रमशः स्वाभाविक मानवीय स्वभाव त्यो बिर्सिएर जान्छ। त्यस कारणले गर्दा हिजो पनि त्यस्तै भएको थियो, मैले अहिले यहाँलाई भने प्रतिबद्धता जति भएको थियो त्यो सबै पैसा त आएन, किनभने दुईटै कारणले, एउटा हामीले त्यसलाई पछ्याउन सकेनौ होला, प्रतिबद्ध भएको सम्झाउन सकेनौ होला, लिन सकेनौ होला, अर्को उनीहरूले पनि पहिला प्रतिबद्धता त जाहेर गरे, अब यसमा आएर अलिकति उसमा आएर हुन्छ नि, मान्छेले प्रतिबद्धता जाहेर गर्छ पछि त ए भनेर गर्ने हुन्छ, त्यो त मानवीय स्वभाव पनि हो। त्यस कारणले त्यसलाई अलिकति संस्थागत गराउनु पर्यो। संस्थाले त वर्ल्ड ब्याङ्कले, विश्व ब्याङ्कले अथवा एडिबीले अथवा के अरे संयुक्त राष्ट्र संघका एजेन्सीहरूले दिन्छु भनेर पत्र लेखेपछि त भोलि त दिनुपर्छ, भनेपछि हामी पछ्याउन पनि त सक्नु पर्यो। तिमीले दिन्छु भनेर भनेको थियौ, यो हामीलाई यो ठाउँमा चाहिसक्यो अब भन्नु पनि सक्नु पर्यो।
8: भनेको तत्कालै प्राप्त नभए पनि पछि प्राप्त हुने खालको सुनिश्चित वातावरण
7: वातावरण बनाउनु पर्यो। अब तत्काल प्राप्त हुनेलाई तत्कालै चाहिने कुरामा प्रयोग गर्नु पर्यो, होइन अलि ढिलो प्राप्त हुने रहेछ भने त्यसलाई पुनर्निर्माणमा लगाउनु पर्यो, सुदृढीकरणमा लगाउनु पर्यो। है
8: अहिलेको अभ्यास कस्तो देखियो भन्दाखेरि फाइदा खोज्ने, यो विपत्तिमा पनि कतिपय नक्कली क्युआर कोड प्रयोग गरेर अर्कै मान्छेले तेस्रो पक्षले चाहिँ लाभ लिएको देखियो भने सबै राहत घोषणा गरिएका कुराहरू पनि विश्वासिला र भरपर्दा छैनन्। यस्तो अवस्थामा चाहिँ ती आधारलाई विश्वसनीय र भरपर्दो बनाउन के गर्नुपर्छ?
7: अब यसो हुन्छ, अब यो करुणा बेच्ने, मानवता बेच्ने, संवेदनशीलताको फाइदा लिने मान्छेहरू त थोरै र धेरै मात्रैको कुरा हो, डिग्री फरक हो, भइ नै रहेछ, तर त्यो कुरा अहिले पछि पहिला भन्दा अलिक बढेको छ, हामी होस पुर्याउनुपर्छ। अब त्यसको लागि चाहिँ दिनेले पनि के गर्नु पर्यो भने, मैले दिँदाखेरि कहाँ दिने त, त्यो आधिकारिक ठाउँ हो कि होइन भनेर दिनु पर्यो, र लिनेलाई पनि त्यो निश्चित गरौँ सूचना चाहिँ राम्रै सरकारले सम्प्रेषण गरिदिनु पर्यो। मैले अनौपचारिक हिसाबले होइन पनि यहाँलाई भनेको थिएँ, यति सूचना छन् कि हामीलाई चाहिए भन्दा सूचनाको बाढी छ, त्यो सूचनाको बाढीभित्रबाट हामीलाई चाहिएका सूचना चाहिँ 4-5% छ। त्यो मान्छेले 95% सूचनामा पछि लागेका ठाउँमा पुग्यो भने त्यो सूचना पुग्दैन, त्यो 5% भित्र पार्न सक्नु पर्यो, होइन?
8: अहिले यो
7: कतिपय राज्यले सूचना गर्छ, चाहिँ नि कतिपय कानून बनाउँछ, सूचना गर्छ, तर त्यहाँ सूचना नपाएर किन बसे, तर ऊ सामाजिक सञ्जालमा चाहिँ झुन्डिराखेको छ, तर त्यही पाउनुपर्ने सूचना पाएको छैन। भनेपछि यो कुरा चाहिँ अघि भने नि, तल्लो तहमा भएका राज्यका तहहरू, सामाजिक संस्थाहरूलाई पनि हात लिएर उनीहरूको माध्यमबाट, जस्तो यही हाम्रो चाहिँ नि उज्यालो एफएम छ, यी कम्युनिटी रेडियो हो नि त, होइन? यिनीहरू मार्फत यी कुराहरू हामी सूचना धेरै सम्प्रेषण गर्न सक्छौ नि त। हामीले देशमा यो सामुदायिक रेडियोहरू ल्याउँदा नै शिक्षा, स्वास्थ्य, आपदा, विपदमा यी सूचका रेडियोहरू धेरै काम लाग्छन् भनेर लभिङ गरी मध्येमा पनि हो, पहिला सगरमाथा रेडियो आयो त्यसलाई लभिङ गरीमा पनि हो। त्यस कारणले यस्ता संस्थाहरूलाई पनि प्रयोग गरेर हामीले के गर्न सक्छौँ भन्दा आम जनतामा त्यो कुराहरू पुर्याउन सक्छौँ। अब त्यसमा जनताको पनि भूमिका हुन्छ, बुद्धिजीवीको भूमिका हुन्छ, संचारकर्मीहरूको भूमिका हुन्छ, राज्यको भूमिका।
8: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कार्यक्रम बदलिन्दो नेपाल सुनिरहनु भएको छ। आज हामी भोटेकोशीमा आएको बाढ़ीले अर्थतन्त्रमा पारेको प्रभाव, यसबाट सिर्जित चुनौती, राहत वितरणको प्रभावकारिता, सरकारी प्रयास लगायत अपनाउनु पर्ने पुनरुत्थानको विषयमा केन्द्रित भएर कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
6: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक।
9: हेलो पी,
10: बोल दिन।
9: एलईडी टिभी किन्न नजाने?
10: जान्न।
9: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
10: जान्न।
9: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
10: जान्न।
9: किन?
10: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
9: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि?
10: पाइने भएर त जान लाग्यो नि।
9: हो र, कहाँ
10: भन्दिन के?
9: साथै भन्दिनौ।
10: आई लभ यु पिंकुली भनेको
9: हो। एसी कूलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटम को लागि सम्झिनै पर्ने एउटै नाम
10: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
9: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
11: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
10: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ
9: फोन नम्बर
10: 082562452
9: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
12: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम
13: बंगाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला
12: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
14: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
12: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: भोटीकोसीमा आएको बाढीका कारण देशले बेहोरीको मानवीय क्षतिसँगै भएको आर्थिक तथा भौतिक क्षति, त्यसको दीर्घकालीन र समकालीन प्रभाव र पुनरुत्थानका उपाय लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद डाक्टर चन्द्रमणि अधिकारी। अर्थविद डाक्टर चन्द्रमणि अधिकारीज्यू हामीसँग कुराकानीमा हुनुहुन्छ। अब हामीले धेरै पक्षसँग सम्बन्धित विषयमा कुराकानी गरिसक्यौं। अहिले पनि कतिपय नागरिकहरू 7-8 दिन भन्दा बढी भइसक्यो उहाँहरूले राज्यको तर्फबाट पाउनुपर्ने सुविधाको कुनै एक सुखको बराबरको त्यो सहयोग प्राप्त नगरेका उदाहरणहरू पनि आइरहेका छन्। यस्तो अवस्थामा कहाँ नजिक चाहिँ गलत भयो, कुन अभ्यास नै ठिक भएन, कसरी जानुपर्छ, यहाँको सुझाव के छ?
2: अब यहाँनिर अलिकति के भयो भन्दा राज्यले आफ्नै संरचनाबाट सबै ठाउँमा पुग्नुछु भन्न खोज्यो, त्यो चाहिँ अलिकति गत्यो। यहाँ त अब गाउँपालिका नगरपालिका स्थानीय तहहरू त छन् नि त, हो त्यही ठाउँको ओडाको धेरै सबै ध्वस्त भएको होला, टोलको सबै ध्वस्त भयो होला, तर छेउछाउको त छ नि त, त्यहाँका संघ संस्थाहरू पनि त छन् नि, सामाजिक संस्थाहरू पनि छन् नि, उनीहरूलाई सबैसित सधैँ अविश्वास गर्ने कुरा त भएन, निगरानीमा त राख्नु पर्यो, मापदण्ड त बनाइदिनु पर्यो, तर उनीहरूलाई समयमै यो उद्धारको लागि राहतको लागि उनीहरूलाई समयमै साथमा लिन सकिया भएदेखि अलिक दुःख पाउने कम, ज्यान जाने कम, भोकै बस्नुपर्ने कम अलिक कम हुन्थ्यो कि जस्तो चाहिँ मलाई पनि लाग्यो हो। र अब चाहिँ त्यस्तो कुरा अहिलेकै पनि त्यो कुरा तुरन्तै गरिहाल्नु पर्यो, उनीहरूलाई साथ लिएर काम गर्न थाल्नु पर्यो, किनभने उनीहरू नजिक छ, सूचना उनीहरूसित हुन्छ, नजिक त उनीहरू छ नि त, उनीहरूसित जति सूचना म काठमाडौँ बसेर उनीहरू जति थाहा पाउन सक्छु र सिंहदरबार बसेर थाहा पाउन सक्छु र सक्दिनँ। र अर्को फेरि आउँ त्यस्ता घटना घटै भने पनि त्यो मेकानिजमलाई त्यो एउटा संस्थागत गरेर लग्ने, परिपाटी बनाएर लग्ने गर्यो भने यो कुराहरू कम गर्न सकिन्छ।
1: ठिकै छ, प्रभावित नागरिकको व्यक्तिगत जीवनका सवालमा फेरि पनि जोडिउँला। यति बेला अलिकति सरकार लक्षित नै हौ, ठूलो पुनर्निर्माण खर्चले सरकारको बजेट र सार्वजनिक ऋणमा चाहिँ प्रभाव त पक्कै पनि पार्छ होइन, त्यो दबाव मुलुकले थेक्न सक्ने स्थिति कस्तो छ, अहिलेको अवस्था के हो?
2: यसो छ, अब यसमा यो हामी त्यसै दबावमा छौं, राजस्व वृद्धि दर अत्यन्त कम छ, आर्थिक क्रियाकलाप कमजोर भएर गएका छन्, झन्झन कमजोर भएर गएको छ। हामी हिजोका बिहान उठे कुनै बेलामा बिहान उठ्दाखेरि र राति सुतुन्जेलसम्म 90% सर सामग्री आफ्नो स्थानीय तहका प्रयोग गर्थ्यौं, अहिले उल्टो भएको छ, हामीले 10% हाम्रा कुरा प्रयोग गर्छौं, अरू आयातित 90% आयातित कुरा प्रयोग गर्छौं। अब त्यस कारणले गर्दा हामीलाई चुनौतीमै छौं, हामी अप्ठ्यारोमै छौं, अब अप्ठ्यारोको चाहिँ त्यो पर्ने अवस्था अझ आउँछ। तर त्यस कारणले अब हामीले गर्दाखेरि के भन्दा हामीले मितव्ययी पनि हुनु पर्यो, अनावश्यक नचाहिने ठाउँमा खर्च गर्नु पनि भएन, र हिजो हामीले हिजोको विकासको मोडेलमा जहाँ जहाँ ठाउँमा जुन जुन कुराहरू हिजो बनाउँछौ भनेर शीर्षकहरू बजेट छुट्याएका छौँ, तिनीहरू पनि अब नचाहिने पनि हुन सक्छन्, कतिपय नचाहिने हुन्छ, औचित्यहीन भइसकेका पनि हुन सक्छन्, ती कुराहरू कटौती पनि गर्न सक्छौ, हाम्रा संरचनाहरू प्रशासकीय शासकीय संरचनाहरू भित्रलाई पनि कटौती गर्न सक्छौ, त्यसलाई त्यसो गर्दा हामीले केही संविधानै संशोधन गर्नुपर्ने पनि गरेर भने पनि गर्नु पर्यो, ऐन कानून संशोधन गर्नुपर्ने पार्लियामेन्टबाट गर्न सकिन्छ, दुई तिहाई नभए पनि सरकारसित त्यो त्यो त्यो चाहिँ सुविधा सरकारलाई प्राप्त छ, त्यो गर्नु पर्यो, सबैलाई मिलाएर संविधानै परिवर्तन गर्नुपर्छ भने नि परिवर्तन गरेर त्यो कुराहरू चाहिँ बाटो निकास गर्नु पर्यो। तर मूल कुरा के हो भन्दाखेरि हामी थप ऋण लिएर बिहोर्न सक्ने धेरै हामीसित अब क्षमता छैन, त्यो ऋण वहन क्षमता हामीसित त्यति छैन, त्यो भार वहन क्षमता हाम्रो ढाड कुचिसकेका छ, ढाड चाहिँ त्यस कारणले गर्दा अब हाम्रो विकासको मोडेल चाहिँ लाई अलिक फरक पार्नुपर्छ, र हामीले अहिलेदेखि नै सुरुवात प्रारम्भ यही बिन्दुबाट गरेर उदाहरण तपाईँलाई म भन्छु के भने हिजोको दिनमा नेपालमा आजभन्दा 60-70 वर्ष अगाडिको कुरा गर्ने हो भने नेपालमा खास गरी पहाड़ी क्षेत्रमा बस्ती चाहिँ त्यो डाँडाको टाकुरामा हुन्थ्यो है, अनि त्यो बीचमा अलिकति समथर पड़ेका ठाउँ छ भने टारहरू हुन्थे, त्योभन्दा तल बेसी हुन्थ्यो, सामान्यत नेपालको पश्चिममा महाकालीदेखि पूर्वमा मेचीसम्म र साँच्चै भने भारतका हिमाचल प्रदेश उत्तराखण्ड समेतमा कस्तो थियो भने एउटा परिपाटी कस्तो थियो भने गाउँ बेसी र टारमा को संयुक्त जनजीवन थियो, त्यो त नदी किनारको खोला किनार छेउमा बाढी आउन सक्थ्यो, बगाउन सक्थ्यो, त्यस गाडी पनि बस्दैनथे। अब पोजिटिभ कुरा चाहिँ के थियो भन्दा त्यो नदी किनारको छेउहरू भनेको अन्नका भण्डार थिए, उत्पादनका केन्द्र थिए, त्यस कारण मान्छेले त्यो ठाउँलाई जोगाएर माथि गाउँमा बस्थे अथवा अलिक टाढाका क्षेत्रहरूसम्म आउँथे तर बेसीमा बस्दैन।
1: कुनै सरकारको नीति अनुसार थियो
2: त्यो परम्परा थियो। त्यो मोडेललाई हामीले सरकारले पनि त्यसलाई परिवर्तन गरिदियो चाहिँ नि। अनि भोटे कोसीको किनारमा, सुन कोसीको किनारमा, चामा कोसीको किनारमा लगेर पिल्लर उही जोडेर घर बनाउन थाल्यौँ हामीले। राज्यले पनि त्यो त्यसलाई रोक्न सक्न छोड्यो, हामीले पनि पैसा कमाउन भनेपछि जसरी भनेपछि एउटा त्यो मोडेलमा हामीले रिथिङकिङ गर्नु, पुनर्विचार गर्नु पर्ने बेला।
1: यहाँको कुराले घुमाउरो भाषामा के भनेको आशय जान सक्छ भन्दा, अहिले जुन ठाउँमा खेती भयो ती ठाउँ चाहिँ जनआबादीका लागि उपयुक्त होइनन्, होइन त?
2: सबै ठाउँ एकदमै, मैले सबै ठाउँ अहिले अहिलेको अलिक फरक खालको छ, तर हिजो अस्ति चाहिँ हुँदै आएको छ नि त्यो नदी किनारका ठाउँहरू अलि बढी आवास क्षेत्र बनायौं कि, त्यसले गर्दा दुईटा कुरा भयो। यसले हामीले जोखिम बढायौं, अर्को चाहिँ अन्न हामीलाई कम भएर हामीले आयात गर्न थाल्नुपर्ने अवस्था सिर्जना भएको छ है। अनि त्यस कारणले गर्दा हामीले भू उपयोग चाहिँ सही ढंगले गरेनौ। त्यस कारण हाम्रो भू उपयोग सही ढंगले, हाम्रो भू भूमिको, हाम्रो भूगोलको चाहिँ चरित्र अनुसार हाम्रो उपयोग गर्नु पर्छ, त्यो नगरे। अर्को कुरा के छ भन्दा, हामीलाई बाटाघाटा बनाउँदाखेरि पनि बस्ती पनि तल गयो, बाटा अनि बाटाघाटा बनाउँदा पनि चीनबाट को सहयोगमा बढेका बाटाहरू चाहिँ नदीको किनार किनारै छन्। तपाईँले हेर्नुभयो भने अब चीनले यो मोडेलै अहिले परिवर्तन गरिसक्यो, उसले आफैले परिवर्तन गरिसक्यो। अब उसले त्यो नदीको किनार बाटो लाँदैन, उसले ओभरहेड ठूला ब्रिजहरू बनाएर माथि माथिबाट सडक लान सक्यो, संरचना ठूला बनाएर। त्यसले गर्दा त्यो त्यसबाट नै हामीले केही पाठ सिक्न सक्छौ र हाम्रा हिजो परम्पराबाट नै सिक्न सक्छौ। त्यस कारणले गर्दा हामीलाई जोखिम कम गर्ने हो भने त हामीलाई यो डेभलपमेन्टको मोडेललाई नै अलि फरक ढंगले, वैज्ञानिक ढंगले अध्ययन गरेर अब आउँदा दिनमा जोखिम कम गर्ने गरी कसरी गर्न सकिन्छ भने अहिले सोच्ने र त्यसै अनुसारको स्रोतको व्यवस्थापन गर्दै जाने हो कि मलाई लाग्यो।
1: एउटा कुरा, अब त्यो नेपालको आर्थिक विकासका क्षेत्रमा यहाँको निकै महत्वपूर्ण भूमिका पनि छ, होइन? यहाँको जिम्मेवारी र त्यो भूमिकाका हिसाबले सरकारलाई, तत्कालीन सरकारलाई सल्लाह सुझाव दिने कुरा, त्यो योजना चाहिँ आफूले तयार पारिदिने कुरामा यहाँ लगायतका विज्ञहरूको पनि कतै कमजोरी भएको हो कि, यो स्वीकार्नुहुन्छ?
2: यसो होला, अब त्यो अनुपातिक हिसाबले म पनि दोषी होला है, अनुपातिक हिसाबले म पनि दोषी होला कहीँ न कहीँ। तर मैले चाहिँ विगत मेरा विचारहरू हेर्न थाल्नुभयो भने तपाईँले विगत एक दशकदेखि चाहिँ मैले हाम्रो विकासको मोडेलमा परिवर्तन गर्नुपर्छ भनेर भनिराखेका छु।
1: किनभने
2: हामी प्रकृति भन्दा फरक जान थाल्यौं, एन्टी क्लक वाइज गयौं। एन्टी क्लक वाइज जाने भनेको चाहिँ प्रकृति भन्दा फरक जायौं र प्रकृतिलाई सँगसँगै समानान्तर हामी हिँडाउन सकेनौं भने विश्व नेपालको मात्रै भने होइन, विश्वकै विकास चाहिँ, विश्वकै डेभलपमेन्ट मोडेललाई चाहिँ प्रकृति अनुकूल, प्रकृतिको विपरीत होइन, प्रकृति अनुकूल, प्रकृतिसँग समानान्तर हिँडाउने, प्रकृतिलाई जित्ने कोसिस चाहिँ हामीले गर्नु हुँदैन भने हो।
1: यहाँ त आफै पनि एउटा प्राज्ञिक मार्गबाट पनि अब विश्वका धेरै ठाउँमा तपाईँद्वारा सृजित रचनाहरू, सुझाव सहितका ठूला ठूला पुस्तकहरू विश्वका युनिभर्सिटीहरूमा पढाइ हुन्छ, अध्ययन हुन्छ, होइन, यही विषयमा। तर तपाईँको त्यही कुरा आफ्नै देशमा चाहिँ कहीँ कतै प्रयोग नभएको देख्दाखेरि यहाँलाई के लाग्छ?
2: यसो छ, अब जान्ने मान्छे मै मात्रै त होइन होला, अरू पनि हुनु होला। त्यस कारणले गर्दा देशमा राम्रो भयो भने त जसले गरेर पनि भयो। तर कुरा के छ भने हामी कहाँ चाहिँ एउटा चलन चाहिँ क्रमशः कम हुँदै गएको छ। नेतृत्वमा बस्ने मान्छेलाई राज्य सञ्चालनका पाँचवटा गुण हुनुपर्छ, चाहे अर्थमन्त्री हुनुहोस्, प्रधानमन्त्री हुनुहोस् अथवा अर्थमन्त्री। एउटा शास्त्रीय ज्ञान हुनु पर्यो। तपाईँ अर्थमन्त्री हुनुभएको छ भने अर्थशास्त्रको ज्ञान हुनु पर्यो, तर त्यतिले मात्रै पुग्दैन। अर्को दोस्रो कुरा के चाहिन्छ भन्दा, तपाईँ जुन देशको, जुन सरकारको, जुन नेतृत्व गरिराख्नु भएको छ त्यो सरकारको राजनीतिक दर्शन के हो त्यसमा स्पष्टता चाहिन्छ, त्यसले गन्तव्य निर्धारण गरिदिन्छ। तेस्रो भनेको चाहिँ नेपालको विकास गर्नको लागि चाहिँ नेपालको भूगोल, नेपालको प्रदेश, नेपालको वर्ग, नेपालको समाज, नेपालको समुदाय, नेपालको संस्कृति बुझ्नुपर्छ। त्यसको लागि कमसे कम चाहिँ नि 77 जिल्ला छन् भने 35 जिल्ला त घुम्या हुनु पर्यो नि, ठाउँ ठाउँमा पुग्या हुनु पर्यो नि, त्यहाँको विकास गर्दा भनेको भूगोलको ज्ञान हुनु पर्यो, समाजको ज्ञान हुनु पर्यो। अब तेस्रो कुरा भनेको चाहिँ के भन्दा, तेस्रो कुरा भनेको मान्छे चाहिँ नेतृत्वमा बस्ने मान्छेमा अरूको कुरा सुन्न सक्ने क्षमता, ग्रहण गर्न क्षमता हुनुपर्छ। त्यसको लागि ऊ कोअर्डिनेटिभ हुनु पर्यो, भनेको समन्वय गर्न सक्ने हुनु पर्यो र ऊ सहभागी गराउन सक्ने अरूलाई हुनु पर्यो र सल्लाह लिन सक्ने र ग्रहण गर्न क्षमता पनि चाहिन्छ।
1: तपाईँको दृष्टिकोणमा अहिलेको सरकारमा ती पाँचवटा गुण छ कि?
2: अब अर्को पाँचौं भनिदिँदैछु म, र अनि यो भू राजनीति, मेरो देश र भू राजनीति कता गइरहेछ विश्व परिवेश भनेर, मेरो देशको चरित्र मेरो देशको गुण अर्थ अर्थ सामाजिक गुणसित त्यसको कहाँनिर समायोजन हुन सक्छ भन्ने कुरा पनि बुझेको हुन परि पाँचवटा कुरा मैले भने। अब यसमध्ये अहिलेकै नेतृत्वमा अहिले त अहिले आएको नेतृत्व त भनौँ न धेरैजना त पीएचडी डाक्टरहरू छन्, त्यस कारण शास्त्रीय ज्ञान उहाँहरूसित छैन भनेर मैले भन्न सक्छु। तर बाँकी चारवटा ज्ञानहरू चाहिँ त्यो चाहिँ पाठकले मूल्याङ्कन गर्नुहुन्छ, तपाईँहरूले मूल्याङ्कन गर्नुहुन्छ, मैले हेर्दाखेरि चाहिँ अलि पुगेन कि भन्ने चाहिँ मात्रै भन्छु।
1: विपदको यो जुन क्षति छ, यो क्षतिबाट चाहिँ जोगिनका लागि स्वयं नागरिक र राज्यको भूमिका कस्तो रहनुपर्छ?
2: राज्यले चाहिँ एउटा बृहङ्गम ढंगले सोच्नु पर्यो, नीतिगत हिसाबले सोच्नु पर्यो र कार्यक्रमिक हिसाबले सोच्नु पर्यो। जोखिम कहाँनिर हुन सक्छ, के कारणले हुन सक्छ, हिजो किन भयो भन्ने कुराको खोजबिन गर्ने राज्यको काम हो र त्यसै अनुसार चाहिँ भोलिका योजनाहरू कार्यक्रमहरू त्यसै अगाडि बढाउन सक्नुपर्छ, त्यसै अनुसार नीति कानून बनाउन सक्नुपर्छ, राज्यले त्यहाँनिर सोच्नुपर्छ र आम जनताले पनि के गर्नु पर्यो भन्दा राज्यले भनेका असल कुराहरूलाई ग्रहण पनि गरिदिनु पर्यो। सरकार एउटा कुनै सरकार मन परेन, सरकारमा बस्ने व्यक्ति मन परेन भने नपरोस्, तर उसको नीति ठिक छ भने चाहिँ त्यसलाई ग्रहण गरिदिनु पर्यो, त्यसको पछाडि लाग्नु पर्यो, त्यसको कानून मानिदिनु पर्यो। के कुरामा चाहिँ हामीले ध्यान पुर्यायो भने हामी जोखिम कम पर्न सक्छौ भन्ने कुरा चाहिँ आम नागरिकले चाहिँ बुझ्नु पर्यो, त्यो निरन्तर सोचिराख्नु पर्यो। 72 सालको भूकम्प आइसकेपछि केही मान्छेहरूले घरका 7 तलालाई काटेर 5 तला बनाए, तर 3 वर्षपछि सबै बिर्सिन थाले र अहिले चाहिँ फेरि त्यो संरचनाहरू जथाभावी जाने ढंगले फेरि बन्न थाले छ। त्यस कारण निरन्तर ढंगले अहिलेको चेतनशील प्राणीले त अहिले हामी कहाँ चाहिँ तत्काल मात्रै सोच्ने प्रवृत्ति विकास हुँदै गएको हुनाले अलि लामो ढंगले सोच्ने र एउटा कुरालाई सोच्दाखेरि लामो समयसम्म लिन सक्ने क्षमताको विकास चाहिँ सम्बन्धित व्यक्तिहरूले समुदायले समुदायका समाजका अगुवाहरूले पनि त्यसमा विचार पुर्याउनु पर्छ।
1: यहाँले यसअघि पनि कार्यक्रममा जस्तो वित्तीय कुराहरू गर्नुभयो होइन, मान्छेको नगद पनि त्यसमा चाहिँ नष्ट भएको छ, जिन्सी सामग्री भौतिक क्षतिका कुराहरू सबै छन्, कतिपय नागरिकले त ऋण सहायता लिएको त्यस्तो खालको पनि छ, अब चाहिँ व्यक्ति भौतिक रूपमा पनि छैन, तिनी व्यक्तिहरूलाई लागेको ऋणको हिस्सा के हुन्छ, के हुनुपर्छ, कसरी अगाडि बढ्नुपर्छ?
2: अब यस्तो छ, यसमा चाहिँ सबभन्दा पहिला त तथ्याङ्क प्राप्त गर्नु पर्यो। अब मान्छे कोही छँदै छैन है, त्यसले उसको उत्तराधिकारी पनि छैन, भेटिन सकिएन भने लाग्यो ऋण हो भने ब्याङ्कबाट ऋण ल्याएको छ भनेदेखि त्यो ब्याङ्कहरूको सामर्थ्य के छ, उसको ऋण एब्जर्भेसन गर्ने क्षमता, उसको फण्डहरूबाट बेहोरिन्छ, त्यहाँबाट फण्ड बेहोर्ने व्यवस्था होइन, त्यो नगरियो भन्दा त्यो संस्था नै डुब्ने अवस्था छ भने राज्यले काहीँ न काहीँ त्यसलाई नै सहयोग पुर्याइदिनु पर्यो। व्यक्तिलाई पनि सबै कुरा सकिएको छ भनेपछि म त्यहाँ खानेपानीको व्यवस्था मात्रै गरिदिन्छु, बिजुलीको व्यवस्था गरिदिन्छु मात्रै भनेर त भएन, उसलाई पनि काहीँ न केही व्यवस्था त गर्नु पर्यो। नागरिक त राज्य त त्यो नागरिकको लागि होइन त, नागरिक राज्यको लागि त होइन, अन्तर सम्बन्धित विषय हो त्यो त। त्यस कारण नागरिकले खडा गरेको राज्य हो त्यो, नागरिकले खडा गरेको सरकार हो त्यो। त्यस कारणले गर्दा राज्यको तिमी अभिभावक बनेर बस, संरक्षक बन भनेर पठाएको त्यहाँ ठाउँ भनेपछि त्यो व्यक्तिगत कुरा हो, त्यो परिवारको कुरा हो, निजी कुरा हो भनेर त्यसलाई पूर्ण रूपले उपेक्षा गर्न चाहिँ हुँदैन। राज्यले मापदण्ड बनाएर विवेकपूर्ण तरिकाले मापदण्ड बनाएर त्यहाँनिर पनि सहयोग पुर्याइदिनुपर्छ।
1: जति मान्छेहरू बाँचे तिनी मान्छेहरू पुरानै जीवन पद्धतिमा फर्किन प्रयासरत छन् होइन, जस्तो उनीहरूको पशु वस्तु चाहिँ नष्ट भएको छ, त्यो त्यसमा रिकभर हुन चाहन्छ, गुमेको धन सम्पत्ति चाहिँ फेरि पनि पुनर्निर्माण गर्न त्यो तत्परतामा नागरिक रहन्छ, यस्तो बेला सरकारले नागरिकसम्म सिधै जोडिने के कस्ता कुराहरूलाई चाहिँ प्राथमिकता दिनुपर्छ?
2: अब उसको कृषि गरेर बसिया छ भने अब फेरि कृषिमा फर्कन सक्ने स्थिति छ कि छैन, सक्ने स्थिति थोरै सहयोग गरेर कृषिमा फर्किन सक्छ भने त्यो सहयोग होइन, व्यापार व्यवसाय गरेको छ तर उठ्नै नसक्ने स्थिति छ, तर राज्यले केही सहयोग गरिदिँदाखेरि उठ्न सक्ने अवस्था छ भने सहयोग गरिदिनुपर्छ। अब पशुपालन गरेर बसेको छ अथवा पेसा गरेर बसेको छ भने त्यहाँ पनि त्यो नागरिकको अभिभावक हो भनेर चाहिँ अगाडि राज्य चाहिँ सर्नुपर्छ। हो हिजोको जस्तै उसलाई परिसम्पूर्ण सम्पन्न, हिजो जति धन थियो त्यति सबै त राज्यले दिन नसक्ला, सक्दैन पनि, तर चाहिँ उसलाई जीवन जिउने वातावरण चाहिँ बनाइदिनुपर्छ। त्यो राज्यको दायित्व हो, त्यसबाट राज्य पछाडि पर्नु हुँदैन, पछाडि हट्नु हुँदैन। कतिपय हिजोका कार्यक्रमहरू योजनाहरू पछि सार्दा पनि धेरै फरक नपर्ने हो नि, पछि सारिदिँदा पनि भयो। कुनै कार्यक्रमहरू हिजो राखिएको थियो, गर्न खोजिएको थियो, तर अहिले त्यो औचित्य नभएका आयोजनाहरू पनि, औचित्य भए पनि अत्यन्तै न्यून औचित्यता भएका आयोजनाहरू छन् भने बन्द पनि गरिदिनु पर्ने हुन्छ। पछि सार्ने आयोजनाको म यसरी कुरा गर्छु, जस्तो पूर्व पश्चिम रेलमार्ग, विद्युतीय रेलमार्ग भनेको छु, बनाउने भनेको छ सरकारले, बजेट हालेका पनि छौँ। अहिले त्यो विद्युतीय रेलमार्गलाई 5 वर्ष पछाडि सारे पनि केही छैन। हामीले पूर्व पश्चिम राजमार्ग बनाएका छौँ, हुलागी राजमार्ग बनाएका छौँ, मदन भण्डारीको बीचको राजमार्ग बनाएका छौँ। पूर्व पश्चिम राजमार्ग धेरै बनिसकेका छन् है, तिनलाई राम्रै सञ्चालन योग्य बनाएर राख्यो भने त्यो रेलमार्ग चाहिँमा चाहिने भोलि बनाउनको लागि, भोलिका दिनमा भविष्यमा बनाउनको लागि जग्गा सुरक्षित राख्ने, त्यसको सीमाङ्कन गरेर राख्ने, त्यसमा अतिक्रमण गर्न नदिने, तर त्यसलाई त 5 वर्ष 6 वर्ष 10 धकेल्दा पनि भयो है। त्यस कारण यस्ता उपायहरू विकल्पहरू राज्यले खोज्न सक्छ।
1: धेरै जसो विनाशबाट नै विकास हुन्छ भनेर एउटा वैज्ञानिक मान्यता होइन, भौतिक विकासवादी मान्यता पनि छ, यहाँलाई त्यो कुरा कतिको सत्य लाग्छ?
2: त्यो कुरा चाहिँ कुरा सत्य नै हो होइन, विनाश भएपछि फरक ढंगले विकास हुन्छ, तर सधैँ त्यस्तो हुँदैन। फेरि
1: यसपटक एउटा यसलाई अवसर त नभनौं होइन, किनभने ठूलो क्षतिका बीचमा, तैपनि पुनर्निर्माणका दृष्टिकोणबाट यो केही फरक खालको हुन सक्छ?
2: पुनर्निर्माण अघि मैले भने नि, हाम्रो पुनर्निर्माण गर्ने अथवा विकासको मोडेललाई नै परिवर्तन गर्ने सन्दर्भ नयाँ चेतनाको खोजी गर्छ, यसले नयाँ बाटोको खोजी गर्छ। त्यो हिसाबले चाहिँ यसलाई नयाँ ढंगले सोच्छ र भोलिको पुनर्निर्माणले अब आउँदा घटनाहरूलाई चाहिँ न्यूनीकरण गर्नलाई सहयोग पुर्याउँछ भनेर आशा गर्न सकिन्छ।
1: विपत्तिको ठूलो सन्देश चाहिँ के छ, जो हामी सकुशल छौं होइन, हामी जो सकुशल रहेर विपत्तिलाई नजिकबाट निहालिरहेका छौं, हाम्रा लागि त्यो के सन्देश हो?
2: हाम्रो लागि मात्रै होइन, विश्वकै लागि के सन्देश हो भने, हामी प्रकृतिलाई धेरै गिजोल्यौं, धेरै बिच्क्यायौं, त्यसले गर्दा त्यो प्रकृति चाहिँ विपत्तिको हिसाबले आउन थाल्यो। त्यो प्रकृतिलाई धेरै झिस्क्याउने काम र प्रकृतिलाई चुनौती दिने काम गर्नु हुँदैन भन्ने कुराको एउटा सन्देश हो यो।
1: हाम्रो यो उत्तरी छिमेकीसँगको सिधा व्यापारिक नाका हो, त्यो पूर्ण रूपमा क्षति भयो, त्यसले गर्दा आर्थिक पाटोलाई त यहाँले अघि पनि भनिहाल्नुभयो ठूलै चाहिँ क्षति पुगेको छ, त्यसले ठूलो प्रभाव पार्छ जनजीवनमा होइन, त्यसको विकल्प केही छ तत्कालका लागि यहाँको विचारमा?
2: विकल्प भनेको त कोराला नाका एउटा छ होइन, अब त्यसपछि आएर चाहिँ पूर्वको यो के यो तातो पानीको छ, त्यहाँ पनि हाम्रो त्यति सहज खालको त छैन, तर हामीले चाहिँ के हो भन्दा व्यापारलाई हामी हाम्रो निर्भरता एउटा चाहिँ घटाउने, निर्भरता घटाउने, आयात गर्नुपर्ने निर्भरता, हामीले जे पनि आयात गर्नु परेको छ अहिले त हेर्नुहोस् त, त्यस कारणले हाम्रो आन्तरिक उत्पादन बढाउने, हाम्रा कुराहरूलाई चाहिँ हिजो भएका कुराहरूलाई प्रवर्धन गर्ने पट्टि चाहिँ हामी लाग्नुपर्छ, त्यो एउटा विकल्प त्यो हो। अर्को विकल्प भनेको त त्यहाँ भएका संरचनाहरूलाई जहाँ बिग्रेका कम बिग्रेका छन् त्यो ठाउँबाट के गर्दा बढी सहज हुन्छ, लागत कम लाग्छ, समय कम लाग्छ भनेर त्यतापट्टि, अहिले पनि त अब कतिपय उहरू चाहिँ कोरोलापट्टिबाट, तर त्यो बाटो पनि भोलि उस्तै भयो भने के गर्ने, त्यहाँ सम्भावनाहरू के छ, अहिले जसरी चाहिँ हिम पहिरो खस्यो भने हामीले सूचना समयमा पाउन सकेनौँ भने त्यो सूचना पाउने कुरालाई कसरी चाहिँ सुनिश्चित गर्ने त्यता अन्य ठाउँमा र यो ठाउँमा र भविष्यको ठाउँमा भनेर ती कुराको खोजी गर्नु नै पनि विकल्प हो।
1: हामी अन्त्यतिर छौँ, दुईवटा प्रश्न मात्रै छ। नेपालले यो चाहिँ पुनर्निर्माणका लागि आफ्नै आन्तरिक स्रोतहरू परिचालन गर्नुपर्छ भनेर धेरै कोणबाट आवाज उठ्छ, नेपालसँग त्यस्ता स्रोतहरू छ कि छैन, जस्तो धार्मिक रूपमा चाहिँ खडा भएका कतिपय कोषहरू, व्यक्तिगत संस्थागत होइन सहकारीगत, ती फण्डहरू परिचालन गर्नुपर्ने बेला हो कि होइन?
2: होइन, आपद विपदमा त व्यक्तिगत सम्पत्ति पनि प्रयोग गर्छ राज्यले, नगर्ने होइन, तर त्यसको लागि कानून बनाउनु पर्यो होइन, र विधिसम्मत तरिकाले, लोकतान्त्रिक तरिकाले ती कुराहरू प्रयोग गर्न सकिन्छ, तर त्यो प्रयोग गर्दा गर्दै पनि हाम्रो अहिलेको चाहिँ जुन खालको क्षति छ त्यसले हामीलाई होइन, हामी सबै आन्तरिकबाटै बिहोर्छौं भनेर चाहिँ सम्भव छैन, केही न केही हामीले रकम चाहिने एउटा प्राविधिक सहयोगको हिसाब पनि लिनुपर्छ र वित्तीय सहयोग पनि लिनुपर्ने हुन्छ, वस्तु मान्य लिनुपर्ने हुन्छ, हामीले चाहिँ नि त्यसरी लिनुपर्छ, तर त्यसरी लिँदाखेरि एउटा हाम्रो राष्ट्रिय सुरक्षा र राष्ट्रिय स्वार्थमा आघात नपर्ने कुरालाई ख्याल गर्नुपर्ने हुन्छ, र अर्को कुरा फेरि आर्थिक वित्तीय भार कम गर्नुपर्ने गरी सकेसम्म क्षतिपूर्तिको हिसाबले अनुदानै बढी लिने र ऋणै लिनु पर्दा पनि त्यो ऋणले भोलि काहीँ न काहीँ यहाँनिर चाँडो उत्पादनमा सहयोग पुर्याउने किसिमले लिने र त्यसमा ब्याज र सेवा शुल्क कम तिर्नुपर्ने किसिमले लिने, त्यस्ता फण्डहरू पनि छन्, जस्तो लस ड्यामेज आए लस रिकभरी फण्ड भनेर चाहिँ नि त्यहाँ क्लाइमेट फाइनान्सिङ अन्तर्गत भन्छ नि, जलवायु वित्त अन्तर्गतका फण्डहरू पनि छन् नि, हामीलाई हाम्रो लागि पो यो ठूलो रकम भयो त, डलरमा लिने आउँदा त कति फरक हो र, धेरै ठूलो विशाल ग्लोबल्ली हेर्दा ती ठूला संस्थाको दृष्टिकोणबाट हेर्दा उनीहरूको बजेटबाट हेर्दाखेरि त त्यति विघ्न ठूलो रकम पनि हुँदैन।
1: हाम्रो सरकारको त्यो क्षमता देख्नुहुन्छ कि देख्नुहुन्न अन्तर्राष्ट्रिय मञ्चमा दावी गर्ने?
2: अब क्षमता हेर्दाखेरि चाहिँ कहिलेकाहीँ क्षमता नदेखिया देखिया छ। जस्तो विश्व व्यापार संगठनमा सदस्य हुँदाखेरि त्यति बेलाको राजस्वमा जुन क्षति हुन्छ त्यसलाई चाहिँ त्यहाँबाट चाहिँ क्षतिपूर्ति लिने भन्ने चाहिँ प्रावधान थियो। त्यसको लागि हामीले होमवर्कै गर्ने तयारी नै गरेनौँ। अनि हामीले कार्बन बेचेर पैसा लिने भनेका छौँ। हामीले यत्रो कार्बन उत्सर्जन गरेको बापत हाम्रो 49% चाहिँ जंगलै छ होइन भने त्यसको नै हामीले उपयोग गर्न सकेका छैनौँ। त्यस कारणले गर्नुपर्ने जति उपयोग चाहिँ गरेका छैनौँ। तर अब त्यो भनेर यो सरकार यो राज्य यति बेला चाहिँ राज्य उम्किनु हुँदैन। त्यसको उपायहरू खोज्नुपर्छ, तयारी गर्नुपर्छ, रातोरात काम गर्नुपर्छ, सबैको सल्लाह लिनुपर्छ, सबैको विशेषज्ञताको उपयोग गर्नुपर्छ।
1: हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। जाँदा जाँदै अब यो तपाईँ र मेरो कुराकानी सुनेर बसिरहनुभएका आम नागरिकलाई यहाँको सन्देश के छ? एउटा अर्थविज्ञको दृष्टिकोणबाट के सुझाव दिन चाहनुहुन्छ?
2: अब आम जनतालाई मेरो सुझाव चाहिँ के छ भन्दा हामी चुनौतीबाट चाँडै एकदम तत्कालै बाहिर निक्लिने सम्भावनाहरू कम छन्। ती चुनौतीहरू थरी थरीका हुन सक्छन्। हाम्रो रोजगारी सम्बन्धी चुनौती, हाम्रा विपद सम्बन्धी चुनौती, मूल्य सम्बन्धी चुनौती हुन्छन्। राज्यलाई पनि
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दबाव घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
10: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
11: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी कोराई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
12: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
10: पिसाब पोल्ने समस्या,
12: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
10: पाठे घरमा मासु पलाउने,
12: निसन्तान महिलाको चेक जाँच,
10: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
10: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 082592410, मोबाइल नम्बर 98478829913 र 98095121871।
12: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
15: सीता के भो तिमलाई घुम्सेर बसेछौ?
16: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
15: के कुरा गर्छु निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
19: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
18: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
19: उपलब्ध। शल्यक्रियाहरू,
18: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
19: बालबालिकाको न्युरो सर्जरी,
18: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
19: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
18: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
19: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 9790965255।
20: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
21: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, वा टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
13: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
22: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
19: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाङ। फोन नम्बर 9842718617 98478673 98475643।
23: मध्य पश्चिम ट्राङ्क, यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाब सालको नमस्कार। बाँकेका दुई ठूला निजी अस्पतालले बाढ़ी पीड़ितको उद्धार राहत तथा पुनस्थापनाका लागि 25-25 लाख रूपियाँ सहयोग गरेका छन्। नेपालगंज स्थित संजीवनी कलेज अफ मेडिकल साइन्सेस प्राली अस्पताल नेपालगंजले र नेपालगंज मेडिकल कलेजको कोहलपुर शिक्षण अस्पतालले बाढ़ी पीड़ितको उद्धार राहत तथा पुनस्थापनाका लागि सो सहयोग गरेका हुन्। दुवै अस्पतालले सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन्। देशमा आएको यस संकटको घड़ीमा सरकारलाई सानो सहयोग गर्ने उद्देश्यले बाढ़ीबाट प्रभावितहरूको उद्धार राहत तथा पुनर्स्थापनाका लागि 25 लाख रूपियाँ सहयोग गरिएको संजीवनी अस्पतालका प्रबन्ध निर्देशक सन्तोष खनालले बताउनुभयो। उहाँले यस सहयोगबाट केही पीड़ितको पीड़ामा मलम लाग्ने विश्वास व्यक्त गर्नुभएको छ। सोही प्रकारले नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पनि बाढ़ीबाट प्रभावित नागरिकको राहत तथा पुनस्थापनाका लागि 25 लाख रूपियाँ सहयोग गरेको अस्पतालले जनाएको छ। लर्ड बुद्ध एजुकेशनल एकाडेमीद्वारा संचालित नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले बाढ़ी पीड़ितको राहत र पुनस्थापनाका लागि उक्त रकम सहयोग गरेको अस्पताल जनाएको छ। गुल्मीको रूरू क्षेत्र गाउँपालिकाले गाउँपालिकाभित्रका घर गोठ तथा व्यावसायिक संरचनाको बीमा गर्न अनुदान उपलब्ध गराउने भएको छ। बाढ़ी पहिरो भूकम्प आगलागी चट्याङ लगायत प्राकृतिक तथा गैर प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्दै नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले बीमा कार्यक्रम कार्यान्वयन गरेको गाउँपालिकाका अध्यक्ष एदु गियालीले जानकारी दिनुभयो। कार्यक्रमका लागि गाउँपालिकाले रूरू क्षेत्रभित्रका अभिलेखीकृत घर बीमा कार्यक्रम सञ्चालन कार्यविधि 2083 तर्जुमा गरेको छ। पहिले घर तथा आफ्ना संरचना बीमा गरेकालाई पनि गाउँपालिकाले अभिलेखीकृत हुन आग्रह गरेको छ। 5 लाख मूल्यांकनसम्मको संरचनाको प्रिमियम गाउँपालिकाले भुक्तानी गर्ने र त्योभन्दा माथिको व्यक्ति स्वयंले बिहोर्नुपर्ने व्यवस्था गरिएको अध्यक्ष गिवालीले बताउनुभयो। बीमा कार्यक्रमले गरीब तथा विपन्न परिवारलाई ठूलो राहत हुनेछ। बाढ़ी पहिरो भूकम्प आगलागी चट्याङ लगायत प्राकृतिक तथा गैर प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गरेर नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 स्वीकृत कार्यक्रम अनुसार बीमा कार्यक्रममा सहभागी हुने घरधनीलाई बीमा शुल्कमा अनुदान उपलब्ध गराउने भएको छ। भोटेकोशीमा नदीमा आएको विनाशकारी बाढ़ीपछि 11,993 जनाको उद्धार गरिएको छ। त्यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढ़ाइएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका अनुसार नेपाल प्रहरीका 7,912, नेपाली सेनाका 9,199 र सशस्त्र प्रहरी बल नेपालका 4,203 सुरक्षाकर्मी खोज तथा उद्धारमा खटिएका छन्। त्यस्तै सुरक्षाकर्मीले नदी किनार, बाढ़ी प्रभावित बस्ती, सड़क तथा पहिरो प्रभावित क्षेत्रमा खोजी गरिरहेका छन्। बाढ़ीका कारण कतिपय स्थानमा सड़क तथा भौतिक संरचना क्षतिग्रस्त भएकाले उद्धार तथा खोजी चुनौतीपूर्ण रहेको प्राधिकरणले जनाएको छ। बाढ़ीमा परि हालसम्म मृत्यु हुनेको संख्या 1,204 पुगेको छ। हालसम्म रसुवामा 115, नुवाकोटमा 155, धादिङमा 60, गोर्खामा 69, नवलपरासी पूर्वमा 217, नवलपरासी पश्चिममा 202, तनहुँमा 38 र चितवनमा 348 जनाको शव फेला परेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिनुभयो। र दंगीचरण गाउँपालिकामा सञ्चालन भएको

परम्परै उत्पादन गर्दै आएको छ। राजाकोट तिलकन्या सामुदायिक वनबाट सालका पात संकलन गरी दैनिक करिब 1500 थान दुना टपरी उत्पादन हुँदै आएको सहकारी संस्था लिमिटेड तथा उद्योगका प्रबन्धक चक्रमिलन विश्वकर्माले बताउनुभयो। दंगीशरण गाउँपालिका 2 कमल खोलाकी तिलापुनको अनुसार घरायसी काम र घाँस दाउरामा सीमित उहाँको दैनिकी अहिले दुना टपरी बनाउने कामसँग जोडिएपछि आमदानी बनेर घरखर्च चलाउन सहज भएको बताउनुभयो। वन तथा कृषि सहज कार्यक्रम र एफएओ नेपालको सहयोगमा 9,90,000 रूपियाँ उपकरण तथा संकलन केन्द्रको भवन सहित कुल 35,00,000 रूपियाँको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको छ। उद्योग सञ्चालनका लागि सहकारीबाट समेत लगानी गरिएको उहाँले जानकारी दिनुभयो। उद्योगले उत्पादन, कच्चा पदार्थ, कर्मचारीको सबै खर्च कटाएर वार्षिक करिब 2,00,000 रूपियाँ बचत गर्ने गरेको प्रबन्धक विश्वकर्माले बताउनु भएको छ। हवस् त, बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपाइप वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु,
9: छोराले साइकल साइकल भनेर हैरान पारेको छ।
10: न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
11: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि।
12: बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
13: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
14: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
15: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98-477-2779
16: र 98-578-3689।
17: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
18: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
17: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
18: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
17: हुलासले बनाउँदैछ परिवार एक साथ।
19: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
20: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-5

0: 72 53825।
1: भर्ना सम्बन्धी सूचना।
2: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-578-45-226।
8: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
4: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
8: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
4: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
8: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोगुलेसन सेवा उपलब्ध छ।
4: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
8: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
4: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
8: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
4: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
8: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
4: सम्पर्क नम्बर 082-5600-23।
8: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा।
1: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
1: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
0: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825362018।
6: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर कुराही दाङमा।
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
8: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 0825364479,
8: मोबाइल नम्बर 98494767।

0: 1 get 1 free offer ma. 3 महीना को 125 Mbps internet जो 2700 में खरीद गर्दा सुई internet package नया जडान को लागि gift करने मौका. सफल referral ma आफ्नो लागि 1 महीना free internet. Vianet अब सबै connected.
1: भर्ना खुल्यो.
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला. साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ.
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श.
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड.
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73.

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
5: मध्य पश्चिम ट्रान्जिट यति बेला बिहानको 10 बजेको छ

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। रसुवामा आएको बाढ़ीका कारण सम्पर्क विहीन हुने दाङका नागरिकको संख्या 54 पुगेको छ। बुधबार साँझ 36 बजेसम्मको अध्यावधिक विवरण अनुसार दाङको राप्ती गाउँपालिका 4 निवासी 22 वर्षीय सिजन चौधरी पनि बाढ़ीपछि सम्पर्क विहीन भएका छन्। चौधरी रसुवामा काम गर्दै आएको जनाइएको छ। सिजन चौधरी थपिएसँगै रसुवा बाढ़ीमा सम्पर्क विहीन हुने दाङका नागरिकको संख्या 54 पुगेको हो। ती मध्ये 45 जना पुरूष र 9 जना महिला रहेका छन्। हालसम्म 5 जना पुरूष भने परिवार तथा आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोसीमा आएको बाढ़ीका कारण नुवाकोट र रसुवाका जलविद्युत आयोजनाहरूमा सयौं मान्छेहरू फँसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। नेपाली सेना र विभिन्न देशका विज्ञ सहितको टोलीले उद्धारको काम गरिरहेको भए पनि अझै सफल हुन सकेका छैनन्। खोज तथा उद्धारको प्रयास निरन्तर भइरहेको नेपाली सेनाले जनाएको छ। लाङटाङ जलविद्युतको सुरुङमा परियोजनाका प्राविधिक सहित सेनाले गरेको खोजीमा श्रमिकहरू फँसेको ठाउँ पहिचान भएको छ। आज उद्धार टोली भित्र जाने परियोजनाले जनाएको छ। परियोजनाका 41 जना सम्पर्क विहीन छन्। त्यस्तै 300 भन्दा धेरै सुरुङमा फँसेको अनुमान गरिएको माथिल्लो त्रिशुली एकमा उद्धारका लागि कोरियाबाट पनि 44 जनाको टोली हिजो आइपुगेको छ। नेपाली सेनाको उद्धार टोलीले 160 मिटर भित्र पुग्दा सुरुङ टालिएको अवस्थामा फेला पारेको थियो। त्रिशुली 3A निकै मेहनत गर्दा पनि उद्धार टोली सुरुङभित्र पस्न सकेको छैन। नेपाली सेना सहित 93 जनाको संयुक्त उद्धार टोलीले काम गरिरहेको सेनाले जनाएको छ। यो सुरुङभित्र 35 जना फँसेको अनुमान गरिएको छ। त्यस्तै 213 जना सम्पर्क विहीन भएको त्रिशुली 3B आयोजनाको कार्यालय र निवास क्षेत्र पहिचान भएपछि त्यस क्षेत्रमै खोजी भएको सेनाले जनाएको छ। चिलिमे जलविद्युत आयोजनाको सुरुङमा साउण्ड डिटेक्टरबाट मनिटरिङ शुरू गरिएको छ। यस सुरुङमा 8 जना सुरुङमा फँसेको अनुमान गरिएको छ। कृत्रिम बुद्धिमत्ता एआईको बढ़दो प्रयोगले विद्यार्थीको गृह कार्य छोटो र सहज बनिरहे पनि उनीहरूको वास्तविक सिकाई र परीक्षाको नतिजामा नकारात्मक असर पर्न थालेको एक अध्ययनले देखाएको छ। चीनमा 12-18 वर्ष उमेर समूहका झण्डै 27,000 विद्यार्थीमा 30 महिनासम्म गरिएको अध्ययनले एआई प्रयोगपछि गृह कार्यको अंकमा 18% वृद्धि भए पनि बन्द किताबमा दिइने परीक्षामा विद्यार्थीको प्रदर्शन 20% घटेको देखाएको हो। स्टकहोम विश्वविद्यालयका डेभिड स्ट्रोमबर्ग तथा हङकङ विश्वविद्यालयका भिक्टर लेई र यान हुइले बुलेले गरेको अध्ययनमा 9 विषयमा विद्यार्थीको गृह कार्य मासिक परीक्षा र प्रवेश परीक्षाको नतिजा विश्लेषण गरिएको थियो। अध्ययन अनुसार एआईको प्रयोगपछि एउटा गृह कार्य पूरा गर्न लाग्ने औसत समय 64 मिनटबाट घटेर 45 मिनटमा झरेको थियो। तर एआईको सहयोग बिना परीक्षा दिँदा विद्यार्थीको प्रदर्शन कमजोर भएको पाइएको छ। एआई प्रयोग शुरू गरेको 6 महिनाभित्र मासिक परीक्षामा परीक्षार्थीको अंक 20% घटेको थियो भने उच्च प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा पनि नतिजा कमजोर देखिएको थियो। र गुल्मीको रूरू क्षेत्र गाउँपालिकाले गाउँपालिका भित्रका घर गोड़ तथा व्यावसायिक संरचनाको बीमा गर्न अनुदान उपलब्ध गराउने भएको छ। बाढ़ी पहिरो भूकम्प आगलागी चट्याङ लगायतका प्राकृतिक तथा गैर प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्दै नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले बीमा कार्यक्रम कार्यान्वयन गरेको गाउँपालिकाका अध्यक्ष एदो गेवालीले जानकारी दिनुभयो। कार्यक्रमका लागि गाउँपालिकाले रूरू क्षेत्रभित्रका अभिलेखीकृत घर बीमा कार्यक्रम सञ्चालन कार्यावधि 2083 तर्जुमा गरेको छ। पहिले घर तथा आफ्ना संरचना बीमा गरेकालाई पनि गाउँपालिकाले अभिलेखीकृत हुन आग्रह गरेको छ। बीमा कार्यक्रमले गरीब तथा विपन्न परिवारलाई ठूलो राहत हुने देखिएको छ। बाढ़ी पहिरो भूकम्प आगलागी चट्याङ लगायत प्राकृतिक तथा गैर प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गरेर नागरिकलाई आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले गाउँपालिकाले चालू आर्थिक वर्ष 2083-84 स्वीकृत कार्यक्रम अनुसार बीमा कार्यक्रममा सहभागी हुने घर धनीलाई बीमा शुल्क अनुदान उपलब्ध गराउने भएको छ।
हवस्तो बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो।

0: यसले तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ। दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्दाद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमर पथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
4: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
1: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
8: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
2: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
8: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू,
8: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्युरो सर्जरी,
8: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
8: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
8: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको, घोराई 1500 सहित गेट, दाङ।

0: मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
1: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
0: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्या
2: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
3: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
4: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082-5862-0938-18-617 र 98-78-35-643।
5: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
6: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
5: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
7: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
8: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9866 61 694
5: होइन माइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
9: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
7: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9858745226
10: मध्य पश्चिम ट्रान च्याक यति बेला बिहानको 11 बजेको छ

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। बाँकेका स्थानीय तहमा साक्षरता दरमा उल्लेख्य सुधार भए पनि पालिका बीचको शैक्षिक असमानता, उच्च शिक्षामा न्यून पहुँच र विद्यालय छाड्ने समस्या अझै चुनौतीका रूपमा देखिएको छ। जिल्लाका स्थानीय तहको तथ्याङ्क हेर्दा साक्षरता दर 47.9% देखि 96.14% रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको साक्षरता दर जिल्लामै उच्च 96.14% रहेको छ। नगरपालिकाका शिक्षा अधिकृत रविलाल मिजारका अनुसार कक्षा 1 देखि 5 सम्मको विद्यालय छाड्ने दर 0.76%, कक्षा 6 देखि 8 सम्म 1.31% र कक्षा 9 देखि 10 सम्म 0.97% रहेको छ। जानकी गाउँपालिकाको साक्षरता दर 93.7% रहेको छ। शिक्षा अधिकृत विष्णा कुमारी भण्डारीका अनुसार नेपालगंज उपमहानगरपालिकामा 76.02% र राप्तीसुनारी गाउँपालिकामा 75% नागरिक साक्षर रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन्। डुडुवा गाउँपालिकाले भने हालसम्म आधिकारिक साक्षरता सर्वेक्षण नगरे पनि करिब 75% नागरिक साक्षर रहेको वरिष्ठ शिक्षा अधिकृत संजय कुमार कर्णले बताउनुभयो। खजुरा गाउँपालिकामा साक्षरता दर 65.43% छ। त्यहाँ 21,736 जना अझै निरक्षर रहेको तथ्याङ्क रहेको छ। उच्च शिक्षा हासिल गर्नेको संख्या 6.06% सीमित छ। विद्यालय शिक्षामै छाड्नेको संख्या पनि 9,722 रहेको पालिकाले जनाएको छ। सामाजिक र आर्थिक कारण विद्यालय छाड्ने प्रमुख कारण देखिएका छन्। विवाहका कारण 23.34% र घरायसी कामका कारण 13.31% पढ़ाई छाडेको तथ्याङ्कमा उल्लेख गरिएको छ। त्यस्तै डुडुवा गाउँपालिकामा भने उच्च शिक्षामा ड्रप आउट दर 5% भन्दा कम रहेको शिक्षा अधिकृत कर्णले बताउनु भएको छ। यही भदौ 10 गते आएको भीषण बाढ़ीपछि बेपत्ता भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू अस्पतालका शव गृहसम्म पुग्न थालेका छन्। बाढ़ीपछि विभिन्न स्थानबाट संकलन गरी नवलपरासी हुँदै ल्याइएका शवको पहिचान र व्यवस्थापन चुनौतीपूर्ण भइरहेका बेला बुटौल स्थित लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा आफन्तको भीड़ बढ़ेको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा अहिले 33 वटा शव राखिएका छन्। ती शवको पहिचानका लागि रसुवा, धादिङ, सप्तरी लगायत जिल्लाबाट आफन्त अस्पताल पुगेका छन्। नेपाल प्रहरीका अनुसार शव पहिचानका लागि हालसम्म 1092 शवको डीएनए संकलन गरिएको छ। 563 बेपत्ता आफन्तको डीएनए संकलन गरी जम्मा 1655 डीएनए संकलन गरिएको छ। बेपत्ताको संख्या 4875 रहेको छ। यसमा विदेशीको संख्या 601 जना रहेका छन्। त्यसैगरी बाढ़ीपछि नदी किनार तथा तटीय क्षेत्रमा फेला परेका शव एवं शरीरका भागहरू पहिचान गर्न नेपाल प्रहरीले सूचना जारी गर्दै मृतकका रगतको नाता पर्ने आफन्तलाई डीएनए नमूना उपलब्ध गराउन पनि आग्रह गरेको छ। कर्णाली प्रदेशलाई विषादी मुक्त तथा अर्ग्यानिक प्रदेश बनाउने उद्देश्य सहित वर्षौं अघि निर्माण गरिएको सुर्खेतको हर्रे स्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला औपचारिक रूपमा संचालनमा आएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुमकित लामा कार्कीले उक्त प्रयोगशालाको उद्घाटन गर्नुभएको हो। कर्णाली प्रदेश प्रमुख नाका मध्ये एक हर्रेमा निर्माण गरिएको प्रयोगशाला भवन लामो समयसम्म प्रयोगविहीन बनेपछि अहिले आएर सञ्चालनमा ल्याइएको छ। प्रदेश सरकारले सल्यानको कपरकोट र सुर्खेतको हर्रेमा विषादी परीक्षण प्रयोगशाला सञ्चालन गर्ने अवधारणा आर्थिक वर्ष 2075-76 अघि सारेको थियो। त्यसै अनुसार दुई प्रयोगशाला निर्माणका लागि 1,50,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। तर बजेट छुट्याएर भवन निर्माण गरिए पनि उपकरण, प्राविधिक जनशक्ति र आवश्यक व्यवस्थापन हुन नसक्दा प्रयोगशाला वर्षौंसम्म सञ्चालनमा आउन सकेको थिएन। हर्रेमा जग्गा खरिददेखि भवन निर्माण
निर्माणसम्म करिब 70 लाख रूपियाँ खर्च भएको मन्त्रालय सम्बन्धी विवरण सार्वजनिक भएको थियो। यसअघि प्रदेश सरकारले पटक पटक हटेर कपुरकोटमा विषादी परीक्षण सेवा सञ्चालन गर्ने घोषणा गर्दै आए पनि कार्यान्वयन हुन सकेको थिएन। अब प्रदेश सरकारले हटेर कपुरकोटमा 3-3 जना जनशक्ति परिचालन गर्ने गरी दुवै प्रयोगशाला प्रदेशको एकीकृत कृषि प्रयोगशाला अन्तर्गत सञ्चालन हुने भएको छ। र रसुवामा आएको बाढ़ीका कारण सम्पर्क विहीन हुने दाङका नागरिकको संख्या 54 पुगेको छ। बुधबार साँझ 36 बजेसम्मको अध्यावधिक विवरण अनुसार दाङको राप्ती गाउँपालिका 4 निवासी 22 वर्षीय सिजन चौधरी पनि बाढ़ीपछि सम्पर्क विहीन भएका छन्। चौधरी रसुवामा काम गर्दै आउनु भएको थियो। सिजन चौधरी थपिएसँगै रसुवा बाढ़ीमा सम्पर्क विहीन हुने दाङका नागरिकको संख्या 54 पुगेको हो। तीमध्ये 45 जना पुरूष र 9 जना महिला रहेका छन्। हालसम्ममा 5 जना पुरूष भने परिवार तथा आफन्तको सम्पर्कमा आएको प्रहरीले जनाएको छ।

0: सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ? दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
0: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
0: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
0: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5635-775।
0: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
8: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
7: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
8: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
7: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
10: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार।
8: समय: बिहान 10 बजेदेखि।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिने।
8: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
12: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
13: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
12: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
13: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
12: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
14: हप्ताको 7 दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
15: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
16: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
17: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र फल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
18: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
5: सम्पर्क फोन नम्बर 082-5635-027,
18: 98-41-68-46-46।
5: नियमित

0: ग्रुपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
1: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
2: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
1: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
2: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
3: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
3: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
5: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
6: अब हाम्रै घोराई दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
8: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
7: सामान्य किराले खाएको दाँत भर्ने,
6: मेसिन द्वारा आरसीटी गर्ने,
7: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
6: खोल लगाउने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
7: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
6: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
8: सम्पर्क मोबाइल नम्बर 9828777794, 9828777794।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5363-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-3576

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा फ्री इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायानेट अब सबै कनेक्टेड।
1: नाक कान तथा घाटी रोग को उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दांग में।
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
3: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतम द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्री द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
4: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98-578-45-226।

0: प्रोडक्टहरु कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अड्गुरी।
2: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हेमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरोग,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98478-26001।
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
9: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको आग्रह। बाढ़ीमा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह। बाढ़ी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई। पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। नेपाल खबरमा अब पूरा खबर। आज रसुवा र नुवाकोट सहित 50 जिल्लामा बाढ़ीको जोखिम छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम रहेको छ। महाशाखाले दिएको जानकारी अनुसार रसुवा र नुवाकोट जिल्ला भई बग्ने भोटेकोशी, त्रिशुली नदी तथा ससाना अरू नदीहरूको बहाव उल्लेख्य बढ़ेर आकस्मिक बाढ़ीको उच्च सम्भावना रहेको छ। आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, संखुवा, सभा, धनकुटा, भोजपुर, सोलोखुम्बु, ओखलढुङ्गा, खोटाङ, उदयपुर लगायत जिल्लामा बाढ़ीको जोखिम छ। यस्तै दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, धादिङ, मकवानपुर, चितवन, गोर्खा, तनहु, लमजुङमा समेत बाढ़ीको मध्यम जोखिम रहेको छ। यस्तै मना, मुस्ताङ, म्याग्दी, कास्की, स्याङजा, पर्वत, डोल्पा, रूकुम पूर्व, रूकुम पश्चिम, सल्यान, जाजरकोट, सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला, अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी, दार्चुला र कञ्चनपुरमा पनि आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। नदी तथा खोलानालाको आसपास र बाढ़ीको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र नदीको बहाव बढ़ेको अवस्थामा तटीय क्षेत्रमा नजान तथा आवश्यक भए सुरक्षित ठाउँतर्फ सर्न महाशाखाले आग्रह गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीको कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवहारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबुआमा छोरा या छोरी मध्ये एकजनालाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात वा र दुई प्रति फोटो लिएर अस्पताल उपस्थित भई नमूना दिन सक्नेछन्। बाढ़ीपछिको अवस्थामा प्रभावित क्षेत्रका नागरिकको जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्ने हुँदा समयमै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन्। ग्राण्डी अस्पतालका कन्सल्टेन्ट फिजिसियन डाक्टर अमित गौली बाढ़ी प्रभावित क्षेत्रमा विभिन्न रोग फैलन सक्ने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुहुन्छ। बाढ़ीपछि विशेष गरी दूषित पानी र अस्वस्थ खानपानका कारण झाडापखाला जस्ता पेट सम्बन्धी रोग र श्वास प्रश्वासको समस्या बढ़ने सम्भावना भएकाले विशेष ख्याल गर्नुपर्ने डाक्टरको भनाई छ। बाढ़ीका क्रममा लागेका घाउ चोटमा संक्रमणको जोखिम बढ़ी हुने भएकाले समयमै उपचारको व्यवस्था मिलाउन पनि डाक्टरको सुझाव छ। विपदको समयमा मधुमेह उच्च रक्तचाप दम र क्यान्सर जस्ता दीर्घरोग भएका बिरामीका लागि अझ चुनौतीपूर्ण हुने चिकित्सकको भनाइ छ। बाढ़ी प्रभावितको मानसिक अवस्थालाई पनि विशेष ख्याल गरी स्वास्थ्य उपचारमा प्राथमिकता दिनुपर्ने चिकित्सकको सुझाव छ। घरबार विहीन र मानसिक तनावमा रहेका बासिन्दाका लागि मनोपरामर्शदाताको परिचालन गरी आत्मविश्वास बढ़ाउन जरूरी रहेको चिकित्सकले सुझाव दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा हिमपौडीको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, काठमाडौँ बाहिरै खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न शुरू लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
11: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्ष देखि संचालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इन्स्योरेन्स कंपनी लाजिमपाट काठमाडौं।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2000

0: यूपीआईबाट शुरू गरौं।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल चीन सीमावर्ती क्षेत्रमा अघिल्लो हप्ता आएको विनाशकारी बाढ़ी तथा पहिरोले हिमाली क्षेत्रमा देखिन थालेको नयाँ किसिमको विपद जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। अन्तर्राष्ट्रिय विज्ञहरूले हिमनदी चट्टान र बरफ मिसिएर अत्यन्त तीव्र गतिमा तल झर्ने हिमचट्टान पहिरोको जोखिम बढ़दै गएको भन्दै परम्परागत पूर्व सूचना प्रणाली मात्र पर्याप्त नहुने बताएका छन्। उनीहरूले त्यसको निगरानी र पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्नुपर्ने सुझाव दिएका चिनिया संचार माध्यम ग्लोबल टाइम्सले जनाएको छ। हिमाली क्षेत्रमा विपद जोखिम मूल्याङ्कन गर्दा हिमतालको निगरानी मात्रै गरेर नपुग्ने विज्ञहरूको सुझाव छ। पृथ्वी राजमार्गको कृष्णभिरमा सड़क भाँसिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास सिलिण्डरमा भरेर ढुवानी गर्न थालिएको छ। ग्यास बोकेका बुलेट वैकल्पिक मार्गबाट पनि काठमाडौँ छिर्न नसकेपछि बाहिर नै भरेर सिलिण्डरमा ल्याउन थालिएको हो। साल ट्रेडिङ कर्पोरेशनले एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालेको छ। बाबा ग्यासका संचालक विमल कालाखेतीका अनुसार अस्तिदेखि नै चितवनको बाबा ग्यासले 1500 ग्यासका सिलिण्डर भरेर पठाएको छ। श्री ग्यासको प्लान्ट धादिङ नौबिसमा रहेको छ। त्यहाँको साई बाबाले आफ्नै 900 सिलिण्डर काठमाडौँ पठाएको छ। नेपाल ग्यास गण्डकीले बालाजुको नेपाल ग्यासको 1200 सिलिण्डर भरेर पठाएको छ। गैंडाकोटको जानकीमा 900 श्रीराम, हेटुडाको सहारामा काठमाडौँको एभरेस्ट र सुगमको ग्यास भरेर पठाएको छ। साल ट्रेडिङ कर्पोरेशनको एसटीसी ग्यास वीरगंजको मनोज ग्यासमा भरेर पठाउन थालिएको हो। संचालक विमल कालाखेतीका अनुसार बनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, बनेपाको लोकप्रिय सुपर ग्यास, तारा ग्यास लगायत काठमाडौँ बाहिर विभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभुवन राजपथबाट पठाउन शुरू गरेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका सदस्य समेत रहनुभएका संचालक कालाखेतीले भारतबाट आउने ग्यास नघटेको र बुलेट पुर्याउन नसकेका उद्योगले अन्य उद्योगमा भरेर ट्रकमा राखेर पठाइरहेकाले ग्यासको अभाव नहुने बताउनु भएको छ। यस्तै पृथ्वी राजमार्ग अन्तर्गत कृष्ण भीरमा पहिरो पन्छाउने काम अगाडि बढ़ेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पहिरोको दुवै छेउबाट 18 जना जनशक्ति परिचालन गरी रोकथाम गर्न थालिएको छ। पहिरो पन्छाउन आवश्यक निर्माण उपकरणको सड़कको दुवै छेउमा तयारी अवस्थामा राखिएको समेत मन्त्रालयले जनाएको छ। सुनको भाव आज 7600 रूपियाँले बढ़ेको छ। हिजो तोलामा 8800 रूपियाँले घटेको सुन आज बढ़ेर तोलाको 3,04,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको भाव पनि 145 रूपियाँले बढ़ेको छ। हिजो 4,580 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 4,725 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मदुरो र उहाँकी पत्नी सिलिया फ्लोरेसले आफूमाथि लागेका लागू औषध तस्कर सम्बन्धी अभियोग सार्वभौम प्रतिरक्षाका आधारमा खारेज गर्न अमेरिकी अदालत समक्ष माग गर्नु भएको छ। म्यानहट्टनमा रहेको संघीय अदालतमा हिजो दायर निवेदनमा मदुरोका वकिलहरूले आरोप लगाएको समयमा आफ्नो देशले राष्ट्र प्रमुखका रूपमा मान्यता दिएको विदेशी नेता विरूद्ध अमेरिकी अदालतमा आपराधिक मुद्दा चलाउन नमिल्ने तर्क गरेका छन्। उहाँहरूले राष्ट्र प्रमुखलाई विदेशी राष्ट्रिय अदालतको आपराधिक कार्यवाहीबाट उन्मुक्ति प्राप्त हुने अन्तर्राष्ट्रिय कानूनी परम्परा रहेको समेत बताएका छन्। फ्लोरेसका वकिलहरूले पनि सार्वभौम उन्मुक्त प्राप्त हुने र यस्तो उन्मुक्ति भेनेजुएलाले मात्र त्याग्न सक्ने बताएका छन्। मदुरोका वकिलहरूले भने राष्ट्र प्रमुखका रूपमा प्राप्त उन्मुक्ति लागू नभए पनि पदमा रहँदा गरिएको कार्यका आधारमा प्राप्त हुने प्रतिरक्षा आफूलाई लागू हुने दावी गर्नुभएको छ। मदुरोले आफूमाथिका आरोप अस्वीकार गर्नुभएको छ। मदुरो र फ्लोरेसले आफूहरू दोषी नभएको बताउनु भएको हो। अमेरिकी अभियोजकहरूले भने मदुरोले भेनेजुएलाका लागू औषध तस्करलाई सहयोग गर्दै हजारौं टन कोकेन अमेरिका पठाउन षड्यन्त्र गरेको आरोप लगाएका छन्। अभियोग प्रमाणित भएमा उनीहरूलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। अब खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्मीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो।

0: मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभरमा 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट 45, ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद आजिज आरिफ उल्लाह, विरणदीप सिंह र प्रशान्त मधुकरले एक एक विकेट लिएका छन्। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नुवाकोट र रसुवामा आकस्मिक बाढ़ीको उच्च जोखिम, तटीय क्षेत्रमा सतर्क रहन महाशाखाको आग्रह। बाढ़ीमा सम्पर्क विहीन व्यक्तिका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह। बाढ़ी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको सुझाव। हिम पहिरोको जोखिममा परम्परागत पूर्व सूचना पर्याप्त नहुने विज्ञको भनाई, पूर्व सूचना प्रणालीलाई नयाँ ढंगले विकास गर्न सुझाव। भेनेजुएलाका पूर्व राष्ट्रपति मदुरोद्वारा मुद्दा खारेज गर्न माग, आफूमाथिका आरोप अस्वीकार। र एसीसी प्रिमियर कप क्रिकेटमा मलेसियालाई हराउँदै नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर, थाइराइडको चेकजाँच तथा उपचार सेवा,
3: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
2: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
3: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
2: अन्य विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
5: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 0825 63 218।
6: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हारजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
7: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
2: इन्डोस्कोपी सेवा,
7: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
8: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
11: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
13: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
12: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
14: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
12: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
14: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
15: पाठे घरमा मासु पलाउने,
14: निसन्तान महिलाको चेक जाँच,
15: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0825904010, मोबाइल नम्बर 9847878913 र 9805912871।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
18: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908047, 0825908047।
19: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843506523।
20: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
21: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
20: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
21: फोन नम्बर 0825526601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
23: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
22: डाक्टरद्वारा दिइने सेवाहरू:
23: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
22: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
23: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
22: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
23: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
23: समय बिहान 10 बजेदेखि।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।

ब्लास्टिङ प्रोग्राम प्रिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब एक बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5494 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5 8 54 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-563-775।
1: सम्पर्क नम्बर 98-478-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोचिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: हेलो पिङ्की,
7: बोल्दिन।
6: एलइडी टिभी किन्न जाने?
7: जान्न।
6: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
7: जान्न।
6: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
7: जान्न।
6: किन?
7: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
6: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
7: पाइने भएर त जान लाग्यो नि।
6: हो र, कहाँ
7: भन्दिन के?
6: सत्य भन्दिनौ?
7: आई लभ यु पिङ्कुली भनेको
6: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
7: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
6: फोन नम्बर
7: 082562452
6: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
8: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। गढवा गाउँपालिका वडा नम्बर सातमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीको सहज र सुरक्षित यातायात सुविधाका लागि विद्यालय बस खरिद गर्न आर्थिक संकलन महाअभियान 2083 सञ्चालन गरिएको छ। विद्यालयले हातीमालो गरौं विद्यार्थीको सुविधाका लागि विद्यालय बस खरिद गरौं भन्ने नारासहित आर्थिक सहयोग संकलन अभियान अघि बढ़ाएको हो। विद्यालयका अनुसार बस खरिद गरी विद्यार्थीलाई आवत जावतमा सहजता प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत सहयोग गर्ने दातालाई सहयोग रकम अनुसार विभिन्न सम्मानको व्यवस्था गरिएको विद्यालयले जनाएको छ। 500 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको निर्णय पुस्तिकामा उल्लेख गरी धन्यवाद ज्ञापन, 1000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको सूचना पाटीमा, 5000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको वार्षिक स्मारिकामा समावेश गर्ने जनाइएको छ। त्यस्तै 10000 भन्दा माथि सहयोग गर्ने दातालाई विशेष सम्मान पत्र प्रदान गरिनेछ भने 25000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालय बसमा विशेष स्थानमा लेखिने विद्यालयले जनाएको छ। विद्यालयले इच्छुक अभिभावक, विद्यार्थी, समाजसेवी, व्यवसायी, संघ संस्था तथा सम्पूर्ण शुभेच्छुकलाई अभियानमा सहयोग गरी विद्यालय बस खरिद गर्ने अभियान सफल बनाउन आग्रह गरेको छ। रसुवाको भुटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपराह्न 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाएको हो। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवहारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबु, आमा, छोरा या छोरी मध्ये एकलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र त्यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। के अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खोल्ने कुनै पनि कागजात र दुई प्रति फोटो लिएर अस्पतालमा उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। हराइरहेका विदेशी नागरिकको हकमा विदेशमा रहेका उनका बाबु, आमा, छोरा वा छोरी मध्ये कुनै एकजनाले सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराएर तुलनाका लागि डीएनए प्रोफाइलिङको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। संकलित नमूना नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा परीक्षणका लागि पठाइनेछ। प्रहरीले बाढ़ी प्रभावित क्षेत्रमा फेला परेका शवको पहिचान, घटनास्थल मुचुल्का तथा आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव व्यवस्थापनको काम भइरहेको पनि जनाएको छ। शव फेला परेको ठाउँमा मुचुल्का लगायत कानूनी प्रक्रिया पूरा गरेपछि शवलाई सुरक्षित रूपमा झोलामा राख्ने र फोरेन्सिक विशेषज्ञको सहयोगमा शव परीक्षण गर्ने व्यवस्था गरिएको छ। पहिचान खुल्न नसकेका शवलाई छुट्टा छुट्टै संकेत वा कोड नम्बर प्रदान गरी फोटो, फुलिया, पहिचान जनित चिन्ह, कपडा तथा साथमा फेला परेका सामग्री लगायत विवरण व्यवस्थित रूपमा अभिलेख राखिएको छ। र बाँकेका स्थानीय तहमा साक्षरता दर उल्लेखनीय सुधार भए पनि पालिका बीचको शैक्षिक असमानता उच्च शिक्षामा न्यून पहुँच र विद्यालय छाड्ने समस्या अझै चुनौतीको रूपमा देखिएको छ। जिल्लाका स्थानीय तहको तथ्याङ्क हेर्दा साक्षरता दर 47.9% देखि 96.14% रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको साक्षरता दर जिल्लामै उच्च 96.14% रहेको छ। नगरपालिका शिक्षा अधिकृत रवि रावल मिजारका अनुसार कक्षा एकदेखि पाँचसम्मको विद्यालय छाड्ने दर 0.76%, कक्षा छदेखि आठसम्म 1.31% र 9-10 0.9% रहेको छ। जानकी गाउँपालिकाको साक्षरता दर 93.7% रहेको शिक्षा अधिकृत कृष्णा कुमारी भण्डारीले जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकाको 76.2% र राप्ती सोनारी गाउँपालिकाको 75% नागरिक साक्षर रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन्। डुडुवा गाउँपालिकाले भने हालसम्म आधिकारिक साक्षरता सर्वेक्षण नगरे पनि करिब 75% नागरिक साक्षर रहेको वरिष्ठ शिक्षा अधिकृत संजय कुमार कर्णले बताउनुभयो। खजुरा गाउँपालिकामा साक्षरता दर 65.43% छ, जहाँ 21,736 जना अझै निरक्षर रहेको तथ्याङ्क छ। उच्च शिक्षा हासिल गर्नेको संख्या 6.06% सीमित छ। विद्यालय शिक्षा बीचमै छाड्नेको संख्या पनि 9,722 रहेको पालिकाले जनाएको छ। सामाजिक र आर्थिक कारण विद्यालय छाड्ने प्रमुख कारण देखिएका छन्। विवाहका कारण 23.34% र घरायसी कामका कारण 13.31% पढ़ाई छाडेको तथ्याङ्क छ। डुरुवामा भने उच्च शिक्षामा ड्रप आउट दर 5% भन्दा कम रहेको शिक्षा अधिकृत कर्णले बताउनुभयो। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: नमस्ते।

0: गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
3: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847877974
4: र 9857738689।
5: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
6: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
7: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
5: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
8: यो तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
5: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
9: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9847793944। 9847793944।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
2: अड्गुरी
3: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
4: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ
4: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
4: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
4: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
1: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
0: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
1: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
0: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
1: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
1: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
0: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य, गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
1: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
1: सम्पर्क नम्बर 082-560-23।
0: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
2: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
3: सञ्चालक नरेश कुमार श्रेष्ठ।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङग्याली नजिक जीवन चौधरी मोबाइल नम्बर 98-478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31840 र 98478-20440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: मध्य पश्चिम FM 91.4 MHz

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494-67487।
3: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
4: VFX सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
5: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pasupatiicare.com

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
2: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
3: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
2: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
4: सम्पर्क फोन नम्बर 01-46-20-310
3: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957
5: सबैभन्दा बढी कस्तो माया लाग्छ
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती
7: मेरो छोरीलाई राम्रो स्कुलमा
8: होइन भाइला लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
8: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45-226
12: मध्य पश्चिम टाइम चेक यति बेला दिउँसोको 2 बजेको छ

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरीबासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सेप हस्तान्तरणका विषयमा छलफल भएको हो। भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायल बीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्य गर्न सकिने बताउनुभयो। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न सरकार इच्छुक रहेको बताउनुभयो। विशेष गरी कृषि क्षेत्रमा इजरायलको प्रविधि ज्ञान र सिपलाई प्रदेशका किसान तथा युवासम्म पुर्याउन सहकार्य गर्न सकिने उहाँको भनाइ थियो। भेटमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काफ्रीले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा साझेदारीका लागि प्रदेश सरकारले प्राथमिकता दिने बताउनु भएको थियो। गढ़वा गाउँपालिका वड़ा नम्बर 7 रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीको सहज र सुरक्षित यातायात सुविधाका लागि विद्यालय बस खरिद गर्न आर्थिक संकलन महाअभियान 2083 सञ्चालन गरिएको छ। विद्यालयले हाते मालो गरौं, विद्यार्थीको सुविधाका लागि विद्यालय बस खरिद गरौं भन्ने नारासहित आर्थिक सहयोग संकलन अभियान अघि बढ़ाएको हो। विद्यालयका अनुसार बस खरिद गरी विद्यार्थीलाई आवाजातमा सहजता प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत सहयोग गर्ने दाताले सहयोग रकम अनुसार विभिन्न सम्मानको व्यवस्था गरिएको विद्यालयले बताएको छ। 500 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको निर्णय पुस्तिकामा उल्लेख गरी धन्यवाद ज्ञापन, 1000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको सूचना पाटीमा 5000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको वार्षिक स्मारिकामा समावेश गरिने जनाइएको छ। त्यस्तै 10000 भन्दा माथि सहयोग गर्ने दातालाई विशेष सम्मान पत्र प्रदान गरिनेछ भने 25000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालय बसमा सविशेष स्थानमा लेखिने विद्यालयले बताएको छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाएको हो। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। र रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवहारीसे शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबु, आमा, छोरा या छोरी मध्ये एकलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरीले अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरिसकेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला परेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो। अवस्था दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-3219 र 98-578-3223।

0: micro red chakatra no it like pro rasita pao from 2 and 4 sacha yasma hamro patro
1: nepal ma sarvadhik download garieko hamro patro app tapai ka lagi sadai sajilo sabai sajilo tapai pani download garnu ho kinaki yasma sabai cha
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, तोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 98478240।
6: 100% शुद्धता नै हाम्रो

0: टिक्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-065-23।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराई दाङ।
1: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
6: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
10: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-5-6-0-98-78-18-617 र 98-78-35-645।
10: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
11: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
10: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
11: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
10: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
11: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
10: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
12: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 MHz।

उपस्थित भाइलाई थाहा छ करिब करिब हाम्रो 3 बजेसम्म रहना गर्थे उहाँ अनुरूप आजपे उपस्थित हो साइकलबाटी प्रकृति आफ्नो आवाज आफ्नो कुन कार्यक्रम हो अपन प्रतिभा सुनिरा कार्यक्रम हो आफ्नो कुन गीत गजल कविता ज्यासुकी प्रतिभा ज्याहोस् रेडियोमा सुनिरा लायक आफ्नो प्रतिभा आफ्नो कुरा सुनाइ सक्ने बाटी अगर कलाक आफ्नो कुरा 082-568-54 नम्बर डायल गरिकन आइपर्न हुन्छ आफ्नो कुरा यी नम्बर डायल गरिकन आइबी कला चाहिँ पक्कै आफ्नो प्रतिभा सुनाइ सक्ने बाटी रमाइलो गफगाफी हुने बा मैग्रेको बेलाउ कुरा आफ्नो कुरा रेडियो मध्ये पश्चिम इन्टरनेटको पहुँचम बाटी कला चाहिँ www.radio.org लगइन गरिकन सुन फेस सक्ने बाटी उसको हाम्रो पात्रो मोबाइल एप्लिकेशन मध्ये फेरि आफ्नो कुरा रेडियो मध्ये पश्चिम सुन सक्ने बाटी हाम्रा आफ्नो आवाज रेडियो मध्ये पश्चिम कि फेसबुक मध्ये फेरि हाम्रो लाइभ करल बाटी आफ्नो कुरा रेडियो मध्ये पश्चिम नेपालीमा टाइप गरिदिक लसे पक्कै उहाँसे आफ्नो कुरा भेटिने बाटी सुन सक्ने बाटी उहाँसे फेरि धुर माध्यमबा आफ्नो कुरा जहाँसे सहज उठा उहाँसे आफ्नो कुरा सुनक साथ दिबिकन आशा फिदेल बाटी यी कार्यक्रममा आकन आफ्नो प्रतिभा सुनिन कार्यक्रम हो आफ्नो कुरा आफ्नो प्रतिभा धर सिक्ने बाटी हाम्रा आफ्नो कुनाको प्रतिभान कदर कर्ती दान्सी पुरस्कारकै व्यवस्थापकै दरखले आफ्नो कुरा प्राप्त गर्ने बाटी स्वर्गद्वारी वाटर सप्लायर्सकै तर्फ चाहिँ जहाँ जीवन चौधरी उहाँको प्रतिनिधि हुँ त उहाँको तर्फ चाहिँ आफ्नो कुरा 1 कार्टुन पानीकै व्यवस्था कैदे रखला उसको 100 रुपियाँ रिचार्ज कार्ड फेरि आफ्नो कुरा प्राप्त गर्ने बाटी आफ्नो कुरा 082-568-54 डायल गर्ती गरी आफ्नो माझमा फोनकै प्रतीक्षामा एक ठो सुगर गीतहरू छाटो आफ्नो कुरा डायल गर्ती गरी 082-568-54

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
5: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
7: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98-22-9-22-64।
8: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
9: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
10: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
9: उपलब्ध। शल्यक्रियाहरू,
10: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
9: बालबालिकाको न्यूरो सर्जरी,
10: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
9: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
10: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
9: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255।
11: खुसीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
12: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू
12: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
12: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
12: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक, जाँच एवं उपचार सेवा।
12: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराई 15 बिपी चौक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
14: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
15: मध्य पश्चिम जाङ च्याक यति बेला दिउँसोको 3 बजेको छ।
16: भन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट 2 जनाको शव निकालियो। खोजी र उद्धार सँगै पूर्वाधारको पुनर्निर्माण तर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुनर्निर्माण बारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एलनिनोको चेतावनी। सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई। नेपाल खबरमा अब पूरा खबर। गएको 10 गते बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1252 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो विवरण अनुसार 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 69, तनहुँमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 11,993 जनाको उद्धार भएको छ। त्यस्तै 4,216 जना अझै सम्पर्कविहीन रहेका छन्। त्यस्तै बाढ़ीमा परेर घाइते भएका 5,135 जना मध्ये 301 जना उपचारपछि डिस्चार्ज भएका छन्। बाढ़ी प्रभावित क्षेत्रमा आज 9 दिन पनि खोज उद्धार र राहतको काम चलिरहेको छ। यसमा 21,402 जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसैबीच रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट 2 जनाको शव निकालिएको छ। नेपाली सेनाका उद्धार कर्मीले टनेलमा पहुँच मार्ग बनाएर शव निकालेका हुन्। ती शवको पहिचान खुलेको छैन। लाङटाङ हाइड्रोमा विदेशी सहित 25 जनाको संयुक्त खोज तथा उद्धार टोली सुरुङको 150 मिटर प्रवेश गरेका छन्। अहिले 2 ठाउँमा पुवाल बनाएर खोजी कार्य भइरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा खटिएका 41 जना सम्पर्कविहीन रहेको प्रारम्भिक अनुमान छ। खोज तथा उद्धारको काम निरन्तर भइरहेको छ। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिले रसुवा बाढ़ीले क्षति गरेको पूर्वाधार पुनर्निर्माणलाई तीव्र पार्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको समितिको बैठकले खोजी र उद्धार कार्य सँगसँगै पूर्वाधार पुनर्निर्माण र पुनर्स्थापनालाई पनि तीव्रता दिन सरकारलाई निर्देशन दिएको हो। विशेष गरी टनेल लगायत जोखिमयुक्त क्षेत्रमा स्वदेशी तथा विदेशी विज्ञको सहयोग लिएर उद्धार कार्य अघि बढ़ाउनु पर्ने र यसबारे समितिले सरकारलाई निर्देशन दिएको सभापति आशिष गजुरेलले जानकारी दिनुभयो। साथै पुल तथा अस्थायी सड़क निर्माणलाई प्राथमिकतामा राखेर सम्पर्क जाल बढ़ाउन समितिले निर्देशन दिएको छ। विद्युत आपूर्तिलाई नियमित गर्न पनि समितिले आग्रह गरेको छ। समितिले विपदबाट क्षतिग्रस्त सड़क पुल विद्युत तथा जलविद्युत आयोजनाको पुनर्निर्माण र पुनर्स्थापनाका लागि स्वदेशी निजी क्षेत्र विदेशी सरकार विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघ संस्थाबाट आर्थिक प्राविधिक उपकरण तथा सामग्री सहयोग जुटाउन सरकारलाई आग्रह गरेको छ। समितिले जलवायु परिवर्तनको कारण नेपालले भोगिरहेको क्षतिका लागि हरित गृह ग्यास धेरै उत्सर्जन गर्ने राष्ट्रबाट क्षतिपूर्ति माग गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको सभापति गजुरेलले जानकारी दिनुभयो। सभापति गजुरेलले विपद व्यवस्थापनमा संस्थागत स्मृति महत्वपूर्ण हुने भन्दै सरकारले विगतका विपदबाट प्राप्त चेतावनी अनुभव र सिकाईलाई संस्थागत गरेर अबका दिनमा जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो। भोटेकोशीको बाढ़ीका कारण क्षतिग्रस्त बनेको नागढुङ्गा मुगलिन सड़क खण्ड अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क सञ्चालनका लागि रूख कटानको काम शुरू भएको छ। भदौ 10 गतेको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको यो क्षेत्रमा सड़क खुलाउन निर्माण व्यवसायले आवश्यक तयारी थालेका हुन्। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार अहिले 29 जना जनशक्ति परिचालन गरिएको छ। यो जनशक्तिले सड़कको दुवैतर्फबाट रूख कटानको काम गरिरहेको छ। सड़क मरमत र पहिरो व्यवस्थापनका लागि जियो टेक्निकल टोली समेत कार्यस्थलमा खटाइएको छ। नेपाल जियोटेक सोसाइटीले त्यस क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बाटो खुलाउने प्रक्रिया सम्बन्धी नक्साङ्कन सहितको प्रतिवेदन बुझाउनेछ। सोसाइटीको प्रतिवेदन प्राप्त भए लगत्तै पहिरो पछ्याउने र सड़क शुरू गर्ने काम औपचारिक रूपमा गरिने योजना प्रमुख अधिकारीले जानकारी दिनुभयो। अहिले निर्माण व्यवसाय र प्राविधिक टोलीले पहिरो प्रभावित क्षेत्रको वस्तुस्थिति अध्ययन गर्दै सड़क खुलाउनका लागि आवश्यक पूर्व तयारीलाई तीव्र पारेका छन्। कृष्णवीरमा सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने प्रारम्भिक अनुमान छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरी विद्यमान विपद व्यवस्थापन उद्धार कार्य र पूर्वाधार विकासको सन्दर्भमा सुझावहरू पेश गर्नुभएको छ। प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा आज भएको भेटवार्तामा अध्यक्ष घिसिङले भोटेकोशी बाढ़ीबाट सिर्जित समस्याको समाधान र दीर्घकालीन पूर्वाधार सुरक्षाको विषयमा लिखित तथा मौखिक सुझावहरू दिनुभएको हो। भेटका क्रममा घिसिङले अहिले विपदको संकट अवस्थामा उद्धार राहत र पुनर्स्थापनाको कार्यलाई एकीकृत रूपमा अगाडि बढ़ाउन सरकारको ध्यान आकर्षण गराउनु विशेष गरी बाढ़ी र पहिरोका कारण सुरुङभित्र फँसेका नागरिकको उद्धारका लागि आवश्यक प्रविधि र उपकरणको परिचालनमा जोड़ दिन उहाँले आग्रह गर्नुभयो। सड़क सञ्जालको पुनर्स्थापनाको विषयमा छलफल भएको र आफूले स्यापुरवेशी लगायत क्षेत्रमा अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन र रणनीतिक ठाउँमा बेलीब्रिज निर्माण गर्न सुझाव दिएको घिसिङले बताउनु भएको छ। यस्तै ऊर्जा क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति चिन्ता व्यक्त गर्दै उहाँले क्षतिग्रस्त जलविद्युत आयोजनालाई चाँडै सञ्चालनमा ल्याउन सरकारले विशेष प्याकेज ल्याउनु पर्नेमा जोड़ दिनुभयो। जवाफमा प्रधानमन्त्री शाहले सुझावहरूलाई सकारात्मक रूपमा लिँदै विपद व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकारले विज्ञको सल्लाह अनुसार प्रभावकारी कदम चाल्ने आश्वासन दिनुभएको घिसिङले भेटपछि बताउनु भएको छ। यसैबीच प्रधानमन्त्री शाह र नेकपाका नेता वर्षमान पुनबीच पनि आज भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार सिंहदरबारमा उहाँहरूबीच भेट भएको हो। भेटमा भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण कार्यसहित समसामयिक विषयमा कुराकानी भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
17: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
18: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
17: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
19: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
20: फोन 056-494-3333, 493-555।

यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस्।

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा अब थप खबरहरू। प्रतिनिधि सभाको आजको बैठक चलिरहँदा कांग्रेस सांसद भरत बहादुर खड्का सीटबाट ढल्नु भएको छ। बैठक चलिरहेको बेला उहाँ सीटबाट ढल्नु भएको हो। प्रतिनिधि सभाको बैठकमा रासोपाका सांसद सोम शर्मा बोलिरहेका बेला सांसद खड्का सीटबाट लड्नु भएको थियो। अहिले सांसद खड्काको प्राथमिक स्वास्थ्य उपचार संसदमा नै चलिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले भोटेकोशी बाढ़ी पहिरोबाट पीड़ितको उद्धार र राहत वितरणमा छुट्टै संयन्त्र नबनाई सरकारलाई नै सघाउने निर्णय गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले विपद व्यवस्थापनका विषयमा छलफल सहित सरकारले गर्दै आएका कामलाई थप प्रभावकारी बनाउन आवश्यक मद्दत गर्ने निष्कर्ष निकालेको हो। यस्तै पार्टी कार्यालयमा संकलन भएका राहत सामग्री सरकारको एकद्वार प्रणाली मार्फत वितरण गर्ने रासोपाको तयारी छ। यसअघि सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेश र पालिकाको समन्वयमा राहत वितरण गर्ने बारे आजको बैठकमा छलफल भएको नेताहरूले बताएका छन्। बैठकमा बाढ़ी पहिरो र विपदको समयमा सरकारले गरिरहेका प्रयासबारे अर्थमन्त्री डाक्टर सोनी मुआगले ब्रिफिङ समेत गर्नुभएको थियो। पश्चिम नवलपरासीको सुस्तामा लामो समयदेखि सीमा छुटाउनका लागि नेपाल र भारत दुवै पक्षको आपसी सहमतिमा सांकेतिक रूपमा कायम गरिएको सिमलको रूख नारायणीको बाढ़ीले बगाएको छ। नवलपरासीको नारायणी नदी पारिरहेको सुस्तामा सीमा स्तम्भ नहुँदा यो सिमलको रूख सांकेतिक रूपमा रहेको थियो। गैराती नारायणी नदीमा आएको बाढ़ीले सुस्ता गाउँपालिका 5 नेपाल भारतको सीमा छुट्याउने सिमलको रूख बगाएर लगेको हो। रूख नै बाढ़ीले बगाएपछि सुस्तामा सीमा सुरक्षाको विषय जटिल बन्न सक्ने भन्दै सुस्तावासीले सम्बन्धित निकायलाई तत्कालै ध्यान पुर्याउन अनुरोध समेत गरेका छन्। अब विदेशको खबर। संयुक्त राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटरेसले विश्वभर एल निनोको प्रभाव महसुस हुन थालेसँगै विश्व चरम मौसमी अवस्थाको जोखिमपूर्ण क्षेत्रमा प्रवेश गरेको चेतावनी दिनुभएको छ। विश्व मौसम विज्ञान संगठन डब्ल्यूएमओले प्राकृतिक मौसमी घटना सम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरेको छ, जसले अहिलेको एल निनो 70 वर्षभन्दा धेरै समय यताकै शक्तिशाली हुन सक्ने र कम्तीमा सन् 2027 फेब्रुअरीसम्म रहन सक्ने देखाएको छ। एल निनोले विश्वभरको मौसमी प्रणालीमा परिवर्तन ल्याउँछ। यसले कतिपय क्षेत्रलाई खडेरीको चपेटामा पार्न सक्छ भने अन्य क्षेत्रमा शक्तिशाली आँधी र बाढ़ीको अवस्था पनि सिर्जना गर्न सक्छ। मानवीय गतिविधिका कारण भइरहेका विश्वव्यापी तापक्रम वृद्धिमा एल निनो थपिएर केही ठाउँहरूमा तापक्रम अझ बढ़ाउने मौसमविदहरूलाई उद्धृत गरी बीबीसीले जनाएको छ। विश्व मौसम विज्ञान संगठनले एल निनोसँग सम्बन्धित चरम मौसमी घटनाहरूको सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउने प्रयास स्वरूप व्यापक परिचालन शुरू गरेको जनाएको छ। संगठनका महासचिव सेलिक्स्टे साउलोले एल निनोले विश्वभरका समुदाय र अर्थतन्त्र मा ठूलो धक्का पुर्याउन क्षमता राख्ने चेतावनी दिनुभएको छ। अब खेल खबर। एसियाली खेलकुदमा सहभागी हुने क्रिकेट खेलाड़ीहरूले अन्य धेरै खेलका खेलाड़ीको तुलनामा राम्रो बसोबासको सुविधा पाउने जापानी अधिकारीहरूले बताएका छन्। यही सेप्टेम्बर 19 अक्टोबर 4 जापानको आइची नायोगामा हुने 20 संस्करणको प्रतियोगितामा खेलाड़ीहरूका लागि 5-तारे होटलको अभावबारे बढ़दो चिन्ताका बीच जापानी क्रिकेटका प्रमुखले यस्तो बताएका हुन्। श्रीलंका एक अधिकारीका अनुसार एसियाका केही शीर्ष टोलीहरूले प्रतियोगिताको लागि उपलब्ध गराइएका सुविधा तथा बसोबासको व्यवस्थाबारे शंका व्यक्त गर्दै आएका छन्। जापानमा क्रिकेट एउटा सानो वा कम प्रचलित खेल हो र यसका खेलहरू विशेष रूपमा निर्माण गरिएको नयाँ मैदानमा खेलिनेछन्। यद्यपि त्यहाँ ड्रेसिङ रूमका रूपमा टेन्टहरूको प्रयोग गरिने र शौचालयको सुविधा निकै टाढा रहने खबरहरू आएका छन्। यी खेलका लागि खेलाड़ीहरू बस्ने छुट्टै विशेष भिलेज छैन। यसको सट्टा आयोजकहरूले क्रूज जहाजमा क्याबिन, अस्थायी काठका कन्टेनरभित्रका कोठा र होटलको व्यवस्था गरेका छन्। सार्वजनिक भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीमा ज्यान गुमाउनेको संख्या 1252 पुग्यो। लाङटाङ खोलाको सुरुङबाट 2 शव निकालियो। खोजी र उद्धारसँगै पूर्वाधारको पुननिर्माणतर्फ पनि ध्यान दिन सरकारलाई संसदीय समितिको निर्देशन। कृष्णवीरमा सड़क सञ्चालनका लागि रूख कटान शुरू। प्रधानमन्त्री शाह र कुलमान घिसिङबीच भेटवार्ता। विपद व्यवस्थापन र पूर्वाधार पुननिर्माणबारे सुझाव पेश गरेको घिसिङको भनाई। संयुक्त राष्ट्रसंघद्वारा अत्यन्त शक्तिशाली एल निनोको चेतावनी, सम्भावित पूर्वानुमान सकेसम्म धेरै समुदायसम्म पुर्याउन पहल। र एसियाली खेलकुदमा क्रिकेट खेलाड़ीहरूले उत्कृष्ट कोठा पाउने जापानी अधिकारीको भनाई।

0: बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
1: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
0: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572
4: होइन भाइला लखर लखर कहाँ हिँडिस्
5: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु
5: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
5: ल ल काका गइहाले म
6: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
6: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
8: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
6: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9857745226
9: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
10: सञ्चालक नरेश कुमार श्रेष्ठ
11: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
12: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
12: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
12: एकपटक दङ्गालीबाट किनेर हेर न
11: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
13: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
12: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
14: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
15: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
12: प्रोप्राइटर सोमराज रैदास
16: सम्पर्क फोन नम्बर 0825367775
12: सम्पर्क नम्बर 9847826873
17: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
18: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
19: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
19: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा
3: अन्य विशेषज्ञ सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
2: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर
7: डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
20: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
21: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362118।
22: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
23: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
24: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
22: पिसाब पोल्ने समस्या,
24: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
22: पाठेघरमा मासु पलाउने,
24: निसन्तान महिलाको चेक जाँच,
22: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
25: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
22: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सडक विभाग रोड दाङ। फोन नम्बर 0825940010, मोबाइल नम्बर 9848728913 र 9805912871।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
26: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
26: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
7: हाम्रा विशेषताहरू:
26: उत्कृष्ट शैक्षिक वातावरण,
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
26: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
17: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
16: सम्पर्क फोन 081536086
26: र मोबाइल नम्बर 9840096600, 9850806386 र 9841720273।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
7: हाम्रा सेवाहरू:
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
7: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
7: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
25: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
7: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
28: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
0: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
28: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्छाहरू आउने तथा थाइराइड।
0: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26001। अब हाम्रै घोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू:
5: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
3: मेसिनद्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
3: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
3: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
5: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: 94.4 MHz तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सीता के भयो तिमलाई, घुम्छे र बसेछौ के हुन्?

0: गाउँदै मेरो एभरेस्ट
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957।
4: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज़।

0: नमस्ते दाइभाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने हो।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
7: सम्पर्क मोबाइल 98477
8: र 98578 3689।
9: के तपाईँलाई हिम पाइप वा पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
9: हाम्रा विशेषताहरू:
10: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
9: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
10: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
11: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराही दाङ।
12: फोन 562-5121।
9: सम्पर्क मोबाइल
11: 98578-32819 र 98578-32223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
13: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
14: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
13: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
14: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
13: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
14: सम्पर्क स्थान: घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर, घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
16: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ, साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578-45226।
18: मध्य पश्चिम ट्राङ्क, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। होटल व्यवस्थापन विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै जाँदा घोराईमा रहेको दीपशिखा कलेजमा यस विषय अध्ययन गर्ने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। कलेजले कक्षा कोठाको सैद्धान्तिक सिकाईसँगै नियमित रूपमा प्रयोगत्मक अभ्यासलाई प्राथमिकता दिएपछि होटल व्यवस्थापन अध्ययनप्रति विद्यार्थीको रूचि थप बढ़ेको हो। दीपशिखा कलेजमा +2 तहमा होटल म्यानेजमेन्ट होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीलाई नियमित रूपमा विभिन्न होटलमा लगेर प्रत्यक्ष प्रयोगत्मक अभ्यास गराउने गरिएको छ। होटलमा पुगेर विद्यार्थीहरूले त्यहाँको सेवा प्रवाह, आतिथ्यता व्यवस्थापन, ग्राहकसँगको व्यवहार, खाना तथा पेय पदार्थको व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउने गरेका छन्। प्रयोगशालामा विद्यार्थीले कक्षा कोठामा सिकेका विषयलाई व्यवहारमा उतार्ने गरी अभ्यास गर्ने गरेका छन्। आधुनिक प्रविधि र आवश्यक सामग्री सहितको प्रयोगशालाले विद्यार्थीको व्यावहारिक ज्ञान र सिप विकासमा महत्वपूर्ण सहयोग पुगेको कलेजको भनाइ छ। होटल व्यवस्थापन प्रशिक्षक खिमानन्द खनालका अनुसार होटल व्यवस्थापन केवल पाठ्यक्रममा सीमित विषय नभई प्रत्यक्ष अभ्यासबाट दक्षता हासिल गर्नुपर्ने विषय भएकाले विद्यार्थीलाई होटल तथा आतिथ्य क्षेत्रको वास्तविक वातावरणसँग परिचित गराउने उद्देश्यले नियमित रूपमा प्रयोगत्मक अभ्यास गराउने गरिएको उहाँले बताउनुभयो। नेपालका लागि इजरायलका राजदूत सुलोमिक एरिबासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेट गर्नुभएको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखोरीमा भएको भेटमा नेपाल इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सिप हस्तान्तरणका विषयमा छलफल भएको हो। भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायल बीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहयोग गर्न सकिने बताउनुभयो। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायलसँगको सहकार्यलाई थप विस्तार गर्न विशेष गरी कृषि क्षेत्रमा इजरायलको प्रविधि, ज्ञान र सेपलाई प्रदेशका किसान तथा युवासम्म पुर्याउन सहकार्य गर्न सकिने उहाँको भनाइ थियो। भेटमा लुम्बिनी प्रदेशका मुख्य सचिव कृष्ण प्रसाद काप्रेले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा साझेदारीका लागि प्रदेश सरकारको प्राथमिकता दिने बताउनुभयो। गढ़वा गाउँपालिका वड़ा नम्बर 7 रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले सहज र सुरक्षित यातायात सुविधाका लागि विद्यालय बस खरिद गर्न आर्थिक संकलन अभियान 2083 सञ्चालन गरेको छ। विद्यालयले हातीमालो गरौं, विद्यार्थीको सुविधाका लागि विद्यालय बस खरिद गरौं भन्ने नारासहित आर्थिक सहयोग संकलन अभियान अघि बढ़िरहेको हो। विद्यालयका अनुसार बस खरिद गरी विद्यार्थीलाई आवत जावतमा सहज प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत सहयोग गर्ने दातालाई सहयोग रकम अनुसार विभिन्न सम्मानको व्यवस्था गरिएको विद्यालयले जनाएको छ। 500 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको निर्णय पुस्तिकामा उल्लेख गरी धन्यवाद ज्ञापन, 1000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको सूचना पार्टीमा, 5000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको वार्षिक स्मारिकामा समावेश गराइने जनाएको छ। यस्तै 10000 भन्दा माथि सहयोग गर्ने दातालाई विशेष सम्मान पत्र प्रदान गरिनेछ भने 25000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालय बसमा विशेष स्थानमा लेखिने जनाइएको छ। विद्यालयले इच्छुक अभिभावक, पूर्व विद्यार्थी, समाजसेवी, व्यवसायी, संघ संस्था तथा सम्पूर्ण शुभेच्छुकलाई अभियानमा सहयोग गरी विद्यालय बस खरिद गर्ने अभियान सफल बनाउन आग्रह गरेको छ। र रसुवाको भुटेकोशी नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी तथा फेला परेका व्यवहारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बाबु आमा, छोरा या छोरी मध्ये एकलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने, यसका लागि नेपाल प्रहरी महाराजगंजको प्याथोलोजी ल्याब वा यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरेको छ।
बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण मार्फत फेला पारेका शव वा शरीरका अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको हो। प्रहरीका अनुसार सम्पर्क विहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र दुई प्रति फोटो लिएर अस्पतालमा उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले नमूना संकलन गर्नेछ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: सुर्गुद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क सुर्गुद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
3: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
4: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
3: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
4: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
3: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
4: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
3: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
4: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
3: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ
4: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा
4: सम्पर्क नम्बर 082-5630-23
3: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार
5: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
6: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
6: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
5: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
5: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
2: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम

0: नम्बर 98478103 र 98229555।
1: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
2: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
1: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
2: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
1: हुलासले बनाउँदैछ परिवार एकसाथ।

0: बेस्ट प्रोडक्ट कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98514-041-98 र 98412-55957
7: बंगाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बंगाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस दंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
4: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
7: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
4: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
7: सर्भिस चार्जमा 50% छुट
4: इन्जिन आयलमा 15% छुट
7: टायर किन्दा 10% छुट
4: पार्क पुर्जामा 15% छुट
7: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
8: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
7: सुनेर होइन हेरेर पत्याउँ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्यून हो कि होइन छुट्याउँ
9: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा

0: सम्पर्क गर्नुहोस्।
1: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825639119। सम्पर्क मोबाइल नम्बर 9803487761, 9686372744 र 9829167068।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको पर्खाईमा बस्नुभएका तपाई सम्पूर्ण श्रोताहरूलाई तपाई यति बेला रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाई कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यो कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ र आज पनि यति बेला प्रविधिमा शालिग्रामजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौ। सदाको बसाई जस्तै आज पनि तपाईँहरूले हामीलाई सुन्दै हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। आजको बसाईमा पनि यहाँहरूका माझमा निकै मिठा गीतहरू राख्नेछौ, तपाईँहरूलाई सुनाउनेछौ र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला। अनि आज हामीले त्यहाँ एउटा स्टाटस छोडेका छौं, उक्त स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ र यहाँहरू नियमित रूपमा कार्यक्रम सुन्दै आउनु भएको छ भने हामीलाई सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ भन्न चाहन्छु। र तपाई कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रममा यति बेला गीत राख्छौं, तपाईँको कमेन्ट वाचन गर्न आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र यो कार्यक्रम तपाई इन्टरनेट अनलाइन मार्फत www.radioempire.org पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौ। कार्यक्रमको अवधिभरसम्म भन्न चाहन्छु, यति बेला प्रविधिमा शालिक रामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली। र कार्यक्रममा तपाई सहभागिता जनाउन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला कमल श्रेष्ठजीको कमेन्ट प्राप्त भएको छ। कमल श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, आज मलाई लक्ष्मी परिवारको आवाजमा रहेको तीज भाका बाटो नहेरे आमा भन्ने भाका यदि मिल्छ भने प्लिज बजाइदिनु होला न सिस्टर भन्नुभएको छ। हामी सम्भव भएसम्म सोही गीत राख्नेछौ भन्न चाहन्छु कमलजीलाई। म तीनजुरे मीडिया ग्रुपको सदस्य तेह्रथुमको फेदाबाट कमल श्रेष्ठ। यस कार्यक्रम मार्फत अब बज्ने गीत सुनाउनु पर्दा साथीहरू देव बास्कोटा, मनोज भुजेल, छुच्ची आरती लिम्बु, लोकेन थाक्ले लिम्बु, राजन खतिवडा, चित्र योगी, सुशीला कार्की, सरला राई मीडिया प्रेमी, निर्मला बने, पूजा लिम्बु, फूलमाया लिम्बु, टीकाराम सुनवार, मेनुका मुखिया लगायत सम्पूर्ण साथीहरूलाई अब बज्ने गीत मार्फत सुनाउन चाहन्छु के बाई भन्नुभएको छ। कमल श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यसै गरेर मगर जनकजीले नमस्ते दिदी सन्चै हुनुहुन्छ, म पनि तपाईँको प्रोग्राम सुन्दैछु ल भन्नुभएको छ। मगर जनकजीलाई पनि, जनक मगरजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। आगामी वर्षमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा। र यहाँहरूलाई कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला भन्न चाहन्छु। र तपाई रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। तपाईँको कमेन्टको पर्खाइमा हामी यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई सुन्दै भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स, र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioMP.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँका कमेन्टहरू वाचन गरिराखेका छौं। यति बेला प्रविधिमा शालिगरामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुत सुशीला ओली, र यति बेला साथीहरूको कमेन्ट प्राप्त भएको छ। वामदेव सुवेदीजीको कमेन्ट प्राप्त भएको छ हामीलाई, उहाँ पनि कार्यक्रमको नियमित श्रोता हुनुहुन्छ, निकै सुन्नुहुन्छ कार्यक्रमलाई, माया गर्नुहुन्छ, खुशी लाग्ने गर्दछ। उहाँ लेख्नुहुन्छ, दर्शन नमस्ते सुशीला म्याम, म चाहिँ घोराही दश नारायणपुर दाङको मान्छे हाल ढिकपुरबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवार सँगै सम्पन्न साथीहरूमा मिठो सम्झना गर्दछु। र उहाँले गजल पनि सम्प्रेषण गर्नुभएको छ कार्यक्रमको लागि भनेर, म उहाँको गजल यति बेला वाचन गर्ने प्रयास गर्नेछु कार्यक्रम मार्फत भन्न चाहन्छु। आशा भरोसा सपना अनि जिन्दगी बगायो भोटेको सिले, एकैछिनमा हजारौं मान्छेको ज्यान खायो भोटेको सिले लेख्नु भएको छ। भदौ दश बिहानै तिब्बतबाट एक्कासी आएको बाढ़ीले गर्दा आज विश्वभरिको नागरिकहरूलाई रूवायो भोटेको सिले, कहिले भूकम्प कोविड कहिले नाका बन्द सबै सहेर पनि फेरि नेपालसँग कुन जन्मको बदला फर्कायो भोटेको सिले, हजुरहरूले यो विपत्तिबाट के सिक्नुभयो के बुझ्नुभयो, मलाई त धेरै कुरा सिकायो धेरै पाठ पढायो भोटेको सिले, विकास गर्ने बेलामा कहाँ अनि कस्तो ठाउँमा गर्ने भनेर सबैजनालाई हजार पटक सोच्न बाध्य बनायो भोटे कोशीले लेख्नु भएको छ। निकै समय सान्दर्भिक गजलको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु वामदेव सुवेदीजीलाई। सबैजनालाई उही वामदेव सुवेदी घोराई दश नारायणपुर हाल ढिकपुरबाट भन्नुभएको छ, वामदेवजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि यहाँको यसै गरी सहभागिता रहनेछ। वामदेवजीलाई धेरै धेरै धन्यवाद फेरि पनि। यसै गरेर पुष्पा राईजीले ह्याप्पी बर्थडे टु यू भन्नुभएको छ दुर्गा राईमाझीजीलाई, धन्यवाद। र हाम्रो तर्फबाट पनि जन्मदिनको धेरै धेरै शुभकामना यहाँलाई। र तपाईँ पनि कार्यक्रममा यसै गरी सहभागिता जनाएर आजको बसाईमा साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा जानुहोला। अनि आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ। यदि तपाईँ इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioMP.org पनि संसारमा एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौं। र यति बेला प्रविधिमा शालिगरामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुत सुशीला ओली। र कार्यक्रममा तपाईँको कमेन्टको पर्खाइमा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईको माझमा निकै मिठो गीत राखेका थियौं। तपाई भर्खरै मात्र हामीलाई कतै कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाई सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स, र यो कार्यक्रम तपाई इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यदि तपाई पनि कार्यक्रममा सहभागिता जनाएर साथ दिन चाहनुहुन्छ भने आजको बसाईमा हामीले हरेक हप्ताको बिहिबार जस्तै आज पनि एउटा स्टाटस छोडेका छौं रेडियो मध्यपश्चिमको फेसबुक पेजमा। उक्त स्टाटसको मुनि यहाँहरूले कमेन्ट गर्न सक्नुहुन्छ, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र यति बेला केही साथीहरूको पनि कमेन्ट प्राप्त भएको छ, हामी सबै साथीहरूको कमेन्ट पालै पालो वाचन गर्नेछौ भन्न चाहन्छु। रेशम कुमार एकल यात्रीजीले लेख्नुहुन्छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, निकै सम्झनुहुन्छ घरदेखि टाढा रहेर पनि। उहाँ रेशम कुमार एकल यात्रीजी लेख्नुहुन्छ, नमस्ते दर्शन, नमस्ते सुशीला शिष, म चाहिँ तुलसीपुर तीनदाङको मान्छे, हाल भने दोहा कतारबाट सुन्दैछु र अब बज्ने गीत मार्फत सम्झना गर्नुपर्दा सर्वप्रथम त हजुर अनि एमपीएफएम अल परिवार र मेरो घर परिवारसँगै सम्पूर्ण साथीहरूमा मिठो सम्झना गर्दछु भन्नुभएको छ। रेशम कुमार एकल यात्रीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। तुलसीपुर तीनदाङको मान्छे हाल भने उहाँ दोहा कतारमा हुनुहुन्छ, दोहा कतारमा रहेर कार्यक्रम सुन्दै रहेको जानकारी गराउनु भएको छ, धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँलाई। यसै गरी थम्मन परियारले पनि कमेन्ट गर्नुभएको छ, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ। उहाँ लेख्नुहुन्छ, नमस्ते सुशीला बहिनी, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौं, म भारतको चेन्नईबाट ड्यूटीसँगै हाम्रो पात्र मार्फत हजुरको कार्यक्रम सुन्दैछु, अब बज्ने गीत मार्फत सम्झनु पर्दा हजुर लगायत मेरो घर परिवार सम्पूर्ण आफन्ती अनि कार्यक्रम इनबक्स सुनेर बस्नुभएका सबै सबैमा मिठो सम्झना छ है भन्नुभएको छ। धन्यवाद थम्मन परियारजी, आगामी बसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा भन्न चाहन्छु। र यहाँहरूले नियमित रूपमा हामीलाई सुन्दै आउनु भएको छ भने र कुनै सल्लाह सुझाव र प्रतिक्रिया पनि छ भने दिन सक्नुहुन्छ भन्न चाहन्छु। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म तपाईँको माझमा रहन्छौ हामी। र यति बेला आजको बसाईमा प्रविधिमा शालिगरामजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुत सुशीला ओली, र हामी यति बेला फेरि पनि तपाईँको कमेन्टको पर्खाईमा गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। अब अनि हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको बसाईबाट विदा भएर जानुपर्छ। आज हामीलाई सुनेर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु। कार्यक्रममा सहभागिता जनाएर साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु प्राविधिक मित्र शालिग्रामजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीहरु सधैं जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दांत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भुसाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भुसाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 9840096600, 9850836086 र 9481720273।
16: के तपाईँलाई पाइल फुस्दा फुस्दा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
17: हजुर, बुटोल अमर पथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: मेरो एवरेस्ट
1: मध्य पश्चिम जैक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जे पाँच बजे खारुभाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरी हार्दिक स्वागत बा। होटल व्यवस्थापन विषयप्रति विद्यार्थीको आकर्षण बढ़ती जाइबेर घोराईमा रलग दीपशिखा कलेजमा यी विषय अध्ययन गर्न विद्यार्थीको संख्या उल्लेख्य रूपमा भरलबा। कलेजले कक्षाकवाचक सैद्धान्तिक विषयसँग नियमित रूपमा प्रयोगत्मक अभ्यासमा प्राथमिकता दिएपा होटल व्यवस्थापन अध्ययन प्रति विद्यार्थीको रूचि भरलक हो। दीपशिखा कलेजमा प्लस टू तहमा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरू नियमित रूपमा विभिन्न होटलमा लैजाकन प्रत्यक्ष प्रयोगत्मक अभ्यास करिना करगिल्बा। होटलमा पुग्कन विद्यार्थीको ओकर सेवा प्रभाव आतिथ्यता व्यवस्थापन ग्राहक सेकर्ना व्यवहार खैना तथा पेय पदार्थको व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष रूपमा सिक्न अवसर पैना करलबाट प्रयोगशालामा विद्यार्थीले कक्षा कोठामा सिक्लक विषय हन व्यवहारमा उतर्ना कैकन अभ्यास गर्न करलबाट आधुनिक प्रविधि ओ आवश्यक सामग्री सहितको प्रयोगशालासे विद्यार्थीको व्यवहारिक ज्ञान ओ सिप विकासमा महत्वपूर्ण सहयोग पुग्न कलेजको कहाई बाटिन। होटल व्यवस्थापन प्रशिक्षक खिमानन्द खनालको अनुसार होटल व्यवस्थापन केवल पाठ्यक्रमको सीमित विषय निहुकन प्रत्यक्ष अभ्यासले दक्षता हासिल गर पर्ना विषय हुलक होस्ते विद्यार्थी होटल तथा आतिथ्य क्षेत्रका वास्तविक विषयसे परिचित गरिना उद्देश्यसे नियमित रूपमा प्रयोगत्मक अभ्यास गरिना करगिलक उहाँक बटुवा राख्ल। विद्यार्थीको बढ़दो आकर्षणको प्रभाव कलेजको समग्र व्यवस्थापन संकायमा समेत देखगिल्बा। विगतको वर्षमा तुलनामा यी वर्ष व्यवस्थापन संकायमा विद्यार्थी संख्या ह्वात्तै बढ़लक कलेज जना राखल। यसै अगाडि कक्षा एघारमा व्यवस्थापन संकायको जुठो सेक्सन संचालन गर्ती ऐलकमा यी वर्ष चाठो सेक्सन पुगलबाट दीपशिखा कलेजको संचालक समिति अध्यक्ष माधव प्रसाद शर्माले विद्यार्थीहरू प्रमाणपत्र केल निहोकन सिप ओ आत्मविश्वास सहितको शिक्षा दिन उद्देश्य कलेजका रलक बटुवा राख्ल। बदलिदो समय अनुसार विद्यार्थीको रूचि ओ बजारको माग हन सम्बोधन गर व्यवस्थापन संकायमा लौ सम्भावनायुक्त विषय हन प्राथमिकता दिगिलक उहाँको काही बाटिन। नेपालको लागि इजरायलको राजदूत स्मुलिक एरी बासे लुम्बिनी प्रदेशको मुख्यमन्त्री चेतनारायण आचार्यसित शिष्टाचार भेटवार्ता गरिरहल। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा हुइलक भेटमा नेपाल इजरायल सम्बन्ध शिक्षा कृषि प्रविधि पर्यटन तथा सिप हस्तान्तरणको विषयमा छलफल गर्लक हुन्छ। भेटमा मुख्यमन्त्री आचार्यसले नेपाल ओ इजरायलको बीचको सम्बन्ध सुमधुर रहलक उल्लेख गर्दै शिक्षा ओ प्रविधिको क्षेत्रमा इजरायलसे कर्ती ऐलक सहयोगप्रति धन्यवाद व्यक्त गरिरहल। उहाँसे कृषि शिक्षा ओ प्रविधिको क्षेत्रमा थप सहकार्य गर सिक्जिना बटुवा राख्ल। मुख्यमन्त्री आचार्यसे लुम्बिनी प्रदेश कृषि पर्यटन तथा शिक्षाको क्षेत्रमा भारी सम्भावना बोक्लक प्रदेश हुइलक हर्से इजरायलसे सहकार्य हन थप विस्तार गर प्रदेश सरकार इच्छुक रलक बटुवा राख्ल। विशेष कैकन कृषि क्षेत्रमा इजरायलको प्रविधि विज्ञान ओ सी भन प्रदेशको किसान तथा युवासम्म पुगेकला सहकार्य गर सिक्जिना उहाँको काहिरलहिन। भ्यातमा लुम्बिनी प्रदेशको प्रमुख सचिव कृष्ण प्रसाद काफ्रीसे प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा जानकारी गराइल रह। उहाँसे शिक्षा कृषि ओ प्रविधिको क्षेत्रमा साझेदारीको लागि प्रदेश सरकार प्राथमिकता दिन बटुवा राख्ल। इजरायली राजदूत बासे कृषि क्षेत्रमा संचालन हुइती ऐलक भर्ती सिक्टी कार्यक्रम मार्फत हुइती रलक साझेदारी हन थप प्रभावकारी बनाएको सेक्जिना बटुवा राख्ल। उहाँसे यी वाहन कृषि क्षेत्रमा व्यावहारिक ज्ञान ओ सिप प्रदान गर्न एघार महिनेको लर्न एण्ड अन कार्यक्रम हन थप विस्तार गर सेक्जिना जानकारी गरा राख्ल। गढ़वा गाउँपालिका वडा नम्बर सातमा रलक जनता माध्यमिक विद्यालयको विद्यार्थीको सहज ओ सुरक्षित यातायात सुविधाको लागि विद्यालय बस खरिद गर आर्थिक संकलन महाअभियान 2083 सञ्चालन करगिल्बा। विद्यालयसे हातेमालो करौं विद्यार्थीको सुविधाको लागि विद्यालय बस खरिद करौं नारा सहित आर्थिक सहयोग संकलन अभियान अगाडि बढ़ागिलक हो। विद्यालयको अनुसार बस खरिद गर विद्यार्थी आवाजातमा सहजता प्रदान गर्न उद्देश्यसे अभियान सञ्चालन करगिलक हो। अभियान अन्तर्गत करदाता हन सहयोग रकम अन्तर्गत सामानको व्यवस्था करगिल विद्यालय जना राखल। 500 सिद्धिउर उ सहयोग गर्नको नाउँमा विद्यालयको निर्णय पुस्तिका
उल्लेख कैकन धन्यवाद ज्ञापन 1000 से ऊपर सहकर्णा का नाव विद्यालय का सूचना पार्टी में 5000 से ऊपर सहकर्णा का नाव में विद्यालय का वार्षिक स्मारिका समावेश कर जिना जनागिल बा उसका 10000 से ऊपर सहकर्णा दाताहन विशेष सम्मान पत्र प्रदान कर जिने बा उसका 25000 से ऊपर सहकर्णा का नाव में विद्यालय बस में विशेष स्थान में लिखजिना विद्यालय जना राखल विद्यालय का इच्छुक अभिभावक पूर्व विद्यार्थी समाजसेवी व्यावसायी संस्था तथा सक्कु शुभेच्छुक हुनकला अभियान में सहयोग कैकन विद्यालय बस खरीद गर्न अभियान सफल कराइकला आग्रह कराखल क भोटेको स्थिर लड्डेमा अहिलेक बाढ़ीको कारण बेपत्ता हुइलक कनक खोजी ओ फेला पर्लक व्यवहारिसे सबको पहिचान कलाक डीएनए परीक्षण कराइकला प्रहरीसे आग्रह कैराखल प्रहरीसे सूचना निकारकन सम्पर्क विहीन हुइलक व्यक्तिको रगतक नाता पर्ना आफन्त अर्थात बाबा दाई छावा वा छाइक मध्ये एकजना डीएनए नमूना उपलब्ध कराइकला आग्रह कर्लक हो डीएनए प्रोफाइलिङ क्लाक ताजा रगत का नमूना दिए पर्ना ओ एकरकलाक नेपाल प्रहरी अस्पताल महाराजगंज का पैथोलॉजी लैब ओ आपन लघु जिला प्रहरी कार्यालय में संपर्क कर प्रहरी के राखल बाढ़ी में पर्लक ज्यान गुमिलक हो संपर्क विहीन नेपाली ओ विदेशी नागरिक का पहचान कलाक प्रहरी अस्पताल से डीएनए संकलन ओ प्रोफाइलिंग शुरू कर सकल बाढ़ी पास फेला पर निषेकलक व्यक्ति का आफंत से डीएनए परीक्षण मार्फत फेला पर्लक सब ओ शरीर का अंग पहचान कर सकजिना व्यवस्था करगिल बा हुइठा ताजुक थार भाषक मध्यपश्चिम खबर अत्रह काल सन्जाफे थार भाषक मध्यपश्चिम खबर सुन्न सिक्ने बाटी अकर्षक खबर मसे समाचार कक्षक सक्कु संग्रहसँग मैं शालिक राम चौधरी विदाहिटु रेडियो मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 91.4 मेगाहर्ट्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, छोराही दाल,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 78 27 977
7: र 98 5 78 30 6 8 9।

0: नाचमलाई सुनेर साथ दिनुहोला।
1: मुटुमै मेरो छौ तिमी सानो।
2: यस गीतमा स्वर दिनु भएको छ बंगाली गायक जनक दिवस न्युपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्युपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
0: जनक दिवस न्युपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्युपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ। बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
0: सर्भिस चार्जमा 50% छुट।
2: इन्जिन आयलमा 15% छुट।
0: टायर किन्दा 10% छुट।
2: पार्क पुर्जामा 15% छुट।
0: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
3: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
0: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
4: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
0: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 63 919। सम्पर्क मोबाइल नम्बर 98013 48 761, 98686 37 244 र 98229 16 768।

0: It Life Pro.
1: Rasita Pao from Tulan Prasa.
2: Sayas ma Hamro Patro.
3: Nepal ma sarvadik download gariyeko Hamro Patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yasma sabai cha.
4: Ghar ghar ani grihiniko saath. Hulasle banaudai cha pariwar ek saath.
5: बुवालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
4: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
5: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
4: हुल्लासले बनाउँदैछ परिवार एकसाथ
6: भर्ना खुल्यो।
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
8: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
10: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073

0: अथवा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98-479-25700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजी डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
17: इन्डोस्कोपी सेवा
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
21: विशेषज्ञ डाक्टरी सेवाहरू:
20: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
22: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
21: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
20: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
23: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
0: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मास्क पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
3: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मास्क पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
4: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
17: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
3: समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-28-89-028।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
2: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
25: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
2: उपलब्ध। शल्यक्रियाहरू:
25: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
2: बालबालिकाको न्यूरो सर्जरी,
25: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
2: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
25: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
2: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट:
6: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतम द्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
7: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578445226।
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
11: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
11: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
27: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू,
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
12: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
11: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
12: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
11: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
12: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
12: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
9: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578434910।
12: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
28: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
29: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
28: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
29: फोन नम्बर 0825526601, 98578935990, 98578131684। तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: मेरो एभरेस्ट घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
1: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
3: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन।
3: ए हो र त्यसो भए म अहिले नै गइहाले।
4: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
6: सम्पर्क मोबाइल नम्बर 98229264।
7: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्याङ च्याक। यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
0: होटल व्यवस्थापन विषयप्रति विद्यार्थीको आकर्षण बढ्दै देवसिका कलेजमा यस क्षेत्रको उत्कृष्ट प्रयोगशाला स्थापना।
1: इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट। डंगीशरण गाउँपालिकामा संचालित दुनाटपरी उद्योगमा समृद्धि खोज्दै महिलाहरू।
0: विद्यालय बस खरिदका लागि जनता माध्यमिक विद्यालय गढवाको आर्थिक संकलन अभियान शुरू। रसुवा बाढ़ी पीड़ितका लागि विभिन्न निकायहरूबाट सहयोग उठ्ने क्रम जारी।
1: र रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरूप भदौ 22 गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय। उद्धारमा खटिने सुरक्षा कर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने। होटल व्यवस्थापन विषयप्रति विद्यार्थीको आकर्षण बढ़दै जाँदा घराईमा रहेको दीपशिखा कलेजमा यस वर्ष अध्ययन गर्ने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। कलेजले कक्षा कोठाको सैद्धान्तिक सिकाईसँगै नियमित रूपमा प्रयोगत्मक अभ्यासलाई प्राथमिकता दिएपछि होटल व्यवस्थापन अध्ययनप्रति विद्यार्थीको रूचि थप बढ़ेको हो। दीपशिखा कलेजमा +2 तहमा होटल व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीलाई नियमित रूपमा विभिन्न होटलमा लगेर प्रत्यक्ष प्रयोगत्मक अभ्यास गराउने गरिएको छ। होटलमा पुगेर विद्यार्थीहरूले त्यहाँको सेवा प्रभाव, आतिथ्यता व्यवस्थापन, ग्राहकसँगको व्यवहार, खाना तथा पेय पदार्थको व्यवस्थापन लगायतका विषयमा प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउने गरेका छन्। प्रयोगशालामा विद्यार्थीले कक्षा कोठामा सिकेका विषयलाई व्यवहारमा उतार्ने गरी अभ्यास गर्ने गरेका छन्। आधुनिक प्रविधि र आवश्यक सामग्री सहितको प्रयोगशालाले विद्यार्थीको व्यावहारिक ज्ञान र सिप विकासमा महत्वपूर्ण सहयोग पुगेको कलेजको भनाइ छ। होटल व्यवस्थापन प्रशिक्षक खिमानन्द खनालका अनुसार होटल व्यवस्थापन केवल पाठ्यक्रममा सीमित विषय नभई प्रत्यक्ष अभ्यासबाट दक्षता हासिल गर्नुपर्ने विषय भएकाले विद्यार्थीलाई होटल तथा आतिथ्य क्षेत्रको वास्तविक वातावरणसँग परिचित गराउने उद्देश्यले नियमित रूपमा प्रयोगत्मक अभ्यास गराउने गरिएको उहाँले बताउनुभयो। विद्यार्थीको बढ़दो आकर्षणको प्रभाव कलेजको समग्र व्यवस्थापन संकायमा समेत देखिएको छ। विगतका वर्षहरूको तुलनामा यस वर्ष व्यवस्थापन संकायका विद्यार्थी संख्या ह्वात्तै बढ़ेको कलेजले जनाएको छ। यसअघि कक्षा 11 मा व्यवस्थापन संकायका 2 सेक्सन सञ्चालन हुँदै आएकोमा यस वर्ष 4 सेक्सन पुगेका छन्। दीपशिखा संचालक समिति अध्यक्ष माधव प्रसाद शर्माले विद्यार्थीहरूलाई प्रमाणपत्र मात्र नभई सिप र आत्मविश्वास सहितको शिक्षा दिने उद्देश्य कलेजको रहेको बताउनुभयो। बदलिदो समय अनुसार विद्यार्थीको रूचि र बजारको मागलाई सम्बोधन गर्न व्यवस्थापन संकायमा नयाँ सम्भावनायुक्त विषयलाई प्राथमिकता दिएको उहाँको भनाइ छ।
0: नेपालका लागि इजरायलका राजदूत स्मुलिक एरी बासले लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। आज मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा भएको भेटमा नेपाल इजरायल सम्बन्ध, शिक्षा, कृषि, प्रविधि, पर्यटन तथा सिप हस्तान्तरणका विषयमा छलफल भएको हो। भेटमा मुख्यमन्त्री आचार्यले नेपाल र इजरायल बीचको सम्बन्ध सुमधुर रहेको उल्लेख गर्दै शिक्षा र प्रविधिको क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले कृषि, शिक्षा र प्रविधिको क्षेत्रमा थप सहकार्य गर्न सकिने बताउनुभयो। मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश कृषि, पर्यटन र शिक्षाका क्षेत्रमा ठूलो सम्भावना बोकेको प्रदेश भएकाले इजरायल संघको सहकार्यलाई थप विस्तार गर्न प्रदेश सरकार इच्छुक रहेको बताउनुभयो। विशेष गरी कृषि क्षेत्रमा इजरायलको प्रविधि, ज्ञान र सिपलाई प्रदेशका किसान तथा युवासम्म पुर्याउन सहकार्य गर्न सकिने उहाँको भनाइ थियो। थियो। भेटमा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्ण प्रसाद काफ्रेले प्रदेशको समग्र अवस्था तथा प्राथमिकताका विषयमा जानकारी गराउनु भएको थियो। उहाँले शिक्षा, कृषि र प्रविधिको क्षेत्रमा साझेदारीका लागि प्रदेश सरकारले प्राथमिकता दिने बताउनुभयो। इजरायली राजदूत बासले कृषि क्षेत्रमा सञ्चालन हुँदै आएको पढ्दै सिक्दै कार्यक्रम मार्फत भइरहेको साझेदारीलाई थप प्रभावकारी बनाउन सकिने बताउनुभयो। उहाँले युवालाई कृषि क्षेत्रमा व्यावहारिक ज्ञान र सिप प्रदान गर्ने 11 महिनाको लर्न एण्ड अर्न कार्यक्रमलाई थप विस्तार गर्न सकिने जानकारी गराउनुभयो। राजदूतवासले बाढ़ी तथा पहिरोका कारण नेपालमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपदपछिको अवस्थामा मनोसामाजिक परामर्श लगायतका क्षेत्रमा समेत सहयोग गर्न सकिने बताउनु भएको थियो।
1: दंगीशरण गाउँपालिकामा सञ्चालन भएको दंगीशरण दुना टपरी उद्योगले स्थानीय वनमा पाइने सालका पातलाई उत्पादनसँग जोडेर रोजगारी र आमदानीको अवसर सिर्जना गरेको छ। पात संकलनदेखि दुना टपरी बनाउनेसम्मको काममा स्थानीय 20 जनाले उक्त उद्योगमा प्रत्यक्ष रोजगारी पाएका छन्। वनको छेउमा रहेको बस्तीका स्थानीयलाई वन पैदावारको सदुपयोग मार्फत आय आर्जनसँग जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको उद्योगका प्रबन्धक चक्र मिलन विश्वकर्माले बताउनुभयो। हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उद्योगले 2 वर्षदेखि सालका पातबाट दुना टपरी उत्पादन गर्दै आएको छ। राजाकोट तिलकन्या सामुदायिक वनबाट सालका पात संकलन गरी दैनिक करिब 1,500 थान दुना टपरी उत्पादन हुँदै आएको सहकारी संस्था लिमिटेड तथा उद्योगका प्रबन्धक विश्वकर्माले बताउनुभयो। दंगीशरण गाउँपालिका 2 कमल खोलीकी तिलापुनको अनुसार घरायसी काम र घाँस दाउरामा सीमित उहाँको दैनिकी अहिले दुना टपरी बनाउने कामसँग जोडिएपछि आमदानीको स्रोत बनेर घर खर्च चलाउन सहज भएको बताउनुभयो। वन तथा कृषि सहज कार्यक्रम र एफएओ नेपालको सहयोगमा 9,90,000 रूपियाँका उपकरण तथा संकलन केन्द्रको भवन सहित कुल 25,00,000 रूपियाँको लगानीमा उद्योग सञ्चालनमा ल्याइएको छ।
0: गढवा गाउँपालिका वडा नम्बर 7 रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीको सहज र सुरक्षित यातायात सुविधाका लागि विद्यालय बस खरिद गर्न आर्थिक संकलन महाअभियान 2083 सञ्चालन गरिएको छ। विद्यालयले हाते मालो गरौं, विद्यार्थीको सुविधाका लागि विद्यालय बस खरिद गरौं भन्ने नारासहित आर्थिक सहयोग संकलन अभियान अघि बढ़ाएको हो। विद्यालयका अनुसार बस खरिद गरी विद्यार्थीलाई आवाजावतमा सहजता प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। अभियान अन्तर्गत सहयोग गर्ने दातालाई सहयोग रकम अनुसार विभिन्न सम्मानको व्यवस्था गरिएको विद्यालयले बताएको छ। 500 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको निर्णय पुस्तिकामा उल्लेख गरी धन्यवाद ज्ञापन, 1,000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको सूचना पार्टीमा, 5,000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालयको वार्षिक स्मारकमा समावेश गरिने बताइएको छ। त्यस्तै 10,000 भन्दा माथि सहयोग गर्ने दातालाई विशेष सम्मान पत्र प्रदान गरिने छ भने 25,000 भन्दा माथि सहयोग गर्नेको नाम विद्यालय बसमा विशेष स्थानमा लेखिने विद्यालयले बताएको छ। विद्यालयले इच्छुक अभिभावक, पूर्व विद्यार्थी, समाजसेवी, व्यवसायी, संघ संस्था तथा सम्पूर्ण शुभेच्छकलाई अभियानमा सहयोग गरी विद्यालय बस खरिद गर्ने अभियान सफल बनाउन आग्रह गरेको छ।
1: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। पछिल्लो समय दाङमा धेरै युवाहरू पशुपालन व्यवसायमा आबद्ध हुँदै गएका छन्। वैदेशिक रोजगारीमा जानुभन्दा आफ्नै देशमा कृषिबाट केही गर्ने सोचका साथ यो व्यवसायमा लागेको देखिन्छ। यस व्यवसायबाट आमदानी राम्रो हुने भएकाले युवाहरू पशुपालनतर्फ आकर्षित भएका छन्। एक रिपोर्ट।
0: रोल्पा रुन्टीगढ़ी 3 जबाङका पूर्ण बहादुर घरती मगरले विगत 5 वर्षदेखि कोराही 11 बरुवा गाउँमा पशुपालन व्यवसाय गर्दै आउनु भएको छ। उहाँले शुरूआतमा 16,00,000 ऋण लिएर व्यवसाय शुरू गर्नुभएको हो। 2 बिघा भाड़ाको जग्गामा पशुपालन व्यवसाय गर्दै आउनु भएको छ। घरती मगरसँग नेपाल प्रहरीको जागिर र करिब 5 वर्षसम्म वैदेशिक रोजगारीमा काम गरेको अनुभव समेत रहेको छ।
2: नेपाल प्रहरीको जागिर खाएको थिएँ पहिले। द्वन्दकालमा 2058 असार 28 गते होलेरी कब्जा हुँदा त्यही कार्य गर्थे म। तत्कालीन विद्रोही माओवादीहरूको 3 महिना कब्जामा परेर 3 महिना चाहिँ अपहरण भएर द्वन्दकालमा उहाँहरूसँगै बसे। त्यसपछि उहाँहरूले रिहाई गरिसकेपछि फेरि चाहिँ दंगा प्रहरीबाट सशस्त्र बलमा हाम्रो दरबन्दी पर्यो अनि म पुनः जागिर खान गयो भनेर घरमा टर्चर दिइसकेपछि छोड्न पर्ने बाध्यता गराइसकेपछि मैले जागिर छोडेँ। त्यसपछि केही वर्ष विदेशतिर पनि काम गरेँ। रोल्पामै मैले तरकारी खेती पनि गरेँ। तरकारी खेती गर्दा पनि त्यहाँदेखि ढुवानी गरेर दाङसम्म ल्याउनलाई एकदम गाह्रो गाह्रो हुने भयो। त्यस क्रममा व्यवसाय गर्ने चाहिँ सम्भावना दाङमै हुन्छ कि भन्ने मेरो विचारले यतातिर झर्यो।
0: अहिले उहाँको फार्ममा 20 गाई भैंसी छन्। घरती मगरले दैनिक 100 लिटर दूध बेच्ने गर्नु भएको छ, जसबाट 1,40,000 आमदानी गर्दै आउनु भएको छ भने मासिक 50-60,000 रूपियाँ बचत गर्न सफल हुनु भएको छ। राज्यले वास्तविक किसानको हितमा काम गर्ने नीतिका साथ पशुपालन किसानले सहुलियत दिनुपर्ने उहाँको भनाइ छ।
2: मैले जसरी सोचेको थिएँ सोचे जस्तो रहेनछ यहाँ, किनभने यहाँ स्थानीय निकायको सरकार अथवा संघ प्रदेशको सरकारबाटै नीति नियमहरू चाहिँ बनाउनु पर्ने हो। नेपाल कृषि प्रधान देशलाई कृषिबाट नै हामी माथि उठाउँछौ भन्ने खालका योजनाहरू ल्याउनु पर्ने हो विज्ञहरूले अनुसन्धान गरेर, त्यस्तो लाग्छ मलाई।
0: उहाँले गाई भैंसीका लागि आवश्यक पर्ने घाँस आफै उत्पादन गर्नुहुन्छ। व्यावसायिक रूपमा शुरू गरेको पशुपालन व्यवसायले उहाँले राम्रो आमदानी दिएको छ, तर पनि किसानहरूले उत्पादन गरेको वस्तुले सहज रूपमा बजार नपाउने समस्या भने कायम रहेको उहाँले बताउनुभयो।
2: हाम्रो देशमा केही गर्न सकिन्न, यहाँ चाहिँ हामीले केही उपलब्धि गर्न सक्दैनौ, जीवन धान्न गाह्रो हुन्छ भन्ने सोच विचारका साथ नै आज चाहिँ युवा शक्तिहरू चाहिँ प्लान भइरहेको अवस्थामा नेपाल सरकारले यहाँ उत्पादन गरेका वस्तुहरूलाई बजारीकरण, यहाँ उत्पादन कसरी गर्ने र कुन किसानले कुन ठाउँमा कस्तो खालको प्रविधिहरू अप्नाएर कसरी गरिरहेको छ, उसलाई कसरी हामीले कुन तरिकाबाट सहयोग गर्यौं भने अझ उसले बढी उत्पादन लिन सक्छ र उसले उत्पादन गरेका वस्तुहरूले हामीले बजारीकरण कसरी गरिदिन सक्छौ भन्ने स्थानीय सरकारदेखि लिएर प्रदेश केन्द्र सरकारले नै ध्यान दियो भने मात्रै हामी समृद्ध हुन्छौं र यहाँका किसानहरू पनि सफल हुन सक्छन्।
0: आफ्नै मेहनत र सिप मार्फत आत्मनिर्भर हुन सकियो भने देश र समाजलाई समेत फाइदा पुग्ने गर्दछ। नेपालमा थुप्रै जमिनहरू बाँझो रहेको अवस्थामा युवाहरू कृषि पेसामा आबद्ध भएर आमदानीको स्रोत बढ़ाउनु पर्ने उहाँको सुझाव रहेको छ। रसुवामा आएको बाढ़ी तथा पहिरोबाट प्रभावित तथा पीड़ित परिवारको सहयोगका लागि लम्ही 5 स्थित जमा मस्जिद अहले हदीसका मुस्लिम समुदायले आर्थिक सहयोग गरेका छन्। मुस्लिम समुदायका युवा अभियान कर्मी मोहम्मद सिद्दिकीका अनुसार समुदायबाट संकलित 1,13,675 रूपियाँ प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा जम्मा गरिएको छ। विपदको कठिन परिस्थितिमा पीड़ित नागरिकलाई सहयोग गर्ने उद्देश्यले समुदायका दाजुभाइ तथा दिदीबहिनीबाट उक्त रकम संकलन गरिएको जनाइएको छ। यसै गरी लम्ही नगरपालिका 5 स्थित रोजी बर्ड्स बाल बालिका स्कूलले भटेकुसी बाढ़ी तथा पहिरो पीड़ितका लागि 1,11,111 रूपियाँ आर्थिक सहयोग गरेको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकले राहत तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले विद्यालयले उक्त रकम सहयोग गरेको स्कूलका प्राचार्य वसन्त न्यूपानेले बताउनुभयो। यसै गरी नेवार सेवा समिति गोराहीले रसुवामा आएको बाढ़ीबाट प्रभावित नागरिक को राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री राहत कोषमा 30,505 रूपियाँ सहयोग गरेको छ। नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं गोराही बनाऊ अभियानका संयोजक सबिन प्रियासनको विशेष उपस्थितिमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
1: सरकारले रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरूप राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। बिहिबार दिउँसो बसेको मन्त्री परिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेल

0: तथा राष्ट्रिय सेवा कर्मचारीलाई निशुल्क औषधि उपचारको व्यवस्था गर्ने निर्णय पनि भएको छ। गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णय अनुसार उद्धार एवं खोजीका क्रममा कुनै सुरक्षाकर्मी तथा राष्ट्रिय सेवा कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई 10 लाख राहत उपलब्ध गराउने निर्णय गरिएको छ।
1: रसुवाको भटेकोशी नदीमा आएको बाढ़ीका कारण बेपत्ता भएकाहरूको खोजी र फेला परेका व्यवहारिसी शवको पहिचानका लागि डीएनए परीक्षण गराउन प्रहरीले आग्रह गरेको छ। प्रहरीले सूचना निकालेर सम्पर्कविहीन भएका व्यक्तिको रगतको नाता पर्ने आफन्त अर्थात बुवा आमा छोरा वा छोरी मध्ये एकलाई डीएनए नमूना उपलब्ध गराउन आग्रह गरेको हो। डीएनए प्रोफाइलिङका लागि ताजा रगतको नमूना दिनुपर्ने र त्यसका लागि नेपाल प्रहरी अस्पताल महाराजगंजको प्याथोलोजी ल्याब वा आफ्नो नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले भनेको छ। बाढ़ीमा परि ज्यान गुमाएका तथा सम्पर्कविहीन नेपाली र विदेशी नागरिकको पहिचानका लागि प्रहरी अस्पतालले डीएनए संकलन तथा प्रोफाइलिङ शुरू गरेको छ। बाढ़ीपछि फेला पर्न नसकेका व्यक्तिका आफन्तले डीएनए परीक्षण लगायत फेला परेका शव वा शारीरिक अंग पहिचान गर्न सक्ने व्यवस्था गरिएको छ। प्रहरीका अनुसार सम्पर्कविहीनका आफन्तले आफ्नो परिचय खुल्ने कुनै पनि कागजात र 2 प्रति फोटो लिएर अस्पतालमा उपस्थित भई नमूना दिन सक्नेछन्। अस्पतालमा उपलब्ध फारम भर्नुपर्नेछ। फारम भर्न नसक्नेका लागि अस्पतालले आवश्यक सहजीकरण गर्ने र त्यसपछि विशेषज्ञ प्राविधिक टोलीले संकलन गर्नेछ। हराइरहेका विदेशी नागरिकको हकमा विदेशमा रहेका उनका बुवा आमा छोरा वा छोरी मध्ये कुनै एकजनाले सम्बन्धित देशमै डीएनए प्रोफाइलिङ गराएर तुलनाका लागि डीएनए प्रोफाइलिङको सफ्ट कपी नेपाल प्रहरीको आधिकारिक इमेलमा पठाउन सक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।
0: नेपाल पत्रकार महासंघले भदौ 10 गते रसुवाको भटेकोशी नदीमा आएको अकल्पनीय विनाशकारी बाढ़ीमा परि बेपत्ता 4 जना पत्रकारको खोजी कार्य तीव्र बनाउन माग गरेको छ। महासंघले बेपत्ता पत्रकारको खोजी कार्य तथा प्रभावित पत्रकार संचार माध्यमको पुनस्थापनालाई प्राथमिकता दिन पनि सरकारसँग आग्रह गरेको हो। बाढ़ीमा परि महासंघका पूर्व केन्द्रीय सदस्य टेक बहादुर थामी, महासंघका भक्तपुर शाखाका पूर्व सल्लाहकार शेखर ढुंगाना, महासंघ नुवाकोटका कार्य समिति पूर्व सदस्य राजकुमार नेपाली र शिलापत्र .com का प्रकाशक सुरेश सिमखटा बेपत्ता हुनुभएको छ।
1: बाँकेका स्थानीय तहमा साक्षरता दरमा उल्लेख्य सुधार भए पनि पालिका बीचको शैक्षिक असमानता, उच्च शिक्षामा न्यून पहुँच र विद्यालय छाड्ने समस्या अझै चुनौतीको रूपमा देखिएको छ। जिल्लाका स्थानीय तहको तथ्याङ्क हेर्दा साक्षरता दर 47.9%देखि 96.14%सम्म रहेको पाइएको छ। कोहलपुर नगरपालिकाको साक्षरता दर जिल्लामै उच्च 96.14% रहेको छ। नगरपालिका शिक्षा अधिकृत रविलाल मिजारका अनुसार कक्षा 1-5 सम्मको विद्यालय छाड्ने दर 0.76%, कक्षा 6-8 सम्म 1.31% र कक्षा 9-10 सम्म 0.97% रहेको छ। जानकी गाउँपालिकाको साक्षरता दर 93.7% रहेको शिक्षा अधिकृत कृष्णा कुमारी भण्डारीले जानकारी दिनुभयो। नेपालगंज उपमहानगरपालिकामा 76.2% र राप्ती सोनारी गाउँपालिकामा 75% नागरिक साक्षर रहेको सम्बन्धित स्थानीय तहले जनाएका छन्।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। विश्वव्यापी तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य पूरा गर्न कठिन हुँदै गएसँगै प्रशान्त क्षेत्रका टापु देशहरूमा खाद्य सुरक्षा, खानेपानी र अर्थतन्त्रमा गम्भीर असर पर्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन्। राष्ट्रसंघीय वातावरण कार्यक्रमको नयाँ प्रतिवेदन अनुसार औद्योगिक युग अघिको तुलनामा विश्वको तापक्रम 1.8 डिग्री सेल्सियससम्म बढ़न सक्ने देखिएको छ। यो पेरिस सम्झौताले तय गरेको 1.5 डिग्रीको लक्ष्य भन्दा बढ़ी हो। पालाउमा चलिरहेको प्रशान्त क्षेत्रका नेताहरूले शिखर सम्मेलनमा वैज्ञानिकहरूले तापक्रम बढ़दा समुद्री तापक्रम समेत वृद्धि हुने र त्यसले टुना माछाको वासस्थान पूर्वतर्फ सर्ने बताएका छन्। प्रशान्त क्षेत्रमा विश्वको झण्डै 1/3 टुना उत्पादन हुने भएकाले यसको स्थानान्तरणले टापु राष्ट्रहरूले आमदानीमा ठूलो असर पार्नेछ। तटीय क्षेत्रमा निर्भर समुदायको माछा उत्पादन समेत झण्डै 65%सम्म घट्न सक्ने अनुमान गरिएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली

0: मलेसियालाई हराउँदै लगातार दोस्रो जित हासिल गरेको छ। बाङ्गीमा रहेको वाईएसीडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट घुमाएर भेटाएको थियो। नेपालका अर्जुन कुमारले नट आउट 45, ईशान पाण्डेले 20 रन बनाउनुभयो। मलेसियाका सैयद अजिज आरिफ उल्लाह, वीर नदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिनुभएको थियो। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदा सबै विकेट गुमाएको थियो। मलेसियाका कप्तान सैयद अजिजले 30, अकिल वाहिदले 24 रन बनाउनु भएको थियो। नेपालका करण केसी 4, ललित राजवंशी 2, अकिल अहमदले 24 रन बनाउनु भएको थियो। नेपालका करण केसीले 4, ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, हेमन्त धामी र दिपेन्द्र सिंह ऐरीले 1-1 विकेट लिनुभएको थियो। यसअघि नेपालले पहिलो खेलमा भरानलाई 7 विकेटले हराएको थियो। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरब रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमन, कतार र सिंगापुर रहेका छन्। दुईवटै समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
1: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराहीले जनाएको छ। बितेको 24 घण्टामा 4.2 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 79% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
0: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नुअघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
1: होटल व्यवस्थापन विषय प्रति विद्यार्थीको आकर्षण बढ़दै दीप्सिका कलेजमा यस्तो क्षेत्रको उत्कृष्ट प्रयोगशाला स्थापना।
0: इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट। डंगेशरण गाउँपालिकामा संचालित दुनाटपरी उद्योगमा समृद्धि खोज्दै महिलाहरू।
1: विद्यालय बस खरिदका लागि जनता माध्यमिक विद्यालय गढवाको आर्थिक संकलन महाअभियान शुरू। रसुवा बाढ़ी पीड़ितका लागि विभिन्न निकायहरूबाट सहयोग जुट्ने क्रम जारी।
0: र रसुवा बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मान स्वरूप भदौ 22 गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय। उद्धारमा खटिने सुरक्षा कर्मी र कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च दिइने।
1: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
0: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै
1: म सुशीला ओली
0: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
1: नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी
3: बोल दिन।
2: एलईडी टीवी किन्न जाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्य भन्दिनौ?
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: चेहरे पे नकाब डालकर अपने गम को छिपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: VFX सिनेमास घोराई द सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक। साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: आया, मम्मी मम्मी दाँत दुख्यो।
8: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
9: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
10: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिड।
8: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
10: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
11: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
12: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
10: सम्पर्क फोन नम्बर 082-5902222।
8: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
16: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
15: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिचिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
18: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
19: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग।
19: फोन नंबर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: तपाईलाई पायल फुस्दा फुस्दा भएको छ, दिशाबाट रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
21: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
22: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

0: रंग गाउँदै थिए मेरो एभरेस्ट।
1: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
2: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
3: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु। पढ्छ है छोरी? होइ पढ्छ नि है।
4: रामा जस्ता बाबुहरू

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जड़ीबुटी को शक्ति ओखती आयुर्वेदिक ते मात्र रु 50 मा
1: गुराही को लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड गुराहीदान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र परवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ

0: आदरणीय श्रोता, सूचना तथा संचार सहकारी संस्था दाङद्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौ। प्राविधिक मित्र शालिकराम चौधरीको साथमा संचालक दुधराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ्रा आसपासको क्षेत्रमा रेडियो मध्य पश्चिम 91.4 MHz प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radiomp.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट एकसाथ सुन्न सक्नुहुन्छ। अझ यसलाई रेडियो मध्य पश्चिम 91.4 MHz फेसबुक पेजलाई लाइक गरेर पनि तपाईँले संसारभरबाट आफूले चाहेको समयमा सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 MHz आफै उत्पादित र प्रसारित गरेको कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा रहनुहुने ज्येष्ठ नागरिकहरूको जीवनको भोगाई र गराईलाई उहाँहरूकै मुखारबिन्दु मार्फत हाम्रा श्रोतामाझ पस्किने कार्यक्रमको रूपमा लिएको छु। यो कार्यक्रम सञ्चालन गर्दा गर्दै सर्वप्रथम आज एउटा नेपाल एउटा विषम परिस्थितिमा प्राकृतिक प्रकोपका कारणले विषम परिस्थितिमा गुर्जिरहेको अवस्थामा हामी सबै शोकमा डुबिरहेका छौं। यही भदौ 10 गतेका दिन जुन हाम्रो रसुवामा आएको बाढीले थुप्रै नेपाली बुवा आमा दाजुभाइ दिदीबहिनीहरूको ज्यान लानुको साथै करोडौं करोडौंको सम्पत्तिको नाश गरेको अवस्थामा हामी सबै नेपालीहरू पीड़ाको यस घड़ीमा पनि हामी आफ्नो दैनिकी कर्महरू त गर्नै नै पर्छ। पीड़ालाई शक्तिमा परिवर्तन गरेर हामी हाम्रा कर्म गर्न गइरहेका छौं र सर्वप्रथम आफ्नो प्राकृतिक प्रकोपका कारणले ज्यान गुमाउनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँहरूका परिवारजनमा गहिरो संवेदना प्रकट गर्दै जुन हराइरहनुभएका जुन सुरुङभित्र फँसिरहनुभएका हाम्रा प्राविधिकदेखि श्रमिकहरू हुनुहुन्छ उहाँहरूको छिटोभन्दा छिटो सकुशल उद्धार गर्न सरकारलाई चाहिँ अनुरोध गर्दै म आजका अतिथिलाई जेष्नागिर सरकार कार्यक्रममा निम्तो गरेको थिएँ। उहाँ हुनुहुन्छ एउटा हाम्रो दाङ क्षेत्रकै एकजना यस्तो शिक्षा क्षेत्रको नक्षत्रलाई मैले उहाँलाई आजको अतिथिको रूपमा निम्ताएको छु। उहाँ हुनुहुन्छ घोराई उपमहानगरपालिका वडा नम्बर 17 पनौरा निवासी जेष्नागिरिक हुनुहुन्छ उहाँ नारायण तर्ताल। उहाँलाई चाहिँ रेडियो मध्यपश्चिम 91.4 MHz स्टुडियोमा म स्वागत गर्न गइरहेको छु। स्वागत छ तर्ताल सर।
1: धन्यवाद दुर्गाम भाइ।
0: सञ्चय राम्रै हुनुहुन्छ?
1: सञ्चय
0: अहिले यो कार्यक्रम सञ्चालन गर्दा गर्दै नारायण सरलाई चिन्ने बेलामा नारायण सर अहिले देखे जस्तै जस्तै लाग्थ्यो र बरु आफू चाहिँ ज्येष्ठ नागरिक हुने हुने बेला लाग्यो, तर नारायण सर चाहिँ अहिले आफू म भन्दा पनि एक्टिभ र चाहिँ ज्येष्ठ नागरिक नभएर उहाँलाई प्रौढको हिसाबले नै मैले देखिरहन्छु, सधैँभरि एक्टिभ लाइफ छ। यस्तो लाइफ लिएर तपाईँ यो धरतीमा कस्तो परिवारमा जन्मिनु भयो, आफ्नो बाल्यकालको बारेमा हाम्रा श्रोतालाई बताइदिनुहोस् न नारायण सर।
1: म हापुर बिजौरी रामप्रसाद उपाध्यायको माइलो सन्तानको रूपमा छोरातर्फ माइलो सन्तानको रूपमा म जन्मिएको हुँ। जन्मको आधारमा मभन्दा माथि 4 दिदी 1 दाजु म 6 सन्तान हुँ र हाम्रो आमा दुई आमा हुनुहुन्थ्यो। जेठी आमा बित्नु भएकोले आमासँग बिहे भयो र आमाको म तेस्रो सन्तानको रूपमा रहे। जहाँसम्म उमेरको हिसाबले म 82 अब टेक्ने नजिकै पुगेको छु, 82 वर्ष टेक्ने नजिकै पुगेको छु। तर पनि दधिभाइले भने जस्तै मलाई एउटै कुरा के लाग्छ भनेपछि म बुढो भएँ भनेर के घरमा बस्यो भने मेरो टाउकामा सिरान र हातमा मोबाइल अथवा रिमोट नाच्ने मात्रै हुन्। म अहिले पनि प्रौढमा दधीले त प्रौढ भन्नु भने भाइले भन्नुभयो, तर म प्रौढ हो कि युवा हो मलाई थाहा छैन। अहिले पनि म झण्डै 5 घण्टा 6 घण्टा 7 घण्टा म आफ्नो स्कूलमा के बसेर स्कूलको रेखदेख नियन्त्रण निर्देशन सबै गरिरहेको छु। मेरो स्कूलको नाम सिद्धार्थ एकेडेमी हो, म त्यहाँ काम गरिरहेछु।
0: अब यो एउटा 80% पार गरिसकेको ज्येष्ठ नागरिकलाई युवा भन्नुभन्दा प्रौढ भन्दा जो राम्रो सुनेला भनेर मैले राखेको र सरको चाहिँ एक्टिभिटीको आधारमा त अल्छी युवा भन्दा एक्टिभ चाहिँ ज्येष्ठ नागरिक नै युवा हुन्छन्, त्यसले गर्दाखेरि हजुर युवामै हुनुहुन्छ। मैले सानो बाल्यकालमा त्यो बेलामा हापुरमा आजभन्दा 82 वर्ष अगाडि सरदर एक्टिव बच्चाले प्राय आफू जन्मिएको चौथो वर्षदेखि सम्पूर्ण गतिविधिहरू उसको मेमोरीमा क्याच भएर रहन्छ भन्छ मेडिकल साइन्सले। त्यो आधारमा तपाईँले लगभग 80 वर्ष 78 वर्ष पहिलेका कुराहरू त धेरै स्मरण होला नि, त्यो बेलाको दाङको अवस्था, त्यतिखेरको बाल्यकालको अवस्था र अहिलेको अवस्थामा फरक के पाउनुहुन्छ?
1: त्यति बेला अनुशासन, शिष्टता, मर्यादा जति दोहोरो देख्थे, आज वर्तमान समाजमा चाहे बाल्यावस्थाका बच्चा बच्चीहरू हुन्, चाहे किशोर अवस्थाका हुन्, चाहे तरुण अवस्थाका हुन्, म के देख्छु भनेपछितिर नि जमिन आसमानकै अन्तर छ भन्दा पनि हुन्छ दाजुभाइ। म जहाँ जन्मे पण्डित परिवारमा म जन्मिएको हुँ, बुवालाई सबैले पण्डित बा भनेर भन्नुहुन्थ्यो, पण्डित दाई भनेर भन्नुहुन्थ्यो भने, मानेजन कचहरीको प्रधान पनि उहाँकेर नै हुनुभएको थियो। यसकारणले खोला टोलामा, समाजमा, दङ्गालीकरण माटोमा परिचित नाम थियो मेरा बुवाको। अलिकति प्रेरणा उहाँबाट पनि मैले पाएको हुँ, अलिकति प्रेरणा मैले बुवाबाट पनि पाएको हुँ, र म 6 वर्ष पुग्दा नपुग्दै अध्ययनको सिलसिलामा बिजौरी, छिल्ली बिजौरी मामा घरमा पुगेँ र मैले संस्कृत शिक्षाको अध्ययन गर्न, संस्कृत शिक्षा अध्ययन गर्न थालेँ र 15-20 वर्ष पछाडि मैले जागिरमा जीवन प्रवेश गरे।
0: त्यो बेलामा सरलाई मैले सरको कुरा बीचमा रोके, त्यो बेलामा जस्तो अहिले जस्तो विद्यालयको अवस्था त कमजोरै थियो, त्यतिखेर शिक्षा आर्जन गर्नको लागि त्यतिखेरका विद्यार्थीहरूको अवस्था कस्तो थियो सर?
1: खाना लाउन पुग्ने परिवारका विद्यार्थीहरूले मात्रै शिक्षा आर्जन गर्थे। आज अलिकति श्रमिकहरूले पनि दुःख कष्ट गरेर भएपछि पनि, पसिना काढेर भएपछि पनि केटाकेटीहरूलाई पढाउने किनभने पद्धतिको विकास भएको छ। त्यति बेला डाङमा जम्मा 2 स्कूल मात्रै थिए, एउटा पद्मोदय पब्लिक माध्यमिक विद्यालय र अर्को के भने जनता संस्कृत महाविद्यालय। अझ मैले पढ्ने बेलामा त जनता संस्कृत विद्यालय मात्रै थियो, महाविद्यालय पछि भएको हो। यो 2 स्कूल मात्रै थिए र केही खाता पिता परिवारकै के भने मान्छेहरूले पढ्थे, बच्चाहरूले
0: जस्तो अब श्रमजीवी वर्गले वर्गका बच्चाहरूले पढ्ने अवसर एकदमै कम थियो,
1: थिएन
0: भन्दा पनि हुन्छ,
1: थिएन झन्डै थिएनै थिएन भन्दा पनि राम्रो।
0: अब त्यो बेलामा चाहिँ नहुनुको कारण अहिलेको हिसाबमा त्यतिखेरको पैसाको तुलना गर्दा अहिलेको महँगाई, त्यतिखेर महँगाई कम थियो, तर महँगाई कम हुँदाखेरि पनि अहिलेको एउटा श्रमजीवी वर्गको बच्चाले पनि विद्या आर्जन गर्न सक्छ भने त्यतिखेर श्रमजीवी परिवारको बच्चाले चाहिँ विद्या आर्जन गर्न नसक्नुको कारण के होला सर?
1: त्यति बेलाको राणाकालीन भर्खर राणाकाल समाप्त भएको र प्रजातन्त्र आएका दिनहरू थिए। राणाकालीन समाजमा शिक्षा अध्ययन गर्ने एउटा कि त राणा परिवारकै हुनु पर्थ्यो, कि त राणा परिवारको नजिकको मान्छे हुनु पर्थ्यो। त्यो दुई थरीका मान्छेले मात्रै के भने पढ्न पाउँथे,
0: अरूले
1: पढ्न
0: पाउँथे।
1: त्यो प्रभावले, सामाजिक प्रभावले, त्यो प्रभाव समाजमा पनि परेको थियो। त्यस कारणले के भने एउटा वर्गले के भने शिक्षाबाट वञ्चित नै थियो भन्दा राम्रो हुन्छ।
0: अब शिक्षाको हकमा त्यो थियो, अनि अब शिक्षा नभएपछि सबै चिज कमजोर हुँदै जाने त स्वत नै भयो। त्यतिखेरको यातायातको अवस्था कस्तो थियो सर दाङमा?
1: यातायातको अवस्था त पैदल हिँडेरै हो जाने। अब मै घरबाट आएँ भनेपछि घरबाट विद्यालय जानका लागि 4-4.5 घण्टा हिँडेर मलाई पुग्नु पर्थ्यो
0: पढ्न जाँदा।
1: त्यति मात्रै होइन, 29-30 सालतिर पनि के भने म 2.5 घण्टा के भने बिहान हिँडेर, 2.5 घण्टा बेलुकी हिँडेर म पढाएको मान्छे हुँ। यातायातको साधन
0: हापुरबाट
1: धर्नाबाट हापुर
0: डेली बिहान चाहिँ हजुरको 10 बजे धर्ना पुगेर
1: 10 बजे म मेरो जीवनमा स्कुल समयलाई मैले 1 मिनट पनि किल गरिनँ। मैले इन टाइम पुग्थे, इन टाइम म निस्कन्थे, म छिटो पनि निस्कन्नथे, ढिलो पनि पुग्दैनथे।
0: अब यो
1: त्यो स्वभाव
0: एउटा आफ्नो जीवनको एउटा अनुशासित जीवनलाई पार गर्दै गर्दै यहाँ आउँदा, हिजो शिक्षा आर्जन गरिसकेपछि सुरुमा कति वर्षको उमेर हुँदा त्यतिखेर नेपाल सरकारको शिक्षा क्षेत्रमा चाहिँ जागिरी जीवनमा सुरुवात गर्नुभयो?
1: म 23 वर्षको उमेरमा मैले सुरुमा जनता महाविद्यालयको म सहायक प्रशासक भएर के भने मैले प्रशासनमा काम गरेँ। त्यसपछि 3-3.5 वर्ष बित्दै म के भने त्रिभुवन युनिभर्सिटीमा पुगेर म के भने त्यहाँ स्थायी भएर के भने सुपरिन्टेन्डेन्टको रूपमा के भने मैले त्यहाँ काम गरेँ। तर मलाई प्रशासन क्षेत्र त्यति मलाई मजा लागेन,
0: जति शिक्षा क्षेत्र,
1: किनभने शिक्षा क्षेत्रमा मैले के भने शिक्षक भएर पढाउँदा मैले के भने ज्ञान जति आर्जन गर्न सक्थे, प्रशासनिक क्षेत्रमा बसेर मैले त्यो के भने ज्ञान आर्जन गर्न सक्ने के भने अवस्था देखिनँ। हुन त म त्रिभुवन विश्वविद्यालयको रजिस्ट्रारको कार्यालयमा के भने हुँदाहुँदै पनि मैले के भने स्थायी भएर अपोइन्टमेन्ट लिने बेलामा म लाइब्रेरी रोजेको मान्छे हो, किनभने लाइब्रेरीमा भएपछि त पढ्न पाइन्छ भनेर के भने म पढ्ने अध्ययन गर्ने के भने सोचका साथ म लाइब्रेरीमा म बसेर सेवा गरे हुँ। त्यसले पनि मलाई सन्तुष्टि भएन, चित्त बुझेन। चित्त नबुझेपछि म के भने घर फर्केँ, म स्थायी जागिर छोडेर घर फर्केर के भने म यहाँ शिक्षण पेसा अगालेर बसेँ।
0: कति वर्ष शिक्षा नेपाल सरकारको शिक्षा क्षेत्रमा काम गर्नुहुन्छ अहिले?
1: नेपाल सरकारको शिक्षा क्षेत्रमा मैले 25 वर्ष काम गरेँ। 25 वर्ष नेपाल सरकारको शिक्षकको रूपमा मैले काम गरेँ भने त्यसपछि मैले के भने सुरुमा 2049 सालमा दीपशिखा आवासीय माध्यमिक विद्यालय आफ्नै नेतृत्वमा अर्गनाइजेसन गरे, चलाएँ। 12 वर्षसम्म त्यहाँ चलाइसकेपछि केही साथीहरूका बीचको के भने सहजता असहजता म फेरि कसैसँग के भने भिडेर काम गर्दा के भने मलाई मन पर्दैन। 12 वर्ष पछाडि म के भने सिद्धार्थ एकेडेमी सञ्चालन गरेर बसिरहेको छु।
0: अहिले चाहिँ अहिलेको जीवन दैनिकी चर्या विद्यालय र अहिलेको हजुरले एउटा शिक्षा क्षेत्रमा नेपाल सरकारको स्वामित्वमा रहेका विद्यालयहरूमा 25 वर्ष पढाउँदाखेरि उत्पादन

0: भन्दा दिन काट्ने काल पर्खिनी भन्ने चाहिँ हजुरको भोगाईमा चाहिँ बस्ने ज्येष्ठ नागरिक एकातिर हुनुहुन्छ भने अर्को ज्येष्ठ नागरिक त्यही ज्येष्ठ नागरिक त्यही भूमिमा जन्मिएको ज्येष्ठ नागरिक हो र सोचको विकासले गर्दाखेरि ऊ 80% 82% पार गर्दाखेरि पनि अहिले चाहिँ उहाँलाई युवाकै फिलिङ लाग्छ 8-10 घण्टा काम गर्नुहुन्छ यसमा चाहिँ यो इनर्जी आउनुको कारण के होला सर
1: मलाई एउटा मात्रै के छ भने मेरो जिन्दगीको एउटा लक्ष्य हो म जे काम गर्छु म जेमा संलग्न हुन्छु म त्यसलाई पूजा ठान्छु र ईश्वरको पूजा भनेको पनि त्यही हो र लक्ष्य निर्धारण गरिसकेपछि मलाई अहिले पनि म विद्यार्थीहरूका माझ के भन्छु भनेपछि म मरे भने तिमीहरूले कहाँ ढाल्नु म क्लासमा गएँ भने म तिमीहरूकै माझ छु तिमीहरूकै माझ रहन्छु र म मरे भने के मलाई तिमीहरूले कहाँ ढाल्नु भनेर के भने म बच्चाहरूलाई म अहिले पनि भन्छु
0: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 MHz प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजका अतिथि हुनुहुन्छ घोराई क्षेत्र पनौरा निवासी नारायण प्रताल सर उहाँसँग कुरा गर्न गइरहेका छौं नारायण सर अब यो त शिक्षा क्षेत्रमा काम गरेर हजुरको अनुभव र अनुभूतिको खानी त 4 घण्टाको कार्यक्रम चलाए पनि ती शिक्षकसँग र शिक्षासँग रिलेटेड कुराहरू हाम्रा श्रोतालाई म पोस्किएर सक्दैन तर यो नितान्त चाहिँ यो मेरो कार्यक्रम चाहिँ ज्येष्ठ नागरिकसँग सम्बन्धित कार्यक्रम भएको हुँदा त्यो बेलाको ज्येष्ठ नागरिकको अवस्था जुन तपाईँ बाल्यकाल हुने बेला थाहा पाउने बेला र जवान हुने बेलाको ज्येष्ठ नागरिक बा हजुरबाको घरमा बसेको बेलाको ज्येष्ठ नागरिकको अवस्था र अहिले हाम्रो समाजमा भएको ज्येष्ठ नागरिकको अवस्थामा फरक के पाउनुहुन्छ
1: अत्यन्त दयनीय प्रत्येक घरका बा आमाहरू आँखामा आँसु भरिएको मैले महसुस गर्छु हाम्रा बुवाले के भन्नुहुन्थ्यो भने बाले के हाम्रा बाहरूले के भन्नुहुन्थ्यो भने छोराछोरीलाई बुढेसकालको लौरी भन्नुहुन्थ्यो आज हामी बुढेसकालको लौरी बन्न सकेनौं अलिकति पढ्यो लेख्यो विदेशको भूत सवार भएको छ कमाउनलाई हो या मोज गर्नलाई हो म केही बुझ्न सक्दिन त्यही भएर मलाई कहिलेकाहीँ कस्तो लाग्छ भनेपछि के भने मैले शिक्षा क्षेत्रमा जे सोचका साथमा के भने म संलग्न भए अहिले प्राइभेट संस्थाहरू चलाएको पनि मेरो के भयो भनेपछि के भने 34 वर्ष बितिरहेको छ तर यता कता मैले आफूलाई कस्तो महसुस गर्छु भने कहीँ मैले अपराध गरेँ कि प्राइभेट स्कूलहरू चलाएर विद्यार्थीहरूमा महत्वाकांक्षा भरेर देश छोडेर जाने के भने बच्चाहरू पो मैले के भने उत्पादन गरेँ कि मलाई त्यस्तो पनि हुन्छ र अर्को मलाई के पनि हुन्छ भनेपछि योभन्दा मैले ज्येष्ठ नागरिक आश्रम चलाएर के पो बस्नु पर्थ्यो कि किनभने म त पूजा पाठ पनि गराउन सक्ने मान्छे थिएँ म पुराण आदि सुनाउन सक्ने मान्छे पनि थिएँ मैले त्यतातिर के हात हालेको भए हुन्थ्यो तर अब म बुढो भएँ आज मैले सोचेर पनि म त्यो गर्न सक्दिनँ तर वास्तवमा भन्नुहुन्छ भनेपछि के भने त्यही प्रसंगमा मैले एक दिन के भयो भने सिकेर नि एउटा 4 लाइन मैले यहीँनिर मैले भन्छु मलामी जाने मनु आज छैन बिरामी हेर्ने तन आज छैन यो देश भयो आज बुढाबुढीको कतै त बन्दैन म सानो भूमि मैले 4 लाइन लेखेँ
0: कति मार्मिक र भावुक छ अहिलेको परिस्थिति
1: अहिलेको परिस्थिति हेर्दाखेरि बिछोनामा खोकिरहेका बाबाआमाहरू छोराछोरी तडपेर बसिरहेका छन् पल्टिरहेका छन् तुलसी मैरामा सुतिरहेका के भने लासहरू छोराछोरी पर्खेर बसिरहेका छन् पसल गएर द्विचक्की औषधि किनेर खान सक्ने अवस्था बुवामाको छैन त्यति मात्रै होइन आफूले बालेको बत्ती पूजा कोठामा बालेको बत्ती तुलसी मैरामा राखिदिने मान्छे पनि छैन जो छन् जो घरमा छन् ती पनि बुढाबुढी जोडी भएर स्वदेशमै भएकाहरूमा पनि बुढाबुढीको जोडी प्रत्येक घरमा बुढाबुढीको जोडी छ बुढाले पकाउँछ बुढीले खुवाउँछ बुढीले पकाउँछ बुढाले खुवाउँछ अवस्था यस्तै छ अधिकांश घरहरूमा मैले यस्तो देखेको छु भोगेको छु त्यसकारण
0: यो हुनुको मेन कारण के होला यो त राष्ट्रिय समस्या भएको गुरु
1: राज्य अकर्मण्य भएर हो मैले राज्य अकर्मण्य भन्छु किनभने यो देशमा पेसा व्यवसाय उद्योग धन्दा कल कारखाना पेसा व्यवसाय भन्दा रेमिट्यान्सका टुक्रा टुक्रामा व्यक्ति बेच्ने के भने यहाँ विकास भयो राज्यको सोच बन्यो आज रेमिट्यान्सका टुक्रा टुक्रामा के भने नेपालीहरू बेचिएका छन् जसको कारणले आज घर सुना छन् किनभने यहाँ उद्योग छैन धन्दा छैन पैसा के अरे आकांक्षा बढेको छ खर्च बढेको छ महँगी बढेको छ पेट पाल्न समस्या छ जब पेट पाल्न समस्या हुन्छ भनेपछि त के भने चाहँदा नचाहँदै पनि मान्छे विदेशिएको छ कति त लहरमा पनि विदेशिएका छन् सम्भ्रान्त परिवारका बच्चा

0: पछि अरू पनि के भने छोरा बुहारीहरू पनि मैले के भने बिर्सिएको देखेको छु, जबकि उसको के भने सबै चिज यहाँ पुग्ने छ, गाडी छ, घोडा छ, घर छ, द्वार छ, जग्गा छ, जमिन छ, खान छ, पान छ, सबै छ, हुँदा हुँदै पनि गएको छन्।
1: त्यो त संस्कार बन्न गयो,
0: त्यो आज यो संस्कार बन्न गयो। पढाइको कुरा गर्नुहुन्छ भने नेपालको पढाइ जति के भने उम्दा छ, पश्चिमाहरूको पढाइ त्यति उम्दा छैन। यदि हुन्थ्यो भने यहाँको यहाँको के भने डाक्टर इन्जिनियरहरू के भने त्यहाँ सहजै किन काम पाउँथे? हामी अकर्मण्य भयौं, हामी प्रकृतिसँग पनि खेल्न सकेनौं, प्रकृतिको संरक्षण गर्न पनि सकेनौं, प्रकृति प्रेम पनि हामीमा रहेन। हेर्नुहोस् दोधी भाइ, हाम्रा यावत संस्कारजन्य पुस्तकहरूमा के छ भने प्रकृतिसँग जोडिएको कुरा छ, चाहे त्यो अग्निस्थापनाको कुरा गर्नुहोस्, चाहे अन्य पूजाहरूको कुरा गर्नुहोस्। भन्नुहोस् त, सँगै हामीले बत्तीको पूजा गर्छौं, कलशको पूजा गर्छौं, गणेशको पूजा गर्छौं, वा अरू कसैको पूजा गर्छौं, हामीले कसको आह्वान गर्छौं? हामीले प्रकृतिको आह्वान गर्छौं।
1: नेपाली समाज नै प्रकृति पूजक हो। हिजोदेखि चाहिँ अब विभिन्न कालखण्डमा विभिन्न धर्मको चाहिँ नाम दिएर आए पनि नेपालीहरू हिजोदेखि चाहिँ प्रकृति पूजक हुन्। तर हुँदा हुँदै पनि विषम परिस्थितिले गर्दा नखाएको विष पनि लाग्न आयो। आज त्यत्रो चाहिँ हाम्रो अब जुन हिम नदी फुटेर आएर त्यत्रा नागरिकहरू बगाएर लयो, यसमा हाम्रो दोष भन्दा पनि ठूला ठूला चाहिँ हजुरको हतियारको होडबाजी गर्ने देशहरूको जुन होडबाजीका कारणले, युद्धका कारणले, ग्लोबल वार्मिङका कारणले यो घटना घटेको त विज्ञानले प्रुभ गरिसक्यो। अब यो चाहिँ यो त हाम्रा हातको कुरो छैन, अर्काको हातको कुरो भयो सर। यो हाम्रा हातमा भएको कुरो भनेको हाम्रा बाबामा अब हामी पनि ज्येष्ठ नागरिक भयौं र अब हुने फेरि आउने पनि चक्र हो, अरू पनि ज्येष्ठ नागरिक हुँदै जानुहुन्छ। र यो हेर्दै हेर्दै जाँदाखेरि हिजोको त्यसरी एउटा चाहिँ वृद्ध बाबु वृद्ध आमालाई चाहिँ हजुरको अशक्त अवस्थामा आफ्नो घरको अवस्था अनुसार खुट्टामा तेल मालिस गरेर धोएर राम्रोसँग चाहिँ राम्रो विस्तारमा आफू सक्दो विस्तारमा सुताएर साँझ बिहान चाहिँ हजुरको मिठो वचन जाउलो खुवाएर राख्ने समाजमा आज त्यही समाजका चाहिँ नागरिकहरूले एउटा चाहिँ सम्पन्न छन्, सम्पत्ति ज्योति पिन्छ, खातामा भएको पैसा चेकमा गएर लिएर आउने आइदिने मान्छे छैन, बत्ती बालेर बाहिर लाने मान्छे छैन, उस्तै परेर बिस्ताराबाट टोयलेट जाँदाखेरि डोराएर लाने मान्छे छैन, पानी खुवाउने मान्छे छैन। यो संस्कार चाहिँ यसलाई फेरि फर्काएर हिजोको जस्तै चाहिँ यिनीहरूको भजन गाउने ओठभन्दा कर्म गर्ने हात नै पवित्र हुन्छन् भन्ने भनाइलाई स्थापित गर्दै सेवाभावलाई अगाडि लानको लागि राज्यले, हाम्रो यहाँ भएका शिक्षक शिक्षाविदहरूले, यहाँ भएका चाहिँ सामाजिक क्षेत्रमा रहेका चाहिँ यिनीहरूको राजनीतिक कर्मीदेखि लिएर नागरिक समाज सम्पूर्णको भूमिका यसलाई फर्काएर ल्याउनलाई के गर्नु पर्ला, छोटोमा बताइदिनुहोस् त सर।
0: हामी शिक्षा क्षेत्रमा पनि के छ भने शिक्षा क्षेत्रको टप लेभलमा काम गर्ने साथीहरू पनि के छ भने देशप्रति माया छैन। जुनसुकै क्षेत्रमा छौ हामी, पहिलो त के हुन्छ भनेपछि के भने आफू भनेको आफू हो, आत्मचेत हो, र आफ्नो भनेर सबभन्दा नजिकको के हो भने माटो हो, आफू जन्मिएको माटो हो। माटोप्रति प्रेम, सद्भाव, समर्पणको भाव के भने हटेर गयो भने, त्यो पर पर सर्यो भने, म त भन्छु हामी मान्छे नै होइन, हामी दुई खुट्टे हौ, तर हामीमा के छ भने
1: मानवता हराएर गयो,
0: हामी भित्र मानवता हराएर गएको छ।
1: यो हराएको
0: मानवता हुन्थ्यो भने दरी भाइ, नदीले बगाएको, बाढीले बगाएको मान्छेको के भने पानीमा पोडिरहेका के भने मान्छेको गलाबाट के भने सुन तान्ने, कानबाट मरेको मान्छेका के कानबाट सुन तान्ने अवस्था सिर्जना हुन्थ्यो?
1: यो
0: मरेहरूमा त मानवता त समाप्त भइसक्यो।
1: नेपालीमा मरेर गएको मानवतालाई फिर्ता हुन फिर्ता गर्न के गर्नु पर्ला?
0: पहिला के हुनु पर्यो भनेपछि के भने यो राज्यका सञ्चालकहरू सच्चिनु पर्यो, आफ्नो संस्कार संस्कृतिसँग के भने जोडिनु पर्यो। हाम्रो यो देश त देवभूमि हो, पवित्र भूमि हो, हामी अर्काको सिको सिक्ने के भने एउटा के भने रोबोट बनेका छौँ। तपाईँले देख्नु भएकै छ नि नेपालको कानूनमा कस्तो व्याख्या हुन्छ, कपाल काट भन्न पाइन्न, कपाल कोर भन्न पाइन्न, नङकाट भन्न पाइन्न, काटे 50,000 जेल हुन्छ, 50,000 जरिमाना हुन्छ, जेल हुन्छ। हामी यतासम्म पुगिसक्यौं, हाम्रो संस्कार देखिहाल्यो नि।
1: यो त हाम्रा राजनीति गर्ने राजनीतिक कर्मीहरूको कमी कमजोरीको कारणले यहाँसम्म आयो। समाज चाहिँ हजुरकोमा भएको बिग्रेका चिजहरूलाई सुधारेर लाने समाज सुधारकको पनि थुप्रो भूमिका छ। यसमा लामो समयसम्म शिक्षा क्षेत्रमा काम गर्नुभएको सर भएको हुँदा आफ्ना विद्यार्थीहरूलाई अब चाहिँ हाम्रा चाहिँ हिजोका संस्कार हिजोको संस्कृति बाबुआमा बाजे बोईतिरको चाहिँ यिनीहरुको जुन भावनात्मक सम्बन्धलाई फर्काएर ल्याउनलाई के गर्नु पर्ला सर?
0: त्यसका निमित्त त पहिला के भन्छ नेपालका ऐन कानूनहरू त्यो चाहे सामाजिक किरणे पद्धतिहरूको विकास सामाजिक पद्धतिहरूलाई के गर्ने नीति नियमले हो डोर्याउने त नीति नियममा परिवर्तन हुनु पर्यो पहिला हामी नेपाली बन्न पर्यो
1: त्यसपछि मात्रै हाम्रो हुने
0: जबसम्म हामी नेपाली बन्दैनौ हामीले यहाँ केही सुधार गर्न सक्दैनौ
1: आदरणीय श्रोता सूचना तथा संचार सहकारी संस्थाद्वारा संचालित जेसनागिरी सरकार कार्यक्रमका आजका अतिथि हाम्रो नारायण तरताल सरसँग कुराकानी गर्दा गर्दै आजको समयसीमा सकिएको जनाउघन्टी हाम्रो प्राविधिक मित्र शालिग्राम चौधरी सरले बजाइसक्नु भएको हुँदा म यतिन्जेल आफ्नो व्यस्त समयका बीचमा आएर आफ्ना विचार राखिदिनुहुने आजका अतिथि नारायण तरताल सरलाई र हाम्रो कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोतामा हार्दिक धन्यवाद व्यक्त गर्दै हाम्रो रेडियो मध्यपश्चिम 91.4 MHz प्राविधिक मित्र शालिग्राम चौधरी लगायत सम्पूर्ण मध्यपश्चिमका टिमलाई धन्यवाद व्यक्त गर्दै म आजको यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। हस्त धन्यवाद।

0: होइन भाइलाई
1: लखर लखर कहाँ हिँडिस
2: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
0: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान तल्लो गरे काइलो पनि त्यही बाट गएको हो राम्रो पैसा कमाइरहेछले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 9858745226
5: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
6: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
5: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
6: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
5: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
6: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
5: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
6: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
5: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ
6: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा
6: सम्पर्क नम्बर 082-560-23
5: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज। भदौ 22 राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने।
2: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो।
1: आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला। लाङटाङ जलविद्युत सुरुङमा 2 शव भेटिए, खोजी कार्य जारी। सुरुङमा फसेकाको उद्धारमा ढिलाइ नगर्न सांसदहरूको माग।
3: वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकारले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकारको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
1: नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू। मस्याङ्दी नदीमा सतर्कता तह पार। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम। र एसीसी प्रिमियर कपमा मलेसियालाई 6 विकेटले हराउँदै नेपाललाई लगातार दोस्रो जीत।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: बाढ़ीबाट विस्थापित महिला, किशोरी र बालबालिकाको सुरक्षा राज्यको पहिलो प्राथमिकता बन्नुपर्छ। होल्डिङ सेन्टरमा गोपनीयता र सुरक्षित बसोबासको अभावले विपदमा परेकामाथि थप जोखिम निम्त्याउनु हुँदैन। सरकारले तत्काल छुट्टै सुरक्षित आवास, पर्याप्त प्रकाश, सुरक्षा र आवश्यक स्वास्थ्य तथा मनोसामाजिक सेवा सुनिश्चित गर्नुपर्छ। विपदको पीड़ामा रहेका महिला र बालबालिकालाई थप भय होइन, राज्यको भरोसा र सुरक्षित वातावरण दिनु आजको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले रसुवाको भोटेकोशी बाढ़ीमा ज्यान गुमाएकाको सम्मानमा भदौ 22 गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। सो दिन देशभरका सरकारी कार्यालय तथा विदेश स्थित नेपाली नियोगमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। त्यस्तै सरकारले भदौ 23 गते जेनजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनस्थापना सम्बन्धी विभिन्न निर्णय समेत गरेको छ। पछि खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी र राष्ट्र सेवा कर्मचारीलाई सरकारले जोखिम भत्ता र खाजा खर्च दिने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले उद्धारका क्रममा घाइते हुने सुरक्षाकर्मी तथा कर्मचारीको निशुल्क उपचार गर्ने निर्णय पनि गरेको छ। उद्धार तथा खोजीका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्र सेवा कर्मचारीको मृत्यु भएमा उहाँको परिवारलाई 10 लाख रूपियाँ राहत उपलब्ध गराइने गृह मन्त्रालयको प्रस्तावमा सरकारले निर्णय गरेको सरकारका प्रवक्ता स्मित पोखरेलले जानकारी दिनुभयो।
6: विक्रम सम्वत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने। अर्को सम्वत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने। उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र अन्त्यमा नेपाल प्रशासन सेवा समयीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा श्री नारायण प्रसाद भट्टलाई बढ़ुवा गर्ने र मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेशको मुख्य सचिव पदमा प्रतिस्थापन गर्ने।
5: बैठकले एसियाली विकास बैंकबाट प्राप्त हुने 50 लाख अमेरिकी डलर अनुदान बाढ़ी प्रभावितको उद्धार तथा राहतमा प्रयोग गर्ने निर्णय गरेको छ। भोटेकोशी बाढ़ी प्रभावित व्यक्ति, उद्योग तथा व्यवसायलाई राहत, कर तथा महसुल छूट लगायत सहुलियत उपलब्ध गराउने निर्णय पनि भएको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत 25,000 मेट्रिक टन चिनी 1% भन्सार महसुलमा आयात गर्न पनि स्वीकृति दिएको छ। बैठकले नारायण प्रसाद भट्टलाई विशिष्ट श्रेणीको सचिवमा बढ़ुवा गरी कोशी प्रदेशको मुख्य सचिवमा पदस्थापन गर्ने निर्णय समेत गरेको छ। रसुवामा आएको बाढ़ी पछि 501 जना यातायात श्रमिक अझै सम्पर्कविहीन रहेको नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले जनाएको छ। संगठनले बेपत्ता श्रमिकको तत्काल खोजी गरी यथार्थ विवरण सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। संगठनका अनुसार बाढ़ीबाट प्रारम्भिक रूपमा 563 जना श्रमिक प्रभावित भएका छन् भने 544 वटा मालवाहक तथा सार्वजनिक सवारी साधन क्षतिग्रस्त भएका छन्। हालसम्म 1 जनाको मृत्यु भएको र 17 जना श्रमिक सम्पर्कमा आएका छन्। तर अझै पनि सार्वजनिक सवारी साधन चालकको उद्धार प्राथमिकता नपरेको गुनासो परिवारको छ। सीआईएनसँग कुरा गर्दै बाढ़ीका परेका टाटा सुमो चालक दिदी तेजीमाया बलमा कि मगरले भन्नुभयो,
7: तल आयो भने चाहिँ भगवान जाने बोर्डर छेउमा आयो भने चाहिँ, तर प्रायः जस्तो 8 वर्ष भइसक्यो त्यहाँ चलाएको मेरो भाइले,
8: अहिलेसम्म केही सम्पर्क भएको
7: छैन, उसको ग्रुपमै छैन सम्पर्क छैन।
8: सुमोमा कतिजना हुनुहुन्छ?
7: उनीहरूको जस्तो चालकहरू साथीहरू 21 जना छ, 21 जना सम्पर्क बिन छ। त्यस्तो मान्छे लिएर आउने हो नि त, त्यस्तो आफूलाई ज्यानको दाढी गरेर ल्याउने हो नि त उनीहरू गाडी चलाउँदा मान्छे लाने ल्याउने दुनियाँ गर्ने त उनीहरूको स्किललाई नाम लिँदैन भने जस्तो लाग्छ क्या।
5: संगठनले मृतकका परिवारलाई राहत, घाइतेको निशुल्क उपचार तथा विस्थापित श्रमिकको पुनस्थापना र रोजगारी सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ। यसैबीच खोजी उद्धार र राहतका लागि संगठनले 101 सदस्यीय विपद व्यवस्थापन तथा उद्धार समिति गठन गरेको छ। साथै प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपड़ा र अस्थायी आवास उपलब्ध गराउन राहत अभियान संचालन गर्ने जनाइएको छ। विपदका कारण संगठनको 12 राष्ट्रिय महाधिवेशनको मिति पनि सारिएको छ। महाधिवेशन मंगसिर 19 र 20 गते काठमाण्डुमा हुने जनाइएको छ। रसुवा स्थित लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङभित्र 2 जनाको शव भेटिएको छ। नेपाली सेनाको उद्धार टोलीले आज सुरुङभित्र खोजी तथा उद्धार गर्ने क्रममा शव फेला पारेको हो। शवको पहिचान भने खुन्न बाँकी रहेको आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईले जानकारी दिनुभयो। सुरुङभित्र सेनाको खोजी तथा उद्धार कार्य जारी रहेकाले थप विवरण बेलुकासम्म आउन सक्ने जनाएको छ। आयोजना प्रशासनका अनुसार कुल 60 कर्मचारी तथा कामदार मध्ये 19 जना सम्पर्कमा आएका छन् भने 39 जना अझै बेपत्ता रहेका छन्। यसैबीच प्रख्यात अस्ट्रेलियन सुरुङ विशेषज्ञ अर्नोल्ड डिक्सले सुरुङभित्रबाट आवाज नआउँदैमा त्यहाँ मानिस जीवित छैनन् भन्ने निष्कर्ष निकाल्न नहुने बताउनु भएको छ। त्रिशुली 3A आयोजनाको उद्धारमा सहयोग रहनुभएका डिक्सले भूमिगत संरचनाभित्र मानिस अपेक्षा भन्दा लामो समयसम्म जीवित रहन सक्ने बताउनु भएको हो। डिक्सका अनुसार सुरुङमा बाहिर ठूलो विनाश भए पनि तापक्रम तुलनात्मक रूपमा स्थिर रहने, मौसमको प्रभाव कम हुने र कतिपय अवस्थामा सास फेर्न मिल्ने हावा वा सुरक्षित ठाउँ जोगिन सक्ने सम्भावना हुन्छ। वहाँले चिली, थाइल्याण्ड, भारत लगायतका विपदका उदाहरण दिँदै नेपालमा पनि आशा नमार्न आग्रह गर्नुभयो। परराष्ट्र मन्त्रालयले रसुवा बाढ़ीपछि जारी खोज उद्धार तथा राहतका प्रयासबारे काठमाण्डु स्थित कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई जानकारी गराएको छ। मन्त्रालयका अनुसार चीनको केरूङ क्षेत्रमा करिब 1400 नेपाली रहेका छन्। तीमध्ये करिब 114 जना तातोपानी नाका हुँदै नेपाल फर्किने क्रम छन्। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले केरूङमा रहेका नेपाली हराएको नभई बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि त्यहाँ रोकिएको स्पष्ट पार्नुभयो।
2: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरूङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ, यतापट्टि घर परिवार आफन्तहरू बाढ़ीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौं।
5: रसुवा बाढ़ीपछि सुरुङमा फँसेका नागरिकको उद्धार राहत वितरण र क्षतिग्रस्त संरचनाको पुननिर्माणलाई प्रभावकारी बनाउन सांसदहरूले उच्च स्तरीय विशेष समिति गठन गर्न माग गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले सुरुङमा फँसेकाहरूको उद्धारमा ढिलाइ नगरी स्वदेशी तथा विदेशी विज्ञ र आधुनिक प्रविधि तत्काल परिचालन गर्न सरकारको ध्यान आकर्षण गराएका हुन्। एमाले प्रमुख सचेतक ऐन महरले सुरुङमा फँसेका नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद वर्षमान पुनले पनि उद्धारमा प्राविधिक स्रोत र जनशक्ति बढ़ाउन तथा बालबालिका वृद्ध र सुत्केरीलाई राहतमा प्राथमिकता दिनुपर्ने बताउनुभयो। सांसद प्रमिला कुमारी गोल्चालले राहत उद्धार तथा पुननिर्माणका लागि उच्च स्तरीय संसदीय समिति बनाउन माग गर्दै अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई आग्रह गर्नुभयो।
3: राष्ट्रिय हिमाली विपद द्रुत प्रतिकार्य र वैज्ञानिक टोलीको निर्माण गरियोस् कि सामान्य प्रतिकार्यले मात्रै भएन, हिमालय क्षेत्रको प्रतिकार्यको लागि अलग्गै व्यवस्था हुनुपर्छ।
9: अहिले पनि धेरै नागरिकहरू उद्धारको गुहार गरिरहनु भएको छ, निर्माणाधीन जलविद्युत आयोजनाहरूका टनेलहरूमा फँसिरहनु भएको छ र उद्धारको माग गरिरहनु भएको छ। म सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, छिटो भन्दा छिटो उद्धार गरियोस्, यसलाई पहिलो प्राथमिकता दियोस् र सँगसँगै यो सम्पूर्ण कामलाई चाहिँ कामको व्यवस्थापनलाई ध्यान दियोस् भनेर म सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।
5: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि अवरूद्ध भएको नुवाकोटको विद्युत सेवा करिब 90% क्षेत्रमा पुनः सुचारू भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयका अनुसार चपली देवीघाट दायाँ सर्किट चार्ज भएपछि विदुर तारकेश्वर र बेलकोट गर्डीका अधिकांश क्षेत्रमा विद्युत आपूर्ति सञ्चालनमा आएको हो। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढ़ीमा बेपत्ता भएका मध्ये 1252 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मध्याह 12 बजे जारी गरेको बुलेटिन अनुसार बाढ़ीमा बेपत्ता भएका मध्ये उक्त संख्यामा शव फेला परेको जनाइएको छ। प्राधिकरणका अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोर्खामा 69, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 208 र चितवनमा 355 जनाको शव फेला परेको हो। प्राधिकरणका अनुसार बाढ़ीमा परि अझै 4216 जना सम्पर्कविहीन छन् भने हालसम्म 11993 जनाको उद्धार गरिएको छ। बाढ़ीमा परि 5135 जना घाइते भएका छन्। सरकारले भोटेकोसी बाढ़ीबाट प्रभावित उद्योग व्यापार तथा व्यवसायलाई पुनः संचालनमा ल्याउन विशेष राहत प्याकेज घोषणा गरेको छ। मन्त्री परिषद बैठकले प्रभावित व्यवसायीसँग कर तथा महसुल छूट कर्जा पुनर्संरचना ब्याज सहुलियत र बीमा दावीमा शीघ्र भुक्तानी लगायतका विशेष सुविधा दिइने निर्णय गरेको हो। बाढ़ीले पूर्ण रूपमा क्षति भएका व्यावसायिक सवारी मेसिनरी तथा उपकरण पुनः आयात गर्दा भन्सार महसुल छूट दिइनेछ। प्रभावित करदाताले भदौ र असोजको कर विवरण तथा कर कार्तिक 25 गतेसम्म बुझाउन सक्नेछन्। साझा खबरमा अब खेल खबर। एसएससी प्रिमियर कप क्रिकेटमा नेपालले घरेलु टोली मलेसियालाई हराउँदै लगातार दोस्रो जीत हासिल गरेको छ। बाङ्कीमा रहेको वाईएसडी यूकेएम क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले मलेसियालाई 6 विकेटले हरायो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 बलमा 4 विकेट गुमाएर भेटायो। नेपालका अर्जुन कुमारले नट आउट, 45 ईशान पाण्डेले 20 रन बनाए। मलेसियाका सैयद अजिज, आरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त कुँवरले 1-1 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको मलेसियाले 32 ओभर 3 बलमा 103 रन बनाउँदै सबै विकेट गुमायो।
10: सन्तोषी रावल।
1: बाढ़ीपछि अभिभावक विहीन बालबालिकाको सुरक्षा चुनौती।
11: यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई पकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौं।
1: राहतसँगै स्वास्थ्य र सुरक्षा सतर्कता आवश्यक। जानकारी सहितको विशेष सामग्री। रसुवा बाढ़ीपछि पुननिर्माणमा सांसदको भूमिका। संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
12: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ। तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
13: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्।
14: गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
15: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
16: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
14: अनुहार हड्डी भाँचिएको जोड्ने,
16: दाँतको एक्सरे सेवा,
14: सामान्य तथा जटिल दाँत निकाल्ने,
16: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
14: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
16: मेसिनबाट जरेदेखि दाँत फरिने,
14: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
16: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
14: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
16: साथै
15: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
16: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
17: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड, घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा बाढ़ीपछि कतिपय बालबालिकाको अभिभावक सम्पर्कमा आएका छैनन्। कतिपय बालबालिका चाहिँ अभिभावकसँगै अस्थायी आश्रय स्थलमै बसिरहेका छन्। विपदका बेलामा बालबालिकाहरू थप जोखिममा पर्ने सम्भावना पनि हुन सक्छ। एकैछिन जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख एसपी विपिन रेग्मीको कुरा सुनौ।
2: हाम्रो नुवाकोट जिल्लामा 21 अस्थायी आश्रय स्थलमा 311 जना बालबालिकाहरू हुनुहुन्छ। यो समयमा चाहिँ विभिन्न तत्त्वहरूले ललाई फकाई पार्न सक्ने, प्रलोभन पार्न सक्ने पनि हुन सक्छ। यस्ता व्यक्तिहरूलाई पहिचान गर्ने हामीले प्रयास पनि गरेका छौँ र विशेष गरी होल्डिङ जो हाम्रो यो अस्थायी आश्रय स्थल छ त्यसको सुरक्षाको लागि 24 घण्टा तैनात गर्ने गरी हामीले प्रहरी कर्मचारी खटाएका छौँ। त्यसको म्यानेजमेन्टको पाटोमा स्थानीय पालिका प्रमुख, वडा अध्यक्षहरू, जनप्रतिनिधिहरूलाई हामीले यसमा सम्बन्धित गरेर हामीले यो काम अहिले अगाडि बढ़ाएका छौँ। बालबालिकाहरूको संरक्षणको लागि हामीले विशेष टोली पनि परिचालन गरेका छौँ। विशेष गरी यो पोस्ट ट्रोमाटिक डिसअर्डर हुन सक्ने अवस्थालाई मध्यनजर गरेर विभिन्न मानसिक चाहिँ परामर्शको काम पनि हामीले शुरू गरेका छौँ। त्यसै गरी विभिन्न नाकाहरूमा अहिले नाका विशेष गरी यो बाहिर जाने बाटो भनेको नुवाकोट जिल्लाबाट गुर्जे भन्ज्याङको बाटो मात्र टोखा सहरी सड़क खण्ड मात्रै अहिले छ सञ्चालनमा। टोखा सहरी सड़क खण्डमा विशेष गरी हामीले माथि छरे र टोखामा चाहिँ सवारी साधनहरू जाने बालबालिकाहरू हामीले शंका लागेमा अथवा त्यो अवस्थामा हामीले सोधपुछ गरेर चाहिँ पठाउने गरेका छौँ।
1: रसुवाको उत्तर गया गाउँपालिकाले बाढ़ी प्रभावित घर परिवारलाई राहत वितरण गरिरहेको छ। घर नभएका र परिवारका सदस्य गुमाएकाको परिवारलाई पहिलो प्राथमिकता दिएर पालिकाले राहत सामग्री वितरण गरिरहेको छ। यो राहत प्याकेजमा महिलाहरूका लागि अति आवश्यक सामग्री समेत रहेको उपाध्यक्ष चमेली गुरुङको भनाई छ।
3: उत्तर गया 5 बोगटीटार केन्द्र बनाएर सबै आउने साथीहरू संघ संस्थाहरूबाट मेन स्टोर दाखिला गर्ने अनि यहाँबाट चाहिँ हाम्रो पालिकाले प्याकेज बनाएर चाहिँ सम्बन्धित समुदायमा होल्डिङ सेन्टरमा पुर्याउने कामहरू भइरहेछ। कसैले कस्तो सहयोग गर्नु भएको छ, कसैले कस्तो सहयोग गर्नु भएको छ होइन, त्यो सबैले हाम्रो प्याकेजिङ गरेछ। स्टोर दाखिला गरेपछि त्यहाँबाट आइपुगिरहेछ। महिलाहरूको चाहिँ अन्डरवेयरदेखिको लिएर सेन्टर प्याडदेखि लिएर नङ्कटहरूदेखि लिएर होइन साबुन रन्धन ब्रस त्यस्तै घरविहीन र परिवारहरू मिसिङ भएर ठुलो क्षती भएको छ नि उहाँहरूलाई चाहिँ त्यो प्याकेज हो। अरू नर्मल घर भएको र खानेकुरा खाद्यान्न संकट परेकोलाई चाहिँ खाद्यान्न मात्रै। यता त 2 वडामा सड़क सञ्जाल छ, पानी 3 वडामा धेरै थोरै हेलीबाट पनि लगिरहेको छ अनि अर्को एउटा हिजोबाट एउटा वैकल्पिक घाटी हुँदै जाने एउटा बाटो भेटेछ। त्यहाँबाट चाहिँ 2 संस्थाको साथीहरूले थोरै थोरै राहतहरू पनि पुर्याउनु भएको छ खाद्यान्न।
1: बाढ़ी प्रभावित रसुवा नुवाकोट लगायतका जिल्लामा मरेका पशुपन्छी सुरक्षित विसर्जन र जैविक सुरक्षाका लागि औषधि उपचार सहितको प्राविधिक टोलीले काम गरिरहेको छ। यो टोलीले घाइते पशुपन्छीहरूको उद्धार, आकस्मिक उपचार समेत गर्दै आएको छ। पशु सेवा विभागले स्थानीय तहसँग समन्वय गरेर काम गरिरहेको छ। तपाईहरूको ओरपर पनि मरेका पशुपन्छी घाइते र आकस्मिक उपचार गर्नुपर्ने छ भने आफ्नो पालिकाको पशु सेवा शाखामा सम्पर्क गर्न सक्नुहुनेछ। बाढ़ी प्रभावित क्षेत्रहरूमा झाडापखालाको समस्या हुन सक्ने सम्भावना रहेको स्वास्थ्य कर्मीहरूले बताएका छन्। झाडापखाला लाग्न नदिन पानी शुद्ध गरेर पिउन स्वास्थ्य कर्मीहरूले सुझाव दिइरहेका छन्। उमालेर क्लोरिन चक्की वा थोपा प्रयोग गरेर पनि शुद्ध बनाउन सकिन्छ। यदि झाडापखाला लागेहाले सबै उमेरका मानिसहरूले जीवनजल पर्याप्त खानुपर्छ। यस्तो बेलामा जाउलो, दाल, शर्बत जस्ता झोलिलो चीज खाँदा स्वास्थ्यलाई फाइदा पुग्छ।
4: मर्स्याङदी नदीमा पानीको सतह सतर्कता तह पार गर्दै लगातार बढ़िरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका अनुसार भकुण्डे बेसी स्थित जलमापन केन्द्रमा नदीको जल सतह सतर्कता तह भन्दा माथि पुगेको हो। पानीको सतह अझै बढ़दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका वासिन्दालाई बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुलीले बताउनुभयो। तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछिको पुननिर्माण र व्यवस्थापनमा सहजीकरण गर्दै सांसदहरू,
5: हाम्रो पुननिर्माणको गति रोकिँदैन, मैले सदन र सरकारको ध्यान जाजुकोटप्रति आकृष्ट गरेको छु,
4: जाजरकोट भूकम्पपछिको पुनर्निर्माणको सिकाई रसुवा बाढ़ीमा प्रयोग गर्न सकिने संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
6: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
5: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
8: फोन नम्बर 082-563-479
7: मोबाइल नम्बर 98-494-67-487।
9: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-562-93-98-78-1617 र 98-78-35-643।
14: भर्ना सम्बन्धी सूचना
15: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
14: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
13: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-286।
16: र अरू चाहिँ त्यो जो गाइडका रूपमा काम गर्नुहुन्थ्यो भेरी नगरपालिका एक निवासी रत्नबहादुर रोकाए उहाँ पनि हराउनु भएको छ। अर्को एकजना हाम्रो बहिनी हराइराख्नु भएको छ। अहिले हामीसँग सूचनामा हामीलाई चाहिँ उहाँको परिवार र आफन्तहरूले दिएको सूचना अनुसार तीनजना चाहिँ हराइराखेको र अर्को हामीले त्यहीँबाट केहीको चाहिँ उत्तरगाया गाउँपालिकाबाट कोहीको चाहिँ हामीले त्यो गोसाईकुण्ड गाउँपालिकाबाट हिलीबाट रेस्क्यु गरेर जाजुकोट पठाइसकेका
17: उद्धारमा पनि आउनु भयो त्यहाँ
16: होइन उद्धार
17: कतिजनाको उद्धार भयो जाजुकोट बासिन्दा
16: 9 चाहिँ उद्धार भयो र उहाँहरू सँगैका अरू अन्य जिल्लाका उहाँका साथीहरूको पनि हामीले त्यहाँबाट उद्धार गरेका छौँ।
17: जस्तो तपाईँको सक्रियतापछि थप अझ बढी ध्यान दिएर उद्धार हुने हो कि अथवा तपाईँले के पाउनुभयो त्यहाँको अहिले पछिल्लो अवस्था?
16: होइन जो चाहिँ उहाँ त्यहाँ त्यो बारीबाट भागेर बस्नुभएको थियो उहाँहरूलाई हामीले तत्काल रेस्क्यु गर्यौं। हामीले त्यहाँ आफै हामी लागेर रेस्क्यु गर्यौं। त्यहाँ जो चाहिँ समिति छ प्रमुख जिल्ला अधिकारी चाहिँ रसुवाको प्रमुख जिल्ला अधिकारीज्यू नुवाकोटको प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षाका चाहिँ साथीहरूसँग हामीले कोर्डिनेट गरेर हिलीमाट मार्फत हामीले रेस्क्यु गर्यौं। जो अब चाहिँ हामीलाई अत्यन्तै चिन्ता लागेको भनेको हामी संसद चलिरहेछ हिजो पनि हामीले हाम्रो दलको नेता मान्य विश्वनाथ आङदेम्बे लगायतका राजनीति हाम्रो चाहिँ संसदमा प्रतिनिधित्व गर्नुहुने राजनीतिक दलका नेताहरूले यो रेस्क्यु चाहिँ प्रभावकारी भएन। सरकारले जे किसिमको चाहिँ अपेक्षा नागरिकले अपेक्षा गरेका थिए त्यो अपेक्षा अनुसार काम हुन सकेन भन्ने नै हामी सबैको त्यहाँ संसद
17: तपाईँले त्यहाँ रसुवा र नुवाकोटको विभिन्न ठाउँको त्यहाँ अवलोकन गरेर आउँदाखेरि यसो गरी सरकारले अथवा सुरक्षा निकायले तदारुकता देखाएको भए अझ राम्रो हुन्थ्यो भन्ने के लागिरहेको छ?
16: होइन सरकारले जे प्रयत्न गर्नुपर्थ्यो त्यो गरिराखेको छैन।
17: जाजरकोट भूकम्प लगायत अघि तपाईँले अरू भूकम्पको बेलामा पनि जाजरकोट पनि प्रभावित भयो। जाजरकोटको त्यस्तो उद्धार अथवा पुनस्थापनाको कुनै त्यस्तो मोडेल छ जसलाई अहिले रसुवा र नुवाकोटको यो बाढ़ीको उद्धार अथवा पुनस्थापनासँग लिएर यसलाई अभ्यास गर्न सकिन्छ सकारात्मक रूपमा?
16: जाजरकोट भूकम्प 2080 कार्तिक 17 गते गयो। आज करिब 3 वर्ष विस्मय लाग्यो। त्यो भूकम्पले अस्ति भर्खरै जाजुकोटमा एउटा ठूलो बाढी, तपाईँलाई थाहा छ कि ठूलो चाहिँ बाढी पहिरोले त्यहाँका छजना जाजुकोटका दाजुभाइ दिदीबहिनीहरूले ज्यान गुमाउनु पर्यो। आज सयौं नागरिकहरू, सयौं परिवारहरू आज विस्थापित हुनु परेको छ। त्यहाँ हामीले त्यो बेलादेखि नै जाजरकोटको भूकम्पलाई प्रणयमानमा चाहिँ लैजानुपर्छ भनेर हामी लागिराख्यौं। त्यो आजका दिनसम्म त्यो प्रणयमानले चाहिँ गति लिन सकेन। अस्ति मात्रै केही दिन अगाडि मात्रै म जाजुकोट पुगेर सबै किसिमको डीडीए चाहिँ सम्पन्न भएर भेरिफिकेशन भइसकेका घरहरू मध्येबाट एउटा घर यही भदौ महिनामा मैले उद्घाटन एउटा घर समुद्घाटन गरेर चाहिँ आएको छु। त्यो प्रणयमानले गति लिन्छ र लियोस् भनेर हामी सबै आम चाहिँ त्यहाँको भूकम्प पीड़ितहरू लागिरहेको बेला हजारौं घर छ हजुर, त्यहाँ हजारौं घर छ भनेको मतलब हामीले त्यो सुसम उद्घाटन नै ठूलो कुरा थियो। किनभने विभिन्न नेपालकै प्रक्रियाहरू डीडीएदेखि लिएर अन्य चाहिँ नीतिगत चाहिँ समस्या अल्झनहरूलाई फुकाउनु, गाँठो फुकाउनु नै पहिलो घर भनेको त शुरूआत चाहिँ गर्नु भनेको नै हाफ चाहिँ सिद्धिनु भन्छ नि।
17: त्यो शुरूआत गर्नको लागि तीन वर्ष छिटो भयो कि
16: एकदम धेरै ढिला नि हजुर, यो छिटो भन्ने त कुरै भएन नि, हामी धेरै ढिला भयौं। विभिन्न चाहिँ बाधा अर्चन का बीचमा चाहिँ हामीले कमसेकम एउटा घरबाट शुरूआत गरेका छौं। अब त्यसले स्पीड लिन्छ, त्यो गति लिन्छ र यद्यपि हामीले अब यो हामीलाई आसामका जाजुकोटबाट मलाई मेरो मतदाताहरूले कमसेकम जाजुकोटीहरूले अहिले के चिन्ता व्यक्त गरिराख्नु भएको छ भने नेपाल एउटा साधन स्रोतका हिसाबले अत्यन्तै चाहिँ भनौँ न कमजोर राष्ट्र हो र यो बीच बेला बेला हाम्रा विपत्तिहरू मतलब यो चाहिँ डिजास्टरहरू प्राकृतिक प्रकोपहरू नेपालमा आइराख्ने चाहिने कन्डिसनले यो पछिल्लो भटेको सिको यो वितण्डाले हाम्रो पुनर्निर्माण कहिले प्रभावित हुन्छ कि मान्यज्यू भनेर चिन्ता गरिराख्नु भएको छ।
4: समाज श्रृंखला हेलो सांसदको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेको कार्यक्रम हेलो सांसदमा प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला। भोटेकोशी बाढ़ी प्रभावितहरूका लागि उद्धारदेखि राहतसम्म सरकारको विशेष प्याकेज घोषणा। भदौ 22 मा राष्ट्रिय शोक, 23 गते जेन्जी शहीद दिवसमा सार्वजनिक विदा दिने निर्णय गरिएको छ। चीनतर्फ रोकिएका 1400 नेपालीलाई स्वदेश ल्याइने भएको छ। आज साँझसम्म बाढ़ीमा परेका 1252 जनाको शव फेला परेको छ। लाङटाङ जलविद्युत सुरुङमा 2 जनाको शव भेटिएको छ। खोजी कार्य अझै जारी छ। सुरुङमा फँसेको व्यक्तिहरूको उद्धार ढिलाइ नगर्न सांसदहरूको माग रहेको छ। नुवाकोटका 90% क्षेत्रमा विद्युत सेवा पुनः सुचारू भएको छ। द्रुत मार्गको सबैभन्दा लामो सुरुङ ब्रेक थ्रू भएको छ। मर्स्याङ्गदी नदीमा जल सतह सतर्कता तह पार गरेको छ। तल्लो तटीय क्षेत्रमा उच्च जोखिम रहेको

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला रात्रिको 8 बज्छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भुटेपछि बाढ़ीको 13 दिनमा सरकारले राष्ट्रिय शोक मनाउने, भदौ 23 गते जेएनजी दिवसका अवसरमा विदा दिने मन्त्री परिषदको निर्णय।
0: संसद बैठकमै ढलेका लेखा समिति सभापतिको अवस्था सामान्य, ग्रीन आर्मी बारे प्रश्न, प्रधानमन्त्रीलाई कुलमान र वर्षमानको सुझाव।
1: सरकारको ध्यान सुरुङ उद्धारमा केन्द्रित, रासोपाका दुई सांसदलाई फिर्ता बढ़ाइयो। बाढ़ी प्रभावितलाई स्वास्थ्य मन्त्रालयले शुरू गर्यो मनोसामाजिक परामर्श सेवा।
0: जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको दोस्रो प्रयास पनि असफल, संविधानले दिएको अधिकार सरकारले खोस्न नसक्ने अदालतको जिकिर।
1: र वर्षको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड चन्द्र थापा र एरिका गुरूङलाई मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayswater.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवा बाढ़ीमा बेपत्ता भएका मध्ये 1,259 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार 1,259 जनाको शव भेटिएको हो। फेला परेका शव मध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तले बुझेका छन्। प्राप्त विवरण अनुसार रसुवामा 127, नुवाकोटमा 177, धादिङमा 60, गोरखामा 72, तनहुमा 38, नवलपरासी पूर्वमा 218, नवलपरासी पश्चिममा 212 र चितवनमा 355 जनाको शव फेला परेको छ। अझै करिब 5,083 जना सम्पर्क विहीन छन्। प्राधिकरणका अनुसार बाढ़ी प्रभावित 12,038 जनाको उद्धार गरिएको छ।
1: सरकारले आगामी सोमबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले भदौ 10 गते आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएकाहरूको सम्मानमा 13 दिनको पुण्यतिथिको अवसर पारी राष्ट्रिय शोक मनाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। सो दिन नेपालभरका सरकारी कार्यालय र विदेश स्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने र त्यसको भोलिपल्ट भदौ 23 गते पनि जेएनजी दिवसका अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको उहाँले बताउनुभयो।
3: अर्को सम्बत 2083 साल भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भोटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने र विक्रम सम्बत 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा नेपाल राज्यभर सार्वजनिक विदा दिने।
1: गत वर्ष भएको जेएनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदको स्मरणमा भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने निर्णय गरिएको हो। मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ीपछि खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीलाई जोखिम भत्ता र खाद्य खर्च उपलब्ध गराउने निर्णय पनि गरेको छ। त्यस्तै उद्धारका क्रममा घाइते भएमा निशुल्क औषधि उपचारको व्यवस्था गर्ने र उद्धार तथा खोजी कार्यमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवक कर्मचारीको मृत्यु भएमा परिवारले प्रति मृतक 10,00,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ। मन्त्री परिषदका बैठकका निर्णय सार्वजनिक गर्दै उहाँले बाढ़ीमा प्रभावित भइरहेका परिवारको सरकारले जिम्मा लिएको बताउनुभयो।
3: सुरुमा चाहिँ अहिले हामीले चाहिँ टेम्पोररी खालको पनि कस्तो खालको हामीले बनाउन सक्छौँ त्यसको लागि पनि हामीले सरकारले पनि र विभिन्न डोनरहरूसँग मिलेर पनि हामीले काम गरिरहेका छौँ र पर्मानेन्टली पनि जसको चाहिँ घरबार दिन हुनुभएको छ उसलाई चाहिँ भूमि मन्त्रालय अन्तर्गत हामीले उहाँहरूलाई चाहिँ अलिकति दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भूमि मन्त्रालयबाट भइरहेको छ तत्कालको लागि उहाँहरूलाई बस्नको लागि होल्डिङ सेन्टर अथवा टेम्पोररी राहतको कामहरू पनि भइरहेको छ।
1: त्यसैगरी बाढ़ी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि एसियाली विकास बैंक एडीबीबाट प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान स्वीकार पनि गरिएको छ। बैठकले बाढ़ीबाट प्रभावित व्यक्ति उद्योग व्यापार व्यवसायलाई तत्काल संचालनमा ल्याउन एकीकृत व्यवसायिक पुनरुत्थान योजना अन्तर्गत राहत कर तथा महसूल छूट लगायतका सहुलियत र सुविधा उपलब्ध गराउने निर्णय गरेको छ। सरकारले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई 1% भन्सार महसुलमा 25,000 मेट्रिक टन चिनी आयात गर्न स्वीकृति पनि दिएको छ।
0: आजको संसद बैठकमा ढल्नुभएका सांसद भरत बहादुर खड्काको अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ। आजको प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राखेर बस्नुभएका खड्का उच्च रक्तचापका कारण ढलेपछि तत्कालै वीर अस्पताल पुर्याइएको थियो। उहाँलाई 24 घण्टा चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको आफन्तले जनाएका छन्। उहाँ सार्वजनिक लेखा समितिको सभापति समेत हुनुहुन्छ। आजको संसद बैठकमा बाढ़ी प्रभावित क्षेत्रमा देखिएका ग्रीन आर्मी बारे प्रश्न उठेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका सांसद अर्जुन नरसिंह केसीले पनि नेपाली सेनाको जस्तै देखिने पोशाक लगाएर उद्धारमा खटिएको ग्रीन आर्मी नेपाल बारे प्रश्न उठाउनु भएको छ। सांसद केसीले सैनिक पोशाक र दर्जाको चिन्ह समेत उपस्थित हुने उक्त समूहको प्रकृति बारे स्पष्ट पार्न सरकारको ध्यान आकर्षण गराउनु भयो।
4: यो ग्रीन आर्मी भने के जात हो, कहाँबाट आयो? यसमाथि मेरो गम्भीर प्रश्न छ। यो सैनिक पोसाक र दर्जनै चिन्ह सहित जो उपस्थित भएको छ, के यो यो प्राइभेट मिलिट्री कम्पनी हो? अमेरिकाको ब्ल्याक वाटर, रूसको रेङ्गल वाग्नर ग्रुप जस्तै हो कि, अथवा यो के हो? नेपालमा नेपाली जनताले एउटै नेपाली सेना चिनेका छन्, अरू सेना चिनेका छैन। भोलिन्टियर ग्रुप पनि त्यसलाई अरू नाम दिएर गर्न सकिन्छ, मलाई त्यसमा आपत्ति छैन। यसमा तत्काल सरकारले चाहिँ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने मैले अत्यन्त जरूरी देखेको छु।
0: सत्तारूढ रासपाका सांसद हरिमोहन भण्डारीले पनि यसबारे छानबिन गर्न माग गर्नुभएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा नेपाली सेनाको जस्तै पोशाक लगाएर बाढ़ी प्रभावित क्षेत्रमा यो समूह पुगेपछि यसबारे विभिन्न टीका टिप्पणी भइरहेको छ। प्रतिनिधि सभाको अर्को बैठक अब भदौ 24 गते बस्नेछ। आज करिब 3.5 घण्टा बसेको बैठक भोलिदेखि लगातार 5 दिन विदा भएकाले अब बुधबारसम्मका लागि स्थगित भएको सभामुख डोलप्रसाद अरियालले जानकारी गराउनु भएको छ।
1: बाढ़ीपछिको राहत उद्धार र पुनर्स्थापना बारे प्रधानमन्त्री बालिन्द शाहले आज विभिन्न दलका नेताहरूसँग सुझाव लिनुभएको छ। पूर्व अर्थमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेता वर्षमान पुन र उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आज प्रधानमन्त्री शाहसँग छुट्टा छुट्टै भेट गर्नुभएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज भएको भेटमा उहाँहरूबीच भोटेकोशी बाढ़ी र त्यसपछिको खोज उद्धार उपचार राहत वितरण लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको संसद बैठकमा पुनले आफूले प्रधानमन्त्रीलाई दिएको 18 बजे सुझाव संसदमा पनि सुनाउनु भएको छ।
5: मैले आज बिहान मात्रै पनि सामान्य प्रधानमन्त्रीलाई भेटेर आफ्नो सुझावहरू दिएको छु। 18 बुँदे सुझावहरू दिए तत्कालीन र दीर्घकालीन विषयहरूमा। यो चाहिँ प्रभावित क्षेत्र पुनर्निर्माणको लागि सरकारले दात्री सम्मेलनको आयोजना गरोस्।
1: प्रधानमन्त्री शाहले बोलाएपछि घिसिङ आफ्नो विज्ञ टोलीसहित छलफलमा पुग्नु भएको थियो। भेटपछि संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका श्रमिकहरूको उद्धार कसरी गर्न सकिन्छ भनेर सुझाव दिएको बताउनुभयो।
6: रेस्क्यू गर्नलाई टीमले मात्रै हुँदैन, इक्विपमेन्टहरू पुग्नु पर्यो। मुख्य यसको समस्या भनेको इक्विपमेन्ट पुर्याउनलाई चाहिँ गाह्रो भएको समस्या चाहिँ त्यहाँ हो। अब जुन जेसीबीहरू, स्क्याभेटरहरू, ड्रिलिङ मेसिनहरू चाहे टाइममा त्यहाँ चाहिँ पुर्याउनको लागि हेलिकप्टर सर्भिस हेभी इक्विपमेन्टहरू उठाउनु पर्छ, पुर्याउनु पर्छ, त्यहाँबाट खन्नु पर्यो र त्यहाँभित्रको डेब्रिसहरूलाई निकाल्नु पर्यो। त्यही हो, हाम्रो स्पेसल प्रविधि चाहिने पनि होइन त्यहाँभित्र।
1: संसदमा प्रधानमन्त्रीले प्रविधि नभएको भनी दिएको अभिव्यक्तिप्रति लक्षित पत्रकारको प्रश्नमा घिसिङले सुरुङभित्रको उद्धारका लागि कुनै अलौकिक वा विशेष प्रविधि चाहिँदैन, साधारण उपकरण र उद्धार टोली भए पुग्ने बताउनुभयो। उहाँले नेपाली सेनाको हेलिकप्टर मार्फत भए पनि आवश्यक उपकरण तत्काल ओसारी र भग्नावशेष पछाउनु पर्ने सुझाव दिएको बताउनुभयो। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले भने सत्तारूढ़ रासोपाका सभापति रवि लामिछानेलाई फोन गरेर सहानुभूति जनाउनु भएको छ।
0: भोटेको सेको बाढ़ीको 9 दिन बितिसक्दा पनि अति प्रभावित रसुवा र नुवाकोटका स्थानीय तहमा अझैसम्म पनि विवरण संकलन गर्ने काम सकिएको छैन। रसुवाको उत्तर गया गाउँपालिकामा हालसम्म 6 जनाको शव फेला परेको छ भने करिब 500 जना व्यक्तिहरू सम्पर्क विहीन छन्। यस्तै 2015 घरधुरी प्रभावित बनेका छन्। प्रभावित क्षेत्रमा बिजुली र संचार सेवा अवरूद्ध भएकाले एकिन विवरण संकलन गर्न कठिनाई भइरहेको पालिकाले जनाएको छ। एक सातासम्म पनि राहत नपुगेको भनेर गुनासो आए पनि बाढ़ीपछि विस्थापित भएकाहरूलाई होल्डिङ सेन्टरमा राखेर राहत व्यवस्थापन गरिरहेको गाउँपालिकाका उपाध्यक्ष चमेली गुरूङले जानकारी दिनुभयो।
7: जो चाहिँ बाढीबाट भागेर ज्यान बचाएर बाँच्नु भएको छ उहाँहरूलाई हामीले होल्डिङ सेन्टरहरूमा राखेर त्यहाँ खानाको मेसहरू चलाएर व्यवस्थापन गर्ने कामहरू भइरहेछ। जति पनि राहतहरू लिएर आउनु भएको छ हाम्रो सहयोगी दाताहरू निकायहरू हुनुहुन्छ, संस्थाहरू हुनुहुन्छ होइन, उहाँहरूले चाहिँ हाम्रो उत्तर गया 5 को नीलकण्ठ माविमा चाहिँ एउटा कलेक्सन सेन्टरमा ल्याएर कलेक्सन गराउनुहुन्छ, दाखिला गर्नुहुन्छ स्टोरमा। त्यसपछि हामीले प्याकेज बनाउँछौँ, 3 आइटमको प्याकेज छ होइन फरक फरक, त्यो प्याकेजहरूमा चाहिँ प्रिन्ट गरेर अनि हामीले प्रत्येक घरमा टोल टोलमा गाडीमा छ पुर्याइरहेछौँ।
1: अर्को अति प्रभावित जिल्ला नुवाकोट प्रशासनका अनुसार विभिन्न निकायहरूसँग समन्वय गरी प्रभावित विस्थापित विपत्ताहरूको नयाँ तथ्याङ्क संकलन भइरहेको छ। विस्थापित परिवारहरूका लागि विभिन्न 24 भन्दा बढ़ी स्थानमा अस्थायी आश्रय स्थल तथा होल्डिङ सेन्टरहरू सञ्चालन गरी राहत सामग्री वितरण भइरहेको छ। सड़क सञ्जाल विच्छेद भएका विकट स्थानहरूमा हेलिकप्टर मार्फत र अन्य स्थानहरूमा साना सवारी साधन मार्फत राहत सामग्री पुर्याइएको जिल्ला प्रशासन कार्यालय नुवाकोटका सूचना अधिकारी रूपेश प्रसाद अधिकारीले जानकारी दिनुभयो।
8: तीन ठाउँमा हामीले कलेक्सन सेन्टरहरू स्थापना गरेर त्यहाँ विभिन्न संस्थाहरूबाट नेपाल सरकारबाट अब निजी राष्ट्रबाट प्राप्त सहयोगहरू चाहिँ संकलन गरेका छौँ र त्यसपछि विभिन्न हजुर अनि विभिन्न होल्डिङ सेन्टरहरूमा चाहिँ हामीले पठाइराखेका छौँ। त्यहाँको आवश्यकतालाई बुझेर यातायात जाने ठाउँमा यातायातबाट, नजाने ठाउँमा हेलीबाट पनि हामी नागरीहरू पठाइराखेका छौँ। हिजो मात्रै हामीले 5 ठाउँमा हेली मार्फत 5 वटा उडान गरेर सामग्रीहरू पठाएका, अस्ति हामीले 26 ठाउँमा पठाएका छौँ।
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
9: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
10: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
9: सुरक्षा घरको साथ जीवन।

0: धादिङ चितवन र नवलपरासीसम्म खटिएका छन्। चिलिमे र लाङटाङमा भारतीय टोली, माथिल्लो त्रिशुली 3A चिनिया टोली र माथिल्लो त्रिशुली 1 कोरियाली टोलीले नेपाली उद्धारकर्मीसँग मिलेर काम गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले आज आयोजित पत्रकार सम्मेलनमा लाङटाङतर्फ सुरूङको माथिल्लो भागबाट सानो पाल पारेर खोजी कार्य अघि बढ़ाइएको छ भने हाकु क्षेत्रमा पनि पुनः प्रवेश गरी खोजी शुरू गरिएको छ। उहाँका अनुसार बेपत्ता विदेशी नागरिकका परिवार र कूटनीतिक नियोगहरूसँग समन्वय गर्न मन्त्रालयमा इमर्जेन्सी कन्ट्रोल रूम क्रियाशील रहेको छ। उक्त कक्षमा दैनिक करिब 200 सोधपूछ आउने गरेको र बिहान 7 देखि राति 10 बजेसम्म हटलाइन सेवा संचालनमा रहेको प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। मृतकको पहिचानका लागि भारत, चीन, सिंगापुर र दक्षिण कोरियाका फोरेन्सिक विशेषज्ञ तथा डिजास्टर भिक्टिम आइडेन्टिफिकेशन टोलीहरू खटिएका छन्। हालसम्म 19 भारतीय, 5 चिनिया र सिंगापुरका 19 विशेषज्ञहरूले डीएनए संकलन र विश्लेषण कार्य शुरू गरिसकेका छन्। मन्त्रालयले बेपत्ताका आफन्तहरूलाई डीएनए परीक्षणका लागि महाराजगंज स्थित प्रहरी अस्पताल वा नजिकैको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। नेपाल प्रहरीले बाढ़ीपछिको जटिल परिस्थितिसँग जुझ्न अन्तर्राष्ट्रिय समुदायसँग उच्च क्षमताका ड्रोन, लाइडर, बेलीब्रिज, डीएनए परीक्षण किट र मोबाइल एयर ट्राफिक कन्ट्रोल सिस्टम जस्ता उपकरणहरूको माग गरेको छ। भारत, चीन, अमेरिका, बेलायत, जापान लगायत विभिन्न मित्र राष्ट्र र संयुक्त राष्ट्रसंघ, एसियाली विकास बैंक जस्ता दात्री निकायहरूले प्रदान गरेको सहयोगप्रति नेपाल सरकारले आभार समेत व्यक्त गरेको छ। प्रवक्ता छेत्रीले यो विपदलाई हिमालयी क्षेत्रको संवेदनशीलता र जलवायु परिवर्तनको गम्भीर असरको रूपमा चित्रण गर्नुभएको छ। नेपालले न्यून कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको मारमा बढ़ी परेको उल्लेख गर्दै मन्त्रालयले लस एण्ड ड्यामेज फण्डबाट तत्काल सहयोगका लागि पत्रचार गरिसकेको जनाएको छ। प्रारम्भिक अनुमानमा घर, सड़क, पुल र जलविद्युत आयोजनामा ठूलो क्षति पुगेको देखिएकाले पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्यांकन गरिने मन्त्रालयको भनाइ छ। चीनको केरिङमा रहेका करिब 1400 नेपाली मध्ये 114 जना तातोपानी नाका हुँदै नेपाल फर्कने क्रममा रहेको पनि उहाँले सुनाउनुभयो।
1: हाम्रो सोशल मिडियातिर अलिकति एउटा खबर के फैलिएको जस्तो देखियो भने त्यो चाइना साइडमा हराएका नेपालीहरू भेटिएर फर्किएका हुन् भन्ने खालको देखियो, त्यो होइन। उहाँहरू पहिले त्यही केरुङकै एरियामा हुनुहुन्थ्यो र यो बाटो यतापट्टिको बाटो बिग्रिएको हुनाले चाहिँ उहाँहरूलाई अर्को वैकल्पिक बाटोबाट ल्याउनलाई हामीले समन्वय गरिरहेको अवस्थामा उहाँहरू तातोपानी तर्फबाट आउँदै हुनुहुन्छ र बाँकी आउन चाहनेहरूलाई पनि जसको खास गरी आउनै पर्ने अवस्था छ, यतापट्टि घर परिवार आफन्तहरू बाढीमा हराएको परेको कारणले गर्दा कोही छिटो आउन चाहनेहरूलाई पनि हामीले छिटै ल्याउनको लागि चिनिया पक्षसँग हामीले समन्वय गरिरहेका छौँ।
2: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा संसदीय दलका उपनेता गणेश पराजुलीले पार्टीका सांसदद्वय सागर ढकाल र श्रीराम न्यौपानेका कारण उद्धारमा अवरोध सृजना भएको भए तत्काल फर्कन निर्देशन दिनुभएको छ। सुरुङमा फँसेकाहरूको उद्धारमा खटिएका रासोपाका सांसदहरूका कारणले उद्धार कार्य असहज भएको भन्दै आलोचना भएपछि संसदीय दलका उपनेता पराजुलीले फर्कन निर्देशन दिनुभएको हो। सांसद न्यौपानी सुरुङसँग सम्बन्धित इन्जिनियर र ढकाल आर्किटेक्ट इन्जिनियर भएकाले फिल्डमा गएर समन्वयकारी भूमिका निर्वाह गरिरहेको दावी गरिएको थियो, तर उहाँहरूकै उपस्थितिका कारण उद्धार कार्यमा अप्ठ्यारो भएको गुनासो आएपछि यसअघि नै पार्टीले तत्काल फिर्ता बोलाउने निर्णय गरेको थियो।
0: रासोपाले रसुवा बाढ़ी पश्चात सरकारद्वारा संचालित खोज, उद्धार तथा राहत कार्य हालसम्म सन्तोषजनक रहेको निष्कर्ष निकालेको छ। आज पार्टीको सचिवालय बैठकपछि प्रवक्ता जगदीश खरेलले सरकारको नेतृत्वमा भएका कामहरूको समीक्षा गर्दै यस्तो जानकारी दिनुभएको हो। बैठकमा सरकारको प्रतिनिधित्व गरिरहेका पार्टीका उपसभापति एवं अर्थमन्त्री डाक्टर श्रोणी मुवागले हालसम्म भएका प्रगतिबारे विस्तृत जानकारी गराउनु भएको थियो। प्रवक्ता खरेलका अनुसार सचिवालय सदस्यहरूले सरकारले गरेका कार्य हरूको प्रशंसा गरे पनि खोज, उद्धार र राहतका कार्यलाई अझ बढ़ी प्रभावकारी र द्रुत गतिमा अघि बढ़ाउनु पर्नेमा जोड़ दिएका छन्। रासोपाले राहत वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउँदै प्रभावित क्षेत्रमा सरकारी उपस्थिति अझ सशक्त बनाउन समेत आग्रह गरेको छ।
2: भोटेकोशी बाढ़ी प्रभावितहरूलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनोसामाजिक परामर्श सेवा शुरू गरे। बाढ़ीपछि परिवारका सदस्य तथा धन सम्पत्ति गुमाउँदा मानसिक रूपमा आइपर्ने तनाव आघात न्यूनीकरण गर्न मन्त्रालयले मनोपरामर्श सेवा शुरू गरेको हो। मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीका अनुसार प्रभावितहरूलाई मनोसामाजिक परामर्श तथा

0: मानसिक स्वास्थ्य सेवा दिन हालसम्म एकजना मनोचिकित्सक एकजना साइक्लोलोजिस्ट र 86 जना मनोसामाजिक परामर्शदातालाई बाढ़ी प्रभावित क्षेत्रमा खटाइएको छ। यस्तै हेल्पलाइन सेवाबाट पनि परामर्श दिइरहेको मन्त्रालयले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्र रसुवा नुवाकोट क्षेत्र पुगेर आउनुभएका आयुर्वेद विभागका डाक्टर प्रकाश केवालीका अनुसार हाल उक्त क्षेत्रमा रोकिएका नियमित स्वास्थ्य सेवा पुनः चलाइए पनि प्रभावितहरूलाई मनोसामाजिक परामर्श अति आवश्यक रहेको छ। यसका लागि हालै स्वास्थ्य मन्त्रालयको समन्वयमा मानसिक स्वास्थ्य सेवामा काम गरिरहेका संस्था तथा चिकित्सकहरूलाई त्यहाँ पुगेको डाक्टर केवालीले बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: जीवनमा थोरै कुराहरू छन्,
2: कस्तो राम्रो जुत्ता लगाएको,
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल,
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास,
7: सम्पर्क फोन नम्बर 0825567775,
3: सम्पर्क नम्बर 98478263।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
1: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 98453506523।
0: त्रिभुवन राजपथ हुँदै काठमाडौँ ल्याउने व्यवस्था मिलाएको थियो।
10: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिराहाको औरही गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अमरेन्द्र कोशी ऐत सहित चारजना विरूद्ध आज विशेष अदालत काठमाण्डुमा आरोप पत्र दायर गरेको छ। आयोगले औरही गाउँपालिकाले आर्थिक वर्ष 2078-79 साना व्यावसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रम सञ्चालन गर्दा माछाका भूरा र दाना लगायत खरिद वितरणका क्रममा झुटा बिल भरपाई का आधारमा बढ़ी भुक्तानी लिई भ्रष्टाचार गरेको आरोप उनीहरू विरूद्ध मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभएको छ।
0: स्रोत नखुलेको 5 लाख रूपियाँ सहित एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो धनगढ़ी उपमहानगरपालिका 4 स्थित घरेलु चोकबाट भारतको पंजाब पटियाला बस्ने 18 वर्षीय अरविन्द्र सिंहलाई प्रहरीले पक्राउ गरेको हो।
10: नेप्सी परिसूचक आज सामान्य अंकले बढ़ेको छ। यससँगै नेप्सी परिसूचक 4.66 अंकले बढ़ेर 2542 बिन्दुमा पुगेको छ। आज विभिन्न कम्पनीका शेयर 3.46 करोड़ 52 लाख रूपियाँमा खरिद बिक्री भएको छ। आज 145 कम्पनीको शेयर मूल्य बढ़दा 123 कम्पनीको शेयर मूल्य घटे भने 10 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
0: you नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी अदालतले अमेरिकामा जन्मेका बालबालिकालाई जन्मसिद्ध नागरिकता प्रदान गर्न रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश कार्यान्वयन नगर्न भनेको छ। मेरिल्याण्ड स्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश डेबोरा एल बोर्डम्यानले आज ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयन नगर्न आदेश जारी गर्नुभएको हो। आप्रवासी परिवार र अधिकार कर्मी समूहले दायर गरेको सामूहिक मुद्दाको अन्तिम टुंगो नलागेसम्म यो रोक कायम रहनेछ। न्यायाधीश बोर्डम्यानले सर्वोच्च अदालतले यसबारे स्पष्ट गरिसकेको समेत उल्लेख गर्नुभएको छ। अदालतले ट्रम्पको आदेश संविधानमा दिइएको जन्मसिद्ध नागरिकताको अधिकार विरूद्ध भएको उल्लेख गर्दै सरकारले नागरिकता खोज्न नसक्ने बताएको छ। अमेरिकी कानून अनुसार केही सीमित अपवाद बाहेक अमेरिकी भूमिमा जन्मेका सबैले जन्मसिद्ध नागरिकता पाउँछन्। यो व्यवस्था सन् 1868 गृहयुद्धपछि अनुमोदन भएको अमेरिकी संविधानको 14 संशोधनसँग जोड़िएको छ। ट्रम्पले लामो समयदेखि जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयास गर्दै आउनु भएको छ। यसअघि उहाँले गैर कानूनी रूपमा वा अस्थायी हैसियतमा अमेरिकामा रहेका व्यक्तिबाट जन्मिएका बच्चालाई अमेरिकी नागरिक नमान्ने कार्यकारी आदेश जारी गर्नुभएको थियो, तर सर्वोच्च अदालतले गत जूनमा उक्त आदेश खारेज गरिदिएको थियो।
10: नेपाल परिवेशमा अब खेल समाचार। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत पुरूषतर्फ बक्सिङका चन्द्र थापा र महिलातर्फ कराटेकी एरिका गुरूङ वर्षको सर्वोत्कृष्ट खेलाड़ी बनेका छन्। आज भएको अवार्डको 23 संस्करणमा दुवैजनाले वर्षको सर्वोत्कृष्ट खेलाड़ीको पुरस्कार जितेका हुन्। 2082 सालमा गरेको प्रदर्शनलाई आधार मानेर पत्रकार मंचले अवार्ड प्रदान गर्ने गरेको छ। वर्ष महिला खेलाड़ी अवार्डमा एरिकाले ह्याट्रिक गरेकी हुन्। यस्तै मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित भएकी छन्। कराटेका कुशल श्रेष्ठ वर्षका उत्कृष्ट प्रशिक्षक र भलिबलकी मीना सुनारले पीपल्स च्वाइसको अवार्ड जितेकी छन्। यी पाँचै विधाका विजेताले पल्सर बाइक मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। यसै गरी अन्य चार विधा पारा एथलेटिक्स सम्मान स्पेशल अवार्ड लाइफ टाइम अचिभमेन्ट अवार्ड र एसियन स्पोर्ट्स जर्नलिस्ट अवार्डबाट सम्मानितलाई जनही 1,00,000 रूपियाँ पुरस्कार प्रदान गरिएको छ।
0: र एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ। आज बिहान भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई 6 विकेटले पराजित गर्दै प्रतियोगितामा दोस्रो जीत दर्ता गरेको हो। मलेसियाले दिएको 104 रनको लक्ष्य नेपालले 21 ओभर 4 ओभरमा 4 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा ओपनर अर्जुन कुमारले नट आउट रहँदै 45 रनको योगदान गर्दा ईशान पाण्डेले 20 रन जोडेका थिए। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
10: भोटेपछि बाढ़ीको 13 दिनमा सरकारले राष्ट्रिय शोक मनाउने। भदौ 23 गते जेन्द्र दिवसका अवसरमा विदा दिने मन्त्री परिषदको निर्णय।
0: संसद बैठकमै ढलेका लेखा समिति सभापतिको अवस्था सामान्य। ग्रीन आर्मी बारे प्रश्न, प्रधानमन्त्रीलाई कुलमान र वर्षमानको सुझाव।
10: सरकारको ध्यान सुरुङ उद्धारमा केन्द्रित, रासोपाका दुई सांसदलाई फिर्ता बोलाइयो। बाढ़ी प्रभावितलाई स्वास्थ्य मन्त्रालयले शुरू गर्यो मनोसामाजिक परामर्श सेवा।
0: जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको दोस्रो प्रयास पनि असफल। संविधानले दिएको अधिकार सरकारले खोज्न नसक्ने अदालतको जिकिर।
10: र वर्षको सर्वोत्कृष्ट खेलाड़ीको अवार्ड चन्द्र थापा र एरिका गुरूङलाई मनिषा कुमारी बोहरा वर्ष युवा खेलाड़ी घोषित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-563-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: नमस्ते दाइ भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
4: नमस्ते नमस्ते,
5: कता हिँड्नु नि बाबु, बजारतिर नि
6: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: साइकल चढेर
8: के गर्ने बाबु,
9: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
10: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
11: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
12: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
13: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, छोराही दान,
14: सम्पर्क मोबाइल 98-477-9760
15: र 98-578-3689।
16: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
17: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ
18: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
17: के कुरा गर्छु निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
18: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
19: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
19: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98-478-23-572।
0: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
20: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
21: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
22: युनिसियामा कमी शरीर तात्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
23: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
24: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू,
25: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
26: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
27: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
28: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुत्रोक दान, सम्पर्क फोन नम्बर 082-563-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25700।
1: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
4: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
6: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
7: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
2: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
8: इन्डोस्कोपी सेवा
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
4: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
2: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
9: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
10: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
9: डाक्टरद्वारा दिइने सेवाहरू:
10: ब्लड प्रेसर हाई लो भएका,
9: कोलेस्ट्रोल बढी भएको,
10: मुटुको गति एकनाश नभएको,
9: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने,
10: मुटुको बाथ रोग, मुटु सुन्निएको, हृदयघात भएको,
9: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा,
10: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
29: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-2913 र 98095-12871।
0: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: अन्य सेवाहरू:
15: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
0: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
29: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
30: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
0: खुशीको खबर।
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
31: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
0: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
3: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
5: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
15: बिरामी जाँच हुने मिति यही असल 3 गते शनिबार।
0: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड गोराही दाल फोन नम्बर 082-5260-23 98-78-18-617 र 98-78-35-643।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98-578-45-226।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद किसको नमस्कार। आजको कार्यक्रममा जल विद्युत आयोजनामा फँसेकाहरूको उद्धार र खोजी जारी।
1: आज रातिसम्म टनेलमा एक्सकाभेटर फिराइसक्ने प्लान गरेको छ।
2: ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम चार दिन भयो, आज प्रोग्रेस त्यति इफेक्टिभ छैन।
0: बाढ़ीले पुरेका र ढालेका घर पसलका धनीहरू आफैलाई सान्त्वना दिँदै,
3: सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा, हामीलाई कति मान्छे बगायो, कति लास भेटेन,
4: धेरै सामानहरू पुरिएको छन्, रहेछ भने झिकौला, नरहे भने त्यो पनि अब चित्तै बुझाउनु पर्ने अवस्था छ।
0: र चीनतर्फ फँसेका 114 नेपाली तातो पानी नाका हुँदै नेपाल प्रवेश। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
5: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। मौसम सम्बन्धी संयुक्त राष्ट्र संघीय निकाय डब्ल्यूएमओ की प्रमुखले अत्यधिक शक्तिशाली एल निन्यो मौसमी अवस्थाका असरहरूसँग जुझ्नका लागि आवश्यक कदम चाल्न सरकारहरूलाई आग्रह गरेकी छन्। उक्त मौसमी अवस्था आउँदा महिनाहरूमा झन सशक्त हुने अपेक्षा गरिएको छ, जसका कारण विश्वका कतिपय हिस्सामा खडेरी तथा बाढ़ी निम्ति नै पूर्वानुमान छ। डब्ल्यूएमओ की प्रमुख सेलेस्टे साउलोले तथ्याङ्क राख्न थालिएताकै प्रशान्त महासागरको तापक्रम बढ़ेको बताइन्। उनले खाद्यान्न आपूर्ति प्रणाली एवं मूल्यमा असर पार्ने गरी उष्ण लहर र पानी पर्ने प्रवृत्तिमा हुने परिवर्तनसँग जुझ्नका लागि योजनाहरू बनाउन आग्रह समेत गरिन्। भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि ज्यान गुमाउने मानिसहरूको संख्या बढ़िरहँदा नेपाल सरकारले आउँदो सोमबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ। भदौ 22 गते बाढ़ी आएको 13 दिन पुग्नेछ। मन्त्री परिषदको बैठकले आज गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले संचारकर्मीसँग भने,
6: अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप उक्त घटना भएको 13 दिनको पुण्यतिथिका दिन अर्थात 2083 भदौ 22 गते सोमबार राष्ट्रिय शोक मनाउने, उक्त दिन नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूको राष्ट्रिय झण्डा आदि झुकाउने।
5: नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेल। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बुधबारको बाढ़ीबाट मृत्यु हुनेको संख्या 1250 नागेको छ भने 5000 भन्दा बढ़ी व्यक्ति अझै हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका ठानिएका मानिसहरूको खोजी प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। इण्डोनेसियामा निशुल्क सरकारी खाजा खाएका थप 100 विद्यार्थी तथा शिक्षकहरू बिरामी परेका छन्। सेन्ट्रल जाभा स्थित एउटा विद्यालयका प्रधानाध्यापकले बताए अनुसार कुखुराको सेकेको मासु खाँदा 700 भन्दा बढ़ी विद्यार्थी र 25 शिक्षकलाई झाडाबान्ता लागेको छ। स्वास्थ्य सम्बन्धी एउटा संसदीय समितिका एक सदस्यले छुटै 3 स्थानमा निशुल्क सरकारी खाजा खाएका करिब 1000 भन्दा बढ़ी व्यक्ति बिरामी परेका बताएका छन्। वेस्ट अफ्रिकाबाट स्पेनको केनेरी टापु पुग्ने प्रयासका क्रममा 80 भन्दा बढ़ी आप्रवासीहरूको ज्यान गएको ठानिएको छ। स्पेनी उद्धार टोलीहरूले बाँच्न सफल 44 एउटा डुंगाबाट उद्धार गरेका छन् भने 5 शव फेला पारेका छन्। उक्त डुंगालाई ग्रान केनेरियामा उनीहरूले बिहिबार भेटेका हुन्। लामो यात्राका क्रममा ज्यान गुमाउनेमा धेरै महिला तथा बालबालिका रहेका ठानिएको छ। र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले उत्तर अफ्रिकी भूभाग सिउटामा हजारौं आप्रवासीहरू छिराउने षड्यन्त्र मोरक्कोले गरेको कुराको कुनै ठोस प्रमाण नभेटिएको बताएका छन्। संसदलाई सम्बोधन गर्ने क्रममा उनले भने, गत जुलाईमा 70,000 भन्दा बढ़ी आप्रवासीहरू सीमाभित्र छिर्ने कल्पना कसैले पनि गरेको थिएन। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशीमा आएको बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको संख्या 5000 नाघेको अधिकारीहरूले जनाएका छन्। उनीहरूका अनुसार 1250 भन्दा धेरै शव भेटिएका छन्। गत बुधबार आएको बाढ़ीले प्रभावित तुल्याएका क्षेत्रबाट 12,000 भन्दा धेरैको उद्धार गरिएको अधिकारीहरूको भनाइ छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केही बेर अघि दिएको जानकारी अनुसार करिब 600 विदेशी सहित झण्डै 5100 नागरिकहरू अझै सम्पर्कविहीन छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार खोज, उद्धार, राहत तथा उपचारमा 21,000 भन्दा धेरै सुरक्षाकर्मीहरू परिचालित छन्। थप जानकारी दिँदै महतले भनिन्,
7: बाढ़ीमा परि मृत्यु भएका व्यक्तिहरूको 1259 शव फेला परेको छ। केही शवहरू सग्ला छैनन्। विभिन्न मानव अंग मात्र पनि संकलन गरिएको छ। हालसम्म 95 शव शनाखत भई परिवारले बुझिसक्नु भएको छ। त्यसै गरी 5083 व्यक्ति सम्पर्क विहीन रहेको तथ्याङ्क प्राप्त भएको छ। यसमा 583 जना विदेशी नागरिक हुनुहुन्छ। लेपत्ता हुनेमा सुरक्षा कर्मी, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, स्थानीय बासिन्दा, विभिन्न पेशामा आबद्ध नागरिक एवं बालबालिका लगायतका हुनुहुन्छ।
0: उनका अनुसार रसुवा र नुवाकोटमा विभिन्न जलविद्युत आयोजनामा फँसेकाहरूको उद्धार प्रयास अहिले जारी छ। त्यसबारे प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती आशावादी देखिए।
8: टनेलको अपरेशनलाई पनि कन्टिन्यू नै हामीले राखेका छौं। अझै पनि केही होप, केही आशा छ, हामीले चाहिँ जीवितै उद्धार होस् भन्ने चाहिँ कामना पनि हामी गर्दछौ।
0: अहिले धेरैको चासो कैयौं व्यक्तिहरू फँसेको भनिएका जलविद्युत आयोजनामा भइरहेको उद्धार प्रयासमा केन्द्रित पाइन्छ। त्यसै मध्येको एक हो माथिल्लो त्रिशुली 3A को सुरुङमा फँसेका भनिएकाहरूको उद्धार प्रयास। नेपाली सेनाको विपद व्यवस्थापन गणका प्रमुख सेनानी गंगा बरालले उद्धार टोलीको नेतृत्व गरिरहेका छन्। हाम्रा साथी फणेन्द्र दाहालले आज उनीसँग आयोजना स्थलमै त्यहाँको पछिल्लो अवस्थाबारे जानकारी मागेका थिए।
1: जुन दिन चाहिँ बाढी गयो त्यसको भोलिपल्ट स्पेसल फोर्सले आएर रेकी गरिसकेपछि स्पेसल फोर्सले त्यो दिन हि बेस बनाएर बसेर यहाँको सिचुएसन प्रतिवेदन गरिसकेपछि भोलिपल्ट पोलिस स्पेसल सर्च एन्ड रेस्क्यू टिम लगायत कम्प्याक्ट इन्जिनियरको टिमहरू यहाँ आएर बिहानदेखि काम गर्न सुरु गरे। सबभन्दा ठुलो च्यालेन्जेस हामीलाई के भयो भनेदेखि यो जुन ठाउँमा हामी हाम्रो स्पेसल फोर्स चाहिँ ल्यान्ड भएको थियो त्यो ठाउँबाट यहाँ आइपुग्नै बाटो बनाउनलाई चाहिँ हामीलाई एक दिन एक रात लाग्यो। एस्काभेटरले बाटो बनाएर आइपुग्न र यहाँ आइपुगिसकेपछि सुरुमा हामीले दुईटा अप्सनमा काम गरिराखेको थियौँ। पहिलो अप्सनमा डाइरेक्ट भटकल्ली तल झरेर चाहिँ फास्ट वेबाट भित्र सिर्ने अप्सनमा काम गरेका थियौँ, तर त्यो अप्सन काम गर्दा गर्दा बिचमा गएर चाहिँ त्यो फेल भयो र सँगसँगै हामीले सेकेन्ड अप्सनमा अहिले जुन यो देख्नुहुन्छ यो पछाडिबाट खोल्ने अप्सन त्यो काम गरिरहेको थियौँ। त्यो चाहिँ अहिलेसम्म स्टिल चलिरहेको छ र त्यो सेकेन्ड अप्सन र जुन चाहिँ 99% पोसिबल हुने अप्सन हो यो अप्सनको काम अहिले हामी चाहिँ टनेलको ठ्याक्कै मुखमा पुगिसकेको छौँ। अब आज लगभग आजको रातिसम्ममा चाहिँ हामीले टनेलमा एस्काभेटर छिराइसक्ने प्लान गरेको छौँ र यहाँ सबभन्दा ठुलो च्यालेन्जेस वेदरको च्यालेन्जेसले गर्दाखेरि काम गरे गर्दा गर्दै त्यो राति फेरि खोलामा बाढी आउने अथवा माथिबाट बाढी आएर हामीले काम गरेको चाहिँ छोप्ने र अर्को इक्विपमेन्टहरूको च्यालेन्जेस थियो सुरुमा। तर अहिले चाहिँ नेपाली सेनाको चाहिँ हेलिकप्टरहरू चाहिँ MI-17 हेलिकप्टरहरूले सर्टेन इक्विपमेन्टहरू झारिसकेको छ। त्यसै गरी गाउँपालिकासँग कोर्डिनेसन गरेर पालिकामा उपलब्ध भएका स्क्याभेटरहरू ल्याइसकेका छ। जुन ठाउँमा एउटा पनि इक्विपमेन्ट नभएको ठाउँमा आजसम्म आइपुग्दा हामीले 7 हेभी र लाइट स्क्याभेटरहरू ल्याइसकेका छौँ भने जेनेरेटरहरू अहिले चाहिँ प्रशस्त मात्रामा चाहिँ यहाँ हामीले ल्याइसकेका छौँ।
9: अब आज 9 दिन हो, अहिले यो पोइन्टमा तपाईँहरूको अपेक्षा के छ?
1: अझै पनि हामी चाहिँ एकदम होपफुल छौँ, एकदमै होपफुल छौँ। किनभने के कारणले होपफुल छौँ भने जुन बेला हामीले टनेल ब्रेक गऱ्यौँ, टनेल ब्रेक गर्दाखेरि भित्रबाट सङ्गलो पानी बगिरहेको छ जसले गर्दाखेरि भित्र सुन्निएका मान्छेहरूले यदि त्यो सङ्गलो पानी पिइराखेको छन् र उहाँहरूले चाहिँ अक्सिजन कतै न कतैबाट चाहिँ पास भएको अवस्था छ भने डेफिनेटली पानी र अक्सिजन भयो भने मान्छे चाहिँ धेरै लामै टाइम पाक्न सक्छ भन्ने हिसाबले चाहिँ हामी होपफुल नै।
0: उनी थिए नेपाली सेनाका प्रमुख सेनानी गंगा बराल। अर्को जलविद्युत आयोजना माथिल्लो त्रिशुली 3B को कार्यालय र कर्मचारीका आवास पूरिएका छन्। उक्त परियोजना निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलले भने
2: यो जहाँ हाम्रो अफिस र रेजिडेन्सियल क्वार्टरहरू थियो हाम्रो क्याम्प त्यो एरिया हो यो कम्प्लिटली पुरिएको छ। अहिले पुरेको यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ हामीले अफिस बिल्डिङ भएको ठाउँमा त्यो बिल्डिङ छ त्यहाँ भन्ने हाम्रो चाहिँ बुझाइ भएर त्यो बिल्डिङ भेटाउनलाई एक्सकाभेसन गर्दैछौँ। अब यहाँ देख्न सक्नुहुन्छ म्यानुअली भइरहेछ होइन, एउटा सानो बबक्याट भन्छौँ मिनी एक्सकाभेटर छ, अरू दुईवटा सानो एक्सकाभेटर हामी ल्याउन खोज्दैछौँ। म यहाँ आएको चाहिँ आज 4th दिन हो। ल्याक अफ इक्विपमेन्टले गर्दा अब काम प्रोग्रेस चाहिँ नि त्यति इफेक्टिभ छैन। अब जे रिसोर्स छ त्यसले हामी चाहिँ अब दिनरात प्रयास नै गरिरहेछौँ। हाम्रो स्टाफहरू त्यहीँ ट्राप हुनुहुन्छ भन्ने हिसाबले चाहिँ हामीले अहिले खोज्न खोजिरहेको हो।
9: कतिजना 44
2: हाम्रो स्टाफ अनि उहाँ त्यसको एमडी उहाँ हो, प्रोजेक्टको ओनर हामी भयो, उहाँ कन्सल्ट्यान्ट, कन्सल्ट्यान्टको एमडी उहाँ हो, कन्सल्ट्यान्टको 12 हाम्रो 21 होइन, त्यसपछि 3 केयुको स्टुडेन्टहरू र 1 सेक्युरिटी गार्ड गरेर कुल 44 चाहिँ हाम्रो अहिले सम्पर्कविहीन हुनुहुन्छ सबै नेपाली। त्यो चाहिँ हाम्रो स्टाफ भयो। यो बाहेक अब कन्ट्राक्टरको चाहिँ नि लगभग 140 अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ। दुईटा कन्ट्राक्टर थियो हाम्रो, एउटा सिभिल कन्ट्राक्टर 140 सबै नेपाली, अर्को इलेक्ट्रो मेकानिकल कन्ट्राक्टर चाइनाको थियो, 4 चाइनिज र 2 नेपाली उसको पनि, उहाँहरू अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। टनेलमा मिसिङ हुनुहुन्न, टनेलबाट निक्लिनु भयो। हामी चाहिँ लगभग आधी टनेल अस्ति वर्क सुरु गरेका थियौँ, त्यहाँ केही पनि छैन। माथिल्लो भाग टनल चाहिँ हामी जान सकेका छैनौँ, होइन। टनलमा चाहिँ नि मान्छे नै त्यहाँ फसेको भन्ने चाहिँ त्यो रिपोर्टिङ चाहिँ हामीलाई छैन कन्ट्राक्टरले। अधिकांश मान्छेहरू टनलबाट आउटलेटबाट सेफली निक्लेको अधिकांश।
0: उनी थिए माथिल्लो त्रिशुली 3B निर्माण गरिरहेको त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेल फणिन्द्र धालसँग कुरा गर्दै। नुवाकोटको विदुर स्थित ढुङ्गे बजारमा बाढ़ीले क्षतिग्रस्त तुल्याइदिएका आफ्ना घर र पसलहरूमा सामान खोजिरहेका सर्वसाधारणहरू देखिन्छन्। हाम्रो संवाददाता शक्तिमाया तामाङले घरहरू भग्नावशेष बनेका नदी किनारका केही बाढ़ी प्रभावितहरूसँग कुराकानी गरेकी छन्। तिनी मध्ये एक लीला श्रेष्ठ भन्छन्, धन्न ज्यान जोगियो, अरू सामान र सम्पत्तिको के कुरा गर्नु।
3: तीन दिन पछि हेर्न आएको, अब के अब हेरिन साथै सोच्नै नसक्ने केही पनि थिएन।
10: तपाईँहरू सामानहरू निकालिराख्नु भएको देखेको थियो, के सामानहरू निकाल्नु भयो?
3: मैले चाहिँ मेन कागज पत्र चाहिएको थियो, त्यो चाहिँ निकाले, अरू भने त्यस्तै। अब
10: अनि तपाईँको परिवारको नागरिकताहरू मार्कसिटहरू चाहिँ सबै भेट्नु भयो?
3: कागज चाहिँ भेट्यो, पसलमा कागजहरू पनि थियो टन्नै, त्यो पनि सबै गयो, मोबाइलहरू। अब सामानको त कुरै भएन, मान्छे बाँच्यो त्यही ठुलो कुरा हामीलाई चाहिँ। अब त्यसोतिर कति मान्छे बगायो, कति के भयो, कति लास भेटे छैन काकाको मान्छेको।
0: गणेश शाहीको घर अझै पनि हिलोमा पुरिएको छ।
4: लत्ता कपडा र आमाले राखेका तामा पित्तलका भाँडाहरू, अलिअलि रहेका गहनाहरू चाहिँ अलिअलि भेटाएको छौँ हामीले। नागरिकताहरू चाहिँ प्राय लिएर गाडीमै रहने कारणले गर्दाखेरि आमाको नागरिकता, मेरो परिवारको नागरिकता र मेरो चाहिँ सबै कुरो मेरो साथमै छ। र मेरो बाबुको SLC-देखि लिएर कुनै पनि डकुमेन्टहरू फेला पार्न सकेको छैन। पासपोर्ट लगाएर यहाँ अब डोजरहरू चलिरहेको छन्, हाम्रो घरसम्म पुगेको छैन, अवस्था छैन अहिले। त्यो दुई चार दिनपछि घरसम्म पुग्यो भने फेरि पनि आएर साथीभाइलाई गुहारेर चाहिँ बाँकी रहेको सामानहरू अब फेरि पनि आएर झिक्ने प्रयास गर्छौँ। धेरै सामानहरू पुरिएको छन्, बची कुचेको सामान चाहिँ अब रहेछ भने झिकौँला, नरहे भने त्यो पनि अब छिट्टै बुझाउनु पर्ने अवस्था छ।
0: भागेर बाढ़ीबाट ज्यान जोगाउन सफल सुषमा तामाङले बाढ़ीले सर्वनाश गरिदिएको बस्तीमा भग्नावशेष बनेको आफ्नो घर हेर्न जाने हिम्मत बल्ल तल्ल जुटाएकी छन्। व्यवसाय सुशील श्रेष्ठको घरको भुइँतल्ला अझै पनि माटो मुनि छ।
11: अब एउटा केही जोगेको छैन, रेस्टुरेन्ट लेभलबाट तल दुई तल पुरै पुरेको छ। अब माथि भनेको रुमको सिरक डस्नाहरू त अब त्यो सकुशल छ, तपाईँले देख्नुभयो। यो रेस्टुरेन्ट लेभल भन्दा मुनि दुई तला सबै क्षेत्रतिर सामान हल थियो, पार्टी हल, सेमिनार हल, मिटिङ हल सबै थियो, सबै नष्ट भयो। सुनसारी भन्ने चाहिँ लागो सुन र ऊ मात्रै पाके, अरू त खासै थियो, केही छैन।
0: त्यो सुन्नुभयो शक्तिमाया तामाङले संकलन गरेका बाढ़ी प्रभावितहरूको सन्ताप र पिरलो। तपाईँ बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। बाढ़ीका कारण चीनतिर रोकिएका 114 नेपालीहरू आज सिन्धुपाल्चोक स्थित तातोपानी नाका हुँदै नेपाल आएको अधिकारीहरूले जनाएका छन्। चीन सरकारले सीमा नाकासम्म उनीहरूलाई पुर्याइदिएको हो। अब अन्तिम प्रसंग, विनाशकारी बाढ़ीपछि कृष्ण भीरमा सड़क भाँसिएर काठमाडौँ प्रवेश गर्ने एउटा मुख्य बाटो अवरूद्ध बनेसँगै संघीय राजधानीमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव भएको उपभोक्ता अधिकार कर्मीहरूले बताएका छन्। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता अनिल किरा
12: लत्ता कपडा मात्र नहोला, बजारमा ग्यास बिग्रेता पसल अनिमा बढी गयौँ, त्यसपछि खाद्यान्नमा चिनीमा अब बिस्तारै अभाव हुने हो कि केही समय चाहिँ भन्ने चाहिँ देखियो बजारमा चाहिँ। त्यो हिसाबले त्यो अहिले पहिला जति स्टक थियो ती वस्तुहरूको चाहिँ मूल्य चाहिँ पहिला जे जति हुन्थ्यो त्यति नै हुनुपर्छ।
0: उपभोग्य सामान वैकल्पिक बाटोबाट काठमाडौँ भित्रिए पनि मूल्य वृद्धि र कृत्रिम अभाव सृजना गरिएको उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु तिमिल सेनाको आरोप छ।
13: बजार अनुगमनलाई प्रभावकारी बनाउनु पर्यो र उनीहरूको स्टक हेर्नु पर्यो। उनीहरूको बिल त दुईटा हुन्छ नि, उनीहरूले खरिद गरेका बिल पनि हुन्छन्, बिक्री गरेको आज बिक्री गर्छ उसको खरिद बिल पनि हुन्छ। खरिद बिल हेर्ने चाहिँ सरकारले गर्नुपर्छ र सरकारको अनुगमन कार्य चाहिँ प्रभावकारी हुन्छ। दण्डित बनाउन सक्ने अधिकार चाहिँ संघीय सरकारसँग मात्रै भएकोलाई दण्डको दायरामा ल्याउनु पर्यो। अनुगमन गर्नेका नाममा चाहिँ केही हजार केही लाखको जरिमाना गरेर चाहिँ उन्मुक्ति दिने गरेको छ।
0: उपभोक्ता अधिकार कर्मी विष्णु तिमिल सिन्हा प्रदीप बस्यालसँग कुरा गर्दै। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
14: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 9 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो घर पर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाल,
6: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।
8: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: डाक्टरद्वारा दिइने सेवाहरू:
9: ब्लड प्रेसर हाई लो भएका,
8: कोलेस्ट्रोल बढी भएको,
9: मुटुको गति एकनास नभएको,
8: मुटु ढुकढुक हुने, डर लागे जस्तो महसुस हुने,
9: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
8: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा,
9: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
11: सम्पर्क दिव्य फार्मेसी, घोराई 15 सड़क विभाग रोड, दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-4-78-28-913 र 98-095-12-871।
12: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर: तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी, नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार, दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5-63-509 र मोबाइल 98-4-53-65-23।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
5: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
4: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
5: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
4: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार।
6: समय: बिहान 10 बजेदेखि।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-128-89-028।

0: అంగౌ రేడిస్ మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकिहाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयो नि त मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।
6: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
8: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउ।
9: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

पैसाले मान्छेलाई धेरै माथि पुर्याउन सक्छ, तर मान्छे पैसा माथि लिएर जान सक्दैन। नमस्कार, जीवनको थाहाको पर्खाइमा बस्नुभएका आदरणीय श्रोता मित्रलाई हृदयदेखि नै स्वागत छ। कार्यक्रम जीवन कथा रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जमा आउने गर्दछ। बिहिबार राति 9:15 पछि करिब 10 बजेसम्म, र यो कार्यक्रम अनलाइनमा पनि www.radioempi.org लगइन गरेर पनि संसारभरिबाट सुन्न सक्नुहुनेछ। र अनि यो कार्यक्रम हाम्रो पात्रमा पनि सुनेर साथ दिनुहोला। र आज मलाई प्राविधिकमा साथ दिइराख्नु भएको छ आफ्ना सृजनशील औलाहरूलाई मिठो अनि धरिलो साथ दिँदै प्राविधिक, अनि म छु तपाईँहरूकी रात्रिकालीन सहयात्री अस्मिता परियार। मलम पट्टी लगाउन तपाईँका दुखेका घाउहरू अनि कुनै समय सामयिकमा आधारित कथा जीवनका केही घटना अनि लेखकले लेख्नुभएका उपन्यासहरू वाचन गर्न लागेकी छु हरेक साता यही समयमा। हजुरहरूलाई यो कार्यक्रम कस्तो लाग्दैछ, जस्तो लाग्दैछ त्यस्तै सल्लाह सुझाव दिनुहोला। त्यसको लागि फेसबुक पेजमा गएर जीवन कथा सर्च गरेर पनि हामीलाई सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ। अनि हजुरहरूसँग पनि यस्तै खालको पीड़ा वेदना आफ्ना भोगाईहरू छन् भने पनि हामीलाई पठाउन सक्नुहुनेछ। त्यसको लागि ठेगाना कार्यक्रमको अन्त्यमा दिनेछु। त्यति बेलासम्म कार्यक्रम जीवन कथा सुनेर साथ दिनुहोला भन्दै आजको बसाई मेक्सिम गोर्कीद्वारा लिखित आमा उपन्यास वाचन गर्न चाहन्छु। त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भमा यो मिठो सुगम सुगम राख्न चाहन्छौ, स्वीकार्नुहोस्।

यो मिठो सुगम संगमको साथ कार्यक्रम जीवन कथामा पुनः स्वागत गर्न चाहन्छु। यति भर्खर मात्र रेडियो ट्युनन गर्ने क्रममा हुनुहुन्छ र यो आवाज कहीँ कतै सुन्दै हुनुहुन्छ भने यो आवाज यिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जमा प्रसारित कार्यक्रम जीवन कथा। यसमा सृजनशील औलाहरूलाई मिठो अनि धरिलो साथ दिँदै हुनुहुन्छ टेक्निसियनको आदरणीय दादा बाबुराम पाण्डे भने म छु तपाईँहरूको रात्रिकालीन सहयात्री कार्यक्रम प्रस्तुता अस्मिता परियार। एकपछि अर्को दिनहरू बित्दै गए। आमाले मे दिवस बारे सोच्नेसम्म पनि मौका पान् तर दिनभरिको कामले थाकेर लस्त हुँदै जब उनी बिछौनामा पल्टिनथिन् तिनको हृदय दुख्न थाल्यो। छिट्टै आइदिए हुन्थे तिमी सोच्थिन्। बिहान सबेरै फ्याक्ट्रीको सिटी बस्थ्यो। पालिब र आन्द्रेय हतपत खाना खान्थे अनि आमालाई थुप्रै काम सुम्पदै हेर्थे। आमा दिनभरि पिञ्जराको सुगा जस्तै कहिले यता दौडन्थिन् त कहिले उता खाना बनाउँथिन्। पोस्टरहरूको लागि रंग र गुद तयार गर्थिन्। अभिरचित व्यक्तिहरू आउँथे पालेपको लागि सन्देश छोड्थे र गायब हुन्थे। आमालाई पनि आफ्नो उत्साह सारेर जान्थे। करिब प्रत्येक दिन जसो पर्खालहरूमा र कहाँसम्म भने थानाको ढोकामा समेत मजदुरहरूलाई रंग दिवस समारोहमा भाग लिने अनुरोध गरिरहेका पोस्टरहरू टाँसिन्थे र हरेक दिन जस्तो फ्याक्ट्रीभित्र पर्चाहरू बाँडिन्थे। बिहान सबैदेखि पुलिसहरू मजदुर बस्तीको चक्कर लाउँथे र यी पोस्टरहरू च्यात्दै खुर्कदै फोहोर गाली गर्थे। दिउँसोको खाजा खाने समयतिर फेरि कहाँबाट हो यी पर्चाहरू हावाले उडाउँदै ल्याउँथ्यो र मान्छेहरूको खुट्टा अगाडि चढ्थे। शहरबाट राजनैतिक पुलिसका मान्छेहरू पठाए। उनीहरू हरेक मोडमा उभिएका हुन्थे र खाजा खाने समय फ्याक्ट्रीबाट आएका र फ्याक्ट्री जान थालेका प्रत्येक मजदुरको अनुहार बडो गौरले हेर्थे। पुलिसको यो असमर्थता सबैलाई मन पर्थ्यो र बुढापाका मजदुरहरू समेत हाँस्दै एक दुसरोलाई भन्थे, के हुँदैछ हँ? जताततै भीड़ लागेको हुन्थ्यो र मान्छेहरू ग्रमाग्रम बहस गर्थे। निकै हलचल थियो। यो बसन्त मान्छेहरूलाई बढी आकर्षक लाग्यो। सबको लागि नयाँ थियो। कोही रिसले चुर हुँदै विद्रोहीहरूलाई गाली गर्थे त कसैको हृदयमा एक अष्टपष्ट आशा र त्रासको छाया देखा पर्दै थियो। के त्यस्ता पनि थिए? हुन त यस्ताहरूको संख्या थोरै थियो जसलाई उनीहरूले मानिसहरूको हृदयमा यो जागृत पैदा गरेका छन् भन्ने कुरामा गर्व थियो। मात्रै फ्याक्ट्रीको सिटी बज्ने बेलामा घर फर्कन्थे। दुवैजना असाध्यै थाकेका हुन्थे। उनीहरूको अनुहार मलिन हुन्थ्यो र

सुकेको हुन्थ्यो। उनीहरू जंगल र दल दलमा गोप्य तरिकाले भेला हुन्छन् भन्ने कुरा आमालाई थाहा थियो। हरेक राति घोडचरी पुलिसहरू पनि आमालाई थाहा थियो। यी जासुसहरू कहिले काहीँ केही मजदुरहरूलाई रोकेर खानतलासी पनि लिन्थे। सड़कमा मान्छे जम्मा भए भने धपाउँथे र एक दुईजनालाई गिरफ्तार पनि गर्थे। पालिर र आन्द्रिय कुनै पनि बेला समातिन सक्छन् भन्ने कुरा आमालाई थाहा थियो। अनि कता हो कता आन्तरिक हृदयमा तिनी अनुभव गर्थिन्, बरु समाति देऊ न, उनीहरूको लागि यही बेस हुनेछ। किन हो कुन्नी टाइम किपरको हत्या सम्बन्धी कुरा नउठाऊ, किसिमले दबाइयो। दुई दिनसम्म स्थानीय पुलिसले सोधपुछ गर्यो र करिब 10 जवान व्यक्तिलाई सोधपुछ गरेपछि हत्या सम्बन्धी यो मामिलालाई बिल्कुल दबाइदिए। एक दिन मारिया कोर्सुनोभाले, जसको पुलिससँग त्यत्तिकै गहिरो मित्रता थियो जति अरू मानिसहरूसँग, आमालाई पुलिसको दृष्टिकोण बताइन्। हत्यारा पत्ता लगाउन असम्भव छ। त्यस दिन बिहान कम्तीमा 100 मान्छेहरूमा इसाईको भेट भएको थियो। उनीहरूमध्ये कम्तीमा पनि 90 मान्छेले इसाईलाई मारेको हुनुपर्छ। 7 वर्षभित्र उसले प्रस्त मान्छेलाई शत्रु बनाउन भ्याइसकेको छ। हुनसक्छ 7 वर्षभित्र उसले प्रशस्त मान्छेलाई उक्राइनी धेरै बदलिसकेको थियो। उसको अनुहार धेरै दुब्लाएको थियो र लामो देखिन्थ्यो। आँखाको पटल सुनिएका थिए, जसले गर्दा उसका ठूला ठूला आँखा आधा छुपिएका थिए। उसको नाथ्रीदेखि लिएर मुखको कुनासम्म हलुङका गहिरा तर्काहरू थिए। ऊ दिनभरि घटेका साना तिना घटनाहरू बारे कमी कुरा गर्थ्यो। जब ऊ अक्सर ठूलो उत्साहित कुनै अर्कै संसारबारे कल्पना गर्न थाल्थ्यो र आफ्नो श्रोताहरूलाई आफ्नो कल्पनाको उडानले अर्कै संसारबारे कल्पना गर्न थाल्थ्यो र आफ्नो श्रोताहरू आफ्नो कल्पनाको उडानले रोमाञ्चित तुल्याउँथ्यो। त्यस्तो भविष्यको कल्पना जसमा न्याय र स्वतन्त्रताले विजय हासिल गर्छ। इसाईको हत्या सम्बन्धी कुरा सबैले छिट्टै बिर्सिहाले। यिनीहरूलाई जनताको मात्र वास्ता नभएको होइन, तिनीहरू बारे पनि केही विचार गर्दैनन् जसले हाम्रो विरुद्ध प्रयोग गर्छन्। आन्द्रियले उदासीपूर्ण मुस्कुराहट सहित भन्यो, उनीहरूलाई आफ्ना जासुसहरूको पनि पटक्कै माया लाग्दैन, खर्च बेर्थै गएकोमा दुःख मात्र लाग्छ। आन्द्रिय भएको छोडिदेऊ तिमी अब यो कुरा, पालिपले दृढतापूर्वक भन्यो। आमाले पनि थपिन्, सडे गलेको कुरा फ्याँकिदिए भइहाल्यो, अब कुरा त ठिकै हो तर मन मान्दैन, उक्राइनेले उदास हुँदै जवाब दियो। ऊ पराई यस्तो कुरा गर्थ्यो र उसका यी शब्दहरूले एक व्यापक अर्थ धारणा गर्दै जसमा कटु व्यङ्ग्य लुकेको हुन्थ्यो। अन्त्यमा पहिलो मेको त्यो दिन पनि आइपुग्यो। सधैँ जसो आज पनि सिटीको कर्कश सन्देशपूर्ण आवाज सुनियो। आमा रातभरि निदाएकी थिएनन्, हतपत उछ्याउनबाट उठिन् र सामो भर बसालिन्। राति नै तिनले कटकट्याउन जाँदै थिइन् तर केही सोचेर थमाइन् र एउटा हातमा गालामा अड्याएर झ्याल अगाडि यसरी बसिन् मानव तिनको दाँत दुख्दैछ। हलुका निलो रंगको आकाशमा गुलाबी र सीता बादलहरूका टुक्राहरू मडारिँदै थिए। मानव फ्याक्ट्रीको बाफको सिसी आवाजले भयभीत भएर चराहरूका ठूला ठूला बगालहरू उडेर जाँदै थियो। आमा एक टक्कले आकाशतिर हेर्दै केही कुरा सोच्दै थिइन्। कपाल गरुङ्गो थियो र रातभर नसुतेकोले तिनका आँखा पोल्दै थिए। हृदयमा अनौठो शान्ति थियो, दिमागमा साना साना सानातिना कुराहरू आउँदै थिए। धेरै छिटो सामु भार बसालेछु, बेकारमा पानी उम्लदैछ, विचारहरू यति थाकेका छन्, सुतन आज अलि अबेलैसम्म। प्रातकालीन सूर्यको
उल्लास पूर्ण किरण झ्यालबाट च्याउँदै थियो। आमाले आफ्नो हात फैलाइन्। सूर्यको न्यानो चम्किलो किरण तिनको हातमा पर्यो। अर्को हातले तिनले किरण परेको हात सुमसुम्याइन् र विचार मग्न भएर मुस्कुराउन थालिन्। एकछिनपछि आमा उठिन् र चुपचाप सामो भारबाट नली निकालिन्। त्यसपछि तिनले हात मुख धोइन् र प्रार्थना गर्न थालिन्। आमा बडो भक्तिपूर्वक छातीमा क्रसको चिन्ह बनाउँदै थिइन्। ओठ हल्लाउँदै थिए तर मुखबाट शब्द निस्कदैन थियो। आमाको अनुहार चम्कियो र दाहिने आँखी भाउ फरक फराउन थाल्यो। फ्याक्ट्रीबाट दोस्रो सिटीको आवाज सुनियो, तर यसपल्ट सिटीको आवाज त्यति तीखो थिएन। सिटीको एकनासे आवाजमा एक हलुङ्गो कम्पन थियो। आमालाई लाग्यो आज सिटी सोधै भन्दा धेरै बेर बस्दैछ। अर्को कोठामा उक्राइनीले सुसाउँदो स्पष्ट आवाज सुनियो, कसैले नाङ्गा खुट्टाले भुइँमा टेकेको आवाज सुनियो, अनि अर्कोले मिठो निन्द्रापछि हाय गर्यो। सामो भार तात्यो। आमाले ठूलो स्वरले भनिन्, उठ्यौ? पालिपले उत्साहपूर्वक स्वरमा भन्यो, सूर्य निस्किसकेछ। उक्राइनीले भन्यो, बादल पनि देखा पर्न थालेछ, बादल चाहिँ आज बेकार छ। यति भनेर अझ पनि राम्ररी निन्द्राले नछडेको उक्राइनी अस्त व्यस्त अवस्थामा भान्सा कोठाभित्र पस्यो। ऊ निकै प्रसन्न देखियो। आमा नमस्कार, राति कस्तो सुत्नु भयो त? आमा उठिन् र उसको नजिक आइन्। आन्द्रिया, तिमी ऊ सँगसँगै जानु है, तिनले बिस्तारै भनिन्। अवश्य, उसले पनि सानो स्वरमा जवाफ दियो। आमा तपाईँ विश्वास गर्नुहोस्, जबसम्म हामी एक साथ हुन्छौ सधैँ एक दुसरोसँग काँधमा काँध मिलाएर हिँड्नेछौ। त्यहाँ के काने खुसी हुँदैछ? पालिपले सोध्यो। केही होइन पालिप, अब पनि हामी एकैछिन एकदमै पनि मिठो सुगमसँग हजुरहरूको माझमा प्रस्तुत गर्न चाहन्छौ। स्वीकार्नुहोस्।

यो मिठो सुगम संगम पश्चात कार्यक्रम जीवन कथामा पुनः स्वागत गर्न चाहन्छौ। हामी मेक्सम गोर्खेद्वारा लिखित आमा उपन्यास वाचन गरिरहेका छौ। आमा भन्दै हुनुहुन्थ्यो, आज राम्ररी हात मुख धुनु, आज सब केटाकेटीहरूको आँखा म माथि नै पर्नेछ। उक्राइने मुख धुनु ब्रान्डमा निस्कदै भन्यो, जागर लौ उठ ए मजदुर, पालिफ गुनगुनाउन थाल्यो। मौसम सफा हुन थाल्यो, हावाले बादलका डल्लाहरू उठाउँदै लग्यो। आमाले चिया पिउनुको लागि कप प्लेट बटुल्न थालिन्। तिनी टाउको हल्लाउँदै सोच्दै थिइन्, कस्तो अनौठो कुरा त, अहिले दुवैजना हाँसु ठोट्टा गर्दैछन्, तर दिउँसो गएर के हुने हो कसैलाई थाहा छैन। किन हो कुन्नी, तिनको आफ्नै हृदय पनि शान्त थियो र एक विचित्र उल्लासले भरिएको थियो। चिया पिउन धेरै बेर लाएर उनीहरू चाहन्थे सकेसम्म छिटो समय बितोस्। पाले सधैँ जसो बिस्तारै आफ्नो गिलासमा चिनी मिसाउँदै थियो। उसले बडो सावधानीपूर्वक आफ्नो रोटीको टुक्रामा नुन छर्क्यो। कहीँ नुन बढ्दा त हुने होइन, उसले सधैँ जसो आज पनि पाउरोटीको छेउको टुक्रा लियो। उसलाई यही टुक्रा मन पर्थ्यो। उक्राइनी टेबुल मुनि आफ्नो खुट्टा हल्लाउँदै थियो। ऊ कहिले आफ्नो खुट्टा एकै ठाउँमा राख्न सक्दैन थियो र सियामा प्रतिबिम्बित भएर भित्ता र सिलिङ्गमा पिरहरेका सूर्यको किरण हेर्दै थियो। एकपल्ट त्यस बेला म करिब 10 वर्षको थिएँ होला, सूर्यलाई गिलासभित्र थुन्ने विचार गरेको थिए। आन्द्रियाले भन्यो, म एउटा गिलास लिएर बिस्तारै त्यो भित्तातिर लागे जहाँ घामको एउटा टाटो देखिन्थ्यो। मैले गिलास पल्टाएर ठ्याम्म त्यो ठाउँमा हिर्काए, गिलास फुट्यो र हातमा घाउ लाग्यो, अझ त्यसमाथि मार पनि पर्यो। मार खाइसकेपछि म चोकमा निस्के, त्यहाँ हिलोमा मैले फेरि सूर्यको छाया देखे। बडो मस्तीले मैले त्यो छायालाई हातले हिर्काउन थाले, लुगाभरि हिलो लाग्यो, फेरि मार खाए। के गर्ने हो, रिसले चुर भएर मैले सूर्यलाई जिब्रो देखाउँदै गाली गर्न थाले। मलाई अलिकति पनि दुखेको छैन, कहिले चण्डाल अलिकति पनि दुखेको छैन, किन हो कुन्नी, त्यसपछि घाउ पनि चढाउन छोड्यो, किन सूर्यलाई कहिले भनेर डाक्यौ त, पालिफले हाँस्दै सोध्यो। हाम्रो घरको सडक पारी रातो मुख भएको एउटा लोहार बस्थ्यो, उसको दाढी पनि कहिल्यै थियो। ऊ बडो रमाइलो र दयालु मान्छे थियो, मलाई लाग्थ्यो सूर्य पनि ऊ जस्तै हुनुपर्छ। आमाले अरू बढी सहन सकिनन् र भनिन्, किन तिमीहरू आजको जुलुस बारे कुरा गर्दैनौ, जुन कामको सब बन्दोबस्त भइसकेको छ त्यसबारे कुरा गर्नुको अर्थ हो त्यो काम बिगार्नु, उक्राइनीले बिस्तारै भन्यो। आमाले केही भएर हामी सबैलाई समातियो भने तपाईँ कहाँ निकोलाई इभानोभिच ल्याउनुहुन्छ र अगाडि के गर्ने हो सब कुरा बताउने छन्। ठिक छ, आमाले लामो सास फेर्दै भनिन्, सडकमा निस्के कस्तो होला, पालेवले यस किसिमले भन्यो, मानव ऊ कुनै अर्कै संसारमा घुम्दैछ। होइन, अझ निस्कने बेला भएको छैन, आन्द्रियाले जवाफ दियो, किन अगाडि नै पुलिसलाई जिस्क्याउने, त्यसै त उनीहरूलाई तिमीहरू बारे सब कुरा थाहा छ। फ्यादुर माझिन दौडदै आइपुग्यो, उसको अनुहार चम्किँदै थियो, ऊ गाला रातो पिरो थियो, उसको उल्लासपूर्ण उत्साहले निरन्तर परीक्षाले गर्दा कोठामा फैलिएको उराट लाग्दो वातावरण हटाइदियो। शुरू भयो, ऊ चिल्लाउँदै थियो, मान्छेहरू तानिन थालेछन्, सब भासिली गुसेफ र सामोलोफ फ्याक्ट्रीको ढोका अगाडि उभेर भाषण गर्दैछन्, धेरै मजदुरहरू घर फर्किसके, जाऊ हिँडौ 10 बजिसक्यो, लौ हिँड, पालिफले दृढतापूर्वक भन्यो। हिँड्नु हाफ टाइम पछि सब मजदुरहरू बाहिर निस्कनेछन्, फ्यादुरले भन्यो र दौडेरै बाहिर निस्कियो। कस्तो चञ्चल केटो त, हाँ
सधैं निभ्न लागेको मैनबत्तीको लौज जस्तै कापिरहेको हुन्छ। आमाले भनिन्, यति भनेर तिमी उठिन् र लुगा फेर्न भान्साकोठाभित्र पसिन्। आमा तपाईँ कता नि? आन्द्रियाले सोध्यो। तिमी सँगै, आमाले जवाफ दिइन्। आन्द्रियाले आफ्नो जुङ्गा मुसार्दै बिस्तारै पालेफतिर हेर्यो। पालेफ आफ्नो कपाल सुमसुम्याउँदै आमातिर आयो। आमा, म तपाईँ कहाँ केही भन्दिन, तपाईँ पनि मलाई केही नभन्नुहोला। ठिक छ, हुन्छ हुन्छ, ईश्वरले तिमीहरूको रक्षा गर्नेछन्, आमाले भनिन्। जब आमा बाहिर निस्किन र चारैतिरबाट उत्तेजना र उत्सुकताले भरिएको मानव आवाजहरूको गुञ्जन सुनिन्। मान्छेहरूले आफ्नो झ्याल र ढोकाहरूबाट पालेव र आन्द्रियलाई कौतूहलपूर्ण दृष्टिले हेरिरहेका देखिन्। तिनका आँखा अगाडि हरिया खैरा इष्ट अष्ट पुष्ट आकृतिहरू घुम्न थाले। हामी फेरि पनि एकदमै पनि मिठो सुगम संगम हजुरहरूको माझमा प्रस्तुत गर्न चाहन्छु। स्वीकार्नुहोस् यो मिठो सुगम संगम।

यो मिठो सुगम संगम पश्चात कार्यक्रम जीवन कथामा पुनः स्वागत गर्न चाहन्छौ। बाटोमा उभिएका मान्छेहरू पालिब र आन्द्रियालाई नमस्कार भन्थे। आज उनीहरूको यस अभिवादनमा एक विशेष अर्थ लुकेको थियो। मान्छेहरू मन्द स्वरमा टीका टिप्पणी गर्थे र ती शब्दहरू यदा कदा आमाको कानमा पर्थे। ऊ आइपुगे, नेताहरू हामीलाई के थाहा र को नेता हो? मैले थोरै खराब नियतले भनेको हो र एउटा चोकबाट कसैको चिडियाको आवाज सुनियो। पुलिसले समातेर लगेपछि थाहा पाउलान खत्तम पारिदिनेछन्। एकपल्ट समातिसकेका छन्। माथि झ्यालबाट एउटी आइमाईको तीखो त्रस्त स्वर सुनियो। याद राख, तँलाई आफ्नो पिरवार पाल्नु छ। अहिले उनीहरू लङ्गो जोशीभोगको घर नेर पुगेका थिए। फ्याक्ट्रीमा काम गर्दा उसको खुट्टा काटिएको थियो र ऊ फ्याक्ट्रीबाट पेन्सन पाउँथ्यो। पाले उसले झ्यालबाट टाउको निकालेर डाक्यो, बदमास यसपल्ट तिरो टाउको फोडिदिनेछन्, आफ्नो कर्तुतको फल चाख्नेछस्। आमा तर्सिन र टक्क अडे। तिनका नसा नसामा क्रोधको लहर दौडियो। आमाले माथितिर हेरिन् र लक्टोको मोटो थलथले अनुहार देखिन्। उसले गाली गर्दै झ्यालबाट आफ्नो टाउको हटायो। आमा छिट्टो छिट्टो हिँड्न थालिन् र छोराको छेउमा पुगेपछि ऊ सँगसँगै हिँड्न थालिन्। तिनी पछि पढ्न चाहन्थेन। पालिब र आन्द्रिय कुनै पनि कुरामाथि ध्यान दिइरहेका छैनन्। चारैतिरबाट आइरहेका यी आवाजहरू उनीहरूले सुनेकै छैनन् जस्तो लाग्थ्यो। उनीहरू विस्तारै शान्तिपूर्वक हेर्दै थिए। बाटोमा मेरोनोभले उनीहरूलाई रोकेर त्यो पाको बुनर्म मान्छेलाई उसको गम्भीर स्वभाव र इमान्दारीले गर्दा सबैले आदर गर्थे। दानीलाई इभानोभिच, तपाईँ पनि आज काममा जानु भएन? पालिबले सोध्यो। मेरो पत्नी सुत्केरी हुनेवाला थिए, फेरि यस्तो गडबडीपूर्ण दिन छ। ऊ बडो गौरले दुवैजनालाई हेर्दै थियो र बिस्तारै सोध्यो, सुन्छु तिमीहरू आज डाइरेक्टरको दिमाग खराब गर्ने दाउँ हेरेर बसेको छौ रे? भन्छन् झ्याल ढोका तोडफोड गर्ने विचार छ रे तिमीहरूको, साँचो हो? हामीले बिस्तारै रक्सीबाजहरू हौ र, पालिपले भन्यो। हामी खालि झण्डा लिएर सडकमा जुलुस निकाल्नेछौ र गाना गाउँदै जानेछौ, उक्राइनीले भन्यो। हाम्रो गाना सुन्नु होला, त्यसैमा हामीले आफ्नो सब कुरा बताएका छौ। मैले बुझेको छु तिमीहरूको कुरा, मेरो मुफले विचार मग्न हुँदै भन्यो। तिमीहरूको पर्चाहरू पढ्ने गरेको छु। ए पेला गया निलोभना, उसले चकित हुँदै भन्यो। उसका तीखा आँखाहरू चम्कदै थिए। त्यसो भए तिमी पनि विद्रोह गर्न हिँड्यौ? कालको मुखमा पढ्नु अघि एकपल्ट भए पनि न्यायको लागि लड्न चाहन्छु। ठिक छ, ठिक छ, पेरोनोफले भन्यो। लाग्छ ठिकै भन्दैछन्, फ्याक्ट्रीमा ती पर्चाहरू तिनले नै ल्याउने गरेकी हो। कसले भन्यो? पालिबले सोध्यो। हाँ भन्ने गर्छन् नि, लौ त म पनि हेरेँ, अब होसियार हुनु है।

हजुर, आजको कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिनुहोला। सल्लाह सुझावको लागि जीवन कथा सर्च गरेर पनि सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ र हाम्रो फेसबुक पेजमा गएर पनि आफ्नो सल्लाह सुझाव प्रतिक्रिया दिन सक्नुहुनेछ। र आफ्नो सल्लाह सुझाव प्रतिक्रिया फोन मार्फत दिन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर रहेको छ 082-85-60-854। कृपया आफ्नो सल्लाह सुझाव र प्रतिक्रिया दिनुहुनेछ भन्ने पूर्ण आशा मनभरि सङ्घालेकी छु। यदि तपाईहरूसँग पनि आफ्नो भोगाई पीड़ा वेदना छन् भने पनि हामीलाई पठाउन सक्नुहुनेछ। त्यसका लागि ठेगाना रहेको छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz भन्दै आजको बसाईबाट। हजुरहरू कार्यक्रम जसोसुकै सुनेर साथ दिन उहाँहरू सम्पूर्णलाई धेरैभन्दा धेरै धन्यवाद दिँदै र धन्यवाद दिन छुट्याउँदैन आफ्ना सृजनशील औलाहरूलाई मिठो अनि दरिलो साथ दिँदै म भोलिको आवाज हजुरहरूको रेडियो सेट अनि इन्टरनेटसम्म पुर्याउन सहित विशेष विशेष धन्यवाद दिँदै म रात्रिकालीन सहयात्री अस्मिता परियार पनि अर्को सातासम्मका लागि बिदा हुन्छु। हस्त नमस्कार, सुन्दै गर्नुहोला मध्यपश्चिम एफएम।

0: ഞാൻ ഇതാ ദുഃഖിയ
1: बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
0: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन
1: जा पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफुले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराइदाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
8: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
7: हाम्रा विशेषताहरू
8: उत्कृष्ट शैक्षिक वातावरण
7: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
8: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
7: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतलनगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
3: सम्पर्क फोन 081-536-086
8: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-273
9: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 10 बजेको छ

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरूको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञानधाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला, गोली निलेका शहीदको प्यारो लासले धिक्कार्ला, धरतीले मुख लाजले छोप्ला, आकाशले धिक्कार्ला, शहीद रोलान हामीले उन्नति गरेर नगए। शहीदहरूको सम्झनामा कवि भूपी शेरचन। नमस्कार, प्राकृतिक प्रकाशको ज्योति, बदनी ऊर्जाको कान्ति र राष्ट्रिय स्वाभिमानको क्रान्तिका शब्द बोलिने कार्यक्रम त्रिवेणीमा हामी सारा श्रोतालाई हार्दिक स्वागत गर्दछौं। यस प्रस्तुतिमा हामी शहीद र तिनको प्रेरणा बारे काण्ड प्रकाण्ड र स्कन्दको खोजी गरी नाली बेली लगाउनेछौं। आरम्भमा आत्म उघारको उद्गारबाट आएको यो गीती सरितामा स्नान गरौं अनि प्रेरणाको पथ समाउला, यात्रामा पाइला चालौंला।

0: प्रेरणा प्रेरणा सती प्रकृति बुझाउने स्त्रीलिंगी शब्द दीर्घान्त स्वर बनोट बड़ो बलमा भन्दा दिल छुने रसाउने हृदय भिजाउने नयन अधर द्रवीभूत तुल्याउने आफै अन्तरलाई उठाउने भित्र छोएर उत्साह बढाउने शब्द शक्तिको नाम नै प्रेरणा हो। यो नारीवत छ, स्त्रेण छ, कोमल छ, पुष्पदल झै प्रेरक छ, इन्स्पिरेशन टच आदेश निर्देशन आज्ञा अरोट हुकुम अर्डर यसका पिता पति दाजु भिनाजु मामा होलान इनमा उपरी थिचाईको थरकान छ। तर प्रेरणामा सुस्तरी आत्मा छुने स्पर्श छ, जागृत हुने ज्योति छ, उदयको उज्यालो छ, उषाको आगमन जस्तै। हिमाली राष्ट्र नेपालको मौलिक संस्कृति प्रकृतिको प्रेरणा लिए पुरूषार्थ उचाल्ने दर्शन पथमा चलेको छ। पुरूषार्थको अर्थ आत्मा, प्रकृति पूजनबाट उठेको छ। यो बल लडाई हुकुम आदेश अर्डरको संस्कृति होइन, अग्रजको आदर्श देखेर आफै जाग्ने जुट्ने उठ्ने जनकको जानकारी भएको समाज हो। तैले यो गर नत्र यो कार्यवाहीमा पर्नेछस् भन्ने चेतावनीका चुनौती धम्की यस समाजको धर्म होइन। आहा, उहाँले त यति उत्तम कर्म गरेर समाजलाई समुन्नति दिनुभएछ, म पनि त्यस्तै गरी केही गर्छु भन्दै हरजन्म घाँसतिर मन्दी धन कमायो, पछि नाम रहोस् भनेर कुवा खनायो भन्ने र यसलाई गीता गीत गायन मान्ने समाज नै हैम सामाजिक परिचय हो। यही शान्तिपूर्ण रूपान्तरणको शैली नै हिमाली हैम सभ्यताको चिनारी हो। यो कोमलताको देश हो, यो प्रेरणाप्रद समाज शिक्षा विश्वमा अन्त कहाँ। कोमलता अघि लगाउने स्त्रीलाई सन्देश शोभा ठान्ने, युगल रूपमा स्त्रीलाई सम्मान गरेर शोभित तुल्याउने गुरू आदर्श अन्त कहाँ। यो अद्वितीय सौन्दर्य हामीमा छ, हामी दीर्घ स्वर स्त्रीण शब्दका उपज हौ, सन्तति हौ, त्यसैले कोमल हँसिला र मिजासिला रसिला छँदैछौ। यो हैमा राष्ट्रले मुलुक र मुलुकवासीलाई प्रेरणा दिने व्यक्तिलाई राष्ट्रिय विभूति भनेको छ। जनक, सीता, बुद्ध, अंशु वर्मा, भ्रिकुटी, अरनिको, पृथ्वीनारायण शाह, भीमसेन थापा, अमरसिंह थापा, भानुभक्त, आचार्य भक्ति थापा लगायतलाई राष्ट्रिय विभूति मानिएको छ। राष्ट्रिय समाजका हरेकलाई यी व्यक्ति प्रेरक छन्, प्रेरणादायी छन्, प्रेरणा दिइरहन्छन्। राष्ट्रको उत्थान र मुक्तिलाई मूल कर्म ठानी जीवन उत्सर्ग गर्न समेत प्रवाह नगर्ने व्यक्तिलाई वीर सपूत वा शहीद भनेर प्रेरणा लिने पात्रहरू छन्। हाम्रा अमर शहीदहरू छन्, समाजका विभिन्न क्षेत्रमा सफल काम गरी सम्पूर्ण नेपालीका निम्ति प्रेरणाका स्रोत बनेका आदर्शमय जीवन जिएका व्यक्तिहरू छन्। तिनलाई सम्झेर तिनीहरूको कार्यबाट प्रेरणा लिएर सत्मार्गमा लाग्ने आदर्श आँखा हामीमा छ। हैन, संस्कृतिले आमा बा र गुरूलाई प्रथम प्रेरणाका स्रोत मानेको छ। पाइला पाइलामा उहाँहरूको आदर्श प्रेरणा लिएर चल्नु हरेक सन्तानको कर्तव्य हुन्छ। यस जगतमा सन्तानले जे पाउँछ कमाउँछ त्यो आमा बा र गुरूको अनुकम्पा हो। वर्ष वर्षमा पनि आमा बाको आशीर्वाद लेखेर सन्तानले आफ्नो प्रगतिका प्रेरक माता पितालाई मान्दै आएको छ। यस्तै परिवारबाट माथि उठेर प्रेरणा लिनुपर्दा राष्ट्रिय विभूतिलाई सम्मान गरिन्छ। राष्ट्रको स्थापना चिनारी र प्रतिष्ठा उठाउन योगदान गरेका स्वाभिमानी महापुरूषहरूलाई सम्झना गरिन्छ। यिनलाई प्रात स्मरणीय भनिएको छ। उठ्ने बित्तिकै यिनको सम्झना गर्दा दिनभरको कर्म आदर्शमय र कुशल बन्छ, सत्कर्म बन्छ। अकुशल कर्ममा मन गयो भने यिनीहरूकै सम्झनाले त्यताबाट फर्काएर रोकेर कुशल कर्ममा ल्याउन सहयोग गर्छ, सत् प्रेरणा दिन्छ।
1: दाँत गिजा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
5: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
6: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: हिराले खाएको दाँत निकाल्ने,
8: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
7: खाली ठाउँमा दाँत राख्ने,
8: दाँतको जरैदेखि उपचार गर्ने,
7: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा,
8: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
9: सम्पर्क डायनामिक डेन्टल क्लिनिक, गोराई न्यू रोड, गणेश चित्रालयको अगाडि।

0: र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धति द्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
1: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
2: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस, बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
3: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
5: सम्पर्क फोन नम्बर 01-46-20-310,
4: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
6: वीर पुरुष वा शहीद पनि यस्तै आदर्श बोध गराउने दिवंगत आत्मा हुन्। पुरुष भन्दा लोग्ने मान्छेलाई मात्र मान गर्यो भन्ने केही महिलावादीहरू छन् र उनीहरू उफ्रिएलान्, तर पुरुष भनेको आत्मा हो, सो हो सेल्फ, हो सेल्फनेस हो। आत्मा नारी पुरुष दुवैमा हुन्छ, दुवैले पुरुषार्थ गर्न सक्छन्। म हामी उत्तम पुरुष भनेर वक्ताको पुरुष छुट्याउँदा स्त्री बोले पनि पुरुष बोले पनि म हामी भन्ने उत्तम पुरुष नै हुन्छ। लिङ्गको भेद छैन, यो पुरुष शब्द लिङ्गमा विभक्त हुँदैन, यो आत्माको पर्याय हो। मुलुक र मुलुकवासीको मुक्ति, स्वतन्त्रता र बहुजन हितायका लागि कुनै निरंकुशता, कठोर परम्परा, असत्य र अज्ञानताको अन्धकार विरूद्ध अडिक भई ज्यानको समेत बाजी लगाई सत्यबाट डग्नु भन्दा मर्नु बेस भन्दै वीरगति प्राप्त गर्ने, जीवन उत्सर्गको बलिदानीमा चढ्ने त्यागी, निडर, समर्पित, आत्मसमर्पण नगर्ने पुरूषलाई शहीद भनिन्छ। मरेर जो बाँच्दछ त्यो नै अमर गति, वीरगति प्राप्त गर्ने पुरूष हो, शहीद हो। यसैलाई अरबी उर्दू शब्दमा मसीह शहीद भन्ने गरिन्छ। त्यो शब्द हाम्रो समाजमा पनि उत्तिकै स्वीकृत छ। शहीदको सम्मान भनेकै उनीहरूको प्रेरणा लिनु हो, उनीहरूको सदिच्छा बुझेर बचेकाले काम गर्नु हो, उत्तराधिकारीले उनीहरूको उत्तर योजना धान्ने जिम्मेवारी लिनु हो, उनीहरूले पूरा गर्न बाँकी रहेको कार्य पूरा गर्नु हो, उनीहरूको सपना विपनामा परिणत गर्नु हो, यो नै प्रेरणा हो। शहीदको प्रेरणा प्राप्त आत्माले त्यो सपना साकार बनाउन सक्छ। प्रेरणा त्यस्तो शक्ति पनि हो, शहीदको सपनालाई शक्ति भरेर सिद्ध गर्ने क्षमता प्रेरणाले उत्तराधिकारीलाई दिइरहन्छ। महापुरूष, महामना, सफल व्यक्तिको सम्झनाले पनि प्रेरणा प्राप्त भइरहन्छ। महाकविको प्रेरणाले अरू कविमा कवित्वको प्रेरणा मिल्दछ। गायन गुरूबाट अरू गायकले प्रेरणा लिन्छन्। सफल शिक्षकबाट विद्यार्थीले प्रेरणा लिन्छन्। उत्तम अनुशासित खेलाड़ीबाट अन्य खेल प्रेमीले प्रेरणा पाउँछन्। कलाकारले कलाका सिद्ध हस्त अग्रजबाट प्रेरणा लिन्छन्। आदर्श शासकबाट प्रशासकले प्रेरणा लिन्छन्। राष्ट्र निर्माता राष्ट्रपिताबाट अरू नेताहरूले प्रेरणा लिन्छन्। राष्ट्र जननीबाट सेवा समर्पणको प्रेरणा जनताले लिन्छन्। प्रेरणा पद पदमा प्राण दिने उत्प्रेरक शक्ति हो, उत्साहको मूल हो, उन्नयनको ऊर्जा हो, यो संस्कृति सबल बनाउनु छ। यो शक्ति कमजोर भयो भने सन्ततिको शक्ति सामर्थ्य क्षीण हुन्छ, राष्ट्रको क्षय हुन्छ। राष्ट्रका उत्तराधिकारी अग्रजप्रति अनुगृहित नभए, प्रेरणा लिन विनित नभए मुलुक रित्तो र खोक्रो हुन थाल्छ। हिङ हराउँछ, हिङ बाँधेको टालोमा पनि गन्ध बिलाउँछ।

0: अनि अपनत्व अलप हुन्छ। पुर्खाले श्राप दिन थाल्छन्, अग्रजले आशीर्वाद दिन छाड्छन् अनि सन्तति दिशाहीन भई भ्रष्ट र पतित हुन्छन्। इतिहास र आगतको सम्बन्ध टुट्छ, संस्कृति खण्डित हुन्छ, यो खतितिर कसैको मति नहुन्छ। आज त्यो खतिको खाडल देखिन पो थालेको छ, त्यसलाई आज सजग भई पुरी हाल्नु परेको छ। खाडलले दूरी पैदा नगर्दै समाजका सचेतहरू सक्रिय हुनु छ। विश्वको प्रेरक भूमिमा आज प्रेरणाका पात्रहरू अलपत्र पर्दैछन्। चार दिशा चार उपदिशा अधोर उभो गरी दशै दिशाका दिक्पाललाई प्रेरणाका देवता मान्ने देशमा राष्ट्रिय विभूति पनि बिर्सिँदैछन्। विवादित तुल्याइँदैछ राष्ट्र निर्माताको नाम, राष्ट्रमय गुमनाम छ। हाम्रो भूगोल छ, जनताको सगोल संगठन छ, राष्ट्रियता पनि छ, तर राष्ट्र निर्माता राष्ट्रमा छैन, जनतामा मात्र राष्ट्रियताको प्रतीक बनेर बसेको छ। यो कस्तो विचित्रता, जनताको हृदय नटिप्ने कस्तो राष्ट्रियता। शहीद शब्दको शुद्ध हिज्जेमा समेत विवाद भएको समाजमा शहीद वीर पुरूषको सम्मान कहाँ? महापुरूषको मूर्ति माथि प्रादेशिक आक्षेप लगाई घन वज्र बजार्ने विदेशीको बुद्धिमा बुरकुशी मार्ने बाबुको चौथी खेला चलेका बेला राष्ट्रिय विभूति शहीद तथा महापुरूषहरू चुपचाप छन्। प्रेरणाको आदान प्रदान अवरूद्ध छ, सत्पात्र बिना प्रेरणाको प्रदान कहाँ, आशिष प्राप्ति कहाँ? हिमाली आवहावा सँगै उत्पत्ति भई समयको गणित भन्दा परदेखि चल्दै आएको सनातन संस्कृतिमा दश दिशाका दिक्पाल देवता प्रेरक छन्। आकाशका जुन तारा सूर्य चन्द्र ध्रुव तारा आकाश गंगा मन्दाकिनी डाकिनी साकिनी देवशक्ति शिवशक्ति सबै प्रेरक छन्। धराका सागर महासागर नदी ताल कुण्ड पर्वत राज शिलाखण्ड शालग्राम वृक्ष वनस्पति गाई कुकुर नाग काग जस्ता जीव जन्तु पूजित छन्। प्रेरणाका स्रोत छन्। चौबीस चीजलाई गुरु मान्ने दत्तात्रयका प्रेरक प्रसंग अनेक छन्। क्रौंचको क्रन्दन देखेर महाकाव्य रचने वाल्मीकि, पृथ्वीको प्राकृत वदन देखेर श्रृंगार पूर्ण साहित्य गर्ने कालिदास सबै प्रेरणा देवीका पुत्र हुन्। तर तिनकै सन्तान आज प्रेरणा शून्य र शुष्क हुँदैछन्। विभूतिमाथि धार्मिक सम्प्रदायको चस्माले नजर लगाउँदैछन्, तर राष्ट्रिय विभूति जुनसुकै धर्म संस्कृतिबाट उठेको भए पनि त्यो सबै राष्ट्रवासीको प्रेरक हो। ऊ राष्ट्रिय उचाइको पुरूष हो, उसको जात धर्म राष्ट्रियता हो भन्ने भाव कमजोर हुँदैछ। राष्ट्रिय विभूतिको सूचीमा मेरा मान्छे पनि पार्नुपर्छ भन्ने आग्रह आउँदैछ। विभूति बन्ने राष्ट्रिय व्यापक उचाइको योग्यता भन्दा पनि प्रतिनिधित्वमूलक संख्या थपिँदैछ। आम देशवासीको आत्मीय उचाइ भएका र सारा मुलुकवासीको आत्मगौरव बनेका व्यक्तिको बलिदानी पो विभूति हो। तर कसैलाई मात्र खुशी पार्न बनाइएका विभूतिबाट देशले प्रेरणा लिने कहाँ, जनताले प्रेरणा पाउँदैन।
1: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: एक लिटर र बीस लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: बीस लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल दाङगारी नजिक, जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
4: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: छारे रोग, मिर्गी, निन्द्रा नलाग्ने, रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिक्षमा कमी, शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
0: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक, कुराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 0825166683 र सम्पर्क मोबाइल नम्बर 9847725700।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
0: विशेषज्ञ डाक्टरी सेवाहरू,
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
0: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 0825590079, मोबाइल नम्बर 9847810030 र 9829954555।
10: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा BCA तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा UAE पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा BBA, BCA, BE कम्प्युटर र BE सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 0825626601, 9858335990, 9858331684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
0: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
13: डाक्टरद्वारा दिइने सेवाहरू,
0: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
13: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
0: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
13: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
0: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
0: समय बिहान 10 बजेदेखि।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98182-89028। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
13: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
13: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
13: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
0: डलर दिनहुँ शहीद उत्पादन गरिरहेछन्, ज्ञात अज्ञात शहीद भन्दै तिनको सम्झनामा कर्मकाण्ड गरिरहेछन्, माला धरिरहेछन्, कहिले कुन शहीद कहिले कुन शहीद भनेर जात्रा गरिरहेछन्। कस्तो बिजोक, एक मिनटको मौन धारण पछि मानिसले मस्ती मारिरहेछन्। हामी कसका स्वार्थका लागि शहीद बनेका छौं? अब सोच्नु छ, यो युग त मरेर देश बनाउने युग होइन, बाँचेर काम गरेर मुलुक उठाउने युग हो। बाँचेकाले देश बनाउने बेला आएको छ, अझै पनि मुलुकका लागि मर्नै पर्ने के बाध्यता? अब सपूत मरेर देश बन्दैन, बचेकाहरूले देश बनाउनु छ। अब त बाँच र बचाऊ भन्ने सन्देशमा चल्नु छ। प्रेरणा लिने शहीद यो देशमा कति भए कति, अझै मरेर शहीद हुनु भनेको यो समाज बुद्धुहरूको समाज हो भन्न सकिन्छ, लडेरै मासिने मूर्खहरूको समाज बुझिन्छ। अब स्वतन्त्रता, व्यक्तिको मौलिकता, उसको अभिव्यक्ति अधिकारका लागि मर्ने युग गइसक्यो। हाम्रै अमर शहीदले त्यो स्वतन्त्रता ल्याइसकेका छन्। अब व्यक्तिभित्रको र अपनत्वबाट बुद्धत्व जन्माउनु छ। मरेर जाने मात्र होइन, गरेर जित्ने अर्जुन जन्माउनु छ। शहीदको सत्य प्रेरणा यही हो, बाँचेका व्यक्तिबाट हुतात्माको भाव कल्पना साकार बनाउनु छ। बाँचेका भित्र मरेकाहरूको आत्मा छ, तिनैबाट युग सजाउनु छ र शहीदलाई हँसाउनु छ। देशमा दिनदिनै शहीद थपिँदैछन्, तर शहीदको सम्मान र परिभाषा भत्किँदैछ। कोही शहीदको मूर्त मुहार हेर्न दिनेर बचाउने उद्देश्यले शहीद पार्क बनाउने भन्दै वनखण्ड रोज्दैछन्। कैयौंको संख्यामा ज्ञात अज्ञात शहीद भएको समाजमा तिनको स्मृतिमा मूर्ति बनाउँदा कोही छुटे, कोही अमान्य भए त्यही फेरि वन उपवन मास्ने भत्काउने विध्वंसको बाटो बन्न सक्छ, त्यो पनि आशंका छ। यो तर्क हुँदा हुँदै कसैले शहीद पार्क शहीद वाटिका बनाउन भनेर रकमको रहर गरिसके, यो पनि अर्को विवाद होला। वास्तव शहीदको परिवारमा विपत्ति छ, तर तिनका नाममा औपचारिक काम गरेर अर्काले आर्जनको आश गर्दैछ। शहीदको नाममा सिमेन्टको थुम्का बनाई सहरी रूप ल्याउने कोशिश गरिँदैछ। कोही सुझाउँछन् शहीदको नाममा शान्त स्मृति उद्यान बनून्, नाम लेखिउन्, सबैको आत्मा समेट्ने मुक्त आकृति बनोस्, कलश बनोस्, कुवा बनोस्, धारा बनून्, मननीय स्मारक बनोस्, त्यो उत्तम हुन्छ। त्यहाँ जाने हर नेपाल र नेपाली प्रेमीले उनीहरूको आत्मा बुझुन्, सत प्रेरणाको पाठ पाउन्। विदेशी अमूर्त खालको बाङ्गो बुढो होइन, नेपाली समाजको संस्कृति र आत्मबोधक प्रतीक बनोस्। शहीदको आशिष आउने सदन बनोस्, सत्य सन्देशको फूल फुलोस, आत्मबोधको नजर खुलोस, त्यो सम्पदाको सिर्जना नै सबै शहीदको सामूहिक सम्मान र सम्झना हुनेछ। किनकि देश र जनताका लागि बलिदानीको वेदीमा चढेका सबै नेपाली सपूतको एउटै सपना हो, साझा कल्पना हो, मुलुक र मुलुकवासीको मुहार हँसाउ उन्नत तुल्याउने। तब पृथक प्रतिमा किन चाहियो र यो महामहिमा बुझ्ने महत्मनाहरू यसतर्फ मनन गरून् र यस्तै खालका काम गरून्, भविष्यमा विवादित नबनोस्। आज केही समाज संगठन र दलले महापुरूष भन्दै केही पूर्वजको सम्झना त गर्छन्, तर तिनको प्रेरणा लिँदैनन्। मात्र ती महापुरूषको सम्झने दिनमा कर्मकाण्ड र जात्रा गर्छन्। ओहो, बीपी स्मृति दिवस भन्छन्, बीपीको मेलमिलाप दिवसको सन्दर्भ अझै छ भन्छन्, तर आफूहरू बीच मेलमिलाप गर्दैनन्। पुष्पलालको प्रतिमामा पुष्प चढ़ाउँछन् तर कम्युनिष्ट र कांग्रेस मिल्नुपर्छ भन्ने उनको सन्देश सार्थक बनाउने प्रेरणा लिँदैनन्। मदन भण्डारीको सम्झने दिन आयो भन्छन् तर बहुदलीय जनवादको व्यावहारिक अनुवाद गर्दैनन्। ओहो सन्त नेता कृष्ण प्रसाद भट्टराई भनेर भाषण गर्छन् तर तिनको सन्त स्वभावको सिको कसैले गर्दैनन्। उनले भनेको कसैले मान्दैनन्। के अर्थ भो भाषणको, के अर्थ भो सम्झनाको। उता साहित्यकार समालोचकले महाकवि देवकोटाको जन्म जयन्ती भन्दै आफ्नै प्रसिद्धिका लागि कविता भट्याउँछन्। समीक्षकहरू देवकोटाका कृतिको ह्याकुलो फिलो पित्त समेतको पित्तको मिल्काएर विश्लेषण गर्छन् तर समग्रताको सन्देश जान्दैनन्। सगोल शरीरको शिक्षा बुझ्दैनन्। देवकोटा के देखाइरहेछन् उनीहरू देख्दैनन्। ओहो उहाँ त ठूला गायक, उहाँ जस्तो गायक जन्मेकै छैन भन्दै अर्कोले मूर्तिमा माला भिराउँछ तर गायकीको गर्भ गीता खोज्दैन। उनकै गीत दोहोर्याएर ताली बजाउँछ, पुरस्कारको दोसल्ला ओढ्छ। महापुरूषको महिमा आज महाभोग गर्ने पर्वमा परिणत हुँदैछ। प्रेरणा लिने यहाँ यस्ता दुई दिने उच्छ्वासको उर्लन देखाउने, उत्तेजित पार्ने, समर्थक जुटाएर भिडाउने मात्र होइन, सतत जीवनलाई सदैव प्रेरणा दिने साधक साध्वी सन्तहरू छन्। तिनकै पथमा चलेर होइन, तिनीहरूको शिक्षाले निज निजलाई आफ्नो मौलिक पथमा चल्न प्रेरणा दिने असल ज्ञानीहरू छन्। तिमी आफू बन भन्छन् अपदिप भव। यहाँ प्रत्येकको आफ्नै पथ छ, आफ्नै दियो छ। अघिल्लाले जस्तै पछिल्लाले गरेर हिँड्नु पर्ने द्वितीय मार्ग छैन। प्रत्येक व्यक्ति एकल यात्रामा छ, अद्वितीय छ, पिछलग्गु छैन। दुई व्यक्ति उस्तै हुँदैन, फरक फरक हुन्छन्। त्यही अपनत्वको मौलिकताको स्वस्वरूपको सेल्फनेसको खोजी नै हाम्रा पुर्खाको प्रेरणा हो, फोटो कपी होइन। एउटाको प्रेरणाले अर्को सो पथमा पुग्न सक्छ, पछि लाग्दैन। प्रेरणा संकेत मात्र हो, यसको सहायताले पथिक भ्रमित मार्ग छाडेर सत्य मार्गमा आउँछ। त्यसैले आफ्नो जीवन दिने आमा बा, ज्ञान दिने गुरु, आत्म उद्घाटनको उघार दिने प्रेमी, मुलुकका लागि आफूलाई उत्सर्ग गर्ने धरा सपूत शहीद सत्प्रेरणाका स्रोत हुन्। यिनीहरूबाट उनी जस्तै हुने होइन, आफू बन्ने प्रेरणा लिनु छ। आफूले उनीहरूको जस्तै उच्च त्यागको स्थान प्राप्त गर्ने बुद्धि लिनु छ। भैम सभ्यताले प्रेरणा बिना पुरूष पूर्ण नहुने सिद्ध गरेको छ, गुरु बिना ज्ञान पूर्ण नहुने घोषणा गरेको छ, आत्मीयताको साथ बिना आत्मोत्थान नहुने देखाएको छ। त्यसैले प्रेरक र प्रेरितका युगल मूर्ति बनाइएको छ। शिवलिंग जलहारी, शिवशक्ति, प्रकृति पुरूष सबै युगल छन्। उमा महेश्वर, गौरी शंकर, लक्ष्मी नारायण, सीता राम, राधा कृष्ण सत्प्रेरणाका प्रतीक हुन्। यिनमा सम्यक प्रेरणा छ, शान्ति दिने प्रतीक छ। सिद्धार्थ गौतमको बुद्धत्व प्राप्तिमा यशोधराको योगदान अहम छ। लाखौं बुद्ध मूर्ति बन्दा यशोधरा पनि सुहाए, सत्प्रेरणाको संकेत हुने थियो। अन्य संघ सम्प्रदायका संस्थापक प्रवर्तकका साथमा तिनका प्रेरक पनि पत्ता लागे, तिनको शिक्षा सन्तुलित हुने थियो, शान्ति फैलाउने थियो, सत्प्रेरणा बन्ने थियो, शान्तिको सन्देश बन्ने थियो। विदेशीको सातु खाएर आफ्नै हैम सभ्यतालाई सत्तो सराप गर्नेले यताबाट सिकेर उतालाई पूर्णता दिने प्रयास गरे, जगतमा जय हुने थियो, संसारले सत्प्रेरणा पाउने थियो, सम्पूर्ण संसार शान्त हुने थियो। महिला अधिकार कर्मी र नारी सम्मानको स्वर उराल्नेहरूले यतातिर दृष्टि दिउन्, प्रकृति प्रेरणाको प्रथम पाद खोजुन्। यो युग्मा रूप नै शान्तिको स्रोत हो। नारी शक्तिको प्रेरणा बिना पुरूषले शान्ति दिन सक्दैन। चित्रात्मक चिनिया भाषामा आराम, सञ्चय, सकुशल र शान्त भन्नु पर्दा स्त्री पुरूषको युग्म चित्र बनाइन्छ। यो नै आनन्दको बीज हो। यो बीज बाटो खोज्नु छ, बुझ्नु छ। श्रद्धेय श्रोतावृन्द, यात्रामा समय सकिँदैन तर सामल सामग्री नै सकिन्छ। सदा सँगै रहने समयसित सत्प्रेरणा लिन कहिल्यै छुट्दैन, तर आजको यो यात्राक्रम भने यही छुट्छ रोकिन्छ। सुन्ने श्रोतामा धन्यवाद भन्दै गीत संगीतका स्रष्टामा सबिनय आभार व्यक्त गर्दछौ। अवस्था विदा हुन्छौ, नमस्कार। प्रेरक र प्रेरित दुवै युगल हुन्छ।